विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपालीहरूको महान पर्व विजयादशमी अन्तर्गत नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी त्यसै गरी श्रीमद देवी भागवत लगायतका देवी स्तोत्र पाठ गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउन निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवी ब्रह्मचारिणी भनिएको हो। नवरात्रमा देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको घुइँचो लागेको छ। राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबार स्थित दशैं घरमा विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएको छ। हिजो आएको बुढी गण्डकीको बाढीमा परि पाँचजना सम्पर्कविहीन भएका छन्। बाढीमा परेर उङ्ली लुङ भेडी गोठमा बस्ने चुम्नुब्री छका पाँचजना सम्पर्कविहीन भएको गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। बिहान आएको पहिरोले खोला थुनिएको र 81 खोला थुनिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उङ्लीलुङ खोलातर्फबाट बुढी गण्डकीमा आएको बाढीले गोर्खाको चुम्नुब्री धार्चे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। चुम्नुब्री गाउँपालिकाको लोकपा न्याकफेदी सिर्दीबा सल्लेरी र जगत क्षेत्रमा ठूलो क्षति पुगेको हो। त्यस्तै धार्चे गाउँपालिकाको दोभान माछी खोला यारूबगर र आरूघाट गाउँपालिकाको सोती र आरूघाट बजारमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। बाढी प्रभावित क्षेत्र चुम्नुब्री धार्चे र आरूघाटमा दुईवटा मोटरेबल र चारवटा झुलुङ्गी पुल पनि बगाएको छ। बुढी गण्डकीको बाढीले धार्से गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। माछी खोला र केरौजा जोड्ने झुलुङ्गे पुल चुम्नुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुलर चुम्नुब्रीकै घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल समेत बगाएको चुम्नुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो। बाढीका कारण उत्तरी गोर्खाको 3 हाइड्रो पावर आयोजनामा क्षति पुगेको छ। चुम्नुब्री 3 स्थित सल्लेरीमा रहेको सहज ऊर्जा प्रणालीको पावर हाउस र लेबर क्याम्पमा बाढी पसेको हो। त्यस्तै धार्से गाउँपालिका 1 यारू र दोभानमा रहेका 2 हाइड्रो पावर आयोजनामा पनि क्षति पुगेको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो। बुढी गण्डकी नदीमा आएको बाढीमा अलपत्र परेकाहरूको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। चुम्नुब्री गाउँपालिका 3 न्याकफेदीमा फँसेका 9 पनि हिजै हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। धार्चे गाउँपालिका 1 यारू बगरमा फँसेका 1 विदेशी नागरिक सहित 18 पनि हिजै हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हेलिकप्टरले मनास्लु क्षेत्रमा अलपत्र परेका 90 पर्यटक गाइड र भरियाहरूको पनि हिजै उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्र गोर्खाको चुम्नुब्री धार्चे र आरूघाट पालिकामा नेपाली सेनाको 4 हेलिकप्टर हिजो परिचालित भएको थियो। बुढी गण्डकी नदीमा आएको बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ। बुढी गण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र बेली ब्रिज निर्माण सामग्री उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ। बुढी गण्डकी करिडोरमा रहेका 341 मेगावाट क्षमताको बुढी गण्डकी त्यसै गरी 24.5 मेगावाट दोभान खोला 30.59 मेगावाटको यार खोला र 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाका प्रवर्तक टाइम्स इनर्जी प्राइभेट लिमिटेडका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने निर्माण उपकरणहरू बाढीले बगाइदिएको छ। दोभान खोला जलविद्युत आयोजना अन्तर्गत क्याम्प क्षेत्रमा केही क्षति पुगेको छ। आयोजनाका लागि निर्माण गरिएको बेली ब्रिज बाढीले बगाइदिएको छ। यार खोला जलविद्युत आयोजना अन्तर्गतको बेली ब्रिजमा पनि क्षति पुगेको छ। निर्माण सामग्री र उपकरण समेत बाढीले बगाएको मन्त्रालयले जनाएको छ। माछा खोला जलविद्युत आयोजना स्थल
पुग्ने पहुँच सडक र आयोजना स्थल जोड्ने पुलमा क्षति पुगेको छ। बाढीका कारण जलविद्युत आयोजनाका भौतिक संरचना र निर्माण कार्यमा परेको क्षतिको पूर्ण विवरण एवं आर्थिक नोक्सानीको एकेन विवरण संकलनको कार्य जारी राखिएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सड़कबाट आवागमन नगर्न र स्थानीय प्रशासन एवं सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले गोर्खाको चुम्नोबरी गाउँपालिका 6 स्थित लोकपा र चुम्लिङ बीच को पहिरोका कारण बुढी गण्डकीमा लेदो सहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको छ। 5 बेपत्ता भएका र उनीहरूको खोजी कार्य तीव्र पारिएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो। प्रधानमन्त्रीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट धादिङ, तनहु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिमका 221 प्रतिकार्यकर्ताहरूलाई परिचालन गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्रीले बाढी प्रभावित गोर्खाको सल्लेरी स्थित निर्माणाधीन जलविद्युत आयोजनाका 12 कर्मचारी सहित 48 उद्धार गरी सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभएको छ। प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 127, नेपाल प्रहरीका 133 र सशस्त्र प्रहरी बलका 177 गरी 437 सुरक्षाकर्मी परिचालित छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय गराइएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन गर्न र आकस्मिक उपचार एवं अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकाय तयारी अवस्थामा राखिएको र तत्सम्बन्धी कार्य हिजैदेखि अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले बुढी गण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोर्खाको चुम्नोबरी क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत, फिलिम, धादिङ, गोर्खा जोड्ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। उहाँले बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गर्नुभएको छ। सभापति लामिछानेले विपदको कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागेको जानकारी दिनुहुँदै सम्बन्धित निकायसँगको समन्वयमा राहत र आवश्यक सहयोगका लागि जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई पनि निर्देशन दिनुभएको छ। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढी र पहिरोले थुनिएर बनेको अस्थायी अवरोधको सन्दर्भबारे एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले विवरण सार्वजनिक गरेको छ। प्रारम्भिक आकलन भनी गरिएको उक्त विवरणमा बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुन सक्ने अनुमान व्यक्त गरिएको छ। पृथ्वी राजमार्ग दुवैतर्फ सञ्चालनमा आएको छ। हिजो दिउँसोदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले खटान गर्दा सडक भाँसिएपछि यातायात अवरुद्ध भएको थियो। नेपाली काँग्रेसका सभापति गगन थापाले बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको चुम्नोबरी क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुल बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। त्यसै गरी काँग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले पनि घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै प्रभावित नागरिकको उद्धार, राहत र आवश्यक सहयोग पुर्याउन सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनामा खुलातर्फको उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। समावेशी उपसभापतिमा विनोद कुमार चौधरी विजयी हुनुभएको छ। उपसभापतिको खुल्ला प्रतिस्पर्धामा डाक्टर भण्डारीले 3,735 र आचार्यले 2,342 मत प्राप्त गर्नुभयो। अन्य उम्मेद्वार मध्ये गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरुङले 1,596, दीपक गिरीले 923 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभयो। समावेशी उपसभापतिमा विजयी चौधरीले 1,745 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जीवन परियारले 1,658 मत प्राप्त गर्नुभयो। त्यसै गरी अन्य उम्मेद्वारहरू फर्मुला मनसुरले 1,144, सीता गुरुङले 1,112 र रञ्जित खनले 562 मत प्राप्त गर्नुभयो। महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। पौडेलले 4,194 मत प्राप्त गर्दा राणाले 2,330 मत प्राप्त गरी विजयी हुनुभयो। महामन्त्रीका अन्य उम्मेद्वार सुनिल कुमार शर्माले 2,257, गुरुराज घिमिरेले 1,513, नयनसिंह महरले 1,134, अमरसिंह पुनले 1,125 र शङ्कर तिवारीले 123 तथा
डाक्टर सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। महामन्त्री महिलातर्फ डाक्टर डिला सङरौला पन्त विजयी हुनुभएको छ। उहाँले 3,118 मत प्राप्त गर्नुभयो। उहाँकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 र अर्की प्रतिस्पर्धी रीता खनालले 804 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। अन्य मतगणना अहिले चलिरहेको छ। नेपालगंजमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 संस्करण हिजो शुरू भएको छ। रामलीला शुभारम्भ समारोहलाई स्थानीय उपमहानगरपालिकाका प्रमुखले सम्बोधन गर्नुभयो। बाँकेका प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास त्यस क्रममा व्यक्त गर्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योग स्वास्थ्य र समृद्धिको नमूना प्रदेश बनाउने घोषणा गर्नुभएको छ। पतञ्जली योग समितिले भक्तपुरमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्याउन प्रादेशिक योग परिषद निर्माण गरिने घोषणा गर्नुभयो। र आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत ओमनमा जारी त्रिकोणात्मक श्रृङ्खलामा नेपाल हिजो क्यानाडा विरूद्ध 24 रनले विजयी भएको छ। जारी लिग टूमा नेपालको यो 12 जित हो। यो जितपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ। हिजो भएको खेलमा नेपालले दिएको 236 रनको लक्ष्य पछ्याउने क्रममा क्यानाडा 48.4 ओभरमा 211 रनमा अल आउट भएको थियो। नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यसअघि मस्कट स्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा लागेको नेपालले निर्धारित 50 ओभरमा सबै खेलाडी गुमाएर 335 रन बनाएको थियो। नेपालका लागि पूर्व कप्तान रोहित कुमार पौडेलले शानदार पारी खेले। उनले 107 बलको सामना गर्दै 8 चौका र 1 छक्कासहित 101 रनको पारी खेलेका हुन्। त्यस्तै गुलशन झाले 48, बसिर अहमदले 30 र अर्जुन कुमारले 23 रन जोडे। क्यानाडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक 4 विकेट लिएका थिए। यो जितपछि नेपाल अङ्क तालिकाको 6 स्थानमा उक्लिएको छ। नेपालले अहिलेसम्म 33 खेलमध्ये 12 खेलमा जित र 19 खेलमा पराजय बेहोरेको छ। नेपालले 2 खेलमा अङ्क बाँडेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असौज 26 गते सोमबार, आश्विन शुक्ल पक्षीय द्वितीया तिथि, तदनुसार अक्टोबर 12 सन् 2026, नेपाल सम्बत 1146। रसुवाको भोटेकोसीमा बाढी पहिरो आएको ठिक डेढ महिनापछि बुढी गण्डकीमा पनि भीषण बाढी आएको छ। आज प्रकाशित पत्र पत्रिकाहरूले बुढी गण्डकीमा आएको भीषण बाढीको विषयलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। बुढी गण्डकीमा भीषण बाढी, घर टहरा पुल र पशु चौपाया बगे, 5 जना सम्पर्कविहीन, 95 जनाको उद्धार। आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। त्यसै गरी नयाँ पत्रिका दैनिकले पनि बुढी गण्डकी बाढीको विषयलाई प्राथमिकता दिएर अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भोटेकोसी बाढीमा 269 बाल बालिकाले गुमाए अभिभावक शीर्षक समेतलाई जोडिएको छ। त्यसै गरी बुढी गण्डकी नदीबाट भएको क्षतिको विषयलाई पनि समाचारमा उल्लेख गरिएको छ। बढीमा 5 जना बेपत्ता, 45 घर पूर्ण र 27 आंशिक क्षति भएको प्रारम्भिक विवरण। निर्माणाधीन 4 जलविद्युत आयोजना बाढीले प्रभावित, 3 मोटरेबल र 3 झोलुङ्गे पुल बगेको प्रसङ्ग नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा रहेको छ। भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाइ। कान्तिपुर दैनिकमा यो खबर रहेको छ। बुढी गण्डकी बाढीको टाइम लाइनलाई पनि समाचारमा उल्लेख गरिएको छ। आइतबार बिहान 4:45 बाढीको प्रारम्भिक खबर, 4:59 सिर्दीबा जगत बगरबाट सुना गुरुङद्वारा बाढीको पहिलो सूचना। त्यसै गरी बिहान 5:30 आरुघाट प्रहरीद्वारा बाढीको सूचना सार्वजनिक, 5:52 जगत बगरमा बाढीले घरहरू बगाएको पहिलो भिडियो सार्वजनिक, 6 सेना, गृह मन्त्रालय र विपद प्राधिकरणलाई सूचना प्राप्त, 6:15 सुरक्षा टोली परिचालन, 6:40 प्राधिकरणद्वारा म्यासेज मार्फत बाढीको जानकारी, 8:30 जगत बगरबाट उद्धार सुरु। कान्तिपुर दैनिकले बुढी गण्डकी नदीमा आएको बाढीलाई समय रेखामा कति बजे कहाँ के भयो भन्ने प्रसङ्गलाई उल्लेख गरेको छ अग्रपृष्ठमा। त्यसै गरी आजको कारोबार दैनिकले पनि डेढ महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बुढी गण्डकीमा 5 जना बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल र 34 गोठमा क्षति पुगेको प्रसङ्गलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। बुढी गण्डकीमा भोटेकोसीको झल्को, बेलैमा सूचनाले टरो मानवीय क्षति, नागरिक दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित रहेको छ। त्यसै गरी बुढी गण्डकीमा लेदो सहितको भीषण बाढी, 5 बेपत्ता, 84 जनाको उद्धार। आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। त्यसै गरी अन्य पत्र पत्रिकाले पनि बुढी गण्डकी बाढीको प्रसङ्गलाई प्राथमिकता दिएका छन्। यी खबरहरू मध्येबाट हामीले गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। बुढी गण्डकी नदीमा आइतबार बिहान आएको लेदो सहितको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। सो घटनामा 5 जना सम्पर्कविहीन भएका छन्। गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले चुम्नुम्ब्री गाउँपालिका 6 क्षेत्र स्थित भेडीगोठमा बस्दै आएका चुम्चेका 65 सोनाम लामा, उहाँकी श्रीमती 59 मेमो अजी लामा, 66 सोमभुटी लामा, कर्म लामा, 21 तेन दोर्जे लामा सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। उहाँका अनुसार भेडीगोठमा रहेका 100+ पशु चौपाया पनि बाढीले बगाएको छ। बाढीमा फँसेका 95 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको छ। खोज उद्धार तथा राहतमा जोड, बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढीले
गोर्खा र धादिङका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण कैयौं घर परिवारहरू विस्थापित भएका छन् भने ठूलो मात्रामा खेतीयोग्य जमिन र भौतिक पूर्वाधार नष्ट भएको छ। यस दुःखद घडीमा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायत राजनैतिक दलका शीर्ष नेताले आइतबार छुट्टा छुट्टै विज्ञप्ति जारी घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। त्यसै गरी आजको नयाँ पत्रिका दैनिकको प्रसङ्गमा पनि तीन मिनटले बच्यौँ, बाढीबाट बच्न सफल व्यक्तिको भनाइलाई उद्धृत गरिएको छ। मेरो घर चुनुम्ब्री तीन जगत बगरमा हो। बुढी गण्डकी नदीको किनारदेखि करिब 100 मिटरको उचाइमा पर्छ। छोरा श्रीमती र म सुतिरहेका थियौँ। माथि बाढी आएको ठाउँबाट 4:30 बजे फोन आयो। छिटो भन्दा छिटो भाग भन्यो। जुरुक्क उठेर हामी माथितिर भाग्यौँ। 3 मिनटको बाटो उक्लिएपछि फर्किएर हेर्दा घर बाढीले लग्दै थियो। आजको नयाँ पत्रिका दैनिकमा बाढी आउँदै गर्दा भागेर बाँच्न सफल हुनुभएका व्यक्तिको भनाइलाई उद्धृत गरिएको छ। उहाँका अनुसार पूर्व सूचनाका कारणले गर्दा उहाँको परिवारको जीवन बाँच्न सफल भएको छ। नयाँ पत्रिका दैनिकको खबर हो यो। त्यसै गरी कान्तिपुरको प्रसङ्गमा बुढी गण्डकीको सहायक स्यार खोलामा बाढी आएको खबर पाएपछि स्थानीयहरू भाग्न सफल भएकाले जीवन बचाउन सफल भएको प्रसङ्गलाई समाचारमा उल्लेख गरिएको छ कान्तिपुरमा। त्यसै गरी कारोबार दैनिकले भोटेकोसी बाढीको प्रसङ्गमा बाढीपछि के काम भए, भोटेकोसी बाढी र अविरल वर्षाको उत्तिकै क्षति लगायतका प्रसङ्गहरूलाई पनि जोड दिएर समाचारमा उल्लेख गरेको छ। मेलम्चीको पानी पर्खिँदै उपत्यकावासी नेपालीको महान चाड बडा दशैँ तिहार तथा छठ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकावासीले मेलम्ची खानेपानी आयोजनाको पानी चाँडो भन्दा चाँडो वितरण गर्न माग गरेका छन्। चाडपर्वको समयमा पानीको अत्यधिक माग हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाडौँवासीको माग रहेको छ। पानीको वितरण ढिलो हुँदा पानी आपूर्ति असहज भएको छ। पोहोर साल वर्षापछि असोजको 20 गतेदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। बर्खायाम सुरु भएसँगै बाढी पहिरोको जोखिमका कारण बन्द गरिएको मेलम्चीको पानी वितरण अहिलेसम्म पनि सुरु नहुँदा काठमाडौँ उपत्यकावासी ट्याङ्कर र जारको महँगो पानी किनेर गर्जो टार्न बाध्य छन्। हप्ताको 1-2 दिन धाप ड्यामको पानी वितरण गरिए पनि सो पानी सबै ठाउँमा पुग्न सकेको छैन, जसले उपत्यकामा खाने पानीको अभाव रहेको छ। आम उपभोक्ता मारमा परिरहेका छन्। यो खबर आजको गोर्खापत्र दैनिकको हो। उपसभापति र महामन्त्री निर्वाचित। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मत परिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिलातर्फ डिला संग्रौला निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। दस वर्षमा 579 किलो सुन बरामद, आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नुका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाइँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो 1 दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो र 218 ग्राम सुन बरामद भएको छ। पछिल्लो पटक बिहिबार काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो 750.68 ग्राम सुनसहित 3 चिनिया नागरिक पक्राउ परेका छन्। प्रमुख प्रहरी वरिष्ठ परीक्षक एसएसपी सन्तोष खड्काका अनुसार चिनिया नागरिक 47 वर्षीय, 37 वर्षीय र 36 वर्षीय
बिहिबार पक्राउ परेका हुन्। लेदो बनाई ल्याएर राखिएको सुन उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बरामद गरेको थियो। 10 वर्षमा 579 किलो सुन बरामद। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। नौ किलोमिटर सडक 5 वर्षमा बल्ल आधा। नागरिक दैनिकको अग्रपृष्ठमा समावेश खबरलाई लिँदैछौ। झापादेखि इलाम पाँच थर हुँदै ताप्लेजुङसम्म पुग्ने मेची करिडोर अन्तर्गत इलाम झापा फास्ट ट्र्याक केचना कञ्चनजङ्घा मार्ग निर्माण वर्षौंदेखि अल्झिएको छ। निर्माण व्यवसायीको चरम ढिला सुस्तीले पटक पटक म्याद थप्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन। जनप्रतिनिधि आबद्ध निर्माण कम्पनीको लापरवाहीको शास्ति चाहिँ जनताले भोगिरहेका छन्। फिल्डमा काम देखाए जस्तो गर्ने तर गति फिटिक्कै नबढाउने निर्माण कम्पनीका कारण यस्तो हुन गएको हो। बर्खामा मेची राजमार्गको राजदुवाली खण्डमा पहिरोको जोखिम भएपछि सवारी साधन चलाउन नसक्ने अवस्था रहँदै आएको छ। यसबाट स्थानीय जनताले थप शास्ति भोग्नु परेको छ। 9 किलोमिटर सडक 5 वर्षमा बल्ल आधा। आजको नागरिक दैनिकमा यो प्रसंग प्रकाशित छ। कोप 31 नेपालले नेपालको बन्नुपर्छ। आजको नागरिक दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित रहेको छ। नेपालको भटेको सीमा हालै आएको विनाशकारी बाढीलाई विश्वव्यापी जलवायु कार्यका लागि निर्णायक मोड बनाउनु पर्ने भन्दै जलवायु अभियन्ता नागरिक समाजका प्रतिनिधि तथा पत्रकारले टर्कीमा अर्को महिनामा हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप 31 नेपालको बनाउनु पर्ने माग गरेका छन्। उनीहरूले जोखिममा रहेका देशलाई तत्काल जलवायु वित्त उपलब्ध गराउनु पर्ने, जलवायु परिवर्तन सँगै अनुकूलनका लागि सहयोगी बनाउनु पर्ने र हानि तथा क्षतिको कोषमा पर्याप्त रकम जुटाउनु पर्ने बताएका हुन्। कोप 31 नेपालको बन्नुपर्छ। आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकामा प्रकाशित अन्य बाँकी प्रसंगहरू। दशैंमा छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। नयाँ पत्रिका दैनिकमा यो खबर आएको छ। बडा दशैंको छ दिन सबै सरकारी अस्पतालले बहिरङ्ग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको बिदा लामो पारेर बस्ने र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिएको छ। उहाँका अनुसार चाडपर्वका बेलामा ड्युटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन बिदा बस्न सक्नेछन्। दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, इमर्जेन्सी तथा अत्यावश्यक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। पैंतिस सय्या पुग्यो सघन उपचार कक्ष। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा पूर्वाधार थप गरिएको छ। विगतमा 10 सय्याको सघन उपचार कक्ष आइसियू चलाइरहेको अस्पतालमा आइतबारबाट 25 सय्या थप भएको हो। अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष 35 सय्याको बनेको छ। अस्पतालमा 16 सय्याको आइसियू, 1 सय्याको आइसोलेसन आइसियू र 8 सय्याको सिसियू गरी 25 सय्या आइतबारबाट थप गरिएको हो। 35 सय्या पुग्यो सघन उपचार कक्ष। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसंग आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। बैतडीमा डिजिटल ठगी बढ्दो। बैतडीको सुनरा सुर्नया गाउँपालिका 5 का कण मैडैले विदेशमा मेहनत गरेर कमाएको रकम बैंकमा बचत गर्नु भएको थियो। सानोतिनो व्यापार गर्ने उद्देश्यले जम्मा गरेको रकम बैंक खाताबाट चोरी भएपछि उहाँ तनावमा पर्नुभयो। नखाई नलाई बचत गरेको सानोतिनो रकम व्यापारका लागि भनेर बैंकमा राखेको भए पनि उहाँको रकम चोरी भएपछि उहाँ समस्यामा पर्नुभयो। उहाँ जस्तै अन्य धेरै व्यक्तिहरूको समस्या पनि यस्तै रहेको छ। बैतडीमा डिजिटल ठगी बढ्दो। आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। महाकाली नदीमा सशस्त्र प्रहरी बेपत्ता। महाकाली नदीमा नेपाल टेलिकमको चुडिएको तार तान्ने क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक बेपत्ता हुनु भएको छ। शनिबार दिउँसो क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारू महाकाली नदीमा बगेर बेपत्ता हुनु भएको हो। यो प्रसंग पनि गोरखापत्र दैनिकमा रहेको छ। ऐतिहासिक कोत्र शक्तिपीठमा पूजा सुरु। गोरखापत्र दैनिककै खबर हो यो। गुल्मीका ऐतिहासिक कोत घर तथा विभिन्न शक्तिपीठमा घटस्थापना सँगै दशैं विशेष पूजा सुरु भएको छ। यो गोरखापत्र दैनिकको पृष्ठमा प्रकाशित खबर हो। फलाकुमा बेलिब्रिज अब जोडियो रसुवा सडक सञ्जालमा। आजको गोरखापत्र दैनिकमै यो खबर प्रकाशित रहेको छ। भटेकोसी हिमबाडीपछि सडक सञ्जाल मार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले बेत्रावतीको फलाकु खोलामा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै यातायात मार्फत नुवाकोटसँग रसुवा जोडिएपछि स्थानीयमा खुसी फर्किएको छ। 2083 भदौ 10 भोटेकोसीमा आएको हिमबाडीले रसुवा र त्रिशुली करिडोरका सबै जसो सडक पूर्वाधार तहस नहस पारेपछि स्थानीय सडक सम्पर्कबाट बाहिर भएका थिए। अब जोडियो रसुवा सडक सञ्जालमा आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। कान्तिपुर दैनिकले अर्थपृष्ठमा भत्किएको आपूर्ति श्रृङ्खला, घाटामा किसान, फाइदामा बिचौलिया, उपभोक्ता महँगीमा शीर्षकमा खबर प्रकाशित गरेको छ। दशैंका लागि रुट परमिट खुल्ला, सडक सम्पर्कमा जोडिए बाढी प्रभावित जिल्ला, कान्तिपुर दैनिकमा यो खबर रहेको छ। त्यसै गरी चिनिया सामान नाकामै महँगिदो दशैं बजार, आजको अन्नपूर्ण पोस्ट दैनिकको अर्थ पृष्ठमा यो प्रसङ्ग रहेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय प्रसङ्गमा स्पेनको सुस्त प्रतिक्रियाले सेउटामा अल्पत्र, आप्रवासी किशोर शीर्षकमा खबर प्रकाशित गरेको छ कान्तिपुरले। प्रदेश पृष्ठमा साउदी विमानस्थलमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा 12 जनाको मृत्यु, कान्तिपुर दैनिकले यो खबर पनि प्रदेश पृष्ठमा प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G भोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। बुढी गण्डकी नदीमा हिजो एक्कासी आएको बाढीले गोर्खा र धादिङमा ठूलो क्षति पुर्याएको छ। 100 भन्दा बढी घरमा क्षति पुगेको छ भने 5 जना अझै हराइरहेका छन्। 4 हाइड्रो पावरमा क्षति पुगेको छ। ठूलो संख्याका मानिसको उद्धार पनि गरिएको छ। गोर्खामा हिजो आएको बाढीका सन्दर्भमा नेपाली सेनाले गरेको भूमिका, नेपाली सुरक्षा निकायले गरेको भूमिकाका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू,
1: हजुर,
0: स्वागत छ। हजुर, अब जुन 81 नै आयो भनौँ, एक प्रकारको त्यो बाढी, त्यसले पारेको अवस्था चाहिँ कस्तो पाइयो? यहाँहरूले तत्कालै चाहिँ हेलिकप्टरबाट रेकी पनि गर्नुभयो र दिनभरि उद्धारको काम पनि भयो। 4 हेलिकप्टर यहाँहरूको त्यहाँ उद्धारमा सक्रिय भयो।
1: यो मुख्य गरी जो यो बिहान चाहिँ यो बुढी गण्डकी नदी चाहिँ थुनिएर त्यसपछि खोलिँदा जुन आएको यो जुन लेदो सहितको बाढी छ, यो पश्चात चाहिँ हाम्रो यो नेपाली सेनाको उक्त स्थानमा भएको सुरक्षा पोस्ट बाक्सिङबाट चाहिँ पनि र काठमाडौँबाट पनि हेलिकप्टर सहितको रेकी टिम र खोज तथा उद्धारको लागि पनि थप हेलिकप्टरहरू परिचालित भएको अवस्था थियो। अब जसमा चाहिँ यो नेपाली सेनाको चाहिँ जमिनबाट करिब 175 जना र हवाई साधनबाट पनि 4 हवाई साधन सहित चाहिँ कम्पोजिट क्विक रियाक्सन टिम पनि यो यसमा परिचालित भएको अवस्था र जसमा चाहिँ यो हिजोको चाहिँ यो विभिन्न यो बाढीले क्षति पुर्याएको र स्थानहरूबाट 95 जना चाहिँ व्यक्तिहरूको उद्धार भएको छ र यसमा चाहिँ मुख्य गरी स्वदेशी चाहिँ 86 र विदेशी 9 जनाको उद्धार भएको र यो उद्धार सँगसँगै चाहिँ यो अन्य सुरक्षा निकाय र नेपाल सरकारका विभिन्न चाहिँ निकायहरूबाट ड्रोन सहितका टिमहरू पनि उक्त स्थानमा परिचालित भएका थिए भने नेपाली सेनाको हवाई साधनबाट थप चाहिँ त्यहाँको जुन खोज तथा उद्धारलाई प्रभावकारी बनाउन चाहिँ थप फ्युलहरू पनि आरूघाटमा चाहिँ ढुवानी कार्य भएको थियो भने त्यसै गरी MI-17 हेलिकप्टरबाट 9 विदेशी सहित 35 टोलीलाई आरूघाटबाट काठमाडौँसम्म पनि ल्याइएको अवस्था छ।
0: जस्तो अब यो उद्धारको, यो त हवाई उद्धार स्थल उद्धारको सन्दर्भ भयो, समग्रतामा हिजो प्रतिकार्यमा कसरी काम भयो त्यहाँ?
1: अब यो विशेष गरी यो NDRRNA र नेपाली सेना लगायत नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल स्थानीय प्रशासन र स्थानीय निकाय र जनप्रतिनिधि सहितहरूको चाहिँ संयुक्त रूपमा चाहिँ यो खोज तथा उद्धार कार्यलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाइएको छ। त्यसै गरी बाढीले अलिकति क्षति पुर्याएको सम्बन्धमा जुन आरूघाट पुललाई पनि क्षति पुर्याएको छ, त्यो क्षति पुर्याएको पुललाई चाहिँ जति सक्दो छिटो पुनर्निर्माण गर्ने उद्देश्यका साथ नेपाली सेनाको चाहिँ यो कम्ब्याट इन्जिनियरिङ टिमको टोलीले पनि हिजो रेकी गरिसकेको अवस्था छ त्यो पुलको।
0: हजुर हजुर
1: हजुर
0: हजुर। अब आज त्यहाँ हुने कामहरू चाहिँ के छन् त? अब कसरी त्यहाँ बाँकी काम, किनभने 100 त्यहाँ घरहरू चाहिँ अब बगेका छन्, थुप्रै मानिसहरू चाहिँ त्यहाँबाट निस्किएका पनि छन्। अब समयमै सूचना एउटा प्रदान गर्न सकिएको अवस्था रह्यो र जसले गर्दा चाहिँ ठुलो मानवीय क्षति हामीले जोगायौँ। यद्यपि भौतिक क्षति त त्यहाँ ठुलो भएको छ, 4 जलविद्युतमा पनि क्षति पुगेको छ।
1: हजुर, अब यो हिजो चाहिँ विशेष गरी यो जुन नेपाली सेनालाई विभिन्न निकायबाट र अन्य सुरक्षा निकायहरूलाई पनि विभिन्न क्षेत्रबाट आएको खबर र त्यो सँगसँगै नेपाली सेनाको 4 हेलिकप्टर विभिन्न स्थानमा खोजी गर्ने क्रममा लगभग यो अल्पत्र अवस्थामा रहेका सम्पूर्ण चाहिँ व्यक्तिहरूको उद्धार भइसकेको अवस्था छ। यो चाहिँ यो भोटेकोसीको बाढी पश्चात चाहिँ जुन हामीहरूले चाहिँ तदारकका साथ हेलिकप्टर सहितको फौज परिचालन भएको थियौँ, त्यही सँगै त्यहाँबाट पाठ सिक्दै थप प्रभावकारी ढङ्गबाट चाहिँ यसमा चाहिँ यो हवाई उद्धारहरू भएको छ। अब आज पनि चाहिँ विभिन्न स्थानहरूमा जुन चाहिँ राहतहरू नपुगेको स्थानमा राहत पुर्याउने र त्यस सँगसँगै प्रत्येक इलाकामा गएर खोज तथा उद्धारको कार्यलाई चाहिँ अझ प्रभावकारी ढङ्गबाट गर्ने चाहिँ योजना रहेको पनि यहाँलाई म जानकारी दिन चाहन्छु।
0: जस्तो राहत वितरणको सन्दर्भमा अथवा चाहिँ जसरी मानिसहरू त्यहाँबाट जोगिएर अथवा चाहिँ निस्किएर आफै गएका छन् उनीहरूको बन्दोबस्तीको बसोबासको सन्दर्भमा चाहिँ कसरी काम भइरहेछ, त्यहाँ नेपाली सेनाको भूमिका के छ अथवा
1: होइन होइन, विशेष गरी यसरी त्यो आफै निक्लेर जानुभन्दा नि उहाँहरूलाई चाहिँ विभिन्न यो हेलिकप्टर मार्फत विभिन्न सुरक्षित इलाकाहरूमा नै राखिएको छ र त्यो सुरक्षित इलाकामा चाहिँ हिजो चाहिँ स्थानीय प्रशासनले नै उहाँहरूलाई चाहिँ स्थानीय निकाय र स्थानीय प्रशासनले चाहिँ व्यवस्थापन गरेको थियो र त्यही अनुसार नै आज पनि अब थप के कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ आज पनि यो कार्यहरू हुन्छ।
0: हजुर, जस्तो अब यहाँले अलिकति त सङ्केत गरिसक्नुभयो पुनर्निर्माणको सन्दर्भमा, अब अरू धेरै पुलहरू पनि त्यहाँ बगेको छ, आधा दर्जनभन्दा बढी पुलहरू, मोटरेबल पुल एउटा दुईवटा त मोटरेबल पुलै त्यसमा चाहिँ क्षति भएको सन्दर्भ छ। त्यहाँ आवतजावतको चाहिँ व्यवस्थापनका लागि यहाँहरूको जुन टोली खटिएको भन्नुभएको छ त्यसले कसरी काम गर्छ?
1: अब होइन, उसले चाहिँ विशेष गरी अब यो जुन चाडबाडको चाहिँ सिजन नजिक आइरहेको छ र यो चाडबाडमा अलिकति सहज ढङ्गबाट आवत जावत गर्न सक्ने चाहिँ बाटोहरू निर्माण गर्ने विषयमा चाहिँ विभिन्न ठाउँमा रेकी गरेर र कहाँ के कसरी चाहिँ यसलाई चाहिँ सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा नेपाली सेनाले विभिन्न सम्बद्ध निकायहरूसँग समन्वय गरेर कार्य गर्दछ।
0: हजुर, अब अलिकति भोटेकोसीतर्फ पनि जाउँ। भोटेकोसीमा त्यहाँ चाहिँ अब खास गरी पुनर्निर्माणको काम नेपाली सेना त्यसमा पनि लागिरहेको छ र हिजो मात्रै त्यहाँ चाहिँ एउटा एक्रो ब्रिज चाहिँ अब त्यहाँ हामीले सञ्चालनमा ल्यायौँ होइन, अब त्यहाँ पनि हाम्रो टोली नेपाली सेनाको टोली त्यहाँ पनि सक्रिय भइरहेको स्थिति छ। भोटेकोसीको पुनर्निर्माणका सन्दर्भमा चाहिँ सेनाले पछिल्लो दिनमा गरिरहेका कामहरू, त्यसको प्रगतिको अवस्था कस्तो छ प्रवक्ताज्यू?
1: अब विशेष गरी अहिले पछिल्लो पिरियडमा नेपाली सेनाले ताँदी खोलामा चाहिँ जुन एक्लो ब्रिज निर्माण गर्यो, त्यस पश्चात यो जुन रसुवा र चाहिँ नुवाकोट जोड्ने मुख्य यो अहिले अब धुन्चे चाहिँ सहजै रूपमा चाहिँ पुग्न सक्ने गरेर जुन हिजो चाहिँ यो 240 फिट लम्बाइ र 18 फिट चौडाइको जुन यो एक्लो ब्रिज, यो चाहिँ अलिकति हेभी हेभी चाहिँ डबल हेभीवाला पुल पनि हो, यो चाहिँ निर्माण 5 दिनको लगातारको प्रयासपछि निर्माण सम्पन्न गरी चाहिँ यो सडक विभागलाई हस्तान्तरण गरिसकेको अवस्था छ। अब त्यसै गरी यो विभिन्न हाइड्रो प्रोजेक्टहरूमा जति सक्दो चाँडो त्यो हाइड्रो प्रोजेक्टलाई फङ्सनमा ल्याउनको लागि पनि के गर्न सकिन्छ भनेर पनि चाहिँ हाम्रो टोली चाहिँ विभिन्न स्थानहरूमा खटिरहेकै अवस्था छ। अब त्यसै गरी नेपाल सरकारले जुन आगामी दिनमा यो पुनर्निर्माण र पुनर्स्थापनालाई चाहिँ जुन अगाडि बढाउने क्रममा आपसी समन्वय र सहकार्य गरेर कार्य गर्न नेपाली सेना तत्पर छ।
0: त्यहाँको चाहिँ अब सरकारले खोजी र उद्धारको काम चाहिँ रोकेर पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई अघि बढाउने भनेर एक प्रकारको घोषणा पनि गर्यो र त्यसका लागि बजेट पनि स्वीकृत भइसकेको अवस्था छ। अब त्यहाँ कसरी काम हुन्छन्, त्यसको समयावधिहरू कतिपय सन्दर्भमा चाहिँ यो प्राधिकरणले, विपद प्राधिकरणले पनि कतिपय विषयहरू चाहिँ यसरी हामी गर्छौँ भनेर भनेको छ, अब त्यसमा नेपाली सेनाको भूमिका, संलग्नता अथवा त्यसलाई छिटो बनाउने सन्दर्भमा हाम्रा प्राविधिकहरूको त्यहाँ चाहिँ परिचालनको अवस्था कस्तो रहनेछ?
1: अब विशेष गरी नेपाली सेनाको हकमा नेपाल सरकारले जुन यो जुन जे जसरी चाहिँ जुन कार्यहरू चाहिँ हामी नेपाली सेनालाई प्राप्त हुन्छ त्यही अनुसार सम्बन्ध सबै निकायहरूसँग समन्वय र सहकार्य गर्दै त्यो कार्यहरूलाई चाहिँ प्रभावकारी ढङ्गबाट पुरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको यहाँलाई म जानकारी दिन चाहन्छु।
0: हामी अन्तर्सम्वादमा छौँ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग कुराकानीमा हुनुहुन्छ। हिजो भोटेकोसी नदीमा 81 बाढी आउँदा 100 बढी घरमा क्षति पुगेको छ भने कैयौँ मानिसहरू त्यहाँ अल्पत्र परेकोमा नेपाली सेना सहितका सुरक्षाकर्मीका तर्फबाट हिजो उद्धार गरिएको सन्दर्भ छ। त्यसै गरी केही जलविद्युत आयोजनाहरू त्यहाँ बगेका छन्, त्यहाँ भएको क्षति, खास गरी उद्धार गरिएकाहरूको त्यहाँ व्यवस्थापनको विषय र क्षति पुगेका पुल लगायतका भौतिक संरचनाहरू अब चाडपर्व नजिकिँदै जाँदा त्यसको व्यवस्थापन के कसरी गरिन्छ भन्ने बारे हामी कुराकानी गरिरहेका छौँ। अब प्रवक्ताज्यू, हामीले यो भोटेकोसीको जुन पीडा भोग्यौँ यसको 1.5 महिनामै हामीले बुढी गण्डकीको पीडा भोग्न हामी बाध्य भयौँ। गर्यौँ। अब यस्तै अब गरी अन्यत्र पनि यस्तो खालको समस्याहरू आउन सक्ने आकलनहरू अथवा त्यस्ता अनुमानहरू व्यक्त भइरहेका छन्। हामी चाहिँ जलवायु प्रकोपका दृष्टिले विश्वमै सबैभन्दा बढी संवेदनशील राष्ट्रहरूमध्ये पर्दछौँ। अब यो जुन अवस्था यो एकपछि अर्को गर्दै श्रृङ्खलाबद्ध जस्तो हामीले यो अनुभव गरिरहेका छौँ, पूर्व तयारी यसमा अझै बढी गर्नुपर्ने देखियो र यतातिरको शक्ति भनौँ न यता लगाएको जनशक्ति भोलि उता लगाउनु पर्ने उता पनि दौडाउनु पर्ने, अब यी यावत कुराहरूमा चाहिँ अब हाम्रो सुरक्षा निकायहरूको नेतृत्व गर्दै आएको समन्वय गर्दै आएको नेपाली सेनाले यसबाट कसरी आफूलाई चाहिँ अगाडि बढाउँछ अथवा यसका तयारीहरू पूर्व तयारीहरू नेपाली सेनाका तर्फबाट गर्नुपर्ने विषयहरू?
1: अब यो विशेष गरी यो पूर्व तयारी भन्नाले चाहिँ यो जुन भोटेकोशी बाढीको दौरानमा पनि यो मनसुन पूर्व तयारी प्रति कार्य योजना 2083 थियो, त्यो प्रति कार्य योजना अनुसार नै नेपाली सेनाका तालिम प्राप्त जनशक्ति सहित हेलिकप्टरहरू पूर्व तैनाती रहेका थिए र मुख्य गरी यो विपदमा चाहिँ स्रोत साधनलाई चाहिँ यो पूर्व तैनाती गर्ने गर्दाखेरि नै यो प्रभावकारी ढङ्गबाट खोज तथा उद्धार कार्यलाई अगाडि बढाउन सकिन्छ भन्ने चाहिँ पाठ सिकेर नै नेपाली सेनाले चाहिँ यो विशेष गरी खटिएका विभिन्न स्थानमा तैनात रहेका युनिटहरूलाई पनि चाहिँ जानकारी गराएको अवस्था छ। जस हिजो पनि मैले यहाँलाई जानकारी गराएँ, हाम्रो नेपाली सेनाको जुन बुढी गण्डकीको नजिकमा भएको एउटा हाम्रो बाङसिङ भन्ने सुरक्षा पोस्टबाट पनि त्यो स्थानको रेखी साथसाथै सम्बन्धित स्थानीय तहलाई जानकारी गराउने कार्य भयो, यो अर्ली वार्निङ दिने कार्य भएको छ। अब त्यसैले गर्दा नेपाली सेनाले हाम्रा युनिटहरूलाई सबैलाई सजग रूपमा राखेको छ र त्यसै गरी हाम्रो युनिटहरू पनि कोही अलिकति जोखिमयुक्त क्षेत्रहरूमा छन् भने तिनीहरूलाई पनि विभिन्न चाहिँ ड्रिलहरू प्रयोग गरेर पूर्व तयारी र आफू सुरक्षित रहन र त्यहाँ रहेका स्थानीय बासिन्दा पनि सुरक्षित रहनको लागि के कसरी गर्न सकिन्छ सोही अनुसार गर्नको लागि चाहिँ निर्देशन पनि भइसकेको अवस्था छ।
0: प्रवक्ताज्यू, म अलिकति यो क्षमता वृद्धिको विषय सामग्री र उपकरणमा केन्द्रित हुन चाहेको। उदाहरणका लागि भोटेकोशी बाढी लगत्तै हामीले जुन हिसाबले काम गर्न सक्थ्यौँ कहीँ न कहीँ हाम्रा क्षमताको विषय, सामग्रीको विषय र उपकरणको विषय चाहिँ कहीँ न कहीँ त्यसमा प्रश्नहरू रहे भन्ने कुरा यहाँले हामीसँग रेड नेपालसँग यसअघि गर्नुभएको वार्ताहरूमा भन्नुभएको थियो। अहिले चाहिँ जसरी बुढी गण्डकीमा हामी तत्काल काम गर्न सक्यौँ त्यसको नतिजा पनि राम्रो निस्कियो। अब यी विषयहरू निकै प्रधान विषयहरू रहेछन्। अब क्षमता वृद्धिका सामग्री उपकरणको व्यवस्थापनको विषयमा चाहिँ अब कसरी सोचिन्छ अथवा त्यो निर्णय कसरी हुन्छ? अब
1: हामीले क्षमता विषय अभिवृद्धिको विषय चाहिँ दुईवटा चाहिँ पाटोमा गर्न सकिन्छ। अब एउटा चाहिँ यो जुन तालिम प्राप्त जनशक्तिको उत्पादन र त्यसै गरी त्यो तालिम प्राप्त जनशक्तिबाट स्थानीय विपद प्रति कार्य जुन समितिहरू हुन्छ उहाँहरूलाई पनि विभिन्न चरणमा तालिमहरू पनि दिँदै आएको छ र यही तालिमलाई पनि अझ अगाडि बढाउने विषय नै यसमा रहन्छ र त्यसै गरी जुन विभिन्न हातेमालो लगायत विभिन्न यो विपदका लगायतका यो जुन अभ्यासहरू सञ्चालन भएका थिए यसैलाई नै निरन्तरता दिनुपर्दछ र सबै यो सम्बद्ध निकायहरूले एकीकृत ढङ्गबाट कार्य गर्न सक्ने किसिमको वातावरण बनाउनको लागि जुन इन्टिग्रेटेड तालिमहरू छ त्यसलाई पनि हामी निरन्तरता दिँदै जानेछौँ र त्यो सँगसँगै यो स्रोत साधनको विषय छ। यो स्रोत साधनको अन्य विषयहरूमा चाहिँ मुख्य गरी अब अहिले यो विपद स्पेसिफिक चाहिँ स्रोत साधनहरू पनि जुन हामीले चाहिँ बिस्तारै चाहिँ व्यवस्थापन गर्दै गएका छौँ र नेपाली सेनालाई विनियोजित भएको बजेटबाट पनि ती सामानहरू खरिद भइरहेको अवस्था छ भने स्थानीय चाहिँ युनिटहरूले पनि विभिन्न तहबाट योहरू चाहिँ सामानहरूको व्यवस्थापन भइरहेको छ। अब त्यसले गर्दाखेरि यो विपदलाई चाहिँ हामीले सबैले एकजुट भएर यसमा चाहिँ जुन जनधनको क्षति हुन नदिने किसिमले चाहिँ आगामी दिनमा पनि हामी कार्य गर्न प्रतिबद्ध रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु।
0: अब अन्तिम जिज्ञासा प्रवक्ताज्यू, खास गरी अब यो दशैँ बडा दशैँ नेपालीहरूको सबैभन्दा महान पर्व, हामी त्यसमा प्रवेश गरिसकेका छौँ।

0: बीच पनि थुप्रै मानिसहरू बाहिरिरहेका छन्, त्यो जोखिम मोलेरै पनि बाहिरिरहेका छन्, र नेपाली सेनाले यसको चाहिँ कहीँ कतै चाहिँ ठ्याक्कै समस्या आउने बित्तिकै त्यसको समाधानमा सेना सक्रिय पनि भएको छ। अब यो चाडपर्व लक्षित चाहिँ नेपाली सेनाको भूमिका के हुन्छ, यी आपराधिक घटनाहरूका विषयहरू पनि छन्, कतिपय सन्दर्भमा कहीँ न कहीँ प्रहरीले काम गर्दै राख्दा पनि त्यसको पृष्ठभूमिमा सेनाले काम गरिरहेको या गर्नुपर्ने अवस्था विद्यमान छ?
1: होइन, यो विशेष गरी नेपाली सेनाको चाहिँ यो चाडपर्व चाहिँको समयमा पनि अब हाम्रो जनशक्तिहरू सबै यो स्ट्यान्ड बाईको उसमै हुन्छन्, र मुख्य गरी चाहिँ यो यो यहाँले उठान गर्नुभएको विषयमा जुन अन्य निकायले गर्न नसक्ने जुन कार्यहरू छ, जस्तै विस्फोटहरू गराएर जुन बाटो खोल्नुपर्ने, जुन मैले यो भोटेकोसीकै यो जुन एक्रो ब्रिज निर्माण गर्ने क्रममा पनि नेपाली सेनाले 300 मिटर बाटो चाहिँ यो ब्लास्टिङ गरेर चाहिँ त्यहाँसम्म स्थानसम्म सामग्रीहरू पुर्याउन चाहिँ सहयोग गरेको थियो। अब त्यसले गर्दा त्यस्तो किसिमको कुनै पनि चुनौतीपूर्ण घडीमा चाहिँ सम्बद्ध मन्त्रालय र नेपाल सरकारसँग समन्वय गरेर चाहिँ नेपाली सेना चाहिँ अगाडि नै बढ्दै आइरहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। हिजो 81 बुढी गण्डकी नदीमा आएको बाढीपछि प्रतिकार्यमा भएका कामहरूबारे अन्तर्संवादमा कुराकानी गर्नुहुँदै हिजो 81 बुढी गण्डकी नदीमा बाढी आउँदा 100 बढी घरमा क्षति पुगेको छ, थुप्रै मानिसहरू घरबार विहीन जस्तो अवस्थामा रहेका छन्, त्यसमध्येका कतिपय मानिसलाई नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा लिएर पनि आएका छन्, खास गरी 175 जनाको स्थलमार्गबाट र 95 जनाको हवाई उद्धार गरिएको नेपाली सेनाका तर्फबाट भर्खरै जानकारी दिइएको छ, र अझै 5 जना त्यहाँ हराइरहेका छन्। प्रधानमन्त्रीले प्रतिकारका सबै खालका कामहरू भइरहेको जानकारी दिनुभएको छ, र अझै पनि त्यस्ता खालका समस्या जोखिम हुन सक्ने भएकाले तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित रूपमा बस्न भनेर भन्नुभएको छ। अन्य निकायहरूले पनि त्यसै खालका अनुरोध गरेका छन्। आजको अन्तर्संवादमा हामी यिनै विषयमा केन्द्रित भयौँ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
2: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
1: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
3: तर समाधान पनि हामीसँगै छ है।
1: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
2: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
3: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
4: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 0157912222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: ए दाई, विद्युत प्रदायक संस्थाबाट मर्का परे वा संस्थाको निर्णयमा चित्त नबुझे कहाँ उजुरी गर्ने? प्रक्रिया कस्तो हुन्छ, तपाईँलाई जानकारी छ त?
3: प्रक्रिया सरल छ। सुरुमा सम्बन्धित विद्युत प्रदायक संस्थालाई लिखित रूपमा जानकारी गराई समस्या समाधानका लागि कम्तीमा 15 दिनको समय दिनुपर्छ। त्यसपछि पनि समस्या समाधान नभए विद्युत नियमन आयोगमा उजुरी गर्न सकिन्छ।
1: उजुरी गर्दा शुल्क लाग्छ होला फेरि?
3: घरेलु उपभोक्ताले उजुरी दर्ता गर्दा सेवा शुल्क तिर्नु पर्दैन, आफै वा आफ्नो प्रतिनिधि मार्फत प्रमाण सहित उजुरी गर्न सकिन्छ।
1: आयोगको निर्णयमा पनि चित्त नबुझेमा के गर्ने त?
3: आयोगले दुवै पक्षको कुरा र प्रमाण बुझेर निर्णय गर्छ। चित्त नबुझे 35 दिन भित्र उच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ।
1: ए, त्यसो भए सही प्रक्रिया बुझेर र प्रमाण सुरक्षित राखेर अघि बढ्नु पर्ने रहेछ।
3: हो नि,
8: सचेत उपभोक्ता, सबल विद्युत क्षेत्र, विद्युत नियमन आयोग, सानो गौचरण, काठमाडौँ।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालीहरूको महान पर्व बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै बुढी गण्डकी नदीमा हिजो बिहान आएको बाढीमा परि 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार। रुस युक्रेन बीच ऊर्जा युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। र आईसीसी क्रिकेट विश्वकप लिग 2 मा क्यानाडा विरूद्ध नेपाल 24 रनले विजयी।

0: नेपाल टेलिकम राष्ट्रको संचार. अब समाचार विस्तारमा. नेपालीहरूको महान पर्व विजया दशमी अन्तर्गत नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ. नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो. त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो. दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो. नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ. नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ. यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्. नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ. संसारका समग्र प्राणीलाई सच्चित दानद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो. नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ. यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमान ढोका दरबार स्थित दशैं घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाइएको छ. हिजो घटस्थापना गरिएको छ. घटस्थापनाका सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट.
1: बडा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ. पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बताउनुहुन्छ आचार्य घनश्याम लेखक.
2: जमरा राख्नको लागि देवी मन्दिरहरू या भराणहरू पवित्र स्थलहरूमा मात्र राखिनुपर्छ. नित्य पाठ गरिनुपर्छ, नित्य बत्तीहरू जलाउनुपर्छ र नित्य पूजा गरिने शास्त्रीय मान्यता रहेको छ.
1: शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ. पश्चिम नेपालका पहाडी भेगमा भने यो पर्वमा बलि समेत हुने बताउनुहुन्छ पण्डित देवदत्त भट्ट.
3: पूर्वतिर मगेश लगायत अन्य नाचहरू पनि राख्ने चलन गरिएको छ र पश्चिममा देवी देवताको मन्दिरहरूमा घट स्थापनाको दिनमा घट थाप्ने र अष्टमीको दिनमा त्यो जमरा राख्ने ठाउँमा बलि गर्ने चलन पनि रहिआएको छ.
1: असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइने यो पर्वमा मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ. स्थानीय शिक्षक केशव दत्त भट्ट.
4: नवदुर्गा देवी मामा भगवती हाम्रो पाली महारुद्र र मरलेख बाबा मन्दिरमा पनि हाम्रो पूजा पूजा गरिन्छ. हाम्रो चाहिँ सुदूरपश्चिममा अधिकांश गरेर देवी देवताका मन्दिरमा नै जमरा राख्ने चलन छ विधिपूर्वक दुर्गाको स्थापना गरेर.
1: यो पर्वमा टाढिएका आफन्तजन एकत्र भई टीका जमरा लगाउने मैठा मिठा परिकारहरू खाने लेङ्गे पिङ खेल्ने र सुख दुःख साटा साट गर्ने परम्परा रहिआएको छ. गोविन्द पन्त, रेडियो नेपाल, बैतडी.
0: बाँकी समाचार. बुढीगण्डकी बाढीमा परि पाँचजना सम्पर्कविहीन भएका छन्। बाढीमा परेर उङ्ली लुङ भेडीगोठमा बस्ने चुमनुम्री छका पाँचजना सम्पर्कविहीन बनेका गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो. उङ्ली लुङ खोलातर्फबाट बुढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुम्री धारचे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ. बुढीगण्डकीको बाढीले धारचे गाउँपालिका एक र तीन जोड्ने बेली ब्रिज समेत बगाएको छ. माछी खोला र कैरोजा जोड्ने झोलुङ्गे पुल, चुम्नुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र चुम्नुब्रीकै घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल समेत बगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो. बाढीका कारण उत्तरी गोर्खाका तीनवटा हाइड्रो पावर आयोजनामा समेत क्षति पुगेको छ. बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ. हिजो बिहान आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज निर्माण सामग्री तथा उपकरण र पहुँच सड़कमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार बुढीगण्डकी करिडोरमा रहेका 341 मेगावाट क्षमताको बुढीगण्डकी, 24.5 मेगावाटको दोभान खोला, 30.59 मेगावाटको यार खोला र 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा क्षति पुगेको छ. प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सड़कबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत लाक्पा र चुम्लिङ बीच बिहान गएको पहिरोका कारण बुढी गण्डकीमा लेदो सहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्नुभएको छ। बाढीमा परी 5 जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय गराइएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो बुढी गण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोर्खाको चुमनो ब्रिज क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत फिल्म धादिङ गोर्खा जोड्ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ। उहाँले विपदको कठिन समयमा प्रभावित नागरिकको उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायसँगको समन्वयमा राहत र तथा आवश्यक सहयोगका लागि जुट्न पनि रासोपा कार्यकर्तालाई आह्वान गर्नुभएको छ। गोर्खाको बुढी गण्डकी नदीमा हिजो बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको छ। पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। हिजो दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। धादिङको गजुरी गाउँपालिका 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएपछि शुक्रबारदेखि यातायात अवरुद्ध भएको थियो। नेपाली काँग्रेसका सभापति गगन थापाले बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको चुम्नोब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै 2 पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। नेपाली काँग्रेसको खोलातर्फको उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। यस्तै समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। उपसभापतिको खुला प्रतिस्पर्धामा डाक्टर भण्डारीले 3735 मत र आचार्यले 2342 मत प्राप्त गर्नुभएको छ। उपसभापतिका उम्मेद्वार मध्ये गोविन्द भट्टराईले 1752, सुरेन्द्र राज पाण्डेले 1673, धनराज गुरुङले 1596, दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभएको छ। समावेशी उपसभापतिमा विजयी चौधरीले 1745 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी जीवन परियारले 1658, फर्मुल्ला मन्सुरले 1144, सीता गुरुङले 1112 र रञ्जित कर्णले 562 मत प्राप्त गर्नुभएको छ। त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। पौडेलले 4194 मत प्राप्त गर्नुभएको छ। यस्तै राणाले 2330 मत पाउनुभयो। महामन्त्रीका उम्मेद्वार मध्ये डाक्टर सुनिल कुमार शर्माले 2257, गुरूराज घिमिरेले 1513, नयनसिंह महरले 1134, अमरसिंह पुन मगरले 1125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभएको छ। महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्त विजयी हुनुभएको छ। उहाँले 3118 मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय डिनाले 2864 र रीता खनालले 804 मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। नेपालगञ्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 संस्करण आइतबारदेखि सुरु भएको छ। भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम सीता लक्ष्मण हनुमान र रावण सहित 25 सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन गरिरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्धविराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्धविराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण दिनुभएको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेस्कीले आफूलाई यस्तो सहमति भएको जानकारी नभएको बताउँदै रूसले पनि आक्रमण रोक्ने भए युक्रेन त्यसका लागि भने तयार रहेको बताउनु भएको छ। उहाँले ट्रम्पको घोषणापछि पनि रूसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेनेस्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनु भएको छ। उहाँले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेनेस्कीको दोष रहेको आरोप लगाउनुभयो। जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिकासहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमले जनाएको छ। आइओएमका अनुसार अक्टोबर 8 र 9 मध्यरात जिबुटीबाट यमनतर्फ 350 बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले गत असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै वर्तमान सरकारले बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,39,67,000 रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ। यो अघिल्लो सरकार प्रस्तुत गरेको बजेटकै आकार अनुसार नै रहेको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,000,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रहेको छ। त्यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000, सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,000, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको सिपयुक्त दक्ष जनशक्ति नेपालमा उत्पादन गर्नु आवश्यक भएको बताउनु भएको छ। भक्तपुरको दधिकोटमा सञ्चालनमा आएको एभरेस्ट मल्टी स्किल प्राली आइतबार उद्घाटन गर्दै मन्त्री यादवले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारी समस्यालाई चिर्न बजारले खोजेको दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक भएको बताउनुभयो। स्वदेश तथा विदेशका बजारको माग अनुसारको सिप र सिप अनुसारको रोजगारी दिन तालिम र सिप प्राप्त जनशक्तिलाई रोजगारसँग जोड्नु पर्नेमा मन्त्री यादवले जोड दिनुभयो। कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रणालीका अध्यक्ष खगेन्द्र न्युपानेले हातमा सिप नभएका श्रमिक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउने गरेको उल्लेख गर्दै सिप लिएर गएका जनशक्तिले विदेशमा काम सजिलो पाउने र पारिश्रमिक पनि राम्रो पाउने गरेको उल्लेख गर्नुभयो। खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्य सहित विश्व खाद्य दिवस 2083 सप्ताहव्यापी कार्यक्रम आइतबारबाट काठमाडौँमा सुरु भएको छ। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना हुने भएका छन्। आज नवीनता अपनाऊ, भोलि पोषण सुनिश्चित गरौं भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसको कार्यक्रमले जलवायुजन्य विपदका कारण कृषि खाद्य प्रणाली किसानको जीविकोपार्जन तथा समुदायमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ। बुढीगण्डकी नदीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरणहरू, बेली ब्रिज, पौष सडक तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजना सबैभन्दा बढी प्रभावित भएको छ। सो आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। क्याम्प क्षेत्रमा रहेका केही निर्माण उपकरण समेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ।
7: नेपालले आइसिसी क्रिकेट विश्वकप लिग टूमा क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानमा जारी खेलमा क्यानाडाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाउँदै 235 रन बनायो, जसमा रोहित पौडेलले शतक प्रहार गरेका थिए। क्यानाडाले 211 रन मात्रै बनाउन सक्यो। सूर्य विनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता 2083 शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सूर्य विनायक नगरपालिका 10 चित्तपोल स्थित खेल मैदानमा आइतबारदेखि प्रतियोगिता शुरू भएको हो। असोज 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका 10 टीमका करिब 180 खेलाडी सहभागी छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढ़ीका राजेन्द्र बमको जोडीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक अयर र परमानन्द जोशीको जोडीलाई 2 सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र डरेन्द्र जैशीको टीमले उपाधि जितेको हो। बम र जैशीको जोडीले अयर र जोशीको जोडीलाई 21-17 र दोस्रो सेटमा 21-15 पराजित गरेको छ। उपाधि विजेता जोडी 40,000 नगद ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टीमले 20,000 नगद सहित पुरस्कृत भएको छ। दशैं र शुभ दीपावलीको अवसर पारेर शुक्लाफाटा ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति राक्षस कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ।
0: रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.2 र न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरे साँझ 5:43 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपालीहरूको महान पर्व बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी। खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी। रूस युक्रेनबीच ऊर्जा युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी र आइसिसी क्रिकेट विश्वकप लिग दुईमा क्यानाडा विरूद्ध नेपाल 24 रनले विजयी। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। हिजो घटस्थापनासँगै हाम्रो माझमा बडा दशैं बित्रिसकेको छ। यस महान पर्व बडा दशैंका अवसरमा सूचना तथा संचार क्षेत्रका सबै महानुभावहरू लगायत हाम्रा श्रोताहरूप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अब आज कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुको कुरा गरौं। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेल बीच 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौ। अनि प्रत्येक वर्ष अक्टोबर 9 तारिखमा मनाइने विश्व हुलाक सेवा दिवस गत शुक्रबार नेपालमा पनि मनाइयो। यस सम्बन्धमा आज हामी हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: के तपाईँ राष्ट्रिय स्वाभिमान प्रति सजग हुनुहुन्छ?
3: राष्ट्रिय स्वाभिमानका प्रतीक हाम्रा सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको उचित संरक्षण, सम्वर्धन र उत्थान गर्नमा एकजुट हौं।
2: सम्झनुहोस्, सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको जगेर्ना गर्नु राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो।
4: नेपाल सरकार, सूचना तथा संचार मन्त्रालय।
1: सूचना तथा संचार मन्त्रालयमा हालै आयोजित कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा मन्त्री डाक्टर विक्रम तिमिल्सिनाले कार्य सम्पादन सम्झौतालाई औपचारिकतामा सीमित नगरी लक्ष्य प्राप्तिको महत्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिनुपर्ने बताउनु भयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
0: सूचना तथा संचार मन्त्रालय र मातहतका निकायहरू बीच कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिना र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएसँगै सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नु भएको हो। मन्त्रालयमा गत साता आयोजित कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले कार्य सम्पादन सम्झौतालाई औपचारिकतामा सीमित नगरी सम्बन्धित निकायको दैनिक कार्य सम्पादन र वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले सम्बन्धित निकायले आफैले लक्ष्य निर्धारण गरी त्यस अनुसार काम गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्रालय सफल हुन मातहतका निकाय सफल हुनुपर्ने उल्लेख गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले सबै निकाय र पदाधिकारीले आफ्नो जिम्मेवारी प्रति गम्भीर हुनुपर्ने बताउनुभयो।
5: तपाईँले हरेक दिन सम्पादन गर्ने कार्यको एउटा महत्वपूर्ण डकुमेन्टको रूपमा लिदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु। सामान्यतया यस्ता डकुमेन्टहरूलाई एउटा फर्मालिटी जस्तो गर्नै पर्ने व्यवस्था छ, ऐनको त्यस्तै व्यवस्था छ, त्यो हुनाले गर्नुपर्छ भन्ने खालको लिने गरिएको पनि पाइन्छ। स्ट्रङली के रिक्वेस्ट गर्न चाहन्छु भनेदेखि यसलाई एउटा महत्वपूर्ण दस्तावेजको रूपमा, एउटा महत्वपूर्ण डकुमेन्टको रूपमा, यहाँको कामलाई गाइड गर्ने एउटा महत्वपूर्ण एउटा डिपार्टिङ पोइन्ट रूपमा लिएर काम गर्नको लागि अनुरोध गर्न चाहन्छु। हामी हरेक वर्ष, हरेक 6 महिना, हरेक 3 महिना आफूले आफूलाई नै एउटा टार्गेट दिएर, एउटा लक्ष्य निर्धारण गरेर म कहाँनिर उभिएको छु र कहाँनिर पुग्ने हो 6 महिनापछि अथवा 1 वर्षपछि हेर्नुपर्ने हुन्छ। जिम्मेवार हुनु हाम्रो दायित्व हो, अप्सन होइन। हामीले गर्ने काम एउटा अप्सनल एक्स्ट्रा पोइन्ट जस्तो लियौं भनेदेखि तपाईँले काम गर्ने संस्था सफल बनाउनको लागि तपाईँको कन्ट्रिब्युसन हुँदैन। त्यो हिसाबले यो कार्य सम्पादन सम्झौता भन्ने एकदमै राम्रो कन्सेप्ट हो। मसँग सचिवज्यूले कार्य सम्पादन सम्झौता गर्नु भएको छ, उहाँले उहाँ र मेरो कार्य सम्पादन सम्झौता अनुसारको काम गरिदिनु भए मैले प्रधानमन्त्रीसँग गरेको प्रतिबद्धता पूरा गर्नलाई सहज हुन्छ। त्यसपछि सचिवज्यू पनि एक्लै सफल हुने त होइन, उहाँले पनि आफ्नो महाशाखा प्रमुखहरूसँग चाहिँ कार्य सम्पादन सम्झौता गर्नु भएको छ, विभिन्न संस्था र निकायका प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गर्नु भएको छ। तपाईँहरू सबै सफल भएर सचिवज्यूलाई सफल बनाउने हो, सचिवज्यू सफल भएर मन्त्री सफल हुने हो, र मन्त्री सफल भएर मन्त्रालय सफल हुने हो। हरेक कर्मचारीको त्यो दायित्व हुन्छ कि तपाईँभन्दा माथि तपाईँको शाखा प्रमुख, तपाईँको महाशाखा प्रमुखले सम्झौता गर्नु भएको छ कार्य सम्पादन सम्झौता, त्यसको सफलताको लागि योगदान दिनु तपाईँहरू सबैको कर्तव्य हो। यो कुरा कसैले पनि बोल्नु भएन। महत्वपूर्ण कुरा भनेको यो तपाईँको एउटा चोइस होइन के, तपाईँको बाध्यता हो। यसको आधारमा यसको कन्सेप्ट के हो, यो पर्फर्मेन्स कन्ट्राक्टको मेन कुरा कन्ट्राक्ट किन भनियो भने यो कन्ट्राक्ट आज सिग्नेचर गरिसकेपछि भोलि यो तपाईँको गाइडिङ डकुमेन्ट हुनु पर्यो। तपाईँले यो पुरा गर्न सक्नु भएन भनेदेखि तपाईँ माथि तपाईँलाई अकाउन्टेबल बनाउने अधिकारीले तपाईँलाई जिम्मेवार बनाउन सकोस्।
0: मन्त्री डाक्टर तिमिल सिन्हाले कुनै निकायमा काम गर्ने क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनु भयो। सबै निकायले संस्थाको हितमा काम गर्ने र नागरिकलाई सहज सेवा प्रवाह गर्न काम गर्ने भन्दै यसका लागि हरेक व्यक्ति जिम्मेवार हुनुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले कार्य सम्पादन सम्झौतामा तोकिएका काम निर्धारित समय सीमा भित्र भए वा भएनन् भन्ने विषयमा निरन्तर मूल्याङ्कन गरिने पनि बताउनुभयो।
5: कहाँ के गाँठो परेको छ यसको संवाद नगरिकन हुँदैन। डिसिजन मेकिङ निकाय भित्र पनि मन्त्रालयसँग सम्बन्धित कुराहरूमा पनि तपाईँ आफूलाई चाहिँ डिट्याच राखेर अर्गनाइजेसनको एउटा पार्टको रूपमा काम गरिरहनु भएको छ, तर तपाईँले चाहिँ आफ्नो शाखालाई चाहिँ एउटा डिट्याच एउटा छुट्टी अर्गनाइजेसनको रूपमा चाहिँ ट्रिट गर्नुहुन्छ। मैले मात्रै गरेर हुँदैन के गर्ने त भन्ने खालको चाहिँ तपाईँको एटिट्युड हुन्छ। जसरी हुन्छ सही काम चाहिँ डिसिजन मेकिङमा पुर्याउने चाहिँ मेरो दायित्व हो, मेरो पार्टबाट त्यसमा कन्ट्रिब्युट गर्नुपर्छ भन्ने तपाईँ फिल गर्नुहुन्न, तब पोजिटिभ डिसिजन मेकिङलाई त्यसले इम्प्याक्ट गर्छ। त्यो हुनाले तपाईँहरू सबैले के सोचिदिनु पर्यो भनेदेखि सबभन्दा तपाईँको ठुलो धर्म भनेको इन्ट्रेस्ट भनेको चाहिँ पब्लिकलाई सर्भ गर्ने हो, इन्स्टिट्युसनको बेनिफिटको लागि काम गर्ने हो। हरेक डिसिजन मेकिङमा हरेक दिन चाहिँ तपाईँले दिमागमा राख्नु होला त्यसले तपाईँको इन्स्टिट्युसनलाई कसरी असर गरिरहेको छ र सरकारको तपाईँ माथिको अपेक्षामा चाहिँ त्यसले के प्रभाव पारिरहेको छ भन्ने कुरा चाहिँ तपाईँहरूले चिन्तन मनन गर्नु होला। एउटा कुरा के विचार गर्नु होला भने तपाईँ हरेक व्यक्ति जिम्मेवार हुनुको विकल्प छैन। ओभरअल यो मन्त्रालयको टोटल पर्फर्मेन्सलाई चाहिँ गाइड गरिरहेको हुन्छ। यो पर्फर्मेन्सको बीचमा 3 महिनामा यो भएको कुरा किन भएन, 3 महिनामा कमिट गरेको कुरा किन भएन, 6 महिनामा कमिट गरेको कुरा किन भएन, 1 वर्षमा कमिट गरेको कुरा किन भएन भनेर जहिले पनि एट एनी टाइम यु क्यान बी इन्भाइटेड टु द मिनिस्ट्री एन्ड वी क्यान सिट डाउन टु टक अबाउट द्याट। तपाईँले 100% ट्राई गरेर पनि नहुने कतिपय कुराहरू चाहिँ जस्टिफिएबल हुनु पर्यो, तपाईँले पर्सुएट गर्न सक्नु पर्यो कि यो कारणले। त्यही भएर हरेक कुरा गर्न सकिने कुरामा दिन रात तपाईँले गाइडिङ डकुमेन्टको रूपमा कार्य सम्पादन सम्झौतालाई लिएर यसले चाहिँ एउटा जिम्मेवार बनाउने एउटा डकुमेन्ट हो। यो मात्रै होइन, यसमा नलेखिएका र तपाईँले गर्नुपर्ने धेरै कुराहरू छन्, जुन कुरा तपाईँको डे टु डे अर्गनाइजेसनको हितमा तपाईँले गर्नुपर्ने कुरा, गर्न सक्ने कुरा, नगरी नहुने कुरा थुप्रै छन्। यो एउटा रेफरेन्स मात्रै हो। यसमा तपाईँ अकाउन्टेबल हुनै नै पर्छ नै, त्योभन्दा बाहेक पनि ओभरअल त्यो संस्थाको हितको लागि के गर्नुपर्छ के गर्नु पर्दैन भनेर सोच्नु होला। मात्र तपाईँले संस्थाको हितमा राखेर अगाडि बढाउने हरेक प्रपोजलमा काम गरेर टाइम दिएर काम गर्नको लागि मन्त्रालय तयार छ।
0: कार्यक्रममा संचार सचिव राजेन्द्र कुमार पौडेलले वार्षिक लक्ष्य सम्पादन गर्नुपर्ने कार्य तथा वार्षिक नीति कार्यक्रम र बजेटमा समावेश लक्ष्य पूरा गर्न समय तालिका सहित अघि बढ्न कार्य सम्पादन सम्झौता महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सम्झौतामा उल्लेखित लक्ष्य र सूचक अनुसार परिणाम हासिल गर्न सबै निकाय प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
6: प्रधानमन्त्री र मन्त्री बीचको कार्य सम्पादन सम्झौता यस्तै गरेर यस मन्त्रालयले वार्षिक रूपमा प्राप्त गर्नुपर्ने लक्ष्यहरू, सम्पादन गर्नुपर्ने कार्यहरू र वार्षिक बजेट नीति बजेट र कार्यक्रमले तय गरेका लक्ष्यहरू, स्वर योजना लगायत अन्य विकासका लक्ष्यहरू सहितको मन्त्रालयका लक्ष्यहरूलाई कार्यक्रम र क्रियाकलापको रूपमा कार्यान्वयन गर्न जुन एउटा हामीले फर्मेटको रूपमा कार्य सम्झौता गर्दै आएका छौँ र यसले वार्षिक रूपमा पूरा गर्ने लक्ष्य कुन समयमा टाइम लाइन सहित र कुन कुन एक्सनबाट पूरा गर्ने र कति क्वान्टिटीमा गर्ने भनेर तोकिएको हुन्छ, त्यो सहितको लक्ष्य भएको हुनाले यो लक्ष्यलाई पूरा गर्न कार्य सम्झौताको रूपमा चाहिँ अगाडि बढाएको छ र नेपाल सरकारले यो कार्य विगतदेखि गर्दै आएको हुनाले पनि चालु आर्थिक वर्षको अब पहिलो 2 महिना पूरा भइसकेको अवस्था छ। त्यसपछि हामी कार्य सम्झौता गर्दैछौँ र बाँकी 10 महिना प्लसको लागि चाहिँ कार्य सम्झौता हुँदैछ। मलाई आशा छ यो कार्य सम्झौतामा म आफै पनि मन्त्रीज्यूसँग चाहिँ अब पूर्ण प्रतिवाद व्यक्त गर्छु, यो पूर्ण रूपमा अक्षरशः पालना हुनेछ भनेर, र मसँग कार्य सम्झौता गर्नुहुने सम्पूर्ण विभागीय प्रमुखज्यूहरू, सम्पूर्ण हाम्रा चाहिँ माधवका निकायका प्रमुखज्यूहरू सबैले चाहिँ यो पूरा गर्नुहुनेछ र यो लक्ष्य अनुसार चाहिँ हामीले मन्त्रालयको सेवाग्राही जनताको र मुलुककै र नेपाल सरकारको लक्ष्य पूरा गर्न हामी सफल हुनेछौँ भन्ने विश्वास साथ यो कार्यक्रम रहेको छ। यही उद्देश्य अनुसार कार्यक्रम आयोजन गरिएको।
0: त्यस अवसरमा संचार सचिव पौडेलसँग सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई लगायतले कार्य सम्पादन सम्झौता गर्नु भएको हो।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब गत अक्टोबर 9 अर्थात् असोज 23 गते मनाइएको विश्व हुलाक सेवा दिवस र हुलाक सेवा विभागका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
7: प्रत्येक वर्ष अक्टोबर 9 मनाइने विश्व हुलाक दिवसका अवसरमा गत शुक्रबार असोज 23 गते हुलाक सेवा विभागले के कस्ता कार्यक्रम आयोजना गरेर मनायो?
8: यो विश्व हुलाक दिवस अहिले 152 वर्षमा प्रवेश गरेका छ। हामीले यस वर्ष पनि विश्व हुलाक दिवस अक्टोबर 9 दिन असोज 23 का दिन मनाएका छौँ। त्यो उपलक्ष्यमा विश्वभरि नै एक हुलाकका सम्भावना चाहिँ अनगिन्ती हुन सक्छन्। एउटा हुलाकले गरेको नव परिवर्तन संसारभरिलाई उदाहरण हुन सक्छ भन्ने कन्सेप्टको साथ साथमा चाहिँ वान पोस्टल नेटवर्क इन्फानाइट पोसिबिलिटिज भन्ने नारा साथ विश्वभरि मनाइया छ। त्यसमा चाहिँ नेपाल हुलाकले पनि यसै गरी मनाएको। हुलाक भनेको नागरिकको जीवन, राज्यको आँखा र राज्यको हात खुट्टा रहेछ। त्यसले चाहिँ जनता र राज्यलाई सँगै जोड्ने एउटा सेतु भएको हुँदाखेरि पोस्ट इज फर्स्ट भनेर विश्वभरि मनाउने गरिन्छ। 152 वर्ष मनाइराख्दाखेरि र यसको सिनप्सिस हामीले हेऱ्यौँ भने चाहिँ एउटा हुलाकले संसारका जुन ठुकै ठाउँमा रहन् ती हुलाकले गरेका ससाना नव परिवर्तनबाट संसारभरिका हुलाकको लागि बाटो खोलिन्छ भन्ने नारा यसमा देखिएको छ। त्यसै गरी यो हुलाक भनेको एक देशमा मात्रै नभएर क्रस बोर्डरको कुरा, संसारभरि आर्थिक सामाजिक परिवर्तनको लागि, आर्थिक सामाजिक योगदानको लागि हुलाक रहन्छ भन्ने मान्यताका साथ चाहिँ संसारभरि मनाउँदै गर्दा हामीले पनि मनाएका छौँ। नेपालमा पनि राज्यले हुलाकलाई प्राथमिकतामा राखेको अवस्थाले गर्दाखेरि 3 कार्यक्रम गरेर मनायौँ, जसमा पहिलो हामीले यसलाई महत्त्व दिएर हुलाक टिकट जसले चाहिँ देश चिनाउँछ, संसार चिनाउँछ, इन्टेलेक्चुअल प्रोपर्टी राइटको कुरा पनि यसले उजागर गर्ने भएको हुँदाखेरि अहिलेसम्म प्रकाशित भएका विभिन्न हुलाक टिकटहरू कस्ता रहेछन्, कस्ता व्यक्तित्व रहेछन्, कस्ता सम्पदा रहेछन्, कस्ता पुरातात्विक धरोहर रहेछन् नेपालमा भन्ने विषयमा चाहिँ हामीले हुलाक टिकट प्रदर्शनी गरेका छौँ। भने दोस्रो हामीले हुलाक टिकटमा काँचा लागेको छ सौभाग्य प्राप्त गर्ने हाम्रो नेपाल एकीकरण गर्ने सन्दर्भमा पृथ्वीनारायण शाहलाई सहयोग गर्ने विषय नगर्छी जसले एक मोहरबाट सम्भावना छ परिवर्तनको भनेर ढोका खोलिदिनु भएको थियो, उहाँको टिकटमा टाँचा लागेको छ। त्यसै गरी बाङ्गे सार्की जसले चाहिँ त्यो समयमा नेपाल एकीकरणको समयमा महत्त्वपूर्ण योगदान गर्नुभयो, उहाँको टिकटमा टाँचा लागेको छ। त्यसै गरी नेपालमा जन्मिएर पनि प्रथम विश्वयुद्धमा विश्वलाई एउटा गोर्खाली सेनाको हिसाबले योगदान गर्ने भिसीहरूको टिकटमा टाँचा लागेको छ। त्यसै गरी हामीले जिल्ला वाइज रूपमा हेऱ्यौँ भने विभिन्न किसिमका गतिविधिहरू भएका छन्। जस्तै भक्तपुरमा त्यहाँ हाम्रो इन्फर्मेसन टेक्नोलोजी अर्थात् सूचना प्रविधिको विषयमा एउटा हुलाक पार्कको निर्माण सानो भएको छ, सूचना संयन्त्रको निर्माण भएको छ, त्यहाँ उद्घाटन पनि भइसकेका छ। विभिन्न जिल्लाहरूमा अहिलेका जेएनजी युवा युवती ससाना बाल बालिका लगायतलाई राखेर चाहिँ पत्र लेखन प्रतियोगिताहरू सम्पन्न भएका छन्। विभिन्न ठाउँहरूमा नयाँ नयाँ नव परिवर्तन भएका छन्। दुर्गम ठाउँहरूसँग हुलाकलाई जनतासँग कसरी जोड्न सकिन्छ भन्ने छलफलहरू भएका छन्, खेलकुदहरू भएका छन्, विविध कार्यक्रमहरू भएका छन्। महत्त्वपूर्ण काम गर्ने हाम्रा तल्लो लेभलका कर्मचारीहरू पुरस्कृत हुनु भएको छ। यहाँका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेका छौँ। देशैभरिबाट आएका उत्कृष्ट कर्मचारीहरूलाई हामीले मोटिभेट गरेका छौँ। त्यसै गरी सानादेखि माथिसम्मका पदहरूमा जो जसले नव परिवर्तन गर्नुभएको छ उहाँहरूलाई सोकेस गरेका छौँ। विद्यार्थीहरूसँग पनि हामीले हुलाकलाई जोड्ने लगायतका कार्यक्रमहरू गरेर मनाएका छौँ।
7: हुलाक सेवा विभागले पछिल्लो समयमा सेवा प्रवाहको गुणस्तरलाई निकै राम्रो सुधार गरेको छ, यी कार्य प्रगतिहरू र उपलब्धिलाई कसरी उल्लेख गर्न सक्नुहुन्छ?
8: अब यसलाई हेर्दाखेरि चाहिँ हामीले विगतलाई एकचोटि फर्केर हेर्नुपर्छ होइन। विगतमा धेरै सुरुवातमा धेरै राम्रो रहेको हुलाक बिचमा अलिअलि हराएको हो कि जस्तो भयो, त्यसपछि फेरि बिस्तारै बिस्तारै टेको लगाउँदै अघि बढ्यो। अघि बढ्ने क्रममा पुनर्संरचना भयो। पोहोर साल हजुरसँगै यसरी बोलिराख्दाखेरि हामीले स्मार्ट हुलाकका कुराहरू गर्दैथ्यौँ, यसो गर्नेछौँ भनेका थियौँ भने यसपटक चाहिँ स्मार्ट हुलाकको कार्यान्वयन पनि अघि बढेका छ। 50 ठाउँमा स्मार्ट हुलाक भइसकेका छन् अनि सूचना प्रविधि आधुनिकीकरण गर्ने प्रक्रिया भइरहेछन्। त्यसमा अब अन्तर्राष्ट्रिय हुलाक सङ्गठनसँग मिलेर पनि विभिन्न सफ्टवेयरहरू अन्तराबद्ध गर्ने कुराहरू पनि भएका छन् भन्दाखेरि यसपटक चाहिँ हामीले राम्रो काम गरेर तलसम्मका कर्मचारीहरूले क्वालिटी काम गर्नु भइसकेपछि अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गर्ने काम योपालि गर्यौँ भनौँ न, प्राप्त गर्यौँ। यो पनि हाम्रो लागि एकदमै मोटिभेसनको कुरा भएछ। थोपा थोपा मेहनत छ, थोपा थोपा मोटिभेसन छ, थोपा थोपा हाम्रा नवपरिवर्तनहरू छन्। त्यसले चाहिँ हामीले कलेक्टिभ रूपमा चाहिँ एउटा रिजल्ट देखिरहेछौँ जसले गर्दाखेरि संसारले हामीलाई चिन्दैछ, हाम्रो पहिचान बढ्दैछ। त्यसपछि फेरि गभर्मेन्ट कुरियर सर्भिसकै हिसाबमा हामीले हेऱ्यौँ भने चाहिँ घर दैलोमा सेवा पुग्न थालेका छन्, पासपोर्ट घरमा पुग्न थालेका छन्, लाइसेन्स अहिले हामीले यातायात कार्यालयसम्म पुर्याएको लाइसेन्स पनि अब छापिएका लाइसेन्सलाई घरै पुर्याउने गरी सिस्टमलाई नै प्रणाली प्रणाली बिचमा यातायातको प्रणाली र हुलाकको प्रणाली बिचमा पनि अन्तराबद्ध गरेका छौँ। त्यसै गरी ठेगाना प्रणालीलाई व्यवस्थित गर्न यो ठेगाना प्रणालीसँग पनि काम अघि बढिसकेको छ, पोस्टल कोडहरू पनि बनिसकेका छन्। अनि त्यसपछि अझै छिटो सेवा प्रवाह कसरी गर्न सकिएला भनेर हामीले पोस्टल रुटलाई जुन रिभ्यू गर्ने भनेका थियौँ गत वर्ष, यो पटक रिभ्यू सम्पन्न भएको छ। त्यसै गरी यो नेपाली नागरिकको मौलिक हकको रूपमा रहेको स्वास्थ्यलाई यसलाई सपोर्ट गर्नको लागि चाहिँ हामीले राष्ट्रिय प्रयोगशालासँग ल्याबका स्याम्पलहरू पनि लालिनुने कामहरू गरेका छौँ। विविध निकायहरूसँग एमयू गरेर कामहरू अघि बढिरहेको छ। सरकारी कागजातहरू ओपन युनिभर्सिटीदेखि लिएर होइन सबैतिर हामी सँगसँगै हिँड्न थालेका छौँ।
7: हजुर, हुलाक सेवा विभागले प्रदान गर्ने विभिन्न सेवाबाट विभाग आफै आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने सम्भावना कतिको छ?
8: डाइरेक्ट यो स्वायत्त नभएको हुँदाखेरि चाहिँ प्राप्त हुने पैसा पनि राज्य कोषमै जाने हो होइन, हेर्दाखेरि सानसानो काम देखिने तर त्यसले राज्यको लागि महत्त्वपूर्ण रोल खेल्छ, राज्य अभिभावक हो होइन। त्यसैले हामीले हेऱ्यौँ भने कालीकोटको माथि टुप्पोमा भएको बासिन्दालाई तलसम्म आइपुग्दा कति पैसा लाग्थ्यो भने 55 लिएर घरमै त्यो सामग्री पुग्दाखेरि कति आनन्द होइन, त्यो नागरिकको ओठमा हाँसो, त्योभन्दा ठुलो त्यो करोडभन्दा पनि ठुलो हो नि त त्यो हाम्रो रिजल्ट, त्यो नतिजा, नागरिकको सेटिस्फेक्सन भनेको त्यो हुँदाखेरि चाहिँ स्वायत्त त आफ्नै छैन। त्यो कारणले गर्दाखेरि चाहिँ जति कमाउँछ राज्यलाई गैर कर सपोर्ट गर्ने हो। यसै गरी राज्यले सपोर्ट गर्दै गयो, बिस्तारै यो स्वायत्त हुँदै गयो, अझै धेरै काम गर्दै गयो, प्रोत्साहन प्रशस्त आयो भने त यसले मजाले आर्थिक आफूलाई पुर्याएर पनि राज्यलाई मजासँग यसले योगदान दिन सक्छ। अहिले चाहिँ हामी सोझै राज्यको काम गर्ने भएको हुँदाखेरि चाहिँ नाफाभन्दा सेवामै बढी हामीले हस्ताक्षर गरेका कारण सेवा नै बढी जोड गरिरहेको अवस्था छ।
7: हजुर, अब देशभरमा रहेका हुलाक कार्यले कर्मचारी तथा भौतिक पूर्वाधारको व्यवस्थापनमा रहेका धेरै चुनौतीहरूको चर्चा विगतमा हामीले गरेका थियौँ होइन, यस सम्बन्धमा चाहिँ पछिल्लो समयमा चाहिँ केही सुधार भएका छन् के छ?
8: अलिअलि छ, जति सोचेका थियौँ त्यति हुन सकेका छैन, किनभने राज्यको थैली पनि थोरै थोरै भएको अवस्था भयो होइन, बिचमा अलिअलि बनेका पनि विपद कहिले के कहिले कहिले डिस्टर्बेन्स त आइराख्यो, त्यति हुँदाहुँदै पनि प्राथमिकतामा राखेको कारणले गर्दा थोरै थोरै स्रोत साधनहरू जुटेका छन्। जीर्ण भवनहरू यो कता कति सबै नभए पनि शहरी विकास मन्त्रालयसँगको सहकार्यमा जिल्लाहरूमा केही सपोर्ट गर्नुभएको छ, पहिला भन्दा अगाडि बढेको छ। अनि त्यसपछि भेहिकल सामग्रीहरू आउँदैछन्, त्यसले गर्दाखेरि अलिकति राहत पुग्छ भन्ने आशा गरेका छौँ, र जति आशा गरेका छौँ त्यति पुरै त भएको छैन, तर हुन्छ भन्ने चाहिँ पूर्ण विश्वासको साथमा छौँ, किनभने सबैको प्राथमिकता छ, सबैले आवश्यकता महसुस गर्नुभएको छ होइन, त्यो अनुसार अगाडि आउला। चुनौती सामना गर्ने हामीले त अहिले चुनौतीलाई अवसरको रूपमा परिणत गरेरै जस्तो छ जस्तो ठाउँ छ त्यही झोलामा बोकेर त्यसै गरी हिँडेर भए पनि काम गरौँ, गरेर पहिला मन जितौँ त्यसपछि सबै कुरा हुन्छ भन्ने पोजिटिभ होपमा चाहिँ अघि बढिरहेको छ।
1: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी।
3: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ।
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ भक्तराज आचार्यको सुर अनि सङ्गीतमा रहेको यो भजन। भक्ति रचना हो रुद्रराज आचार्यको।

भर्खरै सुनायौं सिके रसाइली र मधु छेत्रीको स्वरमा रहेको दुर्गा भजन, कोइली देवीको रचना अनि संगीत सिके रसाइलीकै दुर्गा भजनहरू सुनाउने क्रममा अब सुनाउँछौ मीरा राणा, पुरुषोत्तम सापकोटा र साथीहरूको स्वर।

अब सुनाउँछौ नुपुर भट्टाचार्यको सुर भक्ति सङ्गीत हो शिवशङ्करको। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमबाट कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। प्रविधि संयोजक राजु थापा अनि यो रत्न चौधरीको। नेपाल सरकार ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग र NFCS नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेसको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जलवायु सेवाको सुदृढीकरण, पूर्व सूचना प्रणाली र विभिन्न क्षेत्रहरू बीचको अन्तर निकाय समन्वयका विषयमा केन्द्रित रहेर आज हामीले स्थलगत कुराकानी गरेका छौँ। पर्यावरण र जीवन कार्यक्रममा आजको स्थलगत कुराकानीमा हुनुहुन्छ नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुजन सुवेदी। आउनुहोस्, उहाँसँगको स्थलगत कुराकानीलाई अघि बढाऊ।
1: यहाँलाई हार्दिक स्वागत छ हाम्रो पर्यावरण र जीवन कार्यक्रममा।
2: हजुर, धन्यवाद।
1: के छ हालखबर, केमा व्यस्त हुनुहुन्छ अहिले?
2: विशेष त अब अहिले यो क्लाइमेट चेन्जसँग सम्बन्धित विषयवस्तुहरूमा नै अलिकति बढी केन्द्रित भइएको छ, होइन? किनभने क्लाइमेट चेन्जसँग चाहिँ विविध पक्षहरू जोडिएका हुन्छन्। अब र क्लाइमेट चेन्जले गर्दाखेरि विविध ठाउँहरूमा चाहिँ असरहरू गरिरहेको हुन्छन्, होइन? त्यो भएको हुनाले अब हामीहरूले क्लाइमेट चेन्जसँग सम्बन्धित कामहरू पनि गर्नु पर्यो र क्लाइमेट चेन्जले गर्दा पार्न सक्ने विविध असरहरू, नकारात्मक असरहरूलाई चाहिँ एड्रेस गर्नको लागि पनि हामीले धेरै काम गर्नु छ र त्यो भएको हुनाले यी गतिविधिहरूमा नै अहिले केन्द्रित भइएको छ र अझ यसमा अझ अपडेट गर्नुपर्दा विशेष त यो नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस भन्ने जुन एउटा फ्रेमवर्क छ त्यसलाई चाहिँ कसरी हामीले डेभलपमेन्ट गर्न सक्छौँ, त्यसलाई कसरी हामीले चाहिँ ओनरसिपको हिसाबमा अगाडि बढ्न सक्छौँ र त्यसले दिन सक्ने चाहिँ सेवाहरूलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ बढी उपयोग गर्न सक्छौँ भनेर यो नेसनल फ्रेमवर्क फर क्लाइमेट चेन्ज क्लाइमेट सर्भिसेससँग सम्बन्धित गतिविधिहरूमा चाहिँ अहिले अलि बढी फोकस भइरहेको छ।
1: सर, आजको कार्यक्रमको मुख्य उद्देश्य के हो, यसले नेपालको मौसम तथा जलवायु सेवालाई कसरी सुदृढ बनाउँछ, जस्तो कि यहाँ व्यस्त छु यसै कार्यक्रममा यस्तै गतिविधिमा भन्नुभयो नि?
2: नेपालको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि यो जलवायु परिवर्तनले गर्दाखेरि धेरै सेक्टरहरूमा असर गरेको छ, किनभने हामी एकदम भल्नरेबल छौँ भन्ने कुराहरू जगजाहेरै छ, होइन? त्यो भएको हुनाले हामीहरूले अब चाहिँ के छ भने हाम्रा जुन यो क्लाइमेटिक हजार्डहरू छन्, होइन, अब त्यसमा चाहिँ भन्नुहोस् न ठुल्ठुलो वर्षा भयो, होइन, हिट वेभ छ, कोल्ड वेभ छ, बाढी छ, पहिरो छ, यस्तै धेरै हजार्डहरू छन्, होइन, भन्नु यिनीहरूलाई पनि हामीले चाहिँ अलिकति यिनीहरूको इम्प्याक्टलाई चाहिँ घटाउँदै जानुपर्ने छ, होइन? र त्यो सँगसँगै हामीले चाहिँ धेरै क्लाइमेट सर्भिसेसहरू प्रोभाइड गर्नुपर्ने छ, होइन, त्यो सबैको लागि, होइन, सबैको लागि प्रोभाइड गर्नुपर्ने छ। त्यसको लागि चाहिँ कस्तो छ भने हामीले धेरै कामहरू गरिरहेछौँ। नेपाल मौसम विज्ञान विभागले जति सक्दो धेरै क्लाइमेट सर्भिसेसहरू प्रोभाइड गरौँ भनेर हामीले कामहरू गरिरहेछौँ। जस्तो उदाहरणको लागि हामीहरूले चाहिँ मौसम पूर्वानुमान गरिरहेछौँ, होइन, दैनिक दुईचोटि त हामीले फोरकास्ट गर्छौँ, 24 घन्टा भ्यालिडिटी, 3 दिनको भ्यालिडिटीको हिसाबमा हामीले अपडेट गरिरहन्छौँ। त्यसबाहेक हामीले एभिएसनको लागि काम गरिरहन्छौँ, एभिएसन सर्भिसेसहरू दिइरहेछौँ, माउन्टेनियरिङ सर्भिस दिइरहेछौँ, हामीले टुरिज्मसँग सम्बन्धित सर्भिसहरू दिइरहेछौँ, हामीले कृषिसँग सम्बन्धित सर्भिसहरू दिइरहेछौँ, होइन, यो बाहेक पनि अरू विविध सेक्टरहरूलाई हामीले चाहिँ सर्भिसेसहरू दिइरहेका छौँ, होइन? तर दिए पनि कस्तो छ भने एउटा के चाहिँ चाहिने छ भने सबै स्टेक होल्डरहरू चाहिँ एकै ठाउँमा बसेर, होइन, वा हामी चाहिँ सेक्टर स्पेसिफिक रूपमा बसेर सेक्टरलाई चाहिने खालको चाहिँ क्लाइमेट सर्भिसहरू वा क्लाइमेट प्रडक्टहरू हामीले निकाल्न सक्यौँ भने त्यो चाहिँ अझ फलदायी हुन्छ भन्ने एउटा कन्सेप्ट हो, होइन? त्यसको लागि चाहिँ एउटा माध्यम भनेको चाहिँ नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस पनि एउटा ठुलो महत्त्वपूर्ण विषय हो, होइन? त्यो भएको हुनाले नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस अब हामीले कसरी डेभलप गर्न सक्छौँ त, हामीले यसलाई कसरी डेलिभर गर्ने त, होइन, र यसलाई चाहिँ क्लाइमेट सर्भिस जेनेरेट गर्न र डेलिभर गर्न यसको युज हामीले नेपालले चाहिँ कसरी गर्ने त भन्ने हिसाबमा यो NFCSको सम्बन्धमा एउटा चाहिँ अवेरनेस प्रोग्राम हिसाबमा यसले के गर्छ, कसो गर्छ, यसको अवस्था के छ, हामी नेपालमा कुन स्टेजमा छौँ भन्ने हिसाबमा अलिकति केन्द्रित भएर चाहिँ आजको यो प्रोग्राम चाहिँ भएको छ।
1: अब नेपालमा बाढी पहिरो र बेमौसमी वर्षा जस्ता जलवायुजन्य जोखिमहरू बढ्दै गएका छन्, होइन, किनभने यसपालि त हामीले धेरै भोग्यौँ। अब NFCS ढाँचाले देशका दूरदराजका नागरिकहरूलाई प्रभावकारी पूर्व सूचना प्रणाली पुर्याउन कसरी सहयोग गर्छ त?
2: अवश्य पनि हामी चाहिँ यो जलवायुजन्य असरहरूको कारणले गर्दाखेरि धेरै असरमा हामी परिरहेको अवस्था हो होइन, र यो एनएफसिएस भनेको चाहिँ एउटा प्लेटफर्म हो, एउटा फ्रेमवर्क हो, यसको आधारमा रहेर हामीले चाहिँ विविध खालका सर्भिसहरू जेनेरेट गर्न सक्छौँ भन्ने एउटा कुरा हो होइन। तर एनएफसिएसमा धेरै फ्याक्टरहरू छन् क्या, त्यहाँ पनि हामीले इम्प्लिमेन्ट गर्नुपर्ने होइन। जस्तै एनएफसिएस जोडिने बित्तिकै त्यहाँ कस्तो हुन्छ भने, त्यसका नर्मली 5 पिल्लर छन् भन्छौँ हामी होइन। अब त्यसमा बेसलाइन एसेसमेन्टदेखि सुरु हुन्छ पहिलो स्टेजमा, त्यो हुने बित्तिकै हामीले सेक्टर स्पेसिफिक कुन सेक्टरमा कस्तो खालको हाम्रो सिनारियो छ भनेर हामीले एसेसमेन्ट गर्ने कुराहरू हुन्छ। त्यसपछि तपाईँको स्टेक होल्डर कन्सल्टेसनहरू गर्ने कुराहरू हुन्छ होइन। त्यसपछि हामी एक्सन प्लानहरू बनाउँछौँ, त्यसपछि एउटा हाई लेभलबाट चाहिँ त्यसलाई चाहिँ इन्डोर्स गर्नुपर्छ त्यो फ्रेमवर्कलाई, अनि त्यसपछि त्यसलाई लन्च गर्ने हो। यो डिफ्रेन्ट प्रोसेसहरू हुन्छन्, र यो प्रोसेसले चाहिँ गर्ने भनेको के हो भन्दा, यसले चाहिँ सबै चिजलाई चाहिँ म्यानेज गर्ने काम चाहिँ गर्छ क्या। म्यानेज इन द सेन्स कि तपाईँको आवश्यकता के हो भन्ने कुरो चाहिँ हामीले कसरी दिन सक्छौँ भने, हामी सँगै बस्यौँ भने तपाईँले आफ्नो आवश्यकता बताउन सक्नुहुन्छ, अनि हामीले त्यो आवश्यकता अनुसार प्रोडक्टहरू चाहिँ जेनेरेट गर्न सक्ने अवस्था हुन्छ होइन। र एनएफसिएसमा विशेष त 5 सेक्टरहरू चाहिँ एनएफसिएसले चाहिँ काम गर्नुपर्छ भनेर भन्छ क्या होइन। अब त्यसमा चाहिँ कृषि भयो, वाटर एन्ड इनर्जी भयो, डिजास्टर रिस्क रिडक्सन भयो, हेल्थ भयो होइन, अनि भनेपछि यी 5 सेक्टरहरू बाहेक पनि अरू सेक्टरहरूलाई पनि हामीले चाहिँ गर्न सक्छौँ। जस्तै इन्फ्रास्ट्रक्चर भयो होइन, भनेपछि यो सेक्टरमा हुन सक्ने असरहरूलाई हामीले कसरी चाहिँ मिनिमाइज गर्न सक्छौँ भन्ने कुराहरूमा पनि प्राइम कुराहरू हुन्छन् होइन। र एनएफसिएस आफैले बाढी रोक्ने, पहिरो रोक्ने भन्ने त एउटा होइन, किनभने यो त एउटा फ्रेमवर्क हो होइन, यसले त हामीलाई गाइड गर्छ। त्यो गाइड भनेको मेन कुरो के छ भने, यसको मेन उद्देश्य भनेको हामी स्टेक होल्डर भनौँ वा जुन सेक्टरले चाहिँ सर्भिस लिने हो, सर्भिस लिने सेक्टरहरू हामीहरू चाहिँ हो, हामी सँगै बसेर हामीले चाहिँ प्रडक्ट निकाल्ने हो क्या, को प्रोडक्सन भन्छौँ हामी होइन। हामी सँगै प्रडक्ट निकालेर त्यसको चाहिँ हामीले युज गर्ने हो होइन। उदाहरणको लागि अब यसले कसरी चाहिँ डिजास्टरमा काम गर्ने भन्ने हिसाबमा कुरा गर्ने हो भने, जस्तो उदाहरणको लागि कृषि सेक्टरमा जाउँ। कृषि सेक्टरको कुरा गर्नुपर्दाखेरि यो चाहिँ कस्तो हुने भयो भने, हामीले पहिला अब्जर्भेसनमा आधारित भएर इन्फर्मेसन जेनेरेट गर्ने भयौँ। त्यो इन्फर्मेसनलाई हामीले चाहिँ को आधारमा चाहिँ हामीले चाहिँ होइन डिसिमिनेट त गर्छौँ, गरिसकेपछि त्यो डिसिमिनेसनको लागि चाहिँ त्यो रिस्क एसेसमेन्ट, जस्तै कृषि सेक्टरमा कस्तो खालको रिस्क हुनसक्छ भने त एसेस गर्ने भयौँ नि। गरिसकेपछि अब विशेष अवस्था छ, कुनै तत्काल जानकारी दिन सक्नु पर्ने अवस्था छ भने त एडभाइजरीहरू दिइहाल्ने भयो। त्यो एडभाइजरीको आधारमा चाहिँ फार्मरले चाहिँ अब कुनै सर्टेन एक्सन प्लानहरू बनाउनुहुन्छ नि त, ओहो मैले धान काट्ने कि नकाट्ने भन्ने सोच्नु होला होइन। भनेपछि अनि उहाँले त्यो योजना पनि बनाएपछि त होइन, अनि त्यसपछि त्यसको लागि चाहिँ अप्लाई पनि गर्ने हुनुभयो, भनेपछि उहाँहरू बेनिफिटेड हुनुपऱ्यो। यो मैले कृषिको एक्जाम्पल दिएँ होइन। अब जस्तै बाढीको केसमा पनि त्यसै हिसाबमा चाहिँ सूचना चाहिँ चाँडो पुग्ने अवस्था हुन्छ होइन, र सम्बन्धित एजेन्सीले पनि त्यसमा चाहिँ एकदम ध्यान दिएर होइन त्यसलाई चाहिँ एकदम इफेक्टिभ पाराले चाहिँ सर्भिसेसहरू चाहिँ दिने व्यवस्था चाहिँ हुन को लागि पनि यो एनएफसिएस चाहिँ भयो भने, वा हामीले बनायौँ भने, डेभलपमेन्ट गऱ्यौँ भने हामीले चाहिँ त्यो गर्न सक्छौँ भन्ने एउटा कुरा हो।
1: हजुर, यो मौसम वा पर्यावरणीय तथा जलवायु जन्य तथ्याङ्क र सेवाहरू कृषि, ऊर्जा, जलस्रोत र विपद व्यवस्थापन जस्ता विभिन्न क्षेत्रका लागि उत्तिकै महत्त्वपूर्ण छ। क्षेत्रगत निकायहरूसँग समन्वय गरेर आज भए गरिएका नीति तथा योजनालाई व्यवहारमा कसरी अब उतारिन्छ त?
2: आज हामीले यो नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेसको एउटा अवेरनेस प्रोग्राम हामीले गरेको हौँ होइन। र एउटा कुरो के छ भने, यो क्लाइमेट सर्भिसेस डेभलपमेन्टको लागि, त्यसको डेलिभरीको लागि र त्यसको प्रयोगको लागि के हुनुपर्छ भन्दा, नेसनल लेभलमा हामी स्टेक होल्डरहरू बिच एकदम इन्टरेक्सन भइरहनु पर्छ क्या। अब यो स्टेक होल्डरमा के हुन्छ भने, गभर्मेन्ट एजेन्सिजहरू पनि पर्छौँ, सिभिल सोसाइटी पनि पर्छौँ, प्राइभेट सेक्टर पनि पर्छौँ, टेक्निकल पार्टनर्सहरू पर्छौँ, डोनरहरू पनि पर्छौँ, धेरै पर्छौँ क्या होइन। त्यो भएको हुनाले यस्ता नेसनल इन्स्टिट्युसनहरू बिच चाहिँ अझ बढी कोअर्डिनेसन हुनुपर्छ, अझ बढी फेसिलिटेसन हुनुपर्छ, र हाम्रो चाहिँ कोलाबोरेसन एकदम स्ट्रेन्थेन हुनुपर्छ भन्ने चाहिँ एम एनएफसिएसको पनि रहेको हुन्छ होइन। र त्यो एम किन भन्दा, साइन्स बेस्ड क्लाइमेट प्रोजेक्सन गर्न सकियोस् र सर्भिस पनि दिन सकियोस् भनेर हो। त्यसले के फाइदा पुऱ्याउँछ भने, डिसिजन मेकिङ प्रोसेसमा त्यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। र अर्को कुरो के छ भने हामी अब एडेप्टेसनका कुराहरू गर्छौँ, एडेप्टेसनमा कामहरू गर्न सक्यो, सोसियो इकोनोमिक सेक्टरहरूमा काम गर्न सक्यो होइन, त्यो भएको हुनाले पनि आजको यो प्रोग्राममा अवेरनेस प्रोग्राममा डिफ्रेन्ट एजेन्सिजहरू प्रतिनिधित्व गरेर आउनुभएको छ र हामीहरू उहाँहरूसँग बसेर चाहिँ हामीले गरेका यी सर्भिसहरू हामीहरूले प्रोभाइड गरेका छौँ होइन, त्यो प्रोभाइड गरेको सर्भिसहरू पनि तपाईँहरूले प्रयोग गरिदिनुहोस् भन्ने पनि हो होइन, र हामीलाई पनि यो यो सर्भिसहरू तपाईँले यसरी दिनुभयो भने अझ राम्रो हुन्छ भन्ने हिसाबमा छ भने हामीलाई फिडब्याक पनि दिनुहोस् किनभने त्यो हिसाबमा हामीले हामीलाई अझ सेवा विस्तार गर्न सकौँ भन्ने पनि हो होइन। र सबैभन्दा महत्त्वपूर्ण कुरो एनएफसिएस छ र यो एनएफसिएस मेकानिजमभित्र हामीलाई वा नेपाललाई चाहिँ हामीले यो मेकानिजमभित्र लगेर हामीहरू चाहिँ क्लाइमेट सर्भिसलाई चाहिँ लोकल लेभलसम्म घर घरसम्म सबै ठाउँमा चाहिँ यो चाहिँ एकदम एप्रोप्रिएट र एकदम इफेक्टिभ पाराले चाहिँ पुऱ्याउँ भन्ने चाहिँ हाम्रो चाहिँ लक्ष्य रहेको छ र यसको लागि हामीले त डेफिनेटली पनि डिफ्रेन्ट रेलिभेन्ट सेक्टर्सहरूसँग कोअर्डिनेसन पनि भइरहेको छ र सेक्टर स्पेसिफिक रूपमा हामीहरूले चाहिँ सकेसम्म हामीले जानकारी र सर्भिस पनि दिइरहेका छौँ।
1: आज 21 गते बिहिबार हामीले कुराकानी गरिरहँदा यस कार्यक्रमको मुख्य निष्कर्ष वा कार्यदिशा के हुन्छ होइन, त्यही पनि यहाँहरूले त प्रोजेक्सन आकलन त गर्नुभएकै होला, यसको प्रत्यक्ष फाइदा आम सर्वसाधारण वा किसानहरूले दैनिक जीवनमा कहिले र कसरी अनुभव गर्न पाउनेछन् यसका बारेमा पनि बताइदिनुहोस् न। किनभने स्टेक होल्डरको कुरा यहाँले गर्नुभयो, 5 पिलर्सका कुरा गर्नुभयो, एनएफसिएसको होइन, यी सबका बारेमा विस्तृत रूपले बताइदिनुहोस् न।
2: धेरै राम्रो प्रश्न सोध्नुभयो होइन, किनभने सबै चिज त्यसको बेनिफिट के हो त भन्ने कुरामा सबै चिज जान्छ नि त होइन, र विशेष त म आजको यो कार्यक्रममा एनएफसिएस भनेर भने पनि एनएफसिएससँग जोडिएका धेरै कुराहरूको बारे हामीले विस्तृतमा जानकारी दिने काम गरेका छौँ। विशेष त यो क्लाइमेट चेन्ज, क्लाइमेट सर्भिसेस भन्ने कुरो नेपालको मात्र इस्यु होइन, यो चाहिँ विश्व स्तरमै यसले चाहिँ प्रभाव पारिरहेको छ र क्लाइमेट सर्भिसेस विश्वका एभ्री कुनामा चाहिँ क्लाइमेट सर्भिसेसको आवश्यकता रहेको छ होइन, र त्यही कुरालाई नै पनि अलिकति प्रस्तुति गर्नको लागि हामीहरूले चाहिँ युके मेट अफिस, WMO वर्ल्ड मेट्रियोलोजिकल अर्गनाइजेसन लगायत अरू इन्टरनेसनल एजेन्सिजहरूबाट पनि होइन, राइम्सबाट अनि त्यसपछि अब IMDबाट चाहिँ हामीहरूले चाहिँ के छ त विश्वमा चाहिँ क्लाइमेट सर्भिसको अवस्था कस्तो छ होइन, ग्लोबल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेसमा कस्तो पिल्लरहरू छन्, त्यहाँ के कुरा समेटिएका छन् र विश्वमा यो एनएफसिएसको बन्ने क्रम कस्तो छ र रिजनल स्केलमा पनि वा भनौँ साउथ एसियन कन्टेक्स्टमा पनि कस्तो छ त्यसको बन्ने क्रम भन्ने हिसाबमा पनि हामीहरूले चाहिँ जति सक्दो धेरै इन्फर्मेसन दिन खोजेका हौँ र दिएका पनि छौँ होइन, किनभने हाम्रो इन्टरनेसनल पार्टनर्सहरूले पनि उहाँहरूले पनि आफ्नो सेयरिङ गर्नुभएको छ इन्फर्मेसन, र हाम्रो लक्ष्य भनेको पनि नेपालको परिप्रेक्ष्यमा नेपाल मौसम विज्ञान विभागले के कस्तो खालको सर्भिसेसहरू दिएका छौँ भन्ने कुरो राखेका छौँ भने हामी एनएफसिएसको सवालमा हामी कहाँ छौँ त होइन भन्ने पनि हामीले चाहिँ त्यो प्रस्तुति गरेका हौँ। र नेपालको कुरो गर्नुपर्दा एनएफसिएसमा हामी अहिलेसम्म 0 लेभलमै छौँ, किनभने हामीले त्यस्तो फर्मल रूपमा हामीले एनएफसिएसमा काम गरेको छैनौँ होइन, तर एनएफसिएससँग सम्बन्धित विविध गतिविधिहरूमा चाहिँ हामीले पनि काम गरेका छौँ, किनभने सर्भिस त हामीले दिइरहेका छौँ, तर हाम्रो लक्ष्य भनेको बेसिक क्लाइमेट सर्भिस दिने होइन के, हाम्रो लक्ष्य भनेको एडभान्स टाइपको क्लाइमेट सर्भिसेसहरू दिन सक्ने हो के होइन, जस्तै 1 घन्टापछि कस्तो होला त वेदर भन्ने कुराहरू हुनसक्ला होइन, 6 महिनापछिको क्लाइमेट कस्तो होला त भनेर पनि त दिन सक्नु पर्यो,
1: त्यसको प्रक्षेपण
2: गर्न सक्नु पर्यो होइन, यस्ता अलि एडभान्स टाइपको पनि सर्भिसेसहरू हामी दिन सकौँ भन्ने चाहनामा हाम्रो छ होइन, त्यो भएको हुनाले हामीले यी कुराहरू पनि हाम्रो चाहिँ यो है भिजन, हाम्रो भिजन यो हो र हामी यो भिजन पुरा गर्न चाहन्छौँ भन्ने कुरा हो, र त्यसको लागि एनएफसिएस भनेको चाहिँ एउटा प्लेटफर्म हो, किनभने एनएफसिएसले त्यो ग्लोबल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेसको जुन 5 पिल्लर छ त्यही पिल्लरलाई नै पनि केन्द्रबिन्दु बनाएर ती सर्भिसहरू चाहिँ राम्रोसँग इम्प्लिमेन्टेबल फर्मेटमा जानको लागि पनि एनएफसिएसले मद्दत गर्ने हो, भनेपछि यो एनएफसिएस हाम्रो लागि पनि धेरै महत्त्वपूर्ण छ भन्ने हिसाबमा हो। र पब्लिकलाई कसरी फाइदा भन्नुहुन्छ भने एउटा फ्रेमवर्क बनिसकेपछि र त्यो फ्रेमवर्कसँग सम्बन्धित विभिन्न हामीले चाहिँ एक्सन प्लानहरू चाहिँ इम्प्लिमेन्ट गरेपछि होइन हामीले चाहिँ एक प्रकारको कोअर्डिनेसन गरेपछि राम्रा राम्रा प्रडक्टहरू निकालेपछि र त्यो प्रडक्टहरू त अल्टिमेटली कसको लागि जाने हो भन्दा सर्टेन स्पेसिफिक सेक्टरहरूलाई हो नि त र त्यो स्पेसिफिक सेक्टरभित्र त कृषि पर्छ मैले अघि नै पनि भनिसकेँ विविध सेक्टरहरूको नाम ती बाहेक अरू पनि आइडेन्टिफाई गर्न सकिन्छ भनेपछि त्यो सेक्टरमा इन्गेज सबै बेनिफिटेड हुनु हुन्छ नै होइन त्यसबाहेक पनि कस्तो हुन्छ भने सबैको लागि एप्लिकेबल हुने खालका सर्भिसहरू पनि त आउँछ नि जस्तै तिन दिनपछि मौसम यस्तो हुन्छ भनेर मैले हामीले भन्छौँ भने त्यो भनेको त सबैको लागि हो नि त होइन भनेपछि हो एनएफसिएसले पनि अझ बढी सेक्टर स्पेसिफिक भएर चाहिँ क्लाइमेट सर्भिसेस चाहिँ दिनपट्टि हामी लाग्ने भन्ने कुरो हो तर यो सँगसँगै हाम्रो रिसर्चका कुराहरू पनि आउँछ हाम्रो टेक्नोलोजीको कुराहरू पनि आउँछ हाम्रो जुन सर्फेस र अपरियर जुन अब्जर्भेसन ग्यापहरू छ त्यो ग्याप फुलफिलका कुराहरू पनि आउँछन् त्यो भएको हुनाले यो यसले धेरै कुरो समेट्छ होइन समेट्छ त्यो भएको भएर पनि यो फ्रेमवर्क बनाउनु पनि आफैमा एउटा धेरै जटिल कार्य हो किनभने आजको भोलि नै भन्ने हुँदैन होइन तर जटिल हुँदाहुँदै पनि यो धेरै महत्त्वपूर्ण छ भन्ने भएको हुनाले यसमा चाहिँ हामीले चाहिँ अलि विस्तृतमा होइन अलि एकदम डेडिकेटेड भएर काम गर्नुपर्ने अवस्था चाहिँ छ।
1: अब अन्तमा जस्तो स्टेक होल्डरको कुरा हामीले अब भनौँ न मैले चाहिँ बारम्बार दोहोऱ्याएँ होइन सम्बन्धित स्टेक होल्डरलाई तपाईँ के भन्न चाहनुहुन्छ यो पर्यावरण र जीवन कार्यक्रमको हामी कुराकानीको अन्तमा आइसकेका छौँ अन्तमा के भन्न चाहनुहुन्छ सम्बन्धित सबैलाई किनभने जस्तो तिन दिनपछि यस्तो हुन्छ है प्रक्षेपण गरियो भने मौसम सम्बन्धी प्रक्षेपण गरियो भने त्यो त बालकदेखि वृद्धसम्मका लागि सबैको लागि हो नि त त्यो अर्थमा के भन्नुहुन्छ अन्तमा
2: प्रत्येक सेक्टरहरूले पनि कस्तो छ भने क्लाइमेट सेन्सिटिभ छन् क्या होइन चाहे कृषि होस् चाहे वाटर एन्ड इनर्जी होस् चाहे डिजास्टर रिस्क रिडक्सनसँग सम्बन्धित होस् चाहे हेल्थ होस् होइन चाहे एग्रिकल्चर होस् होइन चाहे इन्फ्रास्ट्रक्चर नै किन्न नहोस् टुरिज्म किन्न नहोस् सबै सेक्टरहरू क्लाइमेट सेन्सिटिभ छन् त्यो भएको हुनाले हामीले जति चाहिँ राम्रो क्लाइमेट सर्भिस वा क्लाइमेट प्रडक्टहरू चाहिँ जेनेरेट गरेर सर्भिस प्रोभाइड गर्न सक्यौँ त्यति त्यो सेक्टरले पनि सोही अनुरूप आफ्नो प्लान बनाउन सक्नुहुन्छ एक्सनहरू लिन सक्नुहुन्छ होइन र आफूसँग सम्बन्धित सेक्टरहरूलाई चाहिँ बेनिफिटेड गराउन सक्नुहुन्छ त्यो भएको हुनाले सबै बेनिफिटेड नै हुने हो किनभने हामी सबैजना बेनिफिटेड भएर अगाडि बढ्ने भन्ने उसमै हो तर यसको लागि के छ भने सबभन्दा ठुलो कुरो एनएफसिएस भनेको के हो भन्ने कुरो त हामीले सबैले बुझ्नु पर्यो होइन र यसले हामीलाई चाहिँ के बेनिफिट दिन्छ र यसको अपर्च्युनिटी के हो भन्ने कुरो चाहिँ हामी सबैले बुझेर हामी यो नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस जुनलाई हामी एनएफसिएस भनिरहेछौँ यसलाई हामी नेपालीमा राष्ट्रिय जलवायु सेवा ढाँचा भनेर हामी बुझ्न सक्छौँ किनभने यो एउटा फ्रेमवर्क होइन त्यो हिसाबमा एउटा ढाँचा यो डिफ्रेन्ट होइन सेक्टरहरू चाहिँ बसेर होइन हामीहरूसँगै बसेर आफ्नो चाहिँ प्रोडक्ट निकाल्ने सर्भिसेसको लागि चाहिँ एउटा माध्यम हो भनौँ वा एउटा प्लेटफर्म हो भनौँ होइन तर यसलाई चाहिँ सतही रूपमा एउटा रूपमा चाहिँ हामी नलिदौँ किनभने यो एउटा चाहिँ पुरै सर्भिसलाई नै एकदम राम्रोसँग डेलिभरी गर्ने होइन र क्लाइमेट सर्भिस डेभलपमेन्ट र युज गर्नको लागि चाहिँ एउटा माध्यमको रूपमा पनि लिगौँ न होइन त्यो भएको भएर यसलाई चाहिँ सामान्य एउटा फ्रेमवर्क हो भन्ने भन्दा पनि यसलाई चाहिँ हाम्रो चाहिँ क्लाइमेट सर्भिसेस प्रोभाइड गर्नको लागि चाहिँ एउटा ठुलो माध्यम हो त्यसरी हामी बुझ्न सक्छौँ र त्यसको लागि चाहिँ एउटा के चाहिँ छ भने हामीले एउटा सबैले एउटा साझा धारणा अवधारणा बनाएर यो फ्रेमवर्कलाई चाहिँ हामी सबैले ओनरसिप लिएर होइन र यो फ्रेमवर्कमा चाहिँ जुन फाइभ स्टेप प्लानहरू गाइडलाइन्सहरू भन्छन् होइन त्यो गाइडलाइन अनुसार चाहिँ हामीहरू चाहिँ एसेसमेन्ट गरेर आफ्नो सेक्टर स्पेसिफिक एसेसमेन्ट गरेर पनि अनि त्यसपछि हामीले हाम्रो सेक्टरलाई सेवालाई चाहिँ अझ परिष्कृत गर्दै चाहिँ जानुपर्ने अवस्था चाहिँ छ।
1: सर समय र संवादका लागि रेडियो नेपालको तर्फबाट धन्यवाद आभार।
2: हजुर हस् म्याडमलाई पनि र रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म पनि र एनएफसिएस भनेको हाम्रो नेपालमा सबैलाई क्लाइमेट सर्भिस अझ राम्रोसँग दिउँ र सबैले चाहिँ राम्रो सकियोस् र सबैले राम्रो सर्भिस पाऊ भन्ने हिसाबमा चाहिँ हामीले पनि यो एनएफसिएसमा होमवर्कहरू गरिरहेछौँ। यसमा चाहिँ अझ हामी अवेरनेस प्रोग्रामहरू गरिरहेछौँ होइन, र पछि चाहिँ यो फ्रेमवर्क नै डेभलपमेन्टतिर पनि अब हामीहरू लाग्नुपर्छ भनेर त्यो दिशापट्टि हामीहरू लागिरहेछौँ। सबै सेक्टरको, सबै व्यक्तिको, हरेकको, किनभने हरेकको यसमा चाहिँ साथ सहयोगको चाहिँ अपेक्षा हुन्छ नै होइन, र इनपुट सबैको आवश्यक हुन्छ। हामी चाहिँ इनपुटको लागि सधैँ एकदम लालायित पनि छौँ भन्न चाहन्छु। हस्, धन्यवाद।
1: शुभकामना पनि छ सर रेडियो नेपालको तर्फबाट, यो छिटै कार्यान्वयनमा आओस्।
0: छोटो समयमा नै नेपालको मौसम तथा जलवायु सेवालाई कसरी जनस्तरसम्म प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन र व्यावहारिक विचारहरू प्रस्तुत गरिदिनु भएकोमा फेरि पनि उहाँ वरिष्ठ मौसमविद सुजन सुवेदीलाई धन्यवाद। आयोजित स्थलगत कार्यक्रमका निष्कर्षले एनएफसिएसको सफल कार्यान्वयन र विपद जोखिम न्यूनीकरणमा महत्वपूर्ण मार्गदर्शन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। हवस् त, पर्यावरण र जीवन कार्यक्रमबाट प्रविधि संयोजक राजु थापा अनि म रत्न चौधरी पनि बिदा हुन्छु। नमस्कार, रेडियो नेपाल सुनिरहनुहोस्।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, नेपालीहरूको महान चाड बडा दशैं तिहार तथा छठ पर्व नजिकै गर्दा देशभर चाड पर्वको रौनक बढ्न थालेको छ। चाड पर्वले परिवार बीचको आत्मीयता, सामाजिक सद्भाव, सांस्कृतिक एकतालाई बलियो बनाउँछ। तर यही समयमा यात्रुहरूको चाप बढ्ने तथा घर र पसलहरू लामो समयसम्म खाली रहने, बजारमा भीडभाड बढ्ने र चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना तथा अन्य अपराधिक गतिविधि समेत बढ्ने जोखिम बढ्न सक्छ। चाड पर्वलाई सुरक्षित, व्यवस्थित र भयरहित बनाउन नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने गरेको छ। यात्रुको सुरक्षा, सार्वजनिक यातायातको व्यवस्थापन, बजार अनुगमनमा सहजीकरण, चोरी तथा लुटपाट नियन्त्रण, जुवातास र अवैध गतिविधिमाथि निगरानीदेखि विपद तथा आपतकालीन अवस्थामा उद्धार सम्मका विषयमा प्रहरीको तयारी महत्वपूर्ण हुन्छ। यस वर्षको दशैं तिहार र छठलाई लक्षित गरेर नेपाल प्रहरीले कस्तो सुरक्षा रणनीति अपनाएको छ? यात्रु, उपभोक्ता, व्यवसायी र सर्वसाधारणको सुरक्षाका लागि के कस्ता व्यवस्था गरिएका छन्? चाड पर्वका बेला हुन सक्ने अपराध नियन्त्रण गर्न प्रहरी कति तयार छ? र नागरिक स्वयंले आफ्नो तथा परिवारको सुरक्षा सुनिश्चित गर्न के कस्ता सावधानी अपनाउनु पर्छ? आज हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले। काफ्ले सर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: दशैं तिहार र छठ पर्व नजिकै गर्दा नेपालीहरूमा एउटा उत्सवमय वातावरण बनेको छ, तर यसभन्दा अगाडि भोटे कोशी र बुढी गण्डकीमा आएको बाढीले त्यसमा केही निराशा छाएको छ? जसरी उत्साह बढ्नु पर्थ्यो त्यति बढ्न सकिरहेको छैन। हिजो मात्रै बुढी गण्डकीमा आएको बाढीले पनि केही क्षति पुर्याएका समाचारहरू आइरहेका छन्। केही ठाउँमा क्षति पुर्याएको छ, केही उद्धार गरिएको छ, केही अहिले पनि बेपत्ता छन्। त्यहाँको थप विवरण के सर बताइदिनु न।
1: खास गोर्खाको चुम्लुङ छ, चुम्लुङमा सिरिङ्गे हिमाल पग्लेर आएको पहिरोले बुढी गण्डकी थुनिएर हिजो अर्थात् 6/25 गते 5:30 बजे जुन बाढी आयो, त्यो बाढीले बुढी गण्डकी आसपासका क्षेत्रहरूलाई प्रभावित पार्यो। हालसम्म 5 व्यक्तिहरू हराइरहनु भएको छ, 3 पुरुष 2 महिला। त्यसै गरी त्यसमा गोर्खातर्फ 133, धादिङतर्फ 65 घरहरूमा क्षति पुगेको अवस्था छ र 5 पुलहरूमा क्षति पुग्यो, जसमा 2 झोलुङ्गे पुल, 1 बेलीबिरी पुल र 2 पक्की पुल, र 2 व्यक्ति घाइते हुनुभयो र 96 रेस्क्यु भएको अवस्थाहरू छ र 3 हाइड्रोमा क्षति पुगेको भनेर रिपोर्टिङ छ हालसम्म।
0: विस्थापितहरू कसरी व्यवस्थापन गरिएको छ सर?
1: अब त्यहाँको विस्थापितहरूलाई स्थानीय स्कुलहरू, त्यसै गरी अरू खाली घरहरूमा त्यहाँको नेपाल प्रहरी आदिङ गोर्खाको प्रहरी कर्मचारी र अन्य सुरक्षा निकायहरूसँग समन्वय गरेर स्थानीय निकायहरूसँग, स्थानीय चाहिँ सरकारसँग समन्वय गर्दै त्यहाँ व्यवस्थापन मिलाइएको छ। 2 घाइतेको काठमाडौँ उपचारप्राप्त हुनुहुन्छ, त्यो खतरा मुक्त हुनुहुन्छ। अरूको हकमा व्यवस्थापनको कुराहरूमा निरन्तर रूपमा नेपाल प्रहरी सङ्गठन यो विपद, त्यो बुढी गण्डकीमा आएको विपद व्यवस्थापनमा हिजैदेखि, हिजो जब खबर आयो त्यतिखेरदेखि अरात्र खटिरहेको अवस्थाहरू छ।
0: दसैँको समय यातायातका साधनहरू आवाजात गर्ने ठाउँ, खास गरेर धादिङ गोर्खासँग सिमाना जोडिएका ठाउँहरू अथवा काठमाडौँदेखि धादिङ जाँदाखेरि हिजोको बाढीले गर्दाखेरि यात्रुहरूमा केही त्रास पनि बढेको थियो र बाटोको पनि के छ कस्तो छ भन्ने अन्यताको स्थिति थियो। अहिले के छ, बाटो सुचारू भइसकेको हो?
1: अहिले काठमाडौँबाट जाने अर्थात् आउने मार्गहरू, खास गरी पृथ्वी राजमार्ग, भिपी राजमार्ग, त्यसै गरी अन्य जो हेटवडा जोड्ने यी जुन कान्छी राजपथ लगायतका छन् अहिले सुचारू छ। पृथ्वी राजमार्ग पनि एकदम सुचारू छ। अब उता धादिङको हिजोको खोलाहरूका कुराहरू त मैले अघि भनिहालेँ, ती बाहेक यता सवारी साधनको आवागमन अहिले पछिल्लो समय चाहिँ टु वे नै क्लियर छ।
0: यो त भयो बाढी पहिरोका कुराहरू, त्यसले पारेको प्रभावका कुराहरू। अब सुरक्षा योजनाका कुराहरू गरौँ। दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरेर नेपाल प्रहरीले यस वर्ष कस्तो सुरक्षा योजना बनाएको छ? किनभने यहाँहरू वर्षेनी चाड पर्वलाई लक्षित गरेर विशेष किसिमको सुरक्षा योजना लागू गर्दै आउनु भएको छ।
1: यसपटक विगत भन्दा फरक ढङ्गको सुरक्षा योजना हामीले बनाएको अवस्था छ। अस्ति असोज 21 गतेबाट देशभर सुरक्षा आयोजना कार्यान्वयनको चरणमा पुगिसकेको छ। यो छठको भोलिपल्टसम्म लागू हुन्छ र यसमा खास गरी हामीले यसपालि प्रविधिमा आधारित सुरक्षा प्रणालीको व्यवस्थापन गरेको अवस्था छ। त्यसै गरी सूचनामा आधारित चेकिङ प्रणालीहरू, त्यसै गरी खास गरी महिला बालबालिका अशक्त, त्यसै गरी यौनिक लैङ्गिक अल्पसङ्ख्यक नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिएको अवस्थाहरू छ। चोरी डकैती लुटपाट ठगी, यसमा पनि डिजिटल ठगीको कुराहरूमा नेपाल प्रहरी सङ्गठनले विशेष रोकथामको लागि पहल कदमीको योजना बनाएको अवस्थाहरू छ। सिसिटिभी ड्रोन, तालिम प्राप्त कुकुर, बडी वन क्यामेरा लगायतको प्रविधिहरूको प्रयोग व्यापक बढाएको अवस्थाहरू छ। त्यसै गरी सवारी दुर्घटनातर्फ असाध्यै ध्यान दिएको अवस्थाहरू छ। दुर्घटना न्यूनीकरणको लागि, जनधनको क्षतिको लागि न्यूनीकरणको लागि नेपाल प्रहरी सङ्गठनले करिब 50,000 प्लस प्रहरी कर्मचारीहरू यो सुरक्षा व्यवस्थापनको लागि दसैँ तिहार छठ तथा नेपाल सम्बन्धको सुरक्षा व्यवस्थापनको लागि खटाएको अवस्थाहरू छ। यात्रु सहायता कक्षको लागि करिब 108 ठाउँमा हिजो बोर्डरबाट आउने ठाउँहरूमा जहाँ चाहिँ सीमावर्ती एरियाहरूमा हुनसक्ने सीमा अपराधहरू त्यहाँ आउने नेपाली दाजुभाइहरूलाई चाहिँ दिदीबहिनीहरूलाई हुनसक्ने जो पकेटमारी ठगी लुटपाट चाहिँ विभिन्न किसिमको घटनाहरू हुनसक्ने कुरालाई मध्यनजर राखेर 108 ठाउँमा चाहिँ सहायता कक्षहरू स्थापना गरेको अवस्थाहरू छ भने यात्रुहरूको आवागमनलाई सहज बनाउनलाई यात्रु सहायता कक्ष 408 ठाउँमा काठमाडौँ लगायत विभिन्न सहरहरूको मुख्य बस स्टप जहाँ बसहरू छुट्छ त्यहाँनिर व्यवस्थापन गरिएको छ। त्यहाँ 24 घन्टा हाम्रो प्रहरी कर्मचारीहरू ड्युटीमा हुनुहुन्छ। ट्राफिक प्रहरीले मेकानिकल जाँच पश्चात मात्रै लामो दूरीका सवारी साधनहरू छोड्नेको व्यवस्थापन गरेको छ, जसमा यातायात व्यवस्थाकारले त्यसै गरी विभिन्न सिप्रदी लगायत विभिन्न उसबाट इन्जिनियरहरू समेत ल्याएर त्यहीँ स्पोर्टमै मेकानिकल टेस्ट गरेर ट्राफिक प्रहरीले विशेष पहल गरेर यसमा व्यवस्थापन मिलाइएको छ। नेपाल प्रहरी यसमा काठमाडौँबाट छुट्नेमा उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायत सबै प्रहरीहरू यो दसैँ तिहार छठ तथा नेपाल सम्बन्धको सुरक्षा व्यवस्थापनमा भरपर्दो सुरक्षित व्यवस्थित र मर्यादित रूपमा चाडपर्व मनाउनुहोस् आम नागरिकले भनेर प्रतिबद्ध कटिबद्धका साथ 24/7 नै ड्युटी मिलाएको अवस्थाहरू छ। र खास गरी यसपालिको हकमा भन्नुपर्दाखेरि यो चोरीको घटनाहरूमा कमी ल्याउनलाई सादा पोसाक, मोबाइल गस्ती, पैदल गस्ती, विभिन्न किसिमका सरप्राइज गस्तीहरू, त्यसै गरी आम नागरिकमा सचेतना, सामुदायिक प्रहरी साझेदारी मार्फत विभिन्न किसिमका क्रियाकलापहरू सञ्चालन गरिएको छ। आम नागरिकमा घर छोडेर जाँदाखेरि घरको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिनलाई हामीले आह्वान गरेको अवस्थाहरू छ। खास गरी घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्ने, ग्यास विद्युत लगायतको व्यवस्थापन राम्रोसँग मिलाउने, त्यसै गरी बहुमूल्य सरसामानहरू गरगहनाहरू घरमा नराख्ने र घर छोडेर टोटली खाली छोडेर जानुपर्ने अवस्थामा नजिकको छिमेकी र स्थानीय प्रहरीलाई समेत जानकारी गराएर मात्रै जाने भनेर हामीले सबैमा जानकारी पनि गराएको अवस्थाहरू छ। भिडभाडमा बहुमूल्य सरसामानहरू, बहुमूल्य गरगहनाहरू, पैसाहरू बोकेर नजाने, मापसे लापसेका कुराहरूमा हामीले व्यापक चेकिङ प्रणाली यसपालि अप्नाएको अवस्थाहरू।
0: यहाँले यो भन्दै गर्दाखेरि जुन देशका प्रमुख सहर, व्यापारी केन्द्र, धार्मिक स्थल, किनभने अहिले चाहिँ दसैँको समयमा मेलाहरू पनि लाग्छन् होइन, बढी भिडभाड हुने क्षेत्रमा सुरक्षाको लागि कस्तो प्रबन्ध मिलाउनु भएको छ? यहाँले नियमित कुराहरू त भन्नुभयो, त्यो बाहेकका कुराहरू पनि छन् नि, ग्रामीण क्षेत्रमा पनि मेला लाग्छ,
1: भिड हुने ठाउँहरूमा ड्रोन क्यामेरा ड्रोनबाट पनि हामीले यसको सुरक्षा व्यवस्थापनहरू मिलाएको अवस्थाहरू छ। सादा पोसाकमा पनि प्रहरी खटाएको अवस्थाहरू छ। त्यहाँ जनचेतनामूलक माइकिङदेखि लिएर त्यहाँ चाहिँ स्थानीय क्लबहरूसँग, स्थानीय जनप्रतिनिधिज्यूहरूसँग, मेला व्यवस्थापनसँग, मन्दिर व्यवस्थापनसँग चाहिँ समन्वय गरेर त्यहाँ भरपर्दो सुरक्षित सवरको व्यवस्थापनहरू मिलाउन लगाइएको छ। लाइन लाग्ने ठाउँहरूमा पनि पकेटमारी हुनसक्ने कुरालाई मध्यनजर राखिएको अवस्थाहरू छ। मापसे गरेर लापसे गरेर हुनसक्ने सम्भावित आपराधिक क्रियाकलापहरू पनि प्रति पनि नेपाल प्रहरी चनाखो भएको अवस्थाहरू छ। र र साम्प्रदायिक दङ्गा, धार्मिक दङ्गा वा कुनै झैझगडा हुन नदिनलाई सादा पोसाका प्रहरीहरूले सूचना सङ्कलन गर्ने र केही भएको खण्डमा तुरुन्तै त्यहाँ किवाटी लगायतको टिमहरू 24 आवर नै खटिरहेको अवस्थामा त्यसलाई तुरुन्तै ट्याकल गर्ने र व्यवस्थापन गर्ने हिसाबले मिलाइएको अवस्था।
0: यो समय बढी भिडभाड हुने समय हो, सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रुहरू बोक्ने, लामो दूरीमा हामीले चाहिँ दुईटा चालक राख्ने भन्ने जुन प्रावधान छ त्यसलाई चाहिँ नराख्ने, यस्ता किसिमका प्रवृत्तिहरू देखिएका छन्। भाडामा पनि यात्रु ठगिने यो प्रवृत्ति पनि देखिन्छ। काठमाडौँ उपत्यकामा त अथवा सहरी ठाउँहरूमा त यो गर्नु भएको छ, ग्रामीण क्षेत्र छन् जहाँ प्रहरीको पहुँच त्यति सहजै छैन, त्यस्ता ठाउँहरूलाई पनि लक्षित गर्नुपर्ने हुन्छ। ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रको योजना एउटै किसिमको छ या फरक ढङ्गको छ?
1: ग्रामीण तथा दुर्गमको एक खालको छ, सहर मुख्य सहरहरूको एक खालको हामीले बनाएको छौँ, किनभने त्यहाँको आपराधिक क्रियाकलाप घटनाका प्रकृति पनि फरक हुने भएको कारणले र बढी ध्यान केन्द्रित गर्नुपर्ने भएको कारणले र सवारी साधनको मुभमेन्टहरू पनि बढी भएको कारणले त्यहाँ हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाटका घटनाहरू, त्यसै गरी दुर्घटनाका घटनाहरूको सन्दर्भमा हामीले फरक ढङ्गले हामीले सुरक्षा व्यवस्थापन गरेको छौँ। तर मुख्य उद्देश्य भनेको यो चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाएर हर्षोल्लासका पूर्ण रूपमा चाहिँ नागरिकहरूले चाडपर्व मनाउनु पाउनुहोस् भन्ने सन्दर्भ हो। यसमा हामीले विशेष ख्याल के गरेका छौँ भने आफ्नो हर्षोल्लासको लागि, आफ्नो रमाइलोको लागि अर्काको अधिकारको हनन नहोस् भन्ने सन्दर्भमा पनि नेपाल प्रहरी सङ्गठनले सबैमा अनुरोध पनि गरेको अवस्थाहरू छ र यो लागु औषध, मादक पदार्थ सेवन गरेर हुन सक्ने आपराधिक क्रियाकलाप, त्यसै गरी दुर्घटनाको न्यूनीकरणको सन्दर्भमा, दुर्घटनामा हुन सक्ने जनधनको क्षतिको कममा कमी ल्याउने सन्दर्भ लगायत यावत जुन घटनाहरूमा कमी ल्याउने सन्दर्भमा चाहिँ नेपाल प्रहरी सङ्गठनले मात्र सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई स्पष्ट निर्देशन भइसकेको अवस्थाहरू छ। स्वयंले सबै प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख लगायत सबै प्रहरी इन्चार्जहरूलाई भर्चुअल माध्यमबाट पनि र प्रत्यक्ष रूपमा पनि कतिपय ठाउँमा चाहिँ स्पष्ट निर्देशन भइसकेको अवस्थाहरू छ र यो घर यो दसैँलाई कसरी कतिसम्म सुरक्षा व्यवस्थापन जसले एउटा चाहिँ व्यवस्थित रूपमा गर्न सक्छ उहाँहरूको चाहिँ एउटा कार्य सम्पादन मूल्याङ्कनको एउटा चाहिँ सूचकको रूपमा पनि यी कुराहरूलाई राखेर सो अनुसारको रेटिङ गर्ने, सो अनुसारको चाहिँ एउटा रिपोर्ट कार्ड दिने व्यवस्थापन पनि मासिक रूपमा मिलाइएको अवस्थाहरू छ। तसर्थ हामी यसपल्ट आम नागरिकमा विशेष अनुरोध के गर्छौँ भने सुरक्षा व्यवस्थापन भरपर्दो व्यवस्थित छ र यहाँहरूले पनि आफू पनि सेफ्टी इज एज ए सिम्पल एज, अर्थात् सुरक्षा भनेको एबिसी जस्तै सजिलो छ भनिन्छ, ए भनेको अलवेज, बी भनेको बी हो र सी भनेको केयरफुल, अलवेज बी केयरफुल, सधैँ होसियार हुनुपर्छ। अब आफू यात्रा गर्दा होस्, ट्राफिक नियमको पालन गर्ने कुरा, मापसे सेवन नगर्ने, लापसे सेवन नगर्ने कुराहरू यात्रुहरूले पनि ध्यान दिनुपर्ने कुराहरू छ। सवारी साधनको चेकिङको मैले अघि भनिहालेँ, त्यसै गरी डबल चालकको लापरवाही हुने विषयहरूमा पनि नेपाल प्रहरी सङ्गठन गम्भीर भएको अवस्थाहरू छ। डबल जुन लामो दूरीको सवारी साधनको चालक दुईजना हुनुपर्ने व्यवस्थापन सन्दर्भमा पनि यसपालि कडाइका साथ लागू गरिएको अवस्थाहरू छ। टिसिए मार्फत, हाम्रो एप्लिकेसन मार्फत त्यसलाई चाहिँ चेकिङ गर्छौँ र त्यसलाई चाहिँ पूर्ण रूपमा पालन गराउने व्यवस्थापनहरू गरेका छौँ। हामीले राष्ट्रिय यातायात महासङ्घ लगायतको यातायात व्यवसायिक सङ्घहरूसँग, त्यसै गरी अन्य सम्बद्ध पक्षहरूसँग विभिन्न चरणमा छलफल पनि गरिसकेका छौँ र सबै मिलेर एउटा चाहिँ समन्वयात्मक ढङ्गले र अन्य सुरक्षा निकायहरूसँग समेत समन्वय गर्दै चाहिँ भरपर्दो सुरक्षा व्यवस्थापनको प्रावधान गरेका छौँ। यसमा तालुक गृह मन्त्रालय, नेपाल सरकारबाट अभिभावकको रूपको रोल प्ले भएको छ र आवश्यक मार्गनिर्देशनको आधारमा सङ्गठन प्रमुख प्रवीण महानिरीक्षक दानबहादुर कार्की सर स्वयं सबै मातहतलाई यो दसैँलाई एकदम भरपर्दो सुरक्षित बनाउनलाई सबले कुनै पनि कसर बाँकी नराख्ने, एकदमै 24 घन्टा खटेर बिदा समेत बन्द गरेर
0: नेपाल प्रहरीले आफ्नो काम गरिरहेको छ, लागिरहेको छ, सुरक्षा योजना बनाएर अगाडि बढ्नु भएको छ। तर पनि कुनै समस्या भयो, कुनै ठगीका घटनाहरू भए, कोही व्यक्ति दुर्घटनामा पर्यो भने यात्रुले कहाँ कसरी सम्पर्क गर्न सक्छन् प्रहरीसँग?
1: सर्वप्रथम त यात्राको क्रममा त्यस्तो समस्या आयो भने वा इफ यु सी समथिङ से समथिङ, कुनै चिज देख्नुभयो अनयुजुअल टाइपको वा कुनै चिज शङ्कास्पद वस्तुहरू देख्नुभयो, शङ्कास्पद गतिविधि देख्नुभयो भने 100 100 फोन गर्न सक्नुहुन्छ। यो हटलाइन हो, 24 घन्टा जुन जिल्लाको भूमिबाट त्यो फोन गरिन्छ, त्यही जिल्लाको जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा त्यो फोन त्यहाँ उठ्छ र त्यहाँबाट चाहिँ सम्बोधन हुन्छ। त्यो कुराहरू पनि म आम नागरिकमा जानकारी गराउन चाहन्छु। त्यसै गरी अनलाइन पनि यहाँहरूले उजुरी दिन सक्नुहुन्छ नेपाल पुलिसको नेपाल www.nepalpolice.gov.np मा गएर त्यहाँ चाहिँ उजुरी तथा गुनासो गर्ने वेबसाइटमा पनि व्यवस्थापन व्यवस्था छ, त्यहाँ गएर पनि उहाँहरूले दिन सक्नुहुन्छ वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूको पनि हामीले सूचना अधिकारीहरूको नम्बरहरू सबै सार्वजनिकरण गरिरहेका छौँ, वेबसाइटहरू छ, त्यो हिसाबले त्यहाँबाट पनि गर्न सक्नुहुन्छ। केही डेडिकेटेड नम्बरहरू पनि छ, त्यहाँ पनि उहाँहरूले सम्पर्क गरेर आफ्ना त्यस्ता समस्याहरू गुनासोहरू चाहिँ
0: दसैँ तिहार छठ नेपाल सम्बन्ध मनाउनको लागि यात्रुहरू आफ्नो गन्तव्यतर्फ जाने क्रममा राजमार्गहरूमा हुने होटलहरूले चर्को मूल्य लिने खानामा नास्तामा होइन यसलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ, किनभने यो विषय त दसैँ तिहार मात्र अरू बेला पनि उठ्दै आएको छ तर पनि व्यवस्थित हुन सकिरहेको छैन, यात्रु ठगिने क्रम बढ्दो क्रममा छ, कसरी यसको निगरानी गर्नुभएको छ?
1: यसमा प्रोएक्टिभ पुलिसिङ हामीले अपनाएको अवस्थाहरू छ, खास गरी यात्रुहरू वा जो आम नागरिकमा आफू ठगिएको कुराहरू वा ती बढी मूल्य र कालो बजारी वा मिसावट गरेका कुराहरू त्यस्तो फेला पर्छ, त्यस्तो देख्नुहुन्छ भने पनि सूचना गर्न हामी आह्वान गर्छौँ। आम व्यवसायीहरूमा पनि हामीले यो खालको जानकारी गराएको अवस्थाहरू छ र कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरी सङ्गठन यस विषयमा आफ्नो कार्ययोजनामा समेत सुरक्षा योजनामा समेत चाहिँ व्यवस्थापन गरेर अगाडि बढेको अवस्थाहरू छ। खास गरी यस्तो अवस्थामा हुन सक्ने जुन ठगीका घटनाहरू मिसावटका घटनाहरू कालोबजारीका घटनाहरूप्रति नेपाल प्रहरीले यसपालि अझ कडाईको व्यवस्था गरेको अवस्थाहरू छ, त्यसमा चाहिँ शून्य सहनशीलताको नीति अप्नाएर काम गरिरहेछ। अर्को कुरा तिहारमा जुन पटका ल्याउने विस्फोटक पदार्थहरू ल्याउने सीमावर्ती एरियामा चाहिँ भन्सार छली गरेर सामानहरू ल्याउने कुराहरूमा पनि नेपाल प्रहरी सङ्गठनले आफ्नो सुरक्षा योजनामा यसलाई चाहिँ कडाईका साथ रोक्ने र कुनै हिसाबले कसैले त्यस्तो विस्फोटक पदार्थ वा पटकाहरू ल्याएको फेला पर्छ भने कानुनमा पनि कडाभन्दा कडा कारवाही गर्ने सन्दर्भमा पनि सबैमा निर्देशन भइसकेको अवस्थाहरू छ र कसैले त्यस्तो सबै त्यस्तो कुनै विस्फोटक पदार्थ वा पटका ल्याउनुहुन्छ भने त्यो शून्य सहनशीलताको नीति अप्नाएर कानुनमा पनि कारवाही गर्ने नीति चाहिँ यसपालिको सुरक्षा योजनामा कडाइका साथ व्यवस्था गरिएको छ।
0: यहाँले सिमानाका कुरा गर्नुभयो, धेरै नागरिकहरू भारतमा काम गर्छन् र दसैँ तिहार छठ नेपाल सम्बन्धको अवसरमा आफ्नो घर फर्किने क्रममा सिमानामा चाहिँ सुरक्षाकर्मीहरूद्वारा विभिन्न किसिमका चाहिँ दुःख दिएका समाचारहरू पनि हामीले यसअघिका पर्वहरूमा देखेका थियौँ, यसलाई चाहिँ मध्यनजर

0: हाम्रा प्रविधिहरू मार्फत पनि हामीले सिसिटिभी लगायतको अत्याधुनिक प्रविधिहरू मार्फत पनि सीमावर्ती एरियाहरूको चाहिँ सूचनाहरू सङ्कलन गर्ने गस्ती पेट्रोलिङहरू व्यापकता गरेको अवस्थाहरू छ। त्यसरी चाहिँ हामीले सीमावर्ती हुन सक्ने यस्ता अपराधहरू अनि त्यसै गरी ठगीको कुराहरूमा पनि हामीले हाम्रो 108 हेल्प डेस्कहरू स्थापना गरेको कुरा मैले अघि भनेको छु सीमावर्ती एरियाहरूमा, र त्यसलाई चाहिँ त्यसमा 24 हाम्रो प्रहरी कर्मचारी लगायत त्यहाँ चाहिँ सम्बद्ध अन्य सङ्घ संस्थाहरूको टिमहरू पनि समेत, जस्तै कतिपय ठाउँमा माइती नेपाल लगायतको जो जुन मानव बेच विज्ञानको सन्दर्भका कुराहरूमा समेत ध्यान दिई काम गरिरहेको अवस्थाहरू छ।
1: चाडपर्वलाई लक्षित गरेर यहाँले आफ्ना योजनाहरू बनाउनु भएको छ, तर त्यसको लागि नागरिकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। नागरिक र प्रहरी मिलेर अथवा सुरक्षा निकाय मिलेर काम गर्न सक्यो भने यसको नतिजा राम्रो आउँछ। यसको लागि नागरिकहरूबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ यहाँहरूले?
0: वास्तवमा चाडपर्व जो आम नागरिकहरूमा सर्वप्रथम त नेपाल प्रहरी सङ्गठन हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ सबैमा, र नागरिक पनि बिना वर्दीको प्रहरी हुनुहुन्छ, हामी वर्दीका नागरिक छौँ। यो कुरालाई मध्यनजर राख्दै आफ्नो चाडपर्व हर्षोल्लास रूपमा मनाउने क्रममा अन्य व्यक्तिको अरू नागरिकको चाडपर्व अर्थात् मानव अधिकारका हननका कुराहरू वा उहाँहरूलाई दुर्व्यवहार गर्ने कुराहरू त्यो चाहिँ गर्नु भएन कसैले, र ट्राफिक नियमको पालन गरेर सवारी दुर्घटना न्यूनीकरणमा आफ्नो ठाउँबाट सबैले भूमिका निभाउन र सुरक्षा व्यवस्थापनको सन्दर्भमा सुरक्षित कसरी हुन सकिन्छ, आफू कसरी सुरक्षित राख्न सकिन्छ र अरूलाई पनि कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सन्दर्भमा हामी सबैले सोचौँ र हामी सबै मिलेर यो चाहिँ सुरक्षा व्यवस्थापन भनेको नेपाल प्रहरीको एक्लो प्रयासले मात्रै पूर्ण रूपमा चाहिँ भरपर्दो बनाउन नसकिएला, तर हामी सबै मिल्यौँ भने आम नागरिक र नेपाल प्रहरीको सहकार्यले पक्कै पनि यस वर्षको चाडपर्वलाई अझ व्यवस्थित मर्यादित भरपर्दो र चाहिँ सुरक्षित तवरले मनाउन सकिन्छ भन्ने कुरामा नेपाल प्रहरी सङ्गठन सबैमा विशेष अनुरोध गर्दछ।
1: अन्त्यमा दसैँ तिहार र छठलाई सुरक्षित र शान्तिपूर्ण बनाउनको लागि आम नागरिकलाई नेपाल प्रहरीका तर्फबाट के सन्देश दिन चाहनुहुन्छ?
0: नेपाल प्रहरी सङ्गठन सदा वर्ष चाहिँ यस चाहिँ वर्षको यो चाडपर्वलाई व्यवस्थित तवरले मनाउनलाई पूर्ण रूपमा सुरक्षा व्यवस्थापनको अत्याधुनिक प्रविधि सहितको प्रोएक्टिभ पुलिसिङ इन्टेलिजेन्स लेट पुलिसिङ अर्थात् हामीले खास गरी इन्फर्मेसन बेस्ड भएर हामी व्यवस्थापन गरिरहेको अवस्थामा आम नागरिकले एउटा चाहिँ सुरक्षित तवरले व्यवस्थित तवरले यो चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने सन्दर्भमा मैले अघि भनेका कुराहरू जो छन् हामीले व्यवस्थापनका कुराहरूमा कुनै कसर बाँकी राखेको अवस्थाहरू छैन। यहाँहरूलाई कुनै किसिमको चाहिँ असुरक्षित महसुस भएको खण्डमा वा कुनै सूचना भएको खण्डमा 100 फोन गर्न पनि विशेष अनुरोध गर्छु। ट्राफिकसँग सम्बन्धित कुनै इस्युहरू भएमा यहाँहरूले 103 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी हामी कुनै सवारी यात्रु चाहिँ बाघ सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु राखेको वा चाहिँ ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाइरहेको वा चाहिँ मापसे लापसे लगायतका जो चिजहरू सेवन गरेर सवारी साधन चलाइरहेको फेला पार्नुहुन्छ देख्नुहुन्छ भने चुप लागेर नबस्नु होला प्लिज। त्यसमा चाहिँ सम्बन्धित निकायमा खबर गर्नुहोला र सानो यहाँहरूको सूचना ले ठुलो दुर्घटना वा ठुलो घटनाबाट जोगाउन हामी सफल हुन्छौँ र यहाँहरूको सूचनालाई हामी गोप्य रूपमा राख्दै आवश्यक प्रक्रिया कानुनी प्रक्रिया हामी गर्छौँ। र यसपालि नेपाल प्रहरी सङ्गठनले समयमै सुरक्षा योजना लागू गरेर काम गरिरहेको अवस्थाहरू छ र यस्तो अवस्थामा विषम परिस्थिति यस्तो विपदको समयमा जुन हिसाबले एउटा चाहिँ घटना भयो धेरै व्यक्तिहरू अझै पनि हराइराख्नु भएको छ, कयौँ व्यक्तिहरूको चाहिँ मृत्यु भएको अवस्थामा आइरहेको जुन आसन्न चाडलाई एउटा तडक भडक नगरिकन फजुल खर्च नगरिकन र खास गरी आर्थिक व्यवस्थापनमा मैले भन्नै पर्छ विभिन्न किसिमका डिजिटल ठगीका कुराहरू आइरहेछन्, अनलाइन ठगीका कुराहरू आएछन्, फ्रड्सहरू भइरहेछ, स्क्यामिङ भइरहेको अवस्थाहरू पनि छ। त्यसमा विशेष सजग रहँदै सतर्क हुँदै पिन कोड त्यसै गरी पासवर्ड त्यसै गरी ओटिपी लगायतका कुराहरू कसैमा सेयर नगरौँ, ब्याङ्किङ विवरणहरू गोप्य राखौँ, कसैले खाता नम्बर माग्दैमा खाता नम्बर नदिउँ, ब्याङ्किङ

0: अपडेट गर्नुपर्छ भन्ने सन्दर्भमा बैङ्कको कर्मचारी भनेर कसैले फोन गर्ने कुराहरूमा बडो सजग रहौँ, सतर्क हौँ। लोटेरी पर्यो, चिट्ठा पर्यो भनेर भर्दै नभरेको चिट्ठाको प्रलोभनका कुराहरू पनि आउलान्, वा कुनै प्रोफिट स्क्यामहरू देखाएर पनि हुन्छ। अनलाइन सपिङको कुराहरूमा पनि सामान डेलिभरी भइसकेपछि पेमेन्ट गर्ने बानी बसालौँ। यी कुराहरू पनि म आम नागरिकमा विशेष अनुरोध गर्न चाहन्छु।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद, नमस्कार।
1: अहिले हामीले कुराकानी गऱ्यौँ नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्लेसँग। यसै कुराकानी सँगसँगै सरकार कार्यक्रम हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: मोबाइल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बूढी गण्डकी नदीमा हिजो बिहान आएको बाढीमा परि 5 जना सम्पर्क विहीन, 95 जनाको उद्धार। नेपालीहरूको महान पर्व बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै र रूस युक्रेन बीच ऊर्जा युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। गोर्खाको बूढी गण्डकी नदीमा हिजो लेदोसहित आएको आकस्मिक बाढीमा परि 5 जना बेपत्ता भएका छन्। बाढीले घर, पुल, जलविद्युत आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। गोर्खाको चुमनुम्ब्री गाउँपालिका 6 अन्तर्गत लोकपा र चुम्लिङ बीच हिजो बिहान पहिरो खसेपछि आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती प्रभावित भएका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषण अनुसार उङलुङ खोलाबाट आएको गेग्रानले स्यार खोला थुनिएको र पछि 81 खुल्दा बूढी गण्डकी नदीमा ठूलो बाढी आएको हो। घटनाको वास्तविक कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको प्राविधिक टोली परिचालन गरिएको छ। बाढीमा परि चुमनुम्ब्री गाउँपालिका चुम्चेतको उङलुङ क्षेत्रमा भेडीगोठमा रहेका 2 महिला सहित 5 जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ। प्रभावित क्षेत्रबाट विदेशी नागरिक सहित 95 जनालाई नेपाली सेनाका 4 हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जलविद्युत आयोजनाको सल्लेरी स्थित क्याम्पमा रहेका कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ। प्रारम्भिक विवरण अनुसार बाढीले 2 पक्की पुल र 2 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 3 जलविद्युत आयोजना प्रभावित भएका छन् भने 45 घर पूर्ण र 27 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। 34 गोठमा समेत क्षति पुगेको छ। टेलिफोन टावर, विद्युतका खम्बा र आयोजना निर्माणका उपकरणमा पनि क्षति पुगेको छ। बाढीको प्रभाव गोर्खाको चुमनुम्ब्री, धार्ची र आरुघाट क्षेत्रमा परेको छ। पुल तथा सडकमा क्षति पुग्दा कतिपय बस्तीको आवत जावत प्रभावित भएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम भइरहेको छ। उत्तरी गोर्खाको चुमनुम्ब्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गे हिमालको फेदी उङलुङ स्थित भेडीगोठमा सम्पर्कविहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनुम्ब्री गाउँपालिका 6 चुम्चेत निवासी 65 सोनाम लामा, उहाँकी धर्मपत्नी 59 मोमो अजी लामा, 66 सोम भुट्टी लामा, 68 कर्म लामा र 41 तेन दोर्जे लामा रहेको खुलेको छ। उहाँहरू उङलुङ स्थित भेरीगोठमा बस्दै आउनु भएको थियो। सम्पर्कविहीन भएका 5 जना स्थानीय बासिन्दा रहेको खुले पनि उहाँहरू कहिलेदेखि सम्पर्कविहीन हुनु भएको हो भन्ने बारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बूढी गण्डकी नदीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुगेको छ। हिजो बिहान बूढी गण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बूढी गण्डकी करिडोरमा रहेका 341 मेगावाट क्षमताको बूढी गण्डकी 24.5 मेगावाटको दोबान खोला, 30.59 मेगावाटको यार खोला र 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा क्षति पुगेको हो। बूढी गण्डकी जलविद्युत आयोजनाका प्रवर धक टाइम्स इनर्जी प्रालिका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण पनि बाढीले बगाएको छ। यस्तै दोबान खोला जलविद्युत आयोजना अन्तर्गत क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ। आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज बाढीले बगाएको छ। यसै गरी यार खोला जलविद्युत आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरण समेत बाढीले बगाएको मन्त्रालयले जनाएको
गरेको छ। यस्तै माछाखोला जलविद्युत आयोजना स्थल पुग्ने पहुँच सडक र आयोजना स्थल जोड्ने पुलमा क्षति पुगेको छ। बाढीका कारण जलविद्युत आयोजनाका भौतिक संरचना र निर्माण कार्यमा परेको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण संकलन भइ नसकेको मन्त्रालयले जनाएको छ। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद् देवी भागवत लगायतका देवी को पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मत परिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी हुनु भएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनु भएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीतर्फ डाक्टर डिला संग्रौला पन्त निर्वाचित हुनु भएको केन्द्रीय निर्वाचन समिति जनाएको छ। नेपालगञ्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 संस्करण आइतबारदेखि सुरु भएको छ। रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनु भयो। उहाँले रामलीला नेपालगञ्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्धनमा नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग छुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा हालसम्म 17,54,42,89,678 रकम जम्मा भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा 12,95,16,31,201 र हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्ध विराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्ध विराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण भने दिनु भएको छैन। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको महान पर्व बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै बुढी गण्डकी नदीमा हिजो बिहान आएको बाढीमा परि 5 सम्पर्कविहीन 95 उद्धार र रूस युक्रेन बीच ऊर्जा युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवस्थ नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: हाम्रो संस्कृति,
3: हाम्रो परम्परा,
4: सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
2: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति, हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपाली लोक संगीतको विशिष्ट साजबाज हो मादल र सारङ्गी। सारङ्गी भन्ने बित्तिकै हामी आफ्नो पुर्ख्यौली र जातीय परम्परा अनुसार सारङ्गी रेड्दै एउटा विशिष्ट शैली र भाकामा गीत सुनाउने र त्यही गीतकै माध्यमबाट इतिहासका घटनाहरू, विभिन्न कृति गाथा र सन्देशहरू समेत सुनाउने गन्धर्वहरूलाई सम्झन्छौ। मानव समाजको इतिहास हेर्दा कुनै कालखण्डमा व्यवस्था गरिएको श्रम विभाजन नै पछि गएर पेसाको रूपमा विकसित भएको हो भन्ने गरिन्छ। यसै सन्दर्भमा हेर्दा गाउने बजाउने र नाच्ने पारम्परिक सिप र परम्परा भएका समुदायले यसैलाई पेसाको रूपमा अपनाएको हुन सक्छ। यसै क्रममा सारङ्गीको धुनमा गीतहरू गाई त्यसैलाई पारम्परिक आफ्नो पेसा बनाउनेहरू गन्धर्व जातिका रूपमा रहेको कुरा सत्यताको निकट छ भनेर अध्येताहरूले लेखेको पाइन्छ। आजको कार्यक्रममा हामी गन्धर्व जातिका बारे केही सामग्री समेट्दैछौ। कार्यक्रममा सारङ्गीका भाकाहरू पनि बीचबीचमा जोड्दै जानेछौ। गन्धर्व जातिका संस्कार संस्कृतिका प्रसङ्गहरू र गन्धर्व जातिको वर्तमान अवस्था र गतिविधिका सम्बन्धमा कुराकानी पनि प्रस्तुत गर्नेछौ। कार्यक्रम सुन्दै रहनुहोला।

विगतको जातीय परम्परालाई हेर्दा संगीतलाई कुनै न कुनै रूपमा आफ्नो जातीय पेसाको रूपमा अप्नाउने अरू जातिहरू पनि छन्। दमाई कुसुलेदेखि लिएर वादीसम्म कुनै न कुनै रूपमा संगीतसँग जोडिएका छन्। यी मध्ये नेपालको सांगीतिक जाति वा समुदायकै अग्रपङ्क्तिमा गन्धर्वहरू देखा पर्दछन्। नेपालको इतिहासको एक महत्वपूर्ण घडीमा गन्धर्वहरूले आफ्नो गायन कलाद्वारा विशेष योगदान पुर्याएको पाइन्छ। एकीकरण अभियन्ताका गोर्खाली फौजलाई वीर रसका कर्खा सुनाएर प्रेरणादायी भूमिका खेले। पृथ्वीनारायण शाहले शिरमा नैनसुतको सेतो पगरी बाँधिदिएर सिपाहीहरूको साथमा सारङ्गीको धुनमा वीर रसका गीत गाएर उनीहरूलाई उत्साहित पार्न गन्धर्वलाई पनि अघि लगाई पठाउने गर्दथे भन्ने पाइन्छ। विषयवस्तु, शैली र अवसरका आधारमा गन्धर्वहरूका प्रस्तुतिहरू विविध छन्। यसबारेमा पनि थोरै प्रसङ्ग अहिले आउने नै छन्। त्यसअघि गन्धर्व जातिको उत्पत्ति सम्बन्धी केही प्रसङ्ग जोडौँ यहाँनिर। यसका लागि नगेन्द्र शर्माद्वारा लिखित पुस्तक नेपाली जनजीवन भित्रबाट केही प्रसङ्ग अघि सार्छौं। आफ्नो उत्पत्ति बारे गन्धर्वहरूमा कैयौं किम्बदन्ती प्रचलित छन्। एउटा किम्बदन्ती अनुसार सुरुमा ब्रह्माजीले सृष्टि गरेका ऋषिहरू मध्ये गन्धर्व ऋषि पनि थिए, जो अरूभन्दा सरल थिए। यस्तै अर्को भनाइ अनुसार विभिन्न ऋषिहरूको काम वितरण हुन लागेको बेलामा गन्धर्व ऋषि अप्सराहरूको नाच हेरिरहनमै मस्त देखिएकाले उनलाई चाहिँ गीत गाउने र त्यसैबाट आर्जन गर्ने काम पर्यो रे। शर्मा अगाडि लेख्नुहुन्छ, ऐतिहासिक दृष्टिकोणले कास्की बाटुले चौरका गाइनेहरू कास्कीका राजा जगती खानसित आएका हौ भन्दछन् र उनीहरूको उल्लेख पृथ्वीनारायण शाहको दिव्य उपदेशमा पनि भएको देखिन्छ। गाइने अर्थात् गन्धर्वहरूको सामाजिक संगठनमा थर अत्यन्त महत्वपूर्ण मानिन्छ। उनीहरूका केही थर बाहुन क्षेत्रीहरूसँग मिल्नु रोचक मात्र होइन, अनुसन्धान गर्नुपर्ने कुरा छ भनेर नगेन्द्र शर्माले लेख्नु भएको छ। कर्खा, मालमंगल गान, झ्याउरे गन्धर्वहरूले गाउने अति लोकप्रिय गीतहरू हुन्। कर्खा चाहिँ कुनै वीर पुरुषको वीरताको गाथा मात्र नभएर विगत र वर्तमानका घटित हर्ष विस्मादका विभिन्न व्यक्तिगत र सामाजिक घटनाक्रमको सङ्गालो हो। गन्धर्वहरूको कण्ठमा सुरक्षित कर्खाले ऐतिहासिक घटनाक्रम र वंशावली सम्बन्धी कतिपय गुत्थी सुल्झाउन पनि निकै सघाउ पुर्याएको छ। यसरी कर्खा गीत इतिहासको स्रोतका रूपमा रहने गरेको प्रसङ्ग पनि पाउने गरिन्छ। गाइने भनेर पनि चिनिने गन्धर्वहरू वर्तमान समयमा गन्धर्व वा गायक भनेर परिचित छन्। गन्धर्व शब्दको उल्लेख प्राचीन वैदिक साहित्यमा पाइएको आधारमा वर्तमान गन्धर्व जाति नै प्राचीन गन्धर्व थिए भन्नेतर्फ विभिन्न चर्चा परिचर्चा भएको पाइन्छ। रामायण, महाभारत र पुराणहरूमा यक्ष, गन्धर्व, किन्नर र अप्सराको उल्लेख छ। यिनमा गन्धर्वलाई गायक मानिएको छ। यी सबै शास्त्रीय आधारमा के भन्न सकिन्छ भने गायन पेसा गर्ने जातिको सोझो सम्बन्ध गन्धर्वमा प्रतिबिम्बित हुन्छ। यसरी गाइने वा गन्धर्व जाति परोक्ष रूपमा परापूर्व कालमा देवप्रिय गन्धर्व गानका सूत्रधार गन्धर्वसँग देखिन्छ। नेपालमा गन्धर्वहरूको इतिहास केलाउँदा तत्कालीन कर्णाली प्रदेशबाट मुलुकका अन्य भागमा फैलिएको देखिन्छ। पेसागत रूपमा यिनीहरूका पुर्खाको खोजी गर्दै जाँदा सुदूरपश्चिमका वादी र भाट जातिहरू अगाडि आउँदछन्। ठाउँ अनुसार भाषा, भेष र बाजा फरक हुनु स्वाभाविक हुन्छ। वादीहरू मशक अर्थात भारतीय सारङ्गी जस्तै बाजा बजाउँछन्। भाटहरू भने उहिले राजाहरूको स्तुति वन्दना कवितामा गर्ने गर्दथे। आज भोलि पनि उनीहरू एउटा हातमा माला लिएर पुराना घटनाहरू कविता गीतमा बयान गर्ने गर्दछन्। तर गन्धर्वहरूका पूर्वजका बारेमा अझ गहिरोसँग तुलनात्मक अध्ययनको आवश्यकता देखिन्छ भनेर डाक्टर हरि श्रेष्ठ लेख्नुहुन्छ। आध्यात्मिक धार्मिक चिन्तन परम्परामा हुर्किएको नेपाली समाजको एक अभिन्न अङ्गका रूपमा रहेको गन्धर्व समुदायका संस्कारहरू पनि जीवन्त छन्। गन्धर्व जातिका केही सामाजिक संस्कारहरूको संक्षिप्त प्रसङ्ग अब एकैछिन यहाँनिर जोडौं। त्यसपछि गन्धर्व कला तथा सांस्कृतिक संगठनका पूर्व महासचिव अनिल गन्धर्वसँगको कुराकानी पनि राख्नेछौ। गन्धर्व जातिको परिचय, इतिहास र केही संस्कारहरू सम्बन्धी आजका सामग्री हामीले नगेन्द्र शर्माको पुस्तक नेपाली जनजीवन र नेपालका जातीय संस्कार पुस्तकमा डाक्टर हरि श्रेष्ठको आलेखका आधारमा तयार पारेका छौं। गन्धर्व समाजमा शिशुको जन्म भएपछि सामान्य संस्कार गरेर सालनाल काट्ने र त्यसलाई घरका चेलीबेटीले खिर्राको बोट वा कुनै दुध आउने रुखमुनि खाल्डो खनेर पातले छोपेर माटो नपारी गाड्ने चलन छ। बच्चा जन्मदा कुखुरा काट्ने चलन छ। जन्मेको तेस्रो दिन सबैभन्दा वृद्धाले बच्चालाई बोकेर सात घर पुर्याउने चलन छ। यसको अर्थ बच्चा दीर्घायु होस् भन्ने मानिन्छ।
गन्धर्व जातिमा छोराको छैठी मनाइन्छ। छैठीका रात जागराम समेत बस्ने गरिन्छ। शिशुलाई आमाले काखमा राखेर बस्नु पर्दछ र दियो रातभर निभ्न नदी राखिन्छ। यो बेलामा माल मंगल गीत गाउने गरिन्छ। गन्धर्व समुदायमा बच्चा जन्मेको 9 दिनमा न्वारन गरिन्छ। बच्चाको एउटा नाम ब्राह्मण पुरोहितले राख्दछन् भने अर्को नाम भानेजुवा ज्वाइँले राख्दछन्। ब्राह्मण पुरोहितले राखेको नाम विवाह प्रतिबन्धको साहित्य जुराउन प्रयोग गरिन्छ भने ज्वाइँ वा भानिज पुरोहितले राखेको नाम चाहिँ बोलाउने काममा प्रयोग गरिन्छ। न्वारनको दिन घरको एक कुनामा समिधा बनाई जौ, तिल, धान, मास आदि पदार्थहरू मिसाई एउटा नयाँ कपडाको टालोमा पोको पारेर आगोमा डढाइन्छ। यस दिन भोग दिने कुखुराको रगतमा गहुँत मिसाई गणेश, महादेव र पार्वतीको नाममा गहुँत मन्तरी सुत्केरीलाई चोख्याउने गरिन्छ। गन्धर्व समाजमा छोराको व्रतबन्ध बिजोडा वर्ष 11, 13, वा 15 आदि पारेर गरिन्छ। व्रतबन्धका दिन तोकिएको समयमा कार्य गर्नका लागि पानी घडी पनि थापिएको हुन्छ। व्रतबन्ध गर्ने किशोरको कपाल खौरेपछि उसलाई नयाँ धोती टोपी लगाइदिन्छन्। शरीरमा बुकुवा दलिदिन्छन्। त्यसपछि निम्तामा आएकाहरूले किशोरलाई टीका लगाई यथाशक्य दान दक्षिणा दिन्छन्। दक्षिणा स्वरूप प्राप्त भएको पैसाको माला बुनेर लगाइदिन्छन्। त्यसपछि उसलाई काँधमा बोकेर गाउँका देवी देवताको थान दाहिने पारी घुमाउने गरिन्छ। त्यसबेला देवी थानहरू वरिपरि आमन्त्रितहरू बसेर नाचगान गर्ने गरिन्छ। त्यसबेलाको चाखलाग्दो नृत्य तरबार वा खुकुरी नृत्य हो। हातमा तरबार लिएका बुढापाकाले तरबार जुझाउँदै नृत्यमय हाउभाउ देखाउँदा दर्शकको आङ्नै सिरिङ्ग हुन्छ। भोज भतेरका सबै सामग्री नृत्य स्थलमै लगिएको हुन्छ। भोज भतेर सकिएपछि किशोरलाई काँधमा बोकेर नाच्दै गाउँदै सबै किशोरकै घरमा फर्कन्छन्। गन्धर्व समाजमा व्रतबन्ध र विवाहलाई महत्वपूर्ण संस्कारका रूपमा लिइन्छ। आर्थिक रूपमा पछि नै भए पनि यस समाजमा विवाहका विधि विधानहरू खर्चालु देखिन्छन् भन्दै डाक्टर हरि श्रेष्ठ वैवाहिक संस्कारमा लेख्नुहुन्छ। गन्धर्व जातिको विवाह परम्परामा अनेक कठोर र खुकुला नियमहरू छन्। आफ्नो थर मिल्ने बीच विवाह हुँदैन। पोखरा भेगका गन्धर्व समुदायमा कलियोदारले विवाहको कुरा मिलाउने भूमिका खेल्दछन्। अर्थात् कलियोदारले लमीको भूमिका खेल्दछन्। 2 बोतल रक्सी र केही कोसेली लिएर कलियोदार केटीको घरमा जान्छन्। कोसेली केटीका आमा बाबुलाई सुम्पिएपछि जुन काठको बोक्रा हो उही काठमा मिलाए राम्रो हुन्छ, शरणको मरण नगर्नुहोला भन्दै केटी मागिन्छ। आफन्त समेतको राय सल्लाह अनुसार मन्जुरी भएमा केटाकेटीको ग्रह जुर्छ जुर्दैन भने ब्राह्मण पुरोहितद्वारा हेराउने काम गरिन्छ। विवाहको समय जुराउने दिनमा पनि रक्सीका बोतलहरू लगिन्छन् र समय निर्धारण भएपछि सो रक्सी केटा र केटी पक्षकाले खान्छन्। यसलाई गन्धर्वहरू कुराको बोतल फोर्ने दिन भन्दछन्। विवाहका दिन केटाकेटी दुवैका घरमा जग्गे राखिन्छ। विवाह घरमा माल मंगल गीतका धुनहरू गुन्जायमान हुन्छन्। तर गन्धर्वहरूको विवाहमा नगाई नहुने गीत चाहिँ जयमाल पत्ता हो। साथै बिहेका दिन गन्धर्वहरूले अर्बाजो र सारङ्गी दुवै प्रयोग गर्नुपर्दछ, किनभने अर्बाजो भाले र सारङ्गी पोथी बाजा हुन् भन्ने विश्वास छ। बाजागाजाका साथ बेहुला लिएर जन्ती बेहुलीका घर पुगेपछि जन्ती पर्छँदा पनि विशेष गीत गाइन्छ। यसपछि यज्ञका विधि अनुसारका अरू सबै कार्यहरू सम्पन्न हुन्छन्। कन्यादान गर्न र यज्ञको पूजाका लागि पुरोहितको काम गर्न ज्वाइँ अथवा भान्जा आएका हुन्छन्। सिन्दूर लाउँदा, घोडा धुँदा, सुपारी छाम्दा, बुकुवा दल्दा, कपडा पहिर्याउँदा गीतका भाकाहरू पनि फेरिरहन्छन्। यसरी गन्धर्व समाजमा गीत नै कर्मकाण्ड पूरा गर्ने शास्त्रका रूपमा चलेको देखिन्छ। भोलिपल्ट टिका टालोपछि बेहुली लिएर जन्ती बेहुलाका घर फर्किन्छन्, जहाँ सामर्थ्य अनुसार र आफ्नो प्रचलन अनुसार भोज भतेरको प्रबन्ध हुन्छ। विवाहको कुरा मिलाइदिए बापत कलियोदारलाई फेटा पनि गुथाइन्छ। बिहे घरमा रत्यौली पनि खेलिएको हुन्छ। भोजपछि इष्टमित्र नातेदारलाई विदाई गरिन्छ र त्यसै दिन दुल्हन फर्काउने काम हुन्छ र विवाह सम्पन्न हुन्छ। गन्धर्व जातिले मान्ने मुख्य चाडपर्वहरूमा दशैं र नागपञ्चमी पर्दछन्। दशैं र चैते अष्टमीका दिन गन्धर्वहरूले आफ्ना बाजाहरू अर्बाजो र सारङ्गीको पूजा गर्दछन्। उनीहरूले मान्ने देवताहरूमा मुख्य महादेव, पार्वती, गणेश र सरस्वती हुन्। यी बाहेक गन्धर्वहरू माईदेवी चण्डी र सत्यनारायणको पूजा गर्दछन्। समय समयमा उनीहरू खोलाको किनारमा गएर वायु अर्थात् वायुको पूजा गर्दछन्। बच्चा जन्मदा अशुभ ग्रह परेको रहेछ भने बाबुआमाले स्वस्ति शान्ति गरेर मात्र बच्चाको मुख हेर्नुपर्छ भन्ने भनाइरहेको छ। गन्धर्वहरूको लोप प्राय भाषा र जयलपत्ता झ्याउरे जस्ता नाचहरू बारे र त्यस्तै आफ्नै स्वरलिपि पेङ्गुलका बारे अनि विषयवस्तु र शैलीका आधारमा गन्धर्वहरूले गाउने विशिष्ट गीतहरूका बारे पनि अध्येता लेखकहरूले मनज्ञ उल्लेख गरेको पाइन्छ।
सारङ्गीको मौलिक संगीत र स्वरका साथ विविध शैली र विषयवस्तुका गीत भजन र स्तुतिहरू गाउँदै घर घर देश देशान्तर घुम्दै आफ्नो सिप र कलाले नै जे जसो प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहने जन्मजात गायक कलाकारहरूका रूपमा हामी गन्धर्वहरूलाई पाउँदछौं। रणभूमिबाट घर परिवारमा पठाएको लाहुरेको सन्देश बोकेको यो गीत नेपाली लोक संगीतमा कालजयी र जीवन्त छ।

गन्धर्व वा गाइने जातिले आफ्नो मौलिक रूपमा गाउने गीतहरूका बारे नगेन्द्र शर्माले लेख्नुभएका केही थप प्रसङ्ग अब जोडौं। गाइनेहरूले गाउने पहिलो प्रकारको गीत कर्खा हो, जसमा वीर पुरुषका गाथा हुन्छन्। गोर्खाका गन्धर्वहरूका अनुसार वीर पुरुषका परिवारले गन्धर्वहरूलाई उक्त वीर पुरुषका जीवनका कीर्तिमय घटना र उपलब्धिहरू बारेमा जानकारी दिएका हुन्छन्। गन्धर्वले वार्षिक श्राद्धका बेला समेत त्यसैलाई गीतका रूपमा गाउने गर्दछन्। गन्धर्वहरूले गाउने दोस्रो प्रकारका गीतहरू धर्म कर्मसित सम्बन्धित हुन्छन्। रामायण महाभारत जस्ता ग्रन्थका प्रसङ्गका साथै विभिन्न स्तुति भजन आदि यसमा पर्दछन्। दशैंको समयमा दुर्गा भवानीको नाममा गाइने एउटा मालश्री सारङ्गीका साथ यसरी सुनिने गर्छ गन्धर्वको आवाजमा।

गन्धर्वहरूले गाउने अर्को प्रकारको गीतमा झ्याउरे आदि पर्दछन्। यसमा विभिन्न स्थानका परम्परागत भाकाहरू पनि प्रयोग हुन्छन्। तिनका विषयवस्तु प्रेम विनोद सम्बन्धी पनि हुन सक्छन्।

0: आजको कार्यक्रममा हामी गन्धर्व जातिको परिचय र सामाजिक संस्कारहरू सम्बन्धी सामग्रीहरू प्रस्तुत गर्दैछौ। अब कुराकानीतर्फ लागौं। गन्धर्व जातिको वर्तमान अवस्था र अरू केही प्रसंगमा गन्धर्व कला तथा सांस्कृतिक संगठनका पूर्व महासचिव अनिल गन्धर्वसँग कुराकानी गरेका छौं। कार्यक्रममा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: गन्धर्वहरूको बसोबास कहाँ कहाँ छ अहिले, यो बारेमा केही बताइदिनुहोस्।
1: गन्धर्व समुदायको बसोबास चाहिँ नेपालभरि नै छरिएर रहेको पाइन्छ। अब जिल्लाको हिसाबले हेर्नु पर्दाखेरि चाहिँ अब पूर्वमा झापा, मोरङ, सुनसरी लगायत, अब हाम्रो यता काठमाडौँ, भक्तपुर, ललितपुरदेखि पश्चिममा चाहिँ अब कास्की, लमजुङ, तनहुँ, गोर्खा, स्याङ्जा, दाङतिर अलि बाक्लो बस्ती लगायत देशभरि चाहिँ गन्धर्वहरूको बस्ती छरिएर रहेको छ।
0: गन्धर्वहरूको ऐतिहासिक पारम्परिक रूपमै बसोबास चाहिँ कहाँ कहाँको हो भन्ने पाइन्छ, जहाँ चाहिँ अहिले पनि बाक्लो बसोबास छ।
1: मैले पनि केही अध्ययन गरे अनुसार गन्धर्वको उद्गम थलो चाहिँ पोखराको बाटुली चौर हो भनेर भनेको पाइन्छ। अलिकति विभिन्न अध्ययन अनुसन्धानकर्ताहरूले पनि आफ्ना पुस्तकहरूमा समावेश गरिएका ती शब्दहरूलाई हेर्दाखेरि, कुराहरूलाई हेर्दाखेरि, त्यसो त गन्धर्वहरू अब बाक्लो बसाईको हिसाबले चाहिँ विशेष गरी दाङ, यता स्याङ्जा, बाटुली चौर, तनहुँ, कास्की एरियामा, त्यसपछि हाम्रो यता पूर्वमा झापा, भोजपुरमा चाहिँ अलि बेसी गन्धर्वहरूको बसाई रहेको देखिन्छ।
0: गन्धर्वहरूको जनसङ्ख्याको अवस्था चाहिँ कस्तो पाइन्छ?
1: तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ अब राष्ट्रिय जनगणना 2068 गन्धर्वहरूको कुल जनसङ्ख्या 6,791 रहेको देखाइएको छ। त्यस पश्चात 10 वर्षको अन्तरालमा 2078 आएर गन्धर्वको जनसङ्ख्या 6,971 देखाइएको छ। अब जनगणनाको यो आकलनलाई हेर्दाखेरि करिब 10 वर्षको अन्तरालमा पनि गन्धर्वहरूको जनसङ्ख्या करिब 180 मात्र वृद्धि भएको जस्तो देखिन्छ। अब जनगणनामा गाइने भनेर प्रस्तुत गरिएको छ त्यहाँ शीर्षक। अब गन्धर्वहरूको थरलाई आधार मानेर हेर्ने हो भने गाइने मात्र लेख्ने गन्धर्वहरू छैनन्। एक त गन्धर्व नै भए, अर्को गाइने भए,
0: यो कम बेसी के हो जस्तो लाग्छ?
1: यो चाहिँ निकै नै कम हो।
0: हजुर, त्यो के कारणले त्यसो भयो भन्ने लाग्छ।
1: अब यो मलाई सरस्वती हेर्दाखेरि म पनि बडो कन्फ्युजनमा परे सर, यो डेटा हेर्दाखेरि चाहिँ। अब यो डेटा हाम्रो समुदायका मानिसहरूले आफ्नो थर परिवर्तन गरेको कारण पनि हुन सक्यो। एक त मेजर कारण, विभिन्न ठाउँमा बसोबास गर्दाखेरि अब उहाँहरूले गाइने मात्रै नलेखी गन्धर्व लेख्नुहुन्छ, रञ्जन लेख्नुहुन्छ, गायक लेख्नुहुन्छ, गान्धारी लेख्नुहुन्छ, कतिले नेपाली लेख्नुहुन्छ, कतिपय ठाउँमा अब ब्राह्मण क्षेत्रीहरूसँग मिल्ने जुल्ने खालका थरहरू पनि लेखेका पाइन्छन्। पहिलेदेखि पनि छ। अब यो डेटामा चाहिँ गाइने मात्रै शीर्षक देख्दाखेरि यो गाइने मात्रै भन्नेहरूको चाहिँ गणना आयो कि अन्यको गणना जोडिएन कि भन्ने मेरो चाहिँ यो अलिकति विषय रहेको छ सर यसमा चाहिँ।
0: अब व्यावसायिक रूपमै गायन कलाबाट आएको गन्धर्व जाति शैक्षिक उन्नतिसँगै विविध पेसामा संलग्न हुने वर्तमानको अवस्था छ होइन, अब कुन कुन पेसामा देखिन्छन् गन्धर्वहरू अहिले?
1: विभिन्न पेसामा देखिन्छन्। अब जस्तै परम्परागत रूपमा वाद्य वादनमा मात्रै लागेका गन्धर्व जातिहरू पछिल्लो समयमा भन्नुभए जस्तै शैक्षिक योग्यता हासिल गरेसँगै समाज आधुनिकतातर्फ मोडिएसँगै अब विभिन्न अवसरहरू आएसँगै गन्धर्व जातिको पेसामा पनि परिवर्तन र व्यापकता निकै देखिन्छ। जस्तै अब कतिपय त सङ्गीतलाई नै पेसा बनाएर लाग्नेहरू पनि छन्। कतिपय अब आर्मी पुलिसतिर पनि हुनुहुन्छ, कतिपयहरू सरकारी जागिरतिर हुनुहुन्छ, कतिपय विदेश पलायन हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, होइन, यसरी चाहिँ विभिन्न सरकारीदेखि गैर सरकारी विभिन्न पेसाहरूमा चाहिँ गन्धर्व समुदायका मानिसहरू देख्न सकिन्छ।
0: हजुर, गन्धर्वहरू मध्ये पारम्परिक गायन पेसामा नै चाहिँ कति होला जस्तो लाग्छ यसो अनुमान गर्दाखेरि?
1: ठ्याक्कै डेटा नै त मैले प्रस्ट्याउन सकिनँ र अहिले, किनकि यति नै पर्सेन्ट छन् भन्न पनि मलाई अप्ठ्यारो छ। परम्परागत गायन पेसामै जुन चाहिँ गाउँघरमै डुल्ने गन्धर्वहरूको चाहिँ निकै नै कमी पाइन्छ। करिब करिब 5% मान्छे मात्रै त्यसमा सम्मिलित हुनुहुन्छ कि जस्तो मलाई लाग्छ। तर अब गायनको हिसाबले गर्दाखेरि अहिले अब नयाँ पुस्ताहरू पनि गायन पेसामै लाग्नु भएको छ, तर पेसा अलिकति फराकिलो पेसा छ। अलि उहाँहरू चाहिँ अलि स्टेज पर्फर्मेन्स, होइन, विदेश विदेशमा लाग्ने, अब सङ्गीत सिकाउने तर्फ पनि अलिकति आधुनिकतातर्फ मोडिएको पनि देखिन्छ त्यो पेसालाई।
0: अब पछिल्ला दशकहरूमा गन्धर्वहरूको पारम्परिक पेसामा चाहिँ के कस्ता चुनौतीहरू देखिए? गाथा कथा र सन्देशहरू नै समाजमा अब कलात्मकताका साथ प्रस्तुत गर्ने गन्धर्व संस्कृतिमा अब संचार र प्रविधिको विकाससँगै प्रभाव पर्दै आयो पनि भनिन्छ, होइन? यसरी हेर्दा के देखिन्छ?
1: प्रभाव पर्नु त स्वाभाविक हो सर। कुनै पनि समय कालखण्डमा केही कुराको उपस्थित भएपछि त्योलाई बिस्तारै ओझेलमा पार्छ, त्यसलाई ठ्याक्कै नकारात्मक प्रभाव भन्नु मिल्दैन। यो समयको माग हो र यो परिवर्तनशील समयमा चाहिँ नयाँ कुराहरू आउनु स्वाभाविक हुन्। गन्धर्वले चाहिँ गरेका पेसाहरूमा गन्धर्वहरूको नै एक किसिमको चाहिँ बाहुल्यता त्यसमा थियो। जब रेडियो थिएन, टेलिभिजन थिएन, पत्र पत्रिका थिएनन्, मनोरञ्जनका साधन कुनै थिएनन्, गन्धर्वहरू घर घर दैलो दैलोमा पुगेर मनोरञ्जन दिने, सन्देश प्रवाह गर्ने गर्दथे। अब बिस्तारै ती कुराहरूलाई रिप्लेस गर्नको लागि प्रविधि आयो। प्रविधिमा खोज्ने बित्तिकै नयाँ गीतहरू सुन्न पाइने भए, होइन, मानिसहरूले चाहेका कुराहरू हेर्न पाउने भए, त्यसले गर्दाखेरि अलिकति उहाँहरूको त्यो महत्वमा केही गिरावट आएको चाहिँ प्रष्ट देखिन्छ यो प्रविधिसँगै। तर अझै पनि गन्धर्वलाई चाहिँ संसारका चाहिँ अग्रज अथवा पूर्वाधार हुन्, अब प्राचीन संसारकर्मी नै हुन् भनेर चाहिँ विश्वास गर्न सकिन्छ, किनकि उहाँहरूले गरेको योगदान त हामी माझ त्यो कुरा ऐतिहासिक रूपमै प्रष्ट छ नि त।
0: हजुर, अब गाउने बजाउने कथा गाथालाई गीतमा प्रस्तुत गर्ने मात्र होइन, अब नेपाली मौलिक सारङ्गी बाजा बनाउने पनि आफै हुन् गन्धर्वहरू, होइन? यो क्रम चाहिँ अहिले कस्तो छ र यसको व्यावसायिकता पनि आफ्नै खालको छ नि, होइन? सारङ्गी बनाउने अनि यसकै व्यवसाय गर्ने
1: व्यावसायिकता राम्रो छ सर। पहिला बरु सारङ्गीहरूको निर्माण त्यति उल्लेखनीय नम्बरमा हुँदैन थियो। अब किन भन्दाखेरि अन्य समुदायका मानिसहरूले सारङ्गी बजाउन चाहिँ त्यति रुचि राख्दैनथे। किन भन्दाखेरि यो सारङ्गी चाहिँ बिल्कुल गन्धर्वहरूको नै पेसा हो, गन्धर्वको चाहिँ यो कुल बाजा जस्तै एउटा सामुदायिक बाजा हो भन्ने हिसाबले लिन्थे। अब यो समयको परिवर्तनसँगै विभिन्न सङ्गीतमा सारङ्गीको समायोजन हुन थाल्यो, मानिसहरूमा चाहिँ त्यो एउटा आकर्षण पनि बढेको छ। अब एउटा व्यावसायिकताको हिसाबले पनि हुनसक्छ, आर्थिक पाटो नै जोडियो नि त त्यसमा। अब कसैले सारङ्गी सिकेर सारङ्गी बजाएसँगै उसले रोजगारीको अवसर देख्यो भने बिस्तारै लालच हुन थाल्छ। अहिले सारङ्गी चाहिँ अलिकति समाज अथवा समुदायभन्दा अलिकति माथि उठेर बसेको बाजा भएको छ। धेरै मानिसहरू गन्धर्व आएका मानिसहरूले पनि सारङ्गी सिक्ने, बजाउने, बनाउने जस्ता कार्यहरूमा पनि लागि परेको देखिन्छ। त्यसले गर्दाखेरि बन्ने क्रम र बजाउने क्रम चाहिँ व्यापक छ अहिले।
0: विदेशबाट आउने पर्यटकहरूको पनि यसमा रुचि देखिन्छ
1: एकदमै सर, किनकि नेपालको मौलिक बाजा भयो, भिन्न देखिने भए, बजाउने तरिका फरक छ, यसको आवाज फरक छ, होइन? विदेशीहरूलाई चाहिँ धेरै नै आकर्षणको एउटा बाजा बनेको छ सारङ्गी।
0: यो सारङ्गी चाहिँ कुन कुन काठबाट बन्छ र कहाँ बन्छ?
1: सारङ्गीको काठको हिसाबले चाहिँ पहिले प्राचीन रूपमा चाहिँ सारङ्गीलाई अलि बेसी कमलो काठमा चाहिँ सारङ्गी बनाइने गरिन्थ्यो।
0: कुनै रुखको जात
1: खिरा भलाए भन्ने काठहरू, अनि त्यो सिमल अलिकति कमलो काठ जस्तै सल्ला पनि पर्यो त्यसमा। अहिले अब सारङ्गीको मोडालिटीहरूमा सारङ्गीकोमा पनि धेरै नै परिवर्तन आइरहेको छ, बन्ने क्रममा पनि, त्यसको लुक्समा भनौँ, होइन, अब त्यसमा प्रयोग गरिने सामग्रीहरूमा पनि परिवर्तन आएसँगै अहिले हालमा आएर चाहिँ सारङ्गी अब विभिन्न काठहरू, साल सिसौ, तपाईँको बकेना जस्ता काठहरू, अलिक साह्रो काठहरूमा पनि सारङ्गी निर्माण हुन्छन्।
0: कुन काठको सारङ्गी चाहिँ अलिक उत्कृष्ट मानिन्छ, यहाँले सुन्नुभयो होला?
1: अब मैले मेरो बुबा पुर्खौली एउटा अलिकति बुढा पुराना मान्छेहरूले भने अनुसार चाहिँ अलिकति कमलो काठमा चाहिँ सारङ्गीको आवाज खुल्छ भनिन्छ, विशेष गरी खिर्राको काठमा भन्ने कुराहरू चाहिँ सुनेको छु।
0: हजुर, यो सारङ्गी बनाउने काम चाहिँ कहाँ बढी गरिन्छ? जहाँ गन्धर्वहरूको बाक्लो बसोबास छ अथवा स्रोत साधन छ, यस्तो ठाउँहरू चाहिँ कहाँ कहाँ छन्?
1: गन्धर्वहरूको सारङ्गी बनाउने विशेष बस्तीमा चाहिँ यो पूर्व भोजपुर झापा, त्यस्तै तनहुँमा यो हाम्रो चाहिँ भन्सार भन्छ त्यो ठाउँ, त्यहाँ बेसी बन्छ, कास्कीतिर, दाङतिर, जस अलिकति गन्धर्वहरूको अलि रिमोट बस्तीमा चाहिँ अलि अझै बेसी सारङ्गीहरू बन्ने गर्दछ। तर काठमाडौँको पनि, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका ठाउँहरूमा पनि सारङ्गीहरू चाहिँ एकदमै राम्रै रूपमा चाहिँ नम्बरमा बनिरहेको छ।
0: हजुर, अब गन्धर्वहरूका नयाँ युवा पुस्तालाई गन्धर्व संस्कृति र कला हस्तान्तरण गर्ने यो कुरा चाहिँ कस्तो छ? नवयुवाहरूले आफ्ना विरासतका कला कौशललाई ग्रहण गर्नेतर्फ चाहिँ कस्तो भइरहेको देखिन्छ?
1: हामी चाहिँ लागि परेका छौँ सर, हाम्रो हिसाबले सिक्नुपर्छ, यो हाम्रो चाहिँ मूल इतिहास हो, हाम्रो सम्पत्ति हो।
0: अन्य पेसा भए पनि,
1: पेसा जेसुकै जुनै सुकैमा लाग्नु भए पनि यो त संस्कृति त्यो हो नि त, जीवनको एउटा पाटो हो नि त, हामी जुन धरातलबाट ऊ आयौँ त्यो धरातल हो यो खास, त्यो हिसाबले चाहिँ यसको संरक्षण सम्वर्धन र विकासमा चाहिँ हामी जस्तै युवाहरू लागि परेका छौँ र कतिपय नयाँ पुस्तालाई चाहिँ एउटा इन्सपिरेसनको रूपमा पनि काम गरिएको छ, जस्तै विभिन्न मानिसहरूसँग मिलेर बजाउने, विभिन्न स्टेजहरूमा बजाउने, विभिन्न मानिसहरूलाई सिकाउने। अब यो सामाजिक सञ्जाल मार्फत पनि म आफै पनि सारङ्गी लिएका फोटाहरू भिडियोहरू धेरै पोस्ट गर्ने गर्छु,
0: किनकि
1: मैले त्यो मेरो सेल्फ मार्केटिङ भन्दा पनि मलाई देखेर यो बाजाले चाहिँ मान्छेले यहाँसम्म पनि पुर्याउँदो रहेछ, यसरी चिनाउनु पनि रहेछ भन्ने एउटा चाहिँ सन्देश जाओस् भन्ने मेरो उद्देश्य हो।
0: आफै पनि एकजना कलाकार अहिलेको साङ्गीतिक बजारमा भनौँ न, अहिलेको सङ्गीत उत्पादनमा व्यावसायिक सङ्गीतमा पनि काहीँ न काहीँ गन्धर्वहरूको उपस्थिति त रहेकै होला, त्यो चाहिँ कस्तो छ
1: अहिले? त्यस्तो नाजुक चाहिँ छैन सर, राम्रै छ, उत्पादनमा पनि बिक्री वितरणमा पनि राम्रो छ, किनकि धेरैभन्दा धेरै मानिसहरूले सारङ्गी प्रतिको रुचि राख्नु भएको छ, सारङ्गी सिकिराख्नु भएको छ, जति नै धेरै यसको विकास भयो त्यति नै फाइदा सबैलाई हुने हो। अब त्यसको फाइदा केही हदसम्म सारङ्गी निर्माण गर्नेहरूले पनि पाउनु भएको छ र गन्धर्व बाहेक अन्य मानिसहरूले पनि सारङ्गी निर्माणमा लागि पर्नु मान भएको छ, जसको फाइदा उहाँहरूले पनि लिइरहनु भएको छ यो बाजारहरूबाट।
0: अब अन्तमा गन्धर्व कला तथा सांस्कृतिक संगठन जुन छ, यसका उद्देश्यहरू के छन् र यसका गतिविधि बारे केही बताइदिनुहोस् न।
1: हाम्रो मूल उद्देश्य भनेको चाहिँ हाम्रो संस्कृति कला र शिल्पको संरक्षण सम्वर्धन र विकास र नयाँ पुस्तामा यसको हस्तान्तरण हो। पुरानो पुस्ताले जसरी बजायो त्यो कुरालाई मरण नदी नयाँ पुस्तामा चाहिँ नयाँ ढङ्गले पनि यसलाई प्रस्तुत गर्ने र विकास गर्ने भन्ने योजनाको साथ अगाडि बढेको छ, जसमा चाहिँ जीवन स्तर पनि जोडिएको छ, किनकि जुन तरिकाले बजाइन्थ्यो जुन अवस्थामा रहन्थ्यो त्यो अवस्थामा बस्नु हुँदैन, जुन अवस्थामा जुन तरिकाले बजाइन्थ्यो त्यो तरिकाले पनि बजाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। त्यसले गर्दाखेरि हाम्रो चाहिँ जीवन स्तर, हाम्रो शिक्षा, हाम्रा चाहिँ रोजगारीका पाटाहरू र यसलाई चाहिँ हाम्रो पुर्ख्यौली पेसालाई चाहिँ व्यावसायिकतासँग जोडेर चाहिँ अगाडि बढाउन सकियो भने यसको विकास हुन्छ भनेर चाहिँ यो संस्थाबाट चाहिँ लागि परेका छौँ, जसमा केही सफलताहरू पनि देखिएका छन्।
0: यहाँलाई धन्यवाद छ, यति धेरै जानकारी दिनुभयो।
1: यहाँलाई पनि धेरै धन्यवाद, स्टुडियोमा बोलाएर चाहिँ आफ्नो भनाइहरू राखिदिने मौका दिनुभयो। अब यो भन्दै गर्दा अन्त्यमा चाहिँ मलाई थोरै हाम्रो गन्धर्वहरूका कला संस्कृति गीत सङ्गीतका संरक्षणका विषयमा राज्य पक्षले अथवा सरकारवालाहरूले गर्नुपर्ने कुराहरूमा अलिकति केही कुराहरू राख्नु मन लागेको थियो मलाई, सर यहाँ राखिहाले, जुन मेरो आवाज कसैले सुनेर चाहिँ यसलाई अगाडि बढाउन पनि सक्नुहुन्छ भन्ने आशा पनि राखेको छु। जसरी गन्धर्वका गीत सङ्गीतहरू बुढा पुराना मानिसहरूलाई खोजी विभिन्न जिल्लामा पुगेर काठमाडौँ लिएर आएर रेडियो नेपालसम्म रेकर्ड गर्ने एउटा प्रचलन थियो, त्यो अवस्थामा म ती रेडियो नेपालमै बजेको गीत सुनेर चाहिँ आज कलाकार भएको छु, आफूलाई कलाकार ठान्ने भएको छु। अब मेरो गुनासो के पनि रहेको छ भने त्यो क्रम किन निरन्तर रूपमा रहेन, अहिले पनि गन्धर्वहरूको बस्तीहरू छरपस्ट छरिएका छन्, गन्धर्वको बुढा पुरानाहरूले गाउने गीतहरू अझै पनि हाम्रो पहुँचभन्दा बाहिर रहेका छन्, त्यसमा चाहिँ सरकारवालाहरूले अलिकति ध्यानमा राखेर यस्ता कुराहरूलाई चाहिँ उहाँहरूलाई स्टुडियोसम्म लिएर आएर उहाँहरूका चाहिँ गीत सङ्गीतहरू रेकर्ड गरिदिने कामहरू गरिदिनु भयो भने आगामी पुस्तालाई एउटा दस्तावेज बन्ने थियो र हामी जस्ता कलाकारलाई पनि नसुनेका गीतहरू अझै पनि सुन्ने मौका पाउने थियौँ भन्ने ठुलो आशा छ र यो काम हुन्छ भन्ने पनि मैले आशा लिएको छु।
0: उहाँ हुनुहुन्थ्यो गन्धर्व कला तथा सांस्कृतिक संगठनका पूर्व महासचिव अनिल गन्धर्व। गन्धर्व समाजमा प्रचलित सामाजिक संस्कारहरूमा हिन्दू सनातन संस्कारकै विधिहरू देखिए पनि तिनका आफ्नै विशिष्टताहरू छन् भन्दै डाक्टर हरि श्रेष्ठ लेख्नुहुन्छ। गन्धर्वहरूको लौकिक पुरोहितमा ब्राह्मण पुरोहित देखिन्छन् भने व्यावहारिक पुरोहितका रूपमा ज्वाइँ वा भानिज देखा पर्दछन्। गन्धर्व समाजमा व्रतबन्ध संस्कारको सम्बन्ध शिक्षा दीक्षासँग गाँसिएको देखिँदैन, तापनि समाजको एक पूर्ण सदस्य बन्नका लागि व्रतबन्ध संस्कार अनिवार्य मानिन्छ। खास गरी आर्थिक विपन्नताले गर्दा गन्धर्व

संक्षिप्त सामग्री प्रस्तुत गर्यौं। गन्धर्व कला तथा सांस्कृतिक संगठनका पूर्व महासचिव अनिल गन्धर्वसँगको कुराकानी राख्यौं। त्यसै गरी गन्धर्व गायनका सुर स्वरहरू पनि जोड्यौं, जसमा झलकमान गन्धर्व, रामबहादुर गन्धर्व र लालबहादुर गन्धर्वका स्वरहरू राख्यौं। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठ दाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
1: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौ।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: भर्खरै सुन्नुभयो द्वारिकालाल जोशी, नगिना जोशी र सपना परियारको स्वरमा रहेको भजन, मोहन कृष्ण श्रेष्ठको भक्ति रचना अनि संगीत द्वारिकालाल जोशीकै। अब केही विज्ञापन र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। गोर्खाको बुढी गण्डकी नदीमा हिजो लेदो सहित आएको आकस्मिक बाढीमा परि 5 जना बेपत्ता भएका छन्। बाढीले घर, पुल, जलविद्युत आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। गोर्खाको चुमनुम्री गाउँपालिका छ अन्तर्गत लोकपा र चुम्लिङ बीच हिजो बिहान पहिरो खसेपछि आएको बाढीले नदी तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषण अनुसार उङलुङ खोलाबाट आएको गेग्रानले स्यार खोला थुनिएको र पछि 81 खुल्दा बुढी गण्डकी नदीमा ठूलो बाढी आएको हो। घटनाको वास्तविक कारण पत्ता लगाउन ड्रोन र भूगर्भ बीच सहित प्राविधिक टोली परिचालन गरिएको छ। बाढीमा परि चुनुम्ब्री छ चुम्चेतको उङलुङ क्षेत्रमा भेडीगोठमा रहेका 2 महिला सहित 5 जना बेपत्ता भएका हुन्। उनीहरूको अहिले खोजी कार्य जारी रहेको छ। उत्तरी गोर्खाको चुनुम्ब्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गे हिमालको फेदीमा भेडीगोठमा सम्पर्कविहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनुम्ब्री गाउँपालिका 6 चुमचेत निवासी 65 वर्षीय सोनाम लामा, उहाँकी धर्मपत्नी 59 वर्षीय मोम्मो अजी लामा, 66 वर्षीय सोम भुट्टी लामा र 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो। बुढी गण्डकी नदीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुगेको छ। हिजो बिहान बुढी गण्डकी नदीमा आएको बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मत परिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी हुनु भएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनु भएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिलातर्फ महामन्त्रीमा डाक्टर डिला संग्रौला पन्त निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। उपसभापति खुल्लातर्फको मतगणनामा डाक्टर भण्डारीले 3,735 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने आचार्यले 2,342 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ विनोद चौधरीले 1,745 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुल्लातर्फको मतगणनामा प्रदीप पौडेलले 4,194 मत प्राप्त गर्नुभएको छ। यस्तै महिला महामन्त्रीतर्फको एक पदमा ढिला संग्रौलाले 3,118 मत प्राप्त गर्नुभएको हो। नेपालगञ्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको 159 संस्करण हिजोदेखि सुरु भएको छ। रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनुभयो। रेडियो नेपालबाट अहिले 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्ध विराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्ध विराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण भने दिनुभएको छैन। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
3: प्रस्तुत छ श्री चण्डीमा आधारित नाटक दुर्गा सप्तशती भाग 2, लेखक श्रीहरि रूपाखेती।
4: श्रोता, नवरात्रिको आज दोस्रो दिन, यो हो हाम्रो 18 पुराण मध्येको मार्कण्डेय पुराणको दुर्गा सप्तशती। यो भाग पनि प्रथम चरित्रमा आधारित छ।

0: हे तपोधन ऋषिवर मेधा, शीर्ष शय्यामा शयन गर्नुभएका भगवान विष्णुको कानेगुजीबाट डरलाग्दा दुई दानव उत्पन्न भएपछि के भयो त? आज्ञा होस्।
1: हामी सुन्नका लागि आतुर छौँ ऋषिवर।
2: हे राजा सुरथ, हे समाधि वैश्य, ती भगवान श्री विष्णुका कानेगुजीबाट उत्पन्न भएका आसुरी प्रवृत्तिका महादानव मधु र कैटब त्यस अथाह महासागरका बीच चारै दिशा जताततै हेर्न थाले। अज्ञान र अभिमानले भरिएका तिनले नजिकभन्दा टाढा सबैतिर आफ्नो दृष्टि फ्याँके। छालमा छचल्किएका महासागरलाई एक छेउदेखि अर्को छेउसम्म आँखाले आँक्न खोजे।

0: होइन ए भाइ, यता त केही देखिन्न,
1: खै कतै पानी पानी देखिन्छ, खै दाइ म पनि केही पनि देखिरहेको छैन,
0: तब हामी कहाँ छौ?
1: म त दाइ साँच्ची हामी कहाँ छौ त?
0: हामीले टेकेको ठाउँ कुन हो त?
1: हो दाइ, हामीले टेकेको ठाउँ कहाँ छ? यो के हो?
0: ए यत्रो ठुलो नाक! आहा, क्या मजासँग सुतेको रहेछ, मस्त निदाइरहेको छ त्यो। हेर हेर भाइ, त्यो हेर त, त्यो नाक गुगुल्केको उछानमा, आहा क्या अचम्म!
1: हो दाइ, हो हो त रहेछ त, होइन यो को निकाइरहेको होला?
0: यसलाई उठाएर सोध्नु पर्छ कि क्या हो?
1: सोधौ न त दाइ, सोधौ।
0: होइन, यो कमलको डाट कता हानिएको छ नि?
1: यो त मासतिर पो हानिएको देखिन्छ दाइ।
0: कमलको डाट, देशको माथि फुल, ओहो फुल माथि चार टाउके!
1: क्या अचम्म, क्या अचम्म! हो त नि, क्या अचम्म! हो त नि दाइ, क्या अचम्म छ!
0: त्यो चार टाउके हो रहेछ, सोधौ न,
1: सोधौ दाइ, सोधौ।
0: ए चार टाउके भन, त को होस्? हामी यहाँ तल, त माथि, लाज लाग्दैन तलाई? मेरो भाइ यहाँ नाकको पिठ्यूमा चिप्लेटी खेल्दैछ, त कमलमाथि आराम गर्दैछस्? भाइ म यसलाई खसालु,
1: खसालु दाइ, खसालु!
2: मधु कैटब, म ब्रह्मा हुँ, यस संसारको सृष्टिकर्ता हुँ, मलाई नचल, तल विष्णु सुतिरहेका छन्, बाधा नपार।
3: ब्रह्मा, ए ब्रह्मा, त हाम्रो सृष्टिकर्ता होइन, तेरो निधायक विष्णुले पनि हाम्रो सृष्टि गरेन, हाम्रो सृष्टि हामी आफैले गरेका हौ, बुझिस्?
0: तल खस, त हामी भन्दा माथि रहन कदापि योग्य छैन,
1: कसो भाइ?

0: हे ऋषिवर, अनि त्यसपछि के भयो त? के मधु कैटवले परमपितालाई कमलासनबाट तल खसाले, अथवा के गरे गुरुवर? आज्ञा होस्।
1: यो सब उनै जगत जननीको लीला हो राजन, उनै श्री विष्णुको योग निद्रा की कारण हुन्। यो उनैको विष्णु माया हो।
0: अनि के भयो त ऋषिवर?
1: परमपिता ब्रह्माले भन्नुभयो,
2: हे मधुदानव, हे कैटव, तिमीहरूलाई विपत्ति नपरोस्। तिमी दुई बडा भाग्यवान छौ। प्रभु श्री विष्णुका दुई कानबाट तिमीहरूको उत्पत्ति भएको हो। यतिखेर यस संसारको प्रलय भएको छ। सृष्टिकर्ताको हैसियतले मैले गर्नुपर्ने कार्य धेरै छन्। मैले निकट भविष्यमा अनादि अनन्त शेष साई भगवान श्री विष्णुको आज्ञा लिएर पुनः सृष्टि चक्रको प्रवर्धन गर्नु छ। यसका लागि भगवान नारायणको योग निन्द्रा खुल्न मात्र बाँकी छ। अत तिमीहरू शान्त रहो, घमण्ड नगर, मलाई नचलाओ। तिमीहरू बलवान छौ, सृष्टि प्रवर्धनमा तिमीहरूको पनि ठुलो हात हुन सक्छ। बरु त्यतातिर लाग।
1: हे राजन, हे समाधि वैश्य, तर ती आसुरी प्रवृत्ति भएका मधुकैटवले यस भनाईलाई एक पनि मानेनन्। सृष्टिकर्ता बसेको कमलनाल हल्लाउन थाले। ब्रह्मालाई खसाल्नु भनेको सृष्टिको खम्बालाई भाँचिदिनु हो। यो सबभन्दा ठूलो अन्याय हो, अत्याचार हो। त्यसपछि उपाय शून्य ब्रह्माजी उनै योग निद्राकी अधिष्ठात्री भगवती योग मायाको ध्यान गर्न लाग्नुभयो।

0: तिमी नै सृष्टि रूपा हौ, स्थिति रूपा तिमी स्वयं, महाप्रलय कि मूल अधिष्ठात्री तिमी स्वयं, स्वाहा सोदा महामोह गुणत्रय विभाविनी, कालरात्रि महारात्रि मोहरात्रि स्वरूपिणी, तिमी बुद्धि तिमी पुष्टि, क्षान्ति शान्ति दुवै तिमी, खड्गिनी सूलिनी घोरा गदिनी चक्रिणी।
1: यस प्रकार ब्रह्माको स्तुतिद्वारा देवी प्रसन्न भइन्। श्री विष्णुका आँखा, मुख, हात, नाक, छाती र मुटुभित्रदेखि अदृश्य तामसी रूपमा देवी बाहिर निस्किन्। शेषशायी भगवान श्री विष्णुको निद्रा खुल्यो।
2: श्री विष्णुको निद्रा खुल्यो? आहा, राम्रो भयो। अनि ती दैत्य के गर्दै थिए त ऋषिवर?
1: ती दुवै भाइ कमलनाल हल्लाइरहेका थिए र भनिरहेका थिए,
3: यो त डरले आँखा पो चिम्लिन लाग्यो। हे ब्रह्मे, त हामीले भनेको मान, तल खस्, यदि खस्दैनस् भने यो कमलको डन्टी भाँचिदिन्छौ।
4: हो दाई, यो डन्टी हामीले भाँचिदिनु पर्छ। दाई हेर त, चार टाउके त दुवै हात जोडेर आँखा चिम्लिरहेको छ, डराएको छ मलाई।
3: अब डराएर सुख पाउँदैनस् ब्रह्मे, अब हामी तलाई छाड्दैनौ, यो डाँट फाँचिदिन्छौ, अनि त खस्छस्।
4: हो त खस्छस्, अनि हामी दुई दाजुभाइ मिलेर तलाई खान्छौ, बुझिस्?
3: हो, अब हामीले ब्रह्म भोजन गर्नु पर्दछ।
4: हो दाई, हे ब्रह्मे, अब हामी तलाई खान्छौ।
1: हे समाधि वैश्य, हे राजा सुरथ, यसरी कमलनाललाई झाङ्गल र झुङ्गल गर्दै गर्जनका साथ ती मधुकैटव आफ्ना दानवी चरित्र देखाउन थाले। उनीहरूलाई परमपिता ब्रह्माजी महामाया भगवतीको ध्यानमा तल्लीन रहेको कुरा थाहा थिएन। उनीहरू ब्रह्मा डरायो आत्तियो, अब छिटै तल खसालेर खानु पर्दछ भन्ने सुरमा थिए।
2: अनि के भयो त गुरुवर? आज्ञा होस् न।
1: श्री विष्णु निम्जिन भयो। ब्रह्माको कमलनाल हल्लाउँदै रहेका ती दुई दैत्यलाई, एउटालाई उत्तर र अर्कालाई दक्षिणतिर योजनौ टाढा पुग्ने गरी फ्याँकिदिनुभयो भगवान विष्णुले।
3: हे विष्णु, त हामीलाई हटाए भने नठान, तैले फालेर हामी फालिन्नौ, बुझिस्? यी हेर, म तेरै सामुन्ने उभिएको छु।
4: विष्णु, अब त एक्लै छ, तेरो ब्रह्मा तलाई चार टाउकाले हेरिरह, म पनि तलाई दस योजन टाढा फ्याँकिदिन्छु।
3: ए, यो त छल्पो गर्दो रहेछ। मेरो भाइले दस योजन दक्षिणतिर फ्याँके थियो, यो त यही पो उभिन आइपुगेछ। लौ जा, अब बीस योजन उत्तरतिर भाग।
5: फ्याँक्ने रहर पुग्यो मधुकैटर, अब तिमीहरूलाई मृत्युले च्याए जस्तो छ, तर तिमीहरू बाँच्न चाहन्छौ भने बाँच्न सक्छौ। सृष्टिकर्ता ब्रह्मालाई छुने गल्ती नगर, माफी माग, उहाँ दयालु हुनुहुन्छ।
3: हे विष्णु, माफी माग्न हामीले के बिराएका छौ र? हामी दुई भाइ भोका छौँ। तेरो बुढो ब्रह्मालाई हामी खान्छौँ। हाम्रो हारा खोज्ने तेरो कुनै अधिकार छैन, बुझिस्?
4: तेरो कुनै अधिकार छैन, ब्रह्मा हाम्रो आहारा हो, बुझिस्? हामी त्यस्तै खान्छौँ। भन्, हाम्रो खाने आहारा खोज्ने त को हो?
5: मधु कैटर, मैले भन्नु पर्दैन, म विष्णु। विष्णुलाई नचिन्नेको गति तीन त्रिलोकमा कतै पनि हुन्न, बुझ्यौ? लौ आओ, युद्ध गरौ।
3: हामीसँग विष्णुले युद्ध गर्ने रे, कस्तो असम्म!
4: विष्णु भाइसँग लड्छस् कि दाइसँग?
5: लौ दाइसँग जा मधुताना, 500 योजन दक्षिणतिर भाग। त जा 500 योजन उत्तरतिर भाग।

0: ए तिमीहरू फेरि आयौ?
1: ए विष्णु, तैले हामी भाग्यौ भन्ने नठान।
2: हामी भाग्न पनि जान्दैनौ बुझिस, र मार्न पनि जान्दैनौ। तैले युद्ध मागिस हामीसँग, हामी युद्ध गर्न तयार छौ।
1: हामी तयार छौ, आइज।
0: हुन्छ मधुकैटक, हुन्छ, अब तिमीहरूसँग बाहु युद्ध नै गरौँ। लौखा यो पायाको प्रहार।
1: देब्रे हात पनि चल्छ तेरो?
0: ला, तारा हात नै चाहियो मलाई।
2: दाइसँग होइन, पहिले भाइसँग सामना गर विष्णु। ला, तँलाई 50 कोस माथि घुमाएर फालिदिन्छु।
1: हेर भाइ, विष्णु आकाशमा घुम्दैछ।
2: दाइ, विष्णु भनेको त तिमी पो आकाशमा घुम्न थालेछौ त, होइन? कुन विष्णुले हुत्यायो तिमीलाई आकाशमा? दाइ,
0: विष्णु भन्नु नै व्यापक हो बाबु। कैटक, तँ पनि हुत्ती जा।
2: ए विष्णु, तँ मा चलिरहेछस्।
1: तँसँग हामी पनि माया युद्ध गर्छौँ।
0: तिमीहरूको यस्तै इच्छा छ भने हामी अन्तरिक्ष युद्ध गरौँ।
2: दाइ, यो विष्णु छली छ, फटा छ, यो कुरै कुरामा भाग्न पनि सक्छ। दाइ, यसलाई उम्किन दिनु हुन्न।
1: ए भाइ, त एकछिन पक, विष्णु उम्कने छैन, सुनौ न के भन्दो रहेछ। त विष्णु भन, युद्ध चलेको 5000 वर्ष भयो अनि?
0: म तिमीहरूको कल्याण हुने कुरो गर्दैछु, युद्ध छाडौ।
1: विष्णु थाके छ, विष्णु तासु,
2: अनि हामी तेरो बुढो ब्रह्मलाई खान्छौ।
1: हामी
0: पुष्ट दानव हो, मैले त्यसो भनेको होइन। निज दानव हो, म यही भन्न चाहन्थेँ, म तिमीहरूको युद्ध कलादेखि प्रभावित भएको छु। यसको लागि तिमीहरू मसँग वरदान लिऊ, म तिमीहरूलाई वरदान दिन चाहन्छु।
1: विष्णु, तलाई यो थाहा हुनुपर्ने हो, दानवहरू मागेर लिँदैनन्।
2: कि तपले लिन्छन्, कि बलले लिन्छन्। बरु तै हामीसँग वरदान माग,
1: हामी वचनका पक्का हुन्छौ।
0: तिमीहरूको त्यत्रो आँट
1: हो विष्णु, त हामीसित वरदान माग।
2: हो विष्णु, हामी तँलाई वरदान दिन्छौ।
0: माग्नु त
1: हो, माग विष्णु, हामी तँलाई वरदान दिन्छौ।
0: बाचा गर दानव हो,
1: हामीसँग भएको जे पनि दिने बाचा गर्छौ।
0: त्यसो भए ध्यान दिएर सुन दानव हो, म तिमीहरूसँग वर माग्दैछु, तिमीहरू दुवै मेरो हातबाट मर।
1: विष्णु, तँ छली होस्, तैले हामीलाई जल युद्धमा जित्न सकिनस्। हामी वचनले हारेका छौँ, तैले छल युद्ध जितिस।
3: अब हामीलाई कतै पनि पानी नभएको ठाउँमा मार।
0: तथास्तु।
4: हे राजन, हे वैश्यवर, तामसी महाकालीको मायामा मोहित ती मधुर कैटवलाई त्यसपछि भगवान श्री विष्णुले आफ्ना दुई जाङमा राखी सुदर्शन चक्र प्रहार गरी दानव योनिबाट मुक्त गरिदिनुभयो।

0: अहिले सुन्दै हुनुहुन्थ्यो श्री चण्डीमा आधारित नाटक दुर्गा सप्तशती भाग दुई, लेखक श्रीहरि रूपाखेती, पात्रहरू जितेन्द्र महत विलासी, उदय खनाल उमेश, मुकुन्द श्रेष्ठ, सञ्जय कार्की, दीपक राज गिरी, घनश्याम खतिवड़ा, विष्णु भक्त फुयाल, नवराज लम्साल, वासुदेव खनाल, पार्श्व गायन उदय खनाल उमेश, वाद्यवादक सहयोगी वासुदेव खनाल, मनोज बुढाथोकी, आरजे सिम, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट श्रीराम राय माझी, सहयोगी नवराज मानन्दर, विशेष सहयोगी उदय खनाल उमेश, निर्देशन सहयोगी मनोज बुढाथोकी, आरजे सिंह, नाटक संयोजन तथा निर्देशन मदन दास श्रेष्ठ।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनाउँछौ नाम संकीर्तन, तारा देवी र रविन शर्माको सुर, संगीत हो नातिकाजीको।

अब सुनाउँछौ फतेमा अन्द्राज भण्डारी र शारदा विक्रम बस्नेतको स्वर, शारदा विक्रम बस्नेतको भक्ति रचना अनि सङ्गीत पनि।

भर्खरै सुनायौं दीपक ठकुरी, विमला टण्डन र साथीहरूको स्वरमा रहेको दुर्गा भजन, दीपक ठकुरीको भक्ति रचना अनि भक्ति संगीत पनि। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं र यति बेला तपाईँहरूलाई दुर्गा भजनहरू सुनाइरहेका छौं। यो क्रम रहनेछ करिब बिहानको 11 बजेसम्म। अब सुनाउँछौ शान्ति थापा र संगीता थापाको स्वर, भैरवनाथ रिमालको भक्ति रचना अनि संगीत हो भैरव बहादुर थापाको।

दुर्गा भजन सुनाउने क्रममा अब सुनाउँछौँ सुधा आचार्यको सुर, केशव भट्टराईको भक्ति रचना, अनि सङ्गीत पनि केशव भट्टराईकै।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र तपाईँहरूलाई दुर्गा भजनहरू सुनाइरहेका छौँ। दुर्गा भजनहरू सुनाउने क्रममा अबका लागि अन्तिम भजन सुनाउँछौँ। रत्न बेहोसीको सुर ठाकुर प्रसाद लुइटेलको भक्ति रचना अनि भक्ति सङ्गीत रत्न बेहोसीकै। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। उत्तरी गोर्खाको चुमनोब्री गाउँपालिका छ अन्तर्गत सिरिङ्गे हिमालको फेदी उन गुलुङ स्थित भेडी गोठमा सम्पर्कविहीन भएका पाँचजनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनोब्री गाउँपालिका छ चुमचेत निवासी 65 वर्षीय सोनाम लामा, उहाँकी धर्मपत्नी 59 वर्षीय मम्जो अजी लामा, 66 वर्षीय शोभ भुट्टी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेज तेन दोर्जे लामा रहेको खुलेको छ। उहाँहरू उन गुलुङ स्थित भेडीगोठमा बस्दै आउनु भएको थियो। सम्पर्कविहीन भएका पाँचजना स्थानीय बासिन्दा रहेको खुले पनि उहाँहरू कहिलेदेखि सम्पर्कविहीन भएका हुन् भन्नेबारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। हिजो बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार उपसभापति खोलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महामन्त्री खोलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीतर्फ डाक्टर डिला सङ्ग्रौला पन्त निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महिला महामन्त्रीतर्फको एक पदमा डिला सङ्ग्रौला निर्वाचित हुनुभएको जनाइएको छ। नवलपरासी पश्चिमको बर्दघाट गाउँपालिका 4 एस मोड नजिक पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक सहित 7 जना घाइते भएका छन्। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश 01001-23-30 नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो। बसमा करिब 40-45 जना सवार रहेकोमा घाइते भएका 7 जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौजदात रकम 17,54,42,89,678 पुगेको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्धविराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्धविराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण दिनुभएको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेनेस्कीले आफूलाई यस्तो सहमति भएको जानकारी नभएको बताउँदै रुसले पनि आक्रमण रोक्ने भए युक्रेन त्यसका लागि तयार रहेको बताउनु भएको छ। उहाँले ट्रम्पको घोषणापछि पनि रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउनु भएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ म विमला राई। अब प्रस्तुत गर्दैछौ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रम पछि दशैं गीतहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार प्रसारण हुनेछ। एक बजेको समाचारपछि हिज बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम हाम्रो चासो।
1: नमस्कार। उपभोक्ता हकी र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले तेह्रथुम जिल्लामा रहेको लालीगुराँस नगरपालिकालाई छनौट गरेका छौं। लालीगुराँस नगरपालिकाभित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, पर्यटन, शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले तेह्रथुममा रहेको लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीसँग कुराकानी गरेका छौं। कार्यक्रम हाम्रो चासोमा लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीज्यूलाई धेरै धेरै स्वागत छ।
2: हस्, धन्यवाद। नमस्कार तपाईँहरूलाई पनि हाम्रो लालीगुराँस नगरपालिकाकै तर्फबाट र म उपप्रमुखको तर्फबाट पनि स्वागत, नमस्कार।
1: हजुर, लालीगुराँस नगरपालिकाको कुरा गर्नु पर्दा त्यहाँ रहनुभएका नगरवासीहरूले कतिको शुद्ध गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरी।
2: अब हाम्रो लालीगुराँस नगरपालिकामा चाहिँ हामी अधिकांश यहाँका उपभोक्ताहरू, समुदायका व्यक्तिहरू कृषिमा आधारित छौँ 80% जस्तो। त्यसमा पनि हामी लालीगुराँस नगरपालिकाले चाहिँ अब अर्ग्यानिक खेती गर्नुपर्छ हामी स्वस्थ रहनको लागि भनेर अर्ग्यानिक खेती अभियानमा पनि लागेका छौँ। त्यसमा सबै निराकरण होइन न्यूनीकरण गर्दै जाने भनेर गत सालदेखि नै सम्पूर्ण कृषक उपभोक्ताहरूका बाली केही दुई चार रोपनी चाहिँ अर्ग्यानिक गर्नुपर्छ। त्यसमा चाहिँ रासायनिक मल नहाली, बजारको विषादी नहाली हामीले नै लालीगुराँस नगरपालिकाले नै जैविक मल बनाउन सिकाएको छ, जैविक औषधि बनाउन सिकाएको छ। त्यसरी अभियानमा हामी लागेका छौँ र अब अहिलेसम्म चाहिँ तलबाट आएका टमाटरहरू, जस्तै गुठीठारका टमाटरहरू, तराईका अलिअलि सब्जीहरू चाहिँ अलिअलि ल्याउँदै हुनुहुन्छ र पनि गाउँघरमा चाहिँ आफैले उत्पादन गरेका साग सब्जी, मकै, धान, कोदो, त्यस्तै वस्तुहरू उत्पादन गरेर खाने गरेको छ, त्यस्तो साह्रो अब तराईवासीको जस्तो विषादी हालेकै खाद्य वस्तुहरू चाहिँ प्रयोग गर्दैनन्।
1: यहाँहरूले पनि बेला बेलामा बजार अनुगमन गर्नुहुन्छ होला, त्यस्तो बेलामा कस्ता किसिमका अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन्?
2: बजार अनुगमन गर्दा अब साह्रै त्यस्तो भेटेको छैन, लेडिज फायर भएको अब त्यो बजारहरूमा त्यस्ता खालका भेटिएको छैन। बेला बेला अनुगमन अब म पनि अनुगमन समितिको संयोजक नै पर्छु लालीगुराँस नगरपालिकाको, र अब जिल्लाबाट पनि आउनुहुन्छ सिद्धे साहबहरूको टोली, त्यति साह्रो भेटिएको छैन। कुनै कुनै सामानहरू थोरै थोरै, त्यस्तो व्यापक रूपमा त्यस्तो भेटिया छैन।
1: यहाँले नगरवासीहरूलाई अर्ग्यानिक खेतीतर्फ चाहिँ उन्मुख गराउनलाई विभिन्न किसिमका पाइलाहरू चालिरहेका छौँ भनिरहँदा, उहाँहरूलाई सुविधाहरू प्रदान गर्नु भएको छ, त्यसको पनि केही जानकारी गराइदिनुहोस् न।
2: उहाँहरूलाई चाहिँ अब हामीले अर्ग्यानिक अभियानमा अर्ग्यानिक कृषक बनिनुपर्छ भनेर उहाँहरूलाई वडाबाट सूचीकृत गरेर ल्याउने गरेका छौँ, र उहाँहरू सूचीकृत भइसकेपछि हामीले जैविक मल बनाउने, जैविक औषधि बनाउने टोल टोलमा गएर चाहिँ कृषि प्राविधिक लिएर गएर चाहिँ उहाँहरूलाई ट्रेनिङहरू दिइराख्छौँ। र त्यो जैविक मल बनाउँदा चाहिँ उपभोक्ताले नै कुरा राख्नु भएको छ कि हामीलाई ड्रम चाहिन्छ भनेर, ड्रमहरू उपलब्ध गरेका छौँ। र सिँचाइको अब हामीसँग स्रोत भएअनुसार सिँचाइको लागि सुविधाहरू पनि, जस्तै पाइपहरू भयो, खाने पानीका ट्याङ्कीहरू भयो, सिँचाइका कुलाहरू भयो, होइन, ती कुराहरू सबै गर्दैछौँ। बिउ बिजनका कुराहरू भयो, बिउ बिजन पनि हामी पालिकाबाट बाँडिरहेछौँ। र रैथाने खालका कृषि बालीहरूको पनि कुन ठाउँमा चाहिँ कुन सुइटेबल हुन्छ, जस्तै औलोमा जाँदा धान कोदो भयो, जुनेलो फापर भयो, लेखमा फल्ने बन्दाकोपी भयो, आलु भयो, त्यस्ता खालका सुइटेबल कुन वार्डमा कुन टोलमा कुन सुइटेबल चाहिँ तरकारी खेती हुन्छ, त्यस्ता बिउ बिजनहरू पनि उहाँहरूलाई बिक्री वितरण गरिरहेछौँ। र अब अर्ग्यानिक टमाटरहरू सागसब्जीहरू लगाउनलाई चाहिँ बेमौसमी तरकारीहरू लाउनको लागि उहाँहरूलाई चाहिँ टनेल, एक घर पाँच टनेल, एक कृषक पाँच टनेल हो त्यसरी वितरण गरिरहेछौँ। त्यो चाहिँ व्यावसायिक रूपले गर्नुहोस् भनेर, र ठाउँ ठाउँमा सिँचाइको लागि गाह्रो हुन्छ भनेर प्लास्टिक पोखरीहरू हाम्रै पालिकाको जेसिबी गएर पोखरी खनेर चाहिँ प्लास्टिक पोखरीहरू चाहिँ ठाउँ ठाउँमा बनाउने कार्यक्रमहरू नै हामी गरिरहेछौँ। र अर्ग्यानिक मल बनाउँदा अब हाम्रो लालीगुराँस नगरपालिका चाहिँ अलिक पहाडी भूगोल परेको हुनाले पहिले अब धेरै मान्छेहरू बसाइसराई जानुभयो, बसाइसराई गइसकेपछि तल तल जङ्गल बढेर गयो, जङ्गल बढेर गइसकेपछि आग लागेको समस्या भयो, र त्यो समस्याबाट नि मुक्त हुने र जैविक मल पनि बनाउन सकिने भनेर हामीले चारवटा सामुदायिक वनमा चाहिँ ती झार पतिङ्गरहरूबाट जैविक मल बनाउने टहराहरू बनाएर त्यहाँ मेसिन ल्याएर त्यो एउटा कारखाना पनि अहिले चारवटा सामुदायिक वनमा खोलेका छौँ। त्यस्तै सेवा सुविधा हामीले दिँदै गएका छौँ।
1: किसानहरूलाई यस्ता किसिमका अनुदानहरू प्रदान गर्दा आफ्ना आफ्ना पार्टीको मान्छेहरूलाई जसले कागजात मिलाउन सक्नुहुन्छ उहाँहरूले पाउनुहुन्छ, जो कृषक हुनुहुन्छ, जो कृषि पेसामा संलग्न हुनुहुन्छ उहाँहरूले चाहिँ यस्ता सुविधाहरू पाएकै हुन्न, उहाँहरूले जानकारी पाएकै हुन्न भन्ने गुनासोहरू पनि सुनिन्छ।
2: त्यो त अब गुनासो जनताबाट अब सबैको मनमा, सबैको मस्तिष्कमा हामीले सोचे जस्तो त हुन सक्दैन, तर पनि हामीले काम गर्दा चाहिँ जुन ठाउँमा, जस्तै आगलागी क्षेत्र भनेको तल औलोमा खडेरी पर्ने ठाउँमा बेसी आगलागी हुने हो, हुन त आगलागी विभिन्न प्रकारले हुन्छ, तर पनि अब जङ्गलबाट चाहिँ यहाँ चाहिँ आगलागी क्षेत्र हुन्छ, आगलागी समस्या भइरहेको हुन्छ। र जस्तै हामी मैले अघि भने नि टरा भयो, जैविक मल बनाउने चाहिँ फ्याक्ट्री हामीले खोलेका छौँ चारवटा सामुदायिक वनमा, भने त्यो चाहिँ सामुदायिक वन हो। सामुदायिक वन भनेको सबै त्यो समुदायको प्रत्येक घरधुरीलाई समेटेर बनेको हुन्छ सामुदायिक बनेको, त्यहाँ एमाले, काङ्ग्रेस, स्वतन्त्र, माओवादी त्यो भनेर छुट्टिँदैन। गाउँघरमा सबै समुदाय उल्लो घर पल्लो घर मिलेर बसिरहेको हुन्छ, त्यस्तो छैन। मलाई लाग्छ, हामीलाई लाग्छ हामी त्यस्तो गर्दैनौँ, तर पनि अब कसैलाई चाहिँ अब भने जस्तो नभएर केही कुराहरू त्यस्तो शङ्का लागेर बोल्न हुनसक्छ, तर हामीबाट त्यस्तो भएको छैन।
1: यसरी अनुदान लिएर कृषकहरूले व्यावसायिक रूपमा नै कृषि गरेर सफलता हासिल गरेका कुराहरू पनि छन् लालीगुराँस नगरपालिकामा?
2: छन्। लालीगुराँस नगरपालिकामा चाहिँ जस्तै अगुवा कृषकहरूलाई, अब जस्तै धान बेसी फलाउने कृषकहरूलाई सम्मान गर्ने, र अर्ग्यानिक अब हामी अभियानमा लागेर अर्ग्यानिक बेमौसमी तरकारीहरू, अर्ग्यानिक तरकारीहरू चाहिँ उत्पादन गरेर चाहिँ ल्याएका कृषकहरूलाई हामीले सम्मान गर्ने कार्यक्रम, होइन, त्यस्तो पनि गरेका छौँ, गर्दै जाँदैछौँ। र कसैलाई अब हामीले हाते ट्र्याक्टर दिएर पनि सम्मान गरेका छौँ।
1: अब लालीगुराँस नगरपालिकाको नाम कसरी रहन गयो, यो पनि अलिकति खुल्दुलीको विषय रह्यो, यसको बारेमा पनि केही जानकारी गराइदिनुहुन्छ?
2: लाली गुराँस नगरपालिका भनेको चाहिँ कसरी भने, हाम्रो लाली गुराँस नगरपालिका चाहिँ एउटा लाली गुराँस फुल्ने पालिका, त्यसमा पनि नेपालमा 32 प्रजातिको लाली गुराँस हुन्छ भने 28 प्रजातिको चाहिँ गुराँस चाहिँ यो हाम्रो लाली गुराँस नगरपालिकाको तिनजुरे मिल्के क्षेत्रमा फुल्ने भएको हिसाबले पनि एउटा लाली गुराँस विज्ञ आएर पनि उहाँले त्यसरी पत्ता लगाउनु भएको छ र त्यसरी फुल्छ भने त्यो भएको हिसाबले पनि लाली गुराँस नामकरण रहेको हो वास्तवमा भन्दा, होइन त्यसरी लाली गुराँस नगरपालिका भनेर नाम रहेको हो।
1: तीन जुरे मिल्केको कुरा निस्किहाल्यो, तीन जुरे मिल्केमा 28 प्रकारका गुराँस फुलेको समयमा म आफै पनि त्यहाँ गएँ, त्यो ठाउँ छोडेर आउन मन लागेन, अनि त्यो सबै दृश्यहरू देख्दा त पर्यटन व्यवसाय एकदमै राम्रोसँग चल्ने ठाउँ हो कि जस्तो पनि महसुस भयो, तर त्यहाँ धेरै बस्तीहरू थिएन, यसको लागि पनि केही प्रयासहरू भइरहेका छन्?
2: हो, हाम्रो लाली गुराँस चाहिँ अब पर्यटकै हिसाबले पनि एकदमै तेह्रथुम धनकुटा शङ्खसभाको बिचको सङ्गम स्थल हो, यहाँ चाहिँ पर्यटकहरू एकदम आन्तरिक पर्यटक रदेखि लिएर बाहिर विभिन्न देशहरूबाट राष्ट्र अन्तर्राष्ट्रबाट पनि आउनुहुन्छ। त्यसमा पनि हाम्रो लाली गुराँस नगरपालिकामा चाहिँ दुई कार्यकाल, हाम्रो मेयर साहबले दुई कार्यकाल भयो, म चाहिँ यो 79 मात्रै हो पहिलो कार्यकाल हो मेरो चाहिँ, र मेयर साहबको कन्सेप्ट अनुसार चाहिँ हाम्रो लाली गुराँस नगरपालिकामा चोलुङ पार्क निर्माण भएको छ, त्यहाँ चाहिँ लिम्बू समुदायको चाहिँ सुरु जन्मदेखि मृत्युसम्म के गरिन्छ ती सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ छ, विभिन्न दस्तावेजहरू छ, विभिन्न जात जातिका त्यहाँ सामग्रीहरू प्रयोग गर्ने सामग्रीहरू सजाएर राखेको सङ्ग्रहालय छ, त्यो हेर्नका लागि पनि पर्यटनहरू धेरै भित्रिनुहुन्छ, र त्यहाँ जस्तै अब तिनजुरीमा जाने गुराँस फुलेको हेर्ने, आरोरेट गार्डन जाने गुराँस फुलेको हेर्ने, सर घुमेर आएर चोलुकुम पार्क घुमेर अनि घुमेर तराईतिरका मान्छेहरू बाहिर देशका मान्छेहरू त्यसरी घुमेर जाने गर्नुहुन्छ, र बाहिर पर्यटकहरू आउँदा जस्तै तपाईँले भन्नुभयो अहिले बस्ती रह त्यति देखिनँ भन्नुभयो, बाहिर पर्यटकहरू आउँदा चाहिँ अब उहाँले चाहिँ जस्तै तराईतिरको मान्छेहरूले चाहिँ उतातिरको खानपिन त्यो विभिन्न तेलहरू लाएको विषादीहरू प्रयोग गरेको चाहिँ त्यो साग सब्जी खाएर चाहिँ पक्क भएर उहाँहरू चाहिँ के भन्नुहुन्छ भने त्यहाँको अर्ग्यानिक खाना त्यहाँको लोकल खाना चाहिँ खान्छौँ है हामी भनेर उहाँहरूले अर्डर गर्नुहुन्छ, उहाँहरूलाई आउँदाखेरि लोकल खानाको व्यवस्था गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हाम्रो लाली गुराँस नगरपालिकामा चाहिँ हामीले लाली गुराँस नगरपालिकाले आफै उद्यमीहरू उत्पादन गरेर होमस्टेहरू सञ्चालन गरेका छौँ, होमस्टे जम्मा हामी लाली गुराँस नगरपालिकामा 5 होमस्टे छ, र उहाँहरू बाहिर पर्यटकहरू आउँदाखेरि चाहिँ त्यहाँ चाहिँ अर्ग्यानिक खाना जस्तै हाम्रै गाउँघरमा उब्जिएका साग सब्जीहरू, हाम्रै गाउँ घरमा उब्जेका सिस्नुहरू, लोकल कुखुरा भयो, लोकल धान भयो, कोदोको ढेँडो भयो, त्यस्तो खाएर चाहिँ होमस्टेमा चाहिँ उहाँहरू खाएर रमाएर जानुहुन्छ, र अन्य होटल व्यवसायहरू पनि छन् त र पनि उहाँहरू होमस्टेमा बस्न रुचाउनुहुन्छ, र त्यसरी व्यवस्थापन गरिरहेका छौँ। र पनि यो जुन गुराँस फुलेको बेला हुन्छ चैत वैशाखको बेला त्यतिखेर चाहिँ अब पर्यटकहरू अलिक बेसी आउने हुनाले चाहिँ अलिकति बस्नलाई चाहिँ ठाउँहरू नपुगिरहेको अवस्था पनि हुन्छ, अब यहाँ बसन्त पुरमा आउने पर्यटकहरू चाहिँ सिद्धामा अलिअलि बस्नुपर्ने, अलिअलि उतापट्टि मेङ्गलुङमा जानुपर्ने, कोही कोही त्यस्तो छ, र अनि अब दुःख सुख म्यानेज गर्दैछौँ हामी।
1: अब यो तीन जुरे मिल्केबाट माथि उक्लेपछि सानी पाथी भरा भनेर पाथी भाडाका मन्दिर पनि छ, यसको लागि चाहिँ कसरी व्यवस्थापन भइरहेको छ? म जाँदाखेरि चाहिँ सिडीहरू बिस्तारै बन्दै गरेको, जस्ताको छानाहरू बन्दै गरेको देखेको थिएँ लगभग 2 अगाडि, अहिले चाहिँ कतिको व्यवस्थित भयो पर्यटकहरू, धार्मिक पर्यटक विशेष गरी धार्मिक पर्यटकहरूका लागि?
2: अहिले अब अहिले विशेष गरेर त्यहाँ भिडाम भिड हुने भनेको त्यस्तै चैत वैशाखमा गुराँस फुलेका बेला र यो दसैँ तिहार भन्दा नि त्यो गुराँस फुलेको बेला विशेष गरेर चाहिँ नयाँ वर्ष 1 भिड हुन्छ, त्यसमा व्यवस्थापन त्यस्तो अब पहिले चाहिँ अब यस्तो लडेर जाने जस्तो अलिक भिड पाखेर बाटो भएको हुनाले त्यसलाई बाराहरू पनि गरेको छ, माथि मन्दिरहरू व्यवस्थापन पुरै छ, टहराहरू बनिसकेको छ, मन्दिरहरू पुरै बनिसकेको छ, व्यवस्थापन भइसकेको छ, र त्यसलाई त्यतिखेर चाहिँ अब भक्तजनहरू आउँदाखेरि गाह्रो हुन्छ भनेर हामी पालिकाबाट त्यो 1 लागि चाहिँ एकदम भिड भएको हिसाबले ठाउँ ठाउँमा अब स्वास्थ्य कर्मीहरू पनि राखिदिएको हुन्छौँ, त्यतिखेर एम्बुलेन्सहरू पनि हाम्रो त्यहीँ स्ट्यान्ड बाई हुन्छ, र त्यहाँ मन्दिरको व्यवस्थापन गर्नको लागि त्यो मन्दिर व्यवस्थापन समिति भनेर हामीले निर्माण गरेको छौँ। उहाँहरूले नै आफै त्यहाँ म्यानेज गर्नुहुन्छ र प्लस हामी पालिका सहित लागेर यहाँका जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लागेर हामीले त्यसो गरेका छौँ। अहिलेसम्म चाहिँ अब त्यस्तो समस्या छैन। अब जस्तै तराईतिरका मान्छेहरू चाहिँ गते आउँदाखेरि भिडाम्भिड भएर भोकै दर्शन गर्न आउने हुँदा कोही कोही चाहिँ अब प्रेसर हुने, सुगर हुने, लेक लाग्ने त्यस्तो पनि हुँदो रहेछ। त्यतिखेर त्यहीँ औषधि गर्छौँ हामी स्वास्थ्यकर्मीहरू राखेर। त्यस्तो समस्या अहिलेसम्म छैन, दुःख सुख भइरहेछ।
1: अब तीन जुरे मिल्केमा भएको लाली गुराँस टिप्यो भने टिपेको देखेपछि चाहिँ पैसा तिराउनु हुन्छ भन्ने पनि सुनेको छु, यो चाहिँ कसरी व्यवस्थित भइरहेको छ?
2: त्यो पनि हामी ठाउँ ठाउँमा स्वयंसेवकहरू राख्ने गर्छौँ। अब त्यो मन्दिरले गर्छ, त्यहाँको गुराँस फुल्ने चाहिँ चैते सामुदायिक पनि वन पनि गर्छ, सामुदायिक वनले पनि गर्छ, त्यहाँका उपभोक्ताहरूले पनि उहाँहरूले निर्णय गरेर ठाउँ ठाउँमा स्वयंसेवकहरू राख्नुहुन्छ, प्लस पालिकाले पनि गर्छ, हामी समन्वय गरेर काम गर्छौँ। त्यो गुराँस फुलेको भाषमा नदिनेको कारण चाहिँ के हो भने अब फुलेर झरेको फुल टिप्दा त ठिक छ, उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने हाँगै भाँचेर टिकटक बनाउनुहुन्छ, उ गर्नुहुन्छ, लुकेर गर्नुहुन्छ। तर त्यो हाँगा भाँचिसकेपछि चाहिँ अर्कोचोटि चाहिँ मरेर जान्छ फुल, त्यतिकै लोप हुँदै जान्छ, हराउँदै जान्छ। त्यो भएको हिसाबले चाहिँ हामीले त्यो अभियान गरेका छौँ, सबै सामुदायिक वन, मन्दिर व्यवस्थापन र प्लस पालिका र सुरक्षाकर्मीहरू हामी सबै भएर लागेर चाहिँ त्यसलाई चाहिँ त्यस्तो गर्नु हुँदैन भन्ने एउटा अभियानमा चाहिँ लागेका छौँ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ तेह्रथुम जिल्लामा रहेको लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। अब लालीगुराँस नगरपालिकाभित्र रहनुभएका विद्यार्थीहरूको शिक्षाको गुणस्तरको कुरा गरौं न। कतिको गुणस्तरीय शिक्षा पाउनु भएको छ त लालीगुराँस नगरपालिकाभित्रका बालबालिकाहरूले?
2: अब पहिलेको हेरी त धेरै नै अब सेवा सुविधाहरू, जस्तै लालीगुराँस नगरपालिकाका 9 वडाका विद्यालयहरूमा यातायातको सुविधा पुगेको छ। अब गाउँको भूगोलले पछाडि पडेको पहाडी भेग हुनाले अब पिच नभए पनि प्रत्येक वार्डमा सोलिङ गरेर, गाउँको त सोलिङै हो, गरेर हामीले प्रत्येक विद्यालयमा पुग्ने सोलिङ गरेर बाटो पुर्याएका छौँ। र स्वास्थ्य चौकीहरू पनि प्रत्येक वाडामा छ, 9 वाडामा जम्मा 12 स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य चौकी गरेर जम्मा 12 छ स्वास्थ्य केन्द्रहरू। र अब यो कम्प्युटरहरूको पनि सुविधा पहिलेको हेरी धेरै नै भएको छ। शिक्षाको गुणस्तर हाम्रो ठिकै छ, राम्रै छ हामीले देख्दा अहिले। तर के छ समस्या भने अब गाउँको मान्छेहरू दिनानुदिन अब बाहिर बसाइ सर्ने क्रम गत सालसम्म थियो, अहिले चाहिँ कमै छ गत सालको तुलना हेरी। बाटोघाटो पुगे तापनि गाउँ रित्दै गएको छ, जङ्गलले घेरेको छ। किनभने अहिले यस्तो पनि छ कि अब युवाहरू चाहिँ बाहिर जाने अनि अब बुढापाकाहरू गाउँ बस्ने भएर चाहिँ गाउँ थोरै रितिँदै गएको छ। अब जन्मान्तरको कम पनि एकातर्फ जन्मान्तर कम गर्नुपर्छ भन्ने हो जनस्वास्थ्यको हिसाबले, तर यता शिक्षाको हिसाबले विद्यालय रितिँदै जाँदो रहेछ। यस्तै छ गुणस्तर, ठिकै छ शिक्षाको पनि ठिकै छ। र विद्यार्थीहरूलाई चाहिँ हामीले अहिले प्लस टूको लागि चाहिँ निशुल्क गर्नुपर्छ, प्लस टू साइन्स पढ्नेहरूलाई भनेर हामीले चाहिँ लालीगुराँस नगरपालिकाको चाहिँ मुकाममा बसन्तपुर पालिकै छेउमा भएको बसन्त माविमा चाहिँ हामीले निशुल्क शिक्षा पनि गरिरहेका छौँ। एसी दिएर आउने पालिकाभरिका विद्यार्थीहरूलाई त्यसमा साइन्स पनि त्यहीँ पढाइ हुन्छ, होस्टलको व्यवस्था छ, उहाँहरूलाई खानपिन सबै निशुल्क छ, उहाँहरू आफ्नो कपडा लाउने मात्रै लिएर आएर उहाँहरूलाई त्यसरी निशुल्क शिक्षा पनि हामी पालिकाले गरिरहेका छौँ। र अब पालिकामा एउटा नगर बस पनि सञ्चालन छ र विद्यालय बस पनि हामी अब सञ्चालन गर्ने प्रोसेसमा छौँ।
1: यस्ता किसिमका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरू विद्यालयमा कम अनि राजनीतिक दलमा धेरै आबद्ध भएर विभिन्न पार्टीका कार्यक्रमहरूमा संलग्न हुनुहुन्छ भन्ने पनि सुनिन्छ। लालीगुराँस नगरपालिकामा त्यस्तो समस्या छ कि छैन होला?
2: त्यस्तो छैन, त्यस्तो अब पहिले कुनै आस्था विचार राख्थे होला, तर लालीगुराँस नगरपालिकामा शिक्षकहरू त्यसरी राजनीतिक दलको झन्डा बोकेर नारा लाएर त्यस्तो हिँडेको छैन, हामीले देखेका छैनौँ। त्यसरी हिँड्दाखेरि हामी पनि कुरा गर्ने नै छौँ, त्यस्तो छैन।
1: यहाँले स्वास्थ्यको कुरा पनि केही जोड्नु भएको थियो, स्वास्थ्यको कुरा जोड्दाखेरि ज्येष्ठ नागरिक लगायत नगरवासीहरूको लागि सरकारले नै थुप्रै प्रकारका औषधिहरू उपलब्ध गराउने निशुल्क रूपमा भनिएको सुनिन्छ, नगरवासीहरूले त्यो सुविधा पाउनु भएको अवस्था हो त?
2: जुन अब निशुल्क औषधि आउने हुन्छ हस्पिटलमा त्यो 98 प्रकारको त्यो उहाँहरूले पाउनु नै भएको छ होइन। अब जस्तै मैले अघि कुरा गरिसकेँ, मैले 9 वार्डमा हाम्रो 12 स्वास्थ्य केन्द्र आधारभूत स्वास्थ्य केन्द्र गरेर 12 ठाउँमा छ, र जति पनि निशुल्क स्वास्थ्य औषधिहरू आउँछ त्यो मुकाममा आउँछ, बसन्तपुरमा हाम्रो स्वास्थ्य शाखा प्रमुखबाट सबै हुन्छ, उहाँहरूले कति के औषधि सक्यो उहाँहरूले पठाउनुहुन्छ डाटा, अनि त्यही अनुसार हामीले पठाउने गरेका छौँ। अहिलेसम्म त्यस्तो समस्या आएको हामी माझ आएको छैन, हामी माझ आउँदा त्यसलाई पुरा पनि गर्नेछौँ र पाइराख्नु भएको छ। र पालिकाबाट पनि स्वास्थ्य अब जस्तै यो क्यान्सर लागेर होइन मृगौला पीडित भयो, अब विभिन्न रोग लागेर धेरै धेरै खर्च हुँदा पालिकाको आमदानी आर्थिक अनुसार आफूसँग भएको स्रोत अनुसार केही रकम उहाँहरूलाई पालिकाले पनि हामीले दिने गरेका छौँ। विभिन्न अब जस्तै 12 स्वास्थ्य केन्द्र छ र 3 भर्थिङ सेन्टर पनि राखेका छौँ हामीले, महिला दिदी बहिनीहरूलाई अब गर्भवती महिलाहरूलाई चेक गर्न, अब साधारण डेलिभरीहरू त्यहीँ गराउन, त्यस्ता खालका 3 त हामीले बर्थिङ सेन्टर पनि सञ्चालन गरेका छौँ। र हामीलाई सकेसम्म वृद्धहरूले नि पाउनु नि भएको छ, र एम्बुलेन्स पनि हाम्रो छ, 2 एम्बुलेन्स पालिकामा, उहाँहरूलाई सेवा सुविधा हामीले जति सक्दो दिएका छौँ भने हामी विश्वस्त छौँ।
1: ज्येष्ठ नागरिकहरू लगायतले पाउने सामाजिक सुरक्षा भत्ता कसरी वितरण भइरहेको छ लालीगुराँस नगरपालिकामा?
2: अब हामीले केही अगाडि चाहिँ 2 अगाडि चाहिँ हामीले वडा दक्षज्यूहरूको उसमा रोबरमा वार्डमै लगेर वितरण गर्ने पनि गर्यौँ, तर अब त्यसदेखि पछाडि 1-2 समस्याहरू आउने हिसाबले उहाँहरूको संरक्षक राखेर संरक्षकले लगेर जानुहुन्छ, अनि संरक्षकले लगिसकेपछि घर घरमा दिइहाल्नुहुन्छ, पाइराख्नु भएको छ, मजाले नै पाउनु भएको छ, त्यस्तो कठिनाई छैन, उहाँहरूले त्यस्तो कुरा ल्याउनु भएको छैन।
1: यहाँले कुराकानीको क्रममा भन्नुभयो लालीगुराँस नगरपालिका पहाडी भेगमा रहेको नगरपालिका हो भनेर, बाटोघाटोको सुविधा चाहिँ कतिको छ?
2: बाटोघाटो भनेको अब बसन्तपुर बजारमा बहिनीले देखिहाल्नु भएको छ, तपाईँ आउनु भएको रहेछ तिमीमा, त्यो पिच छ माथि माथिको बाटो, जस्तै बसन्त सिद्धुवा हिले सिद्धुवा हुँदै चित्रे हुँदै बसन्तपुर हुँदै लसुने हुँदै म्याङलुङ जाने बाटो पिच छ, र अरू ग्रामीण बाटोहरू हाम्रो 9 वार्डमा बसहरू कुदिरहेका छन्, एम्बुलेन्स घर घरमा पुगेको छ, हामीले सोलिङ गरेका छौँ गाउँको बाटाहरू, हामीले पिच गर्न सकेको छैनौँ, पिच गर्न भनेको अब धेरै लागत लाग्छ, अब बिचबिचमा पिच गर्ने सम्भावना छैन पनि, त्यही भएर सोलिङ गरेका छौँ, घर घरमा एम्बुलेन्स बिरामीहरू लिन पुग्छ, र विद्यालय पुग्छ, गाडी पुग्छ, बाइक पुग्छ, अनि बस सञ्चालन भइरहेछ, 12 बर्खामा पनि यो पानी झरीमा पनि बस सञ्चालन भइरहेछ।
1: यी बाटोघाटोमा गुड्ने यो सार्वजनिक यातायातको सुविधा चाहिँ कतिको पाउनु भएको छ नगरवासीहरूले?
2: लालीगुराँसको सोलमा मङ्गलबारेबाट धरान जाने बस कुद्छ, उता डाँगापा फुले चम्फुला हुँदै बसन्तपुर पुग्दै धरान पुग्ने नियमित चलिरहेछ, त्यो चलिरहेछ, पानी पर्दा पनि त्यो चलिरहेछ, बाइदिवै कहिले अब वर्षात विभिन्न कारणले गर्दा अब कस्तो कस्तो पिच बाटोहरू एकदमै राम्रो दर्जिलो बाटोहरू त भत्केको हुन्छ, पहिरोले खिचेको हुन्छ भने हाम्रो पहाडी हो, कहिले कहिले अब पहिरो गएर अवरुद्ध कहिले कहिले हुन्छ, तर पनि आफ्नो पालिकाको जेसिबी एक्जाभेटर लगेर चाहिँ खोलेर चाहिँ हामी तुरन्त उहाँहरूलाई सेवा दिने काम गरिरहेछौँ।
1: अब यहाँहरूले सेवा गर्नु भएको पनि अब यो अन्तिम चरणमा पुगिसकेको छ, केही महिना मात्र बाँकी छ, विकास निर्माणका कामहरू यहाँको सेवा समय अवधि भरमा कतिको गर्ने भन्ने आत्मसन्तुष्टि हुने हिसाबले गर्न पाउनु भएको छ?
2: एकदमै आत्मसन्तुष्टि छौँ हामी, अब हुन त विकासको कुरो समुदायमा जति विकास गरेर उति थपिँदै जाने हो, जति भाँडो उति चुबुरको भन्ने एउटा उखान छ उहिले बाबुबाजेको पालाको, त्यो हुँदै त्यस्तै हो, जति गर्दै गयो उति प्लस प्लस हुँदै जान्छ, तर पनि हामी आत्मसन्तुष्टि छौँ, हामीले जनतालाई हामीले पहिले चुनावमा हिँड्दा हामी यतिसम्म गर्छौँ यसो गर्छौँ भनेर हिँडेको काम चाहिँ हामीले लगभग 80% भनौँ न हामीले गरेका छौँ, हामी विश्वस्त छौँ।
1: हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइपुगेका छौँ, अन्त्यमा लालीगुराँस नगरपालिकामा बसोबास गर्नुहुने सँगसँगै अन्य देशैभरि बसोबास गर्नुहुने उपभोक्ताहरूले जान्नै सुन्नै पर्ने बुझ्नै पर्ने केही कुराहरू केही भनाइहरू यहाँको छ भने राखिदिनुहोस् न त।
2: म के भन्छु भने म जाँदा जाँदै सर्वप्रथम त तपाईँहरूलाई हाम्रो लाली गुराँस नगरपालिकामा भएका विकास निर्माणदेखि लिएर शिक्षा स्वास्थ्य पूर्वाधार विकास सम्पूर्णको चाहिँ जानकारी यो मिडिया मार्फत स्वदेश तथा विदेशमा रहनुहुने आम आमा बुवा दाजुभाइ दिदी बहिनीहरूको कानमा माझमा पुर्याइदिनु भएको छ हाम्रो लाली गुराँस नगरपालिकाको आवाजलाई, यसमा धेरै धेरै धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। र यति विश्वास हुनुहोस् कि लाली गुराँस नगरपालिकामा हामी उपभोक्ताहरू बिच समुदायहरू बिच जाँदाखेरि त्यस्तो राजनीति यो फलाना यो देश भनेर हामीले गरेका छैनौँ, सबैलाई समान देखेका छौँ। अब कृषि बालीहरूको बिउ बिजन वितरण गर्दाखेरि कुन ठाउँमा कुन सुइटेबल हुन्छ कसले के गर्छ त्यसरी नै आम उपभोक्ताको आवाजलाई लिएर काम गरिराखेका छौँ। हाम्रो अवधिभर त्यसरी नै गर्ने पनि छौँ र अवधि सकिए पनि हामी यही लाली गुराँस नगरपालिकाकै जनप्रतिनिधि हो, यहीँको हामी कृषक हो, भोलि गएर पनि सामान्य सहकार्य उहाँहरूको लागि चाहिँ एकदमै खडा भएर काम गर्ने छौँ भन्ने प्रतिबद्धता पनि म गर्न चाहन्छु।
1: हामीलाई समय उपलब्ध गराउनु भयो महत्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट उपप्रमुख जमुना मगर कार्कीज्यूलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो लाली गुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्की। उहाँसँग हामीले लाली गुराँस नगरपालिका भित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू खान पाउनु भएको छ, पर्यटन शिक्षा स्वास्थ्य लगायतका उपभोग्य वस्तुहरूको अवस्था कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानून र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानूनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो उपभोक्ता.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजका लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य शुद्धता गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र राधिका ओझा सहित रिता तिमलछिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रको नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ। दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको चाप बढ्न थालेको छ। सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैंको दोस्रो दिन भएकाले भक्तजनको चाप बढेको हो। राजधानीका गुहेश्वरी, जयबागेश्वरी, मैती देवी, कालिका स्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेत

नेपाल रेड क्रस सोसाइटीले बुढी गण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रति कार्यलाई तीव्रता दिएको छ। आइतबार बिहान गोर्खाको चुमनुब्री गाउँपालिका छ स्थित चुम्लिङ नजिकै उङलिङ लुङ खोलाबाट गेग्रान बहाव भई स्यार खोला थुनी केही समयपछि फुटेर बुढी गण्डकी नदीमा आकस्मिक बाढी गएको थियो। उत्तरी गोर्खाको चुमनुङ्री गाउँपालिका छ अन्तर्गत सिरिङ्गे हिमालको फेदी उइन गुलुङ स्थित भेडी गोठमा सम्पर्कविहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनुम्री गाउँपालिका छ। चुमचेत निवासी 65 वर्षीय सोनाम लामा, उहाँकी धर्मपत्नी 59 वर्षीय मोमो अजी लामा, 66 वर्षीय सोम भट्टी लामा, 68 वर्षीय कर्म लामा र 41 वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो फेरि क्षेप्यास्त्र प्रहार हुँदा 1 जनाको मृत्यु भएको छ। आक्रमणमा परि 11 जना घाइते भएका साउदी सेनाका प्रवक्ताले बताएका छन्। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छन्। क्षेप्यास्त्र आक्रमणपछि यात्रुहरू बस्ने एउटा प्रतीक्षालयमा आगलागी भएको पनि अधिकारीहरूले बताएका छन्। सोही विमानस्थलमा यसअघि भएको आक्रमणमा 13 जनाको मृत्यु भएको थियो भने 300 भन्दा बढी मानिस घाइते भएका थिए। यमनको हुथी विद्रोही समूहले ती आक्रमणहरू आफूले गरेको दावी गरेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 12:30 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

नमस्कार नमस्कार नमस्कार, यो कार्यक्रम के तिमी मेरो साथी बन्छौ। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजनमा साथी देवकी भण्डारी अनि तपाईँहरूको सहयात्री म रुकमुणी पोखरेल।

यो कार्यक्रम हरेक सोमबार 12 बजेको समाचारपछि करिब करिब 1 बजेसम्म सालबम सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.1 MHz साथै तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ यदि यो कार्यक्रममा सहभागिता जनाउन खोज्नुभएको छ अथवा साथी बन्न खोज्नुभएको छ भने 42 11 721 42 11 736 यी दुवै फोन तपाईँका लागि हामीले खुल्ला गरेका छौँ। साथी बन्दै गर्दाखेरि साथीभित्र हुनुपर्ने गुण म भित्र छ कि छैन भनेर चाहिँ तपाईँले आफैलाई फर्केर हेर्नुहोला भनेर भन्न चाहन्छु। किनभने हामी साथी बन्दैछौँ भने साथीको लागि हात अगाडि बढाउँदैछौँ भने साथी भनेको जुन शब्द छ त्यसको मर्म र इतिहास बुझेर मात्रै साथीको लागि हात अगाडि बढाउन आग्रह गर्न चाहन्छु। किनभने साथी भनेको निरन्तर चलिरहने प्रक्रिया हो र साथी फेरि आफैमा शुद्ध नाता पनि हो जहाँ स्वार्थ हुँदैन। त्यस्तो खालको सम्बन्ध गाँसियो भने साथी बनाएको र बनेको जीवन्त राख्न सकिन्छ। त्यस कारण पनि साथी बन्न खोज्दै गर्दाखेरि हामीले भुल्नै नहुने कुरा छन्। आफूले गर्नुपर्ने के त भनेपछि आफ्नो आफूले साथीप्रतिको दायित्व र जिम्मेवारी बहन गर्न सक्यो भने पक्कै पनि साथी बनाएको दिगो टिका हुनसक्छ। त्यस कारण हाम्रो बोली व्यवहार राम्रो हुन पर्यो, सकारात्मक सोच हुन पर्यो, राम्रो भावनासहित हामी निस्वार्थी रूपमा अगाडि बढेको खण्डमा साथी बनेको र बनाएको दिगो टिका हुनसक्छ। यति भन्दै गर्दा फेरि पनि टेलिफोन नम्बर दिन चाहन्छु 42 11 741 42 11 736 यी दुवै नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। अहिले भने हामीले दसैँ पर्व मनाइरहेका छौँ। नेपालीहरूको महान पर्व बडा दसैँको आज भनेको दोस्रो दिन हो। हिजो जुन घटस्थापना भयो काठमाडौँको हनुमान ढोका स्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ भने सबैजनाले आआफ्नो घरमा पूजा कोठामा पनि जमरा राखेर दसैँ पर्वको सुरुवात गरिएको छ। नवरात्र भएर दुर्गा भवानीको विभिन्न स्वरूपको पूजा

जा गरिसकेपछि हामी दसैँको दिन मान्यजनको हातबाट टिका लगाउँछौँ, आशीर्वाद लिने गर्छौँ। पक्कै पनि यो दसैँ पर्व चलिरहँदा सबैलाई सुखमय शान्ति सुस्वास्थ्यको कामनासहित दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। समग्र रेडियो नेपाल परिवारका साथै कार्यक्रम के तिमी मेरो साथी बन्छौको तर्फबाट आजको कार्यक्रममा तपाईँलाई दसैँ सम्बन्धी गीत सङ्गीत पनि सुनाउनेछु, तपाईँका टेलिफोन रिसिभ पनि गर्नेछु अनि तपाईँहरूलाई साथीसँग नजिक बनाउने प्रयासमा पनि रहनेछु। तपाईँका टेलिफोन म केही बेरमै रिसिभ गर्नेछु। अब भने राख्छु साङ्गीतिकको शैली, मुना ठटालको स्वरमा रहेको छ, भैरव अर्यालको रचना सङ्गीत रहेको छ, नुच्छे महर्जनको न हुरी न बतास। वास्तवमा दसैँ भन्ने बित्तिकै बर्खा सकिएको मौसम होइन, त्यसरी बुझ्छौँ हामी, तर अहिले अलिअलि पानी चाहिँ परिरहेको छ, कतै कतै विघ्न बाधा पनि आएको छ, यो मौसम पनि परिवर्तनशील भइरहेको छ। खासमा दसैँ आउँदाखेरि एकदम अर्कै खालको भाव हामीले अनुभव गर्न पाएका हुन्छौँ, मौसमले नै हामीलाई बताइरहेको हुन्छ कि अब मौसम परिवर्तन भइसक्यो भनेर, त्यस्तो खालको हुन्छ। अब राख्छु यो साङ्गीतिकको शैली, नहोरी नबतास बोलमा रहेको छ, यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, न झरी नहुरी न बतास, विजया शुभ प्रात हुन्छ अरे। अहिले यहाँहरूलाई राखेँ मेरो साङ्गीतिक कोसेली। यो साङ्गीतिक कोसेली मुना ठटालको स्वरमा रहेको थियो, भैरव अर्यालको रचना, नुच्चे महर्जनको सङ्गीतमा रहेको थियो। यसै गीतबाट कार्यक्रमको सुरुवात गऱ्यौँ। अब भने हामी टेलिफोनतर्फ लाग्दैछौँ। आजको पहिलो कलर हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: हजुर नमस्कार, के छ?
1: म राजु काभ्रा, विराटनगरबाट।
0: हजुर हजुर, के छ हालखबर राजुजी?
1: हजुर दिदी ठिक छ। हजुरलाई विजयादशमीको धेरै धेरै शुभकामना, देवीका दिदीलाई पनि, प्राजी दिदीलाई पनि।
0: हजुर हजुर, तपाईँलाई पनि शुभकामना छ। मनाउँदै हुनुहुन्छ?
1: हजुर हजुर,
0: दसैँ मनाउँदै हुनुहुन्छ होइन त?
1: हजुर हजुर।
0: साथी बन्न आउनुभयो राजुजी, कति हुनुहुन्छ साथीहरू? हजुर, साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस्।
1: साथीप्रतिको भावना के भन्दिनँ, म डाइरेक्ट सोझै नम्बर दिन चाहन्छु। नम्बर 98 6 2 0 86 56। फेरि एकपटक 98 6 2 0 86 56। 98 6 2 0 86 56
0: राजु काभ्रा हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। फेरि पनि हामी टेलिफोन तर्फै लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो, नमस्ते दिदी।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म गोर्खाबाट नवीन शर्मा पौडेल बोल्दैछु।
0: नवीनजी, गोर्खाको कहाँनिर हुनुहुन्छ तपाईँ?
2: गोर्खाको, मेरो त गोर्खा बजारमा हो दिदी।
0: हजुर, अनि त्यो हिजो जुन गयो नि अप्रिय घटना, त्यो खोलो कति टाढा पर्छ?
2: गोर्खाको माथि आरुघाट, जुन गोर्खा र धादिङको एमानामा बग्ने बुढी गण्डकीमा हो, त्यहाँबाट हामी चाहिँ अलिकति सुरक्षितमै छौँ।
0: हजुर, पक्कै पनि बजार त सुरक्षित होला होइन?
2: हजुर।
0: अनि तपाईँ पनि त्यो भेल हेर्न जानुभयो, हिजो जानुभएन?
2: त्यो हेर्न त जान सकिएन दिदी, तर हामीले सामाजिक सञ्जालहरूबाट अनि समाचारहरूबाट नै हेरेको।
0: हजुर हजुर। नवीनजी, अहिले त्यहाँनिर रेडियो नेपाल सुन्दै हुनुहुन्छ यहाँले?
2: हजुर, मैले रेडियो नेपाल यो अनलाइन रेडियो नेपालको यो एप्लिकेसन छ नि, त्यो एप्लिकेसनबाट सुनिरहेको छु।
0: हजुर, साथी बन्न आउनुभयो, साथीहरू कति हुनुहुन्छ होला तपाईँसँग?
2: साथीहरू त त्यति धेरै साथीहरू त हुनुहुन्न, अब अहिले कहीँ कन्ट्याक्ट भयो भने पछि बिचमै आउनुहुन्छ, फेरि अब त्यस्तो धेरै चाहिँ हुनुहुन्न भन्नु पऱ्यो।
0: हजुर, आज साथीहरू थुप्रैसँग तपाईँको कन्ट्याक्ट हुनेछ, पक्कै पनि साथीहरूले सुन्दै हुनुहुन्छ होला होइन?
2: हजुर,
0: यो कार्यक्रम सुनिराख्दाखेरि साथी बन्न मन चाहिँ किन लाग्यो तपाईँलाई?
2: यो कार्यक्रम सुन्दाखेरि साथी बन्न मन लाग्नुको कारण चाहिँ किनभने यो रेडियो नेपालको प्रसारण यो देश मात्रै नभइकन देश विदेशमा हुने साथीहरूले पनि सुन्नुहुन्छ, यो हाम्रो चाहिँ यो नागरिकको आवाज बोल्ने पहिल्यैदेखिको एउटा रेडियो हो। यो नजिकको मात्रै नभइकन हामीले चाह्यौँ भने जुनसुकै ठाउँका साथीहरूलाई पनि एकअर्कामा चिन्न सक्छौँ, बुझ्न सक्छौँ, त्यो कारणले नै यो कार्यक्रम राम्रो छ दिदी।
0: हजुर, अब केही भावना भन्नुहोस् साथीप्रतिको, अनि सम्पर्क नम्बर छोडिदिनुहोस् ल।
2: दिदी एउटा कुरा भन्छु नि।
0: हुन्छ, भन्नुहोस्।
2: म मेरो भावना चाहिँ एउटा सानो गजलबाट भन्न सक्छु।
0: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
2: सुखमा हाँस्ने दुःखमा रुने सम्हाल, सुखमा हाँस्ने दुःखमा रुने सम्हाल्ने साथी होस्, सुखमा हाँस्ने दुःखमा रुने सम्हाल्ने साथी होस्, निस्वार्थ माया मुटुभरि अँगाल्ने साथी होस्, निस्वार्थ माया मुटुभरि अँगाल्ने साथी होस्, जात र धर्म भिन्नता उठाई भेदभाव नगर्ने साथी होस्, जात र धर्म भेदभाव उठाई भेदभाव नगर्ने साथी होस्, समानताको दियो सधैँ बाल्ने साथी होस्, समानताको दियो सधैँ बाल्ने साथी होस्, घमण्ड त्यागी अँगालो हाली, घमण्ड त्यागी अँगालो हाली आँसु पुछ्ने साथी होस्, मुस्कान छरी मुस्कान छरी ओठभरि सजाउने साथी होस्, मुस्कान छरी ओठभरि सजाउने साथी होस्,
3: सानो यो जीवन मिठो यो नाता अजम्बरी बनाउने साथी होस्। सानो यो जीवन मिठो यो नाता अजम्बरी बनाउने साथी होस्। हरेक पाइलामा स्नेहका फुल फुलाउने साथी होस्। हरेक पाइलामा स्नेहका फुल फुलाउने साथी होस्। धन्यवादजी,
0: साह्रै मिठो सुनाउनुभयो तपाईँले गजल। वास्तवमा सुखमा हाँस्ने, दुःखमा रुने, सम्हाल्ने साथी होस् होइन। सुख दुःख आउँछ जीवनमा, तर त्यो साथ छोडिएन भने असहजलाई पनि सहज बनाउन सकिन्छ पक्कै पनि। निस्वार्थ माया मुटुभरि भयो भने अँगाल्ने साथी, कस्तो राम्रो रचना गर्नुभएछ। यस्तो खालको साथी वास्तवमा जीवन्त रहन सक्छ है।
3: हजुर,
0: नवीनजीले भने जस्तै, यो गजलले बोले जस्तै, साथी तपाईँसँग थुप्रै साथीहरू आउनुहोस् भन्ने कामना गर्न चाहन्छु। दसैँको शुभकामना पनि दिन सक्नुहुन्छ तपाईँले साथीहरूलाई।
3: अनि दसैँको शुभकामना, अब हाम्रो निकुटी भएर, मेरो घर गोर्खा चाहिँ होइन दिदी, म कार्यक्षेत्र काम गर्ने गोर्खा हो, मेरो घर चाहिँ लमजुङ हो।
0: ए हजुर हजुर,
3: म कामको सिलसिलामा चाहिँ गोर्खामा बस्छु, अब एक दुई दिनमा
0: जानुहुन्छ घर
3: फर्किने तयारी गर्दैछु।
0: भनेपछि घर दसैँ चाहिँ घरमै हुन्छ। हजुर, शुभ भनोस् है। अब साथीको लागि केही भावना त यसले सबै व्यक्त गरिसक्यो, सम्पर्क नम्बर छोड्नुहुन्छ?
3: हजुर, सम्पर्क नम्बर म छोड्छु।
0: हुन्छ,
3: मेरो सम्पर्क नम्बर रहेको छ एनटिसी प्रयोग गर्ने साथीहरूको लागि 97 62 66 77 76 77 76 77 76 त्यो चाहिँ एनटिसीको हो। त्यसै गरी एनसेल प्रयोग गर्ने साथीहरूको लागि चाहिँ 97 019 61 8 59 97 019 61 8 59 भन्दै सबै साथीहरूलाई विजय दशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत् सबैको एकमुष्टमा शुभकामना दिँदै कार्यक्रमबाट छुट्टिने अनुमति चाहन्छु। नमस्ते,
0: बाई बाई। लमजुङ घर भई कामको सिलसिलामा गोर्खामा हुनुहुन्थ्यो नवीन शर्मा पौडेल, गोर्खैदेखि उहाँले टेलिफोन गर्नुभयो र साथीप्रतिको भावना व्यक्त गरेर साथीका लागि सम्पर्क नम्बर छोड्नु भएको छ र हाम्रो माझबाट बाहिरिनु भएको छ। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा, साथी बन्ने र बनाउने क्रम जारी नै छ। फेरि पनि म टेलिफोनतर्फ लाग्दैछु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हेलो दिदी, नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
4: म दोलखाबाट प्रेम श्रेष्ठ बोल्दैछु।
0: प्रेम श्रेष्ठ दोलखादेखि?
4: हजुर हजुर
0: हजुर। के छ दोलखातिरको हालखबर?
4: एकदम ठिक छ दिदी, हिजोदेखि चाहिँ अब घाम लागेर अलिक घमाइलो भइरहेको छ, स्टेसन भन्नुपर्छ है त दिदी।
0: हजुर हजुर। प्रेमजी
4: हजुर,
0: हामीलाई सुन्दै हुनुहुन्थ्यो यहाँले?
4: हजुर, भर्खरैदेखि चाहिँ प्रोग्राम सुन्दैछु दिदी।
0: ए भर्खरैदेखि सुन्नुभयो, टेलिफोन पनि गर्नुभयो, टक्क लाग्यो पनि टेलिफोन होइन?
4: हजुर पक्कै पनि दिदी।
0: कस्तो लाग्छ कार्यक्रम सुनिरहँदाखेरि अथवा टेलिफोन लाग्दाखेरि, कति खुसी हुनुहुन्छ यहाँ?
4: त्यसरी रेडियो मार्फत बोल्न पाउँदाखेरि, रेडियो नेपालमा बोल्न पाउँदा चाहिँ एकदमै खुसी लाग्छ दिदी
0: है। जस कतिपय श्रोता हाम्रा साथीहरूले टेलिफोन लागेर भन्नुहुन्छ, हामी चाहन्छौँ सहज रूपमा टेलिफोन लागोस् होइन सबैको। हजुर
4: हजुर हजुर,
0: साथी बन्न आउनु भएको छ, साथीप्रतिको भावना भन्नुपर्दा केही राख्नुहुन्छ?
4: मलाई चाहिँ समग्रमा असल साथी मनपर्छ, त्यस्तो साथीलाई रूपको घमण्ड नगर्ने, जाति विभेद नगर्ने, समग्रमा सबै साथीहरूलाई सम्मान व्यवहार गर्ने साथीहरू चाहिँ मनपर्छ दिदी।
0: हजुर हजुर, अब साथीलाई सम्पर्क नम्बर दिनुहोस् है त।
4: हुन्छ दिदी, यदि मलाई साथी बनाउन चाहनुहुन्छ भने चाहिँ मेरो सम्पर्क नम्बर दिन चाहन्छु। मेरो नाम प्रेम श्रेष्ठ, घर दोलाखा, मेरो सम्पर्क नम्बर रहेको छ 98 44 0 60 0 17 98 44 0 60 0 17 दिदी।
0: हजुर,
4: एउटा साथीको पनि नम्बर छोड्नु मिल्छ दिदी?
0: मिल्छ, छोडिदिनुहोस्। साथीको नाम ठेगाना भनिदिनुहोस्, कुन ठाउँमा हुनुहुन्छ, अनि नम्बर छोडिदिनुहोस् ल।
4: हुन्छ दिदी, उहाँको घर चाहिँ यता उदयपुर, नाम चाहिँ शोभा श्रेष्ठ।
0: हजुर
4: अनि उहाँको नम्बर रहेको छ 97-68-65-29-67 97-68-65-29-67 उहाँलाई पनि असल साथी बनाउन सक्नुहुन्छ भनेर भन्न चाहन्छु है दिदी.
0: हजुर छुट्टी त अब
4: हुन्छ दिदी, हुन्छ आगामी दिनमा पनि कुराकानी गर्छु, हजुरलाई पनि छुट्टी र जान्छु दिदी.
0: प्रेम श्रेष्ठ दोलखाबाट हुनुहुन्थ्यो, सम्पर्क नम्बर छोडेर हाम्रो माझबाट बाहिरिनु भएको छ. अब एउटा टेलिफोनपछि साङ्गीतिक कोसेल राख्नेछु हाम्रो साथमा. कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. हेलो हेलो
5: हेलो
0: हजुर नमस्कार.
5: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
5: तापलेजुङबाट अर्पण गुरुङ.
0: हजुर
5: तापलेजुङबाट अर्पण गुरुङ.
0: अर्पण गुरुङ तापलेजुङ. हजुर के छ खबर खबर अर्पणजीको?
5: हजुर
0: खबर के छ?
5: ए मेरो खबर एकदम ठिकै छ.
0: ठिकठाक छ, रमाइलो छ होइन. तापलेजुङतिर को के छ नि मौसम?
5: तापलेजुङको मौसम ठिकै छ, घाम लागिरहेछ भन्ने गर्छ.
0: हजुर पुरा कुहिरो आउने छ कि छैन अहिले तपाईँ भएतिर?
5: अहिले छैन,
0: अहिले फाटेको छ मौसम.
5: हजुर हजुर.
0: अर्पणजी सुन्दै हुनुहुन्छ तापलेजुङमा? सुन्दा सुन्दै टेलिफोन लाग्यो होइन त.
5: हजुर
0: साथी बन्न आउनुभयो, साथीहरू कति हुनुहुन्छ होला?
5: साथीहरू अलिअलि
0: अलिअलि हुनुहुन्छ, आज थप साथी हुनुहुन्छ तपाईँसँग है त.
5: हजुर
0: केही भावना भन्नुहुन्छ कि सम्पर्क नभदिनुहुन्छ?
5: भावना अब भावना ठिक सबै साथी नै मलाई सबै नै मनपर्छ भन्नु,
0: सबैलाई मन पराउनुहुन्छ यहाँले. सम्पर्क नम्बर छोडिदिनुहोस् अब.
5: मेरो सम्पर्क नम्बर रहेको छ 97-43-86-35-94 97-43-86-35-94
0: छुट्यौँ त. अर्पण गुरुङ हुनुहुन्थ्यो हामीसँग तापलेजुङबाट. यो टेलिफोन पछि पनि साङ्गीतिक कोसेल राख्छु भनेर मैले जानकारी गराएअनुसार अब राख्दैछु. यो साङ्गीतिक कोसेली रामा मण्डल र रमणा श्रेष्ठको सुरमा रहेको छ. हरिहर पोखरेलको रचना रहेको यो गीत तपाईँका माझमा राख्दैछु दसैँ सम्बन्धी. यो गीतपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: झण्डो आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: प्रस्तुत सूचना सन्देशपछि अब भने हामी फेरि पनि तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो हेलो नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम मैले सुनिरहेको छु को बोल्दै हुनुहुन्छ होला हजुर टेलिफोन गर्नुभयो साथी बन्नको लागि साथी प्रतिको भावना भनेर सम्पर्क नम्बर दिनुहोस् ल निशाजीको फोन अलिकति नोइज थियो उहाँको टेलिफोन पनि कटेको छ निशाजी फेरि पनि तपाईँले प्रयास गर्नुहोला सहजता रूपमा फोन लागोस् भन्ने कामना गर्न चाहन्छु कोही हुनुहुन्छ हजुर नमस्कार
4: नमस्कार दिदी
3: को बोल्दै हुनुहुन्छ होला शुभ नाम
4: म धनकुटाबाट रामप्रसाद मिरौला धन्न छिटो फोन चार दिनको उहाँ बुझिएकै थिएन उहाँ श्रोता मित्रको ठिक्क गर्नुभयो मलाई सायद जुरिया रहेछ
3: बिचरा उहाँको फोन कट्यो है लागोस् भनेको छु मैले फेरि
4: हजुर हजुर मलाई यो नम्बर सुनाउने भन्दा पनि समग्रमा चाहिँ लागिरहेको बडा दशैं दीपावली छठको समग्र रेडियो नेपाल सपरिवार दाई दिदी प्राविधिक सबैलाई हार्दिक हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु तथापि नम्बर पुरानै चलन चल्तीको त्यही शैलीको नम्बर हो 98-420-12953 98-420-12953 र 97-67-790 एउटा हो त्यो चाहिँ उतै साथीले सम्पर्क गर्नु होला भन्न चाहन्छु पुनः एकपटक 98-420-12953 र रेडियो नेपालको उन्नति प्रगतिको कामना गर्न चाहन्छु र जसले कार्यक्रम सुन्नु भएको छ उहाँहरू सबैलाई समग्रमा सबैलाई बडा दशैं दीपावलीको फेरि पनि शुभकामना पछि लाग्छ लाग्दैन सधैँभरि एउटै श्रोताले नम्बर सुनाइरहने कार्य पनि होइन अरूलाई पनि पालो दिनुपर्छ भन्दै भन्दै यो बोलाइ र बसाइबाट पुनः एकपटक 98-420-12953 सम्पर्क गर्नुहोला हजुरको उन्नति प्रगति समग्र प्राविधिक दाई दिदी सबैलाई शुभकामना भन्दै छुटिन्छ है त नमस्कार
3: बाई हामीसँग धनकुडाबाट हुनुहुन्थ्यो हाम्रो माझबाट गई पनि सक्नु भएको छ साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ प्लस साथीको पनि छोडिदिनु भएको छ ती टेलिफोन टिप्नु भएको छ भने तपाईँले टेलिफोन गर्नुहोला साथी बन्नुहोला भन्न चाहेँ फेरि पनि म अर्को फोनतर्फ लाग्दैछु कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम सहयात्री सरू कुन ठाउँबाट उदयपुरबाट अनि सहयात्री सरूलाई दसैँ पर्वले छोयो कि छोएन
5: वास्तवमा
3: बिस्तारै बिस्तारै प्रवेश गर्दैछ होइन प्रवेश त गरिसक्यो अनि जे होस् जमरा पनि बिस्तारै बढ्छ नि त लाउन दिनसम्म जमरा ठुलो हुन्छ हजुर सरजी साथी बन्न आउनु भयो साथी प्रतिको भावना भन्नुपर्दा के भन्नुहुन्छ यहाँले
5: अनि मिठै पनि भएको के हो मिठाको पाइ साथीहरू आउने तपाईँ हुनुहुन्छ अनि कन्ट्याक्ट नम्बरलाई मिल्यो
3: सयात्री सर हुनुहुन्थ्यो उदयपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ, साथीको पनि छोडिदिनु भएको छ, साथी बन्नुलाई भन्न चाहे फेरि पनि टेलिफोन तर्फ लाग्छु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो 42 11 721 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि साथी बन्दै हुनुहुन्छ भने हामीलाई कल गर्नुहोस्, बन्न खोज्दै हुनुहुन्छ भने हामीलाई कल गर्नुहोस्, अनि तपाईँका त्यो टेलिफोन रिसिभ गरेर सायद साथीसँग नजिक बनाउने प्रयासमा हामी रहनेछौँ। कोही हुनुहुन्छ हाम्रो साथमा, कहाँबाट को हुनुहुन्छ, तर मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि हामीले के गर्नुपर्छ भन्ने कुरालाई भुल्नु हुँदैन। खास हामी असल साथी भनिरहेका हुन्छौँ, असल साथी हुन म चाहिँ सकेको छु कि छैन भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ। हजुर नमस्कार। नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
6: नमस्कार नमस्कार रुक्मिणीजी, नमस्कार मस्तो रहनु होला, व्यस्त पनि रहनु होला, आउँदै गरेको विजय दशमीको हजुरलाई अग्रिम मङ्गलमय शुभकामना।
3: हजुर एकदमै, हाम्रो ओमडीजी आइसक्नु भयो नि त,
6: समग्रमा सबै राम्रै छ। आज अलि रेडियो नेपालको भोइस क्लियर आएको छैन है त रुक्मिणीजी?
3: ए हो
6: हजुर हजुर, अलिक गाह्रो गाह्रो भएको छ के, मैले त बुझ्दैछु तपाईँको आवाज त, अघि एकजनाको काटियो नि त बेलुकाको।
3: हजुर हजुर,
6: त्यसो भएर कोही कोही बेला झ्याप्पा झ्याप्पा बत्ती जान्छ नि, त्यस्तै त्यस्तै भएको छ के।
3: अलिकति टेलिफोनको नेटवर्क त्यस्तो हो कि जस्तो लाग्छ,
6: टेलिफोनकै हो, नेटवर्कको प्रब्लम हो, यो तपाईँको दूरसञ्चारले त्यो टावर आउने र जाने गर्छ, अनि त्यही बेलामा पनि अलिकति ठुलो भयो भने आवाज आउँछ, घट्यो भने साधारण हुन्थ्यो कि।
3: हजुर हजुर, ओमरीजी
6: हजुर,
3: अब त बाटो खुल्यो,
6: बाटो
3: गाडीहरू हिँड्छ,
6: क्लियर छ, दसैँमा चाहिँ सरर आउनु होला। विद्याजीलाई अस्ति भनेको थिएँ के अरे, अब तपाईँहरू सरर आउनु होला गैडाकोट, नारायणघाट सकिने बित्तिकै पहिलो नगरपालिका मेरो पर्यो के अरे, अब भेट्न पर्यो भने म त हाइवेबाट अलिकति दक्षिण नारायणीको साइडतिर छु, 10 मिनट लाग्छ हाइवेमा जानलाई।
3: हजुर तपाईँ काठमाडौँ आउनु पनि भेट गरौँला है।
6: हजुर म काठमाडौँ आउँदैछु, अब अहिले दसैँमा आउँदिनँ, यो बाटो गडबड छ, तिहारतिर सायद तपाईँहरू सबैलाई भेट्ने एकदम मेरो इच्छा छ कि, आउँछु म अवश्य पनि।
3: हजुर हजुर हुन्छ, ठिक छ ओमरजी, अब हामी
6: भावना त अब अहिले सुरुमा तपाईँले जे भन्नुभएको थियो त्यही नै मनपर्छ, म त्यही भावनालाई नै तपाईँको समर्थन गरेर म नम्बर दिन चाहन्छु है। 9766259028 1 सेकेन्ड, 9726259028 सिधा सम्पर्क गरेर आउनु होला, विनम्र अनुरोध गर्दै म हजुरहरूसँगबाट बिदा भए, हस्त नमस्कार,
3: बाई बाई। ओमरी सापकोटा हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। अब एउटा टेलिफोन पछि भने म साङ्गीतिक कोसेल राख्नेछु, कहाँबाट को हुनुहुन्छ, कोही हुनुहुन्थ्यो उहाँको टेलिफोन कटेको छ, अब पनि साङ्गीतिक कोसेलतर्फ। हजुर हेलो, कोही हुनुहुन्थ्यो टेलिफोनले साथ दिएन, फोन कटिरहेको छ, अब भने साङ्गीतिक कोसेलतर्फ लाग्छु, त्यसपछि तपाईँका टेलिफोन रिसिभ गर्नेछु। राख्दैछु यो गीत

0: हजुर, भर्खरै सुनायो देवराम राई र साथीको सुरमा रहेको गीत दीपक कोर्यालको रचना सङ्गीत रहेको थियो सशस्त्र प्रहरी ब्यान्डको। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, अब भने टेलिफोनतर्फ लाग्छु, त्यसपछि छुट्टिने बेला पनि हुनेछ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हेलो,
0: हजुर नमस्कार।
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
1: म रामबहादुर थापा मर बोले।
0: हजुर, कुन ठाउँबाट रामबहादुर जी?
1: म बुटोलबाट। हजुर,
0: बुटोलबाट। हजुर, सन्चै हुनुहुन्छ?
1: सन्चै।
0: सुन्दै हुनुहुन्छ? हजुर, एकदम ठिक ठाक छु। सुन्दै हुनुहुन्छ रेडियो नेपाल?
1: हजुर,
0: रेडियो नेपाल सुन्दै हुनुहुन्छ यहाँले?
1: हजुर हजुर, म सुन्दैछु।
0: सुन्दा सुन्दै टेलिफोन पनि लाग्यो होइन? अनि को को हुनुहुन्छ नि घरमा? थुप्रैजना हुनुहुन्छ त्यहाँनिर? हजुर हजुर, अलि बुझेको छैन, अलि बुझेको छैन। हजुर हजुर, अब साथी प्रतिको भावना केही भनेर अनि सम्पर्क नम्बर दिइदिनुहोस्
1: ल। ल हुन्छ, मलाई साथी बनाउनेहरूले जातभातको कुरा नगरोस् होइन, विवेक नगरोस्, सुख दुःखमा साथ दिने साथीहरू होस् होइन, घमण्ड नगरोस्। अनि मेरो सम्पर्क नम्बर 97670-21703 97670-21703 सम्पर्क गर्नुहोला। अनि अर्को नम्बर पनि छ 97-43-20 अनि 61 नम्बर गर्नुहोला, दुइटा नम्बर छ मेरो।
0: हजुर भन्नुहोस्।
1: 97670-21703 सम्पर्क गर्नुहोला, मलाई साथी बनाउने साथीहरूले, असल साथी चाहियो हामीलाई, असल साथी नपरो होइन।
0: हजुर,
1: घमण्ड नहोस्, जातभाषा विवेक नगरोस्, अनि ठुलो सानोको घमण्ड नगरोस्।
0: हस् त, अब छुट्टी है त।
1: हजुर,
0: यहाँले भावना राखिसक्नु भएको छ, हस् छुट्टी, बाई बाई। रामबहादुर थापाजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। अब भने हामी आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्दैछौँ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो, 42-11-721-42-11-736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरिरहेका छौँ, कोही हुनुहुन्छ आजको अन्तिम टेलिफोन हुनेछ यो भने। हेलो हेलो हेलो
2: हेलो,
0: हजुर नमस्कार।
2: नमस्ते हजुर, म तारा शङ्कर, पास्टरबाट।
0: हजुर ताराजी।
2: हजुर,
0: सन्चै हुनुहुन्छ नि?
2: म एकदम सन्चै छु सिस्टर।
0: पास्टरबाट तपाईँ हुनुहुन्छ, तपाईँ आजको अन्तिम कलर हो?
2: हजुर हजुर,
0: टेलिफोन लाग्यो है अन्त्यमा भए पनि।
2: टेलिफोन लाग्यो, एकदम खुसी छु, एकदम दसैँको हजुरहरू हो लिम्पा टिममा, धेरै धेरै शुभकामना है।
0: हजुर थ्याङ्क यू, तपाईँलाई पनि शुभकामना छ है सपरिवारमा। ताराजी, अब आजको अन्तिम कलर तपाईँ हुनुहुन्छ, साथी कति हुनुहुन्छ होला हो साथीहरू?
2: साथी त के गर्नु सिस्टर, अब साथी त छन् तर कोही अब साथीहरू अब मिस कल मात्रै हाल्ने, अब ठाउँ ठेगाना बताउँदाखेरि अब अलिकति अब क्लियर नबताउने त्यस्तो साथीहरू चाहिँ नआउनु होला। एकदम साथीको भावना के हो, दुःख सुख भने के हो सब बुझ्ने साथी, ठेगाना सबै बताउने साथीहरू, एकदम बालकदेखि लिएर वृद्धसम्म साथी आउन सक्नुहुने चाहिँ मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98-24-00-97-11
0: बाई। तारा शङ्करजी हुनुहुन्थ्यो, आजको अन्तिम कलर मैले जानकारी गराइसकेकी छु तपाईँहरूलाई। अब भने व्यर्थमा टेलिफोन गरेर दुःख नपाउनु होला भन्न चाहेँ। अब हामी छुट्टिने बेला पनि भएको छ, तपाईँहरूको माझमा दसैँ सम्बन्धी गीत सङ्गीत छोडेर छुट्टिनेछौँ। यो गीतपछि यहाँहरू केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि 1 बजेको समाचार सुन्नुहुनेछ, 1 बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब छुट्टिँदै गर्दाखेरि जाँदा जाँदै राख्दैछु उदित नारायण झा, दिपा झा, जुना प्रसाई, नारायण लामाको सामूहिक स्वरमा रहेको यो गीत लोकनाथ सापकोटाको रचना रहेको छ, सुरेश अधिकारीको सङ्गीतमा रहेको छ। यो साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पदै आज हामीलाई टेलिफोन गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रेड नेपाल सुन्नुहुने पनि सबैलाई धेरै धेरै धन्यवाद भन्दै मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने साथी देवकी भण्डारीलाई थ्याङ्क यू सो मच भन्छु, र म रुक्मिणी पोखरेल पनि तपाईँका माझमा छुट्टिन्छु। सबैको दसैँ शुभ बनोस्, हवस् त, नमस्कार, शुभ दिन।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेशागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। उहाँले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो। आफ्नो जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहन प्रधानमन्त्री शाहले प्रहरीलाई निर्देशन समेत दिनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रहरीको अनुसन्धान कार्यका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्व घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा, सप्त सती, चण्डी, श्रीमद देवी, भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीको देखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। दुर्गा पक्षको दोस्रो दिन अर्थात नवरात्रका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको चाप बढ्न थालेको छ। सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैंको दोस्रो दिन भएकाले भक्तजनको चाप बढेको हो। बडा दशैं नजिकिएसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो। मुगुको खतियाड गाउँपालिका 11 स्थित बिरा खोलामा सड़क निर्माणका क्रममा माथिबाट खसेको सुक्खा पहिरोमा परि स्काभेटर सहित चालक पुरिएका छन्। सोही घटनामा परि सहचालक घाइते भएका छन्। बेली ब्रिज जोड्ने स्थानमा सड़क खन्ने क्रममा आज बिहान करिब 8:30 बजे सुक्खा पहिरो खसेको थियो। पहिरोमा 3K3276 नम्बरको स्काभेटर र त्यसका चालक 24 वर्षीय विमल बाघ पुरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा परि सोरु गाउँपालिका 1 निवासी 22 वर्षीय सहचालक विनय मल्ल घाइते भएका छन्। पहिरोमा पुरिएका चालकको उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माचौरबाट 13 जना प्रहरीको टोली घटनास्थलमा खटिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका 4 स्थित यस मोड नजिकै सुदूरपश्चिम यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सड़कमा पल्टिँदा 7 जना घाइते भएका छन्। काठमाडौँबाट धनगढ़ीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001K2330 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिएको थियो। करिब 40-45 जना यात्रु सवार रहेको उक्त बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रकसँग समेत सामान्य ठोक्किन पुगेको थियो। ठोक्किँदा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ। दुर्घटनामा घाइते भएका 7 जनालाई तत्काल उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको छ। उत्तरी गोर्खाको चुम्नुब्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गे हिमालको फेदी उइन गुलुङ स्थित भेडी गुठमा सम्पर्कविहीन भएका पाँच जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनुब्री गाउँपालिका छ चुमचेत निवासी 65 वर्षीय सोनाम लामा, उहाँकी धर्मपत्नी 59 वर्षीय मोम्मो अजी लामा, 66 वर्षीय सोम भुट्ठी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो। उहाँहरू उइन गुलुङ स्थित भेडी गोठमा बस्दै आउनु भएको थियो। सम्पर्कविहीन भएका पाँच जना स्थानीय बासिन्दा रहेको खुले पनि उहाँहरू कहिलेदेखि सम्पर्कविहीन हुनुभएको हो भन्ने बारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौजदात रकम 17,54,42,89,678 पुगेको कोषले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो फेरि क्षेप्यास्त्र प्रहार हुँदा एकजनाको मृत्यु भएको छ। आक्रमणमा परि अन्य 11 घाइते भएका साउदी सेनाका प्रवक्ताले बताएका छन्। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। क्षेप्यास्त्र आक्रमणपछि यात्रुहरू बस्ने एउटा प्रतीक्षालयमा आगलागी भएको पनि अधिकारीहरूले बताएका छन्। सोही विमानस्थलमा यसअघि भएको आक्रमणमा 13 मृत्यु भएको थियो भने 300 भन्दा बढी मानिस घाइते भएका थिए। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्धविराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्धविराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण दिनुभएको छैन। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफूलाई यस्तो सहमति भएको जानकारी नभएको बताउँदै रूसले पनि आक्रमण रोक्ने भए युक्रेन त्यसका लागि तयार रहेको बताउनु भएको छ। उहाँले ट्रम्पको घोषणापछि पनि रूसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउनु भएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अंग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि
1: कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्म बारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं कृषि समाचारबाट।
2: रसुवाका प्रदीप तामाङ काठमाडौँ चन्द्रगिरी नगरपालिकाका विभिन्न ठाउँमा 7 वर्षदेखि व्यावसायिक रूपमा कन्ने अर्थात पाते च्याउ खेती गर्दै आउनु भएको छ। वैदेशिक रोजगारीबाट ल्याएको 1,40,000 र साथीको 1,40,000 रुपियाँ गरी 2,80,000 रुपियाँ लगानीबाट उहाँले च्याउ खेती सुरु गर्नु भएको हो। वैदेशिक रोजगारीबाट फर्केर सुरु गर्नुभएको सामान्य च्याउ खेती आज लाखौंको लगानी र दैनिक 800 केजी च्याउ उत्पादन हुने गरेको छ। उहाँको व्यावसायिक च्याउ खेतीमा अहिले 60 लाख रुपियाँ भन्दा बढ़ीको लगानी पुगेको छ। कन्ने च्याउ रोपेको 20-25 दिनमै उत्पादन लिन सकिने र छोटो समयमा राम्रो आमदानी हुने भएपछि उहाँ यो पेसामा पूर्ण रूपमा जम्नु भएको छ।
3: एकदमै सजिलो च्याउहरू मध्येमा खेती गर्नलाई एकदम सजिलो र सकभर अलि ओसिलो पारिलो पनि त्यस्तो ठाउँमा हुने जात हो र हामी जस्तो सुकै ठाउँमा नि उत्पादन गर्न सक्छौँ। हामी गरिरहेको छौँ होइन, अरू च्याउको तुलनामा चाहिँ एकदमै सजिलो। जस्तो बिउ रोपिसकेपछि 20-25 दिनको भित्रमा चाहिँ उत्पादन भइसक्ने भएको कारणले गर्दा चाहिँ पाते च्याउ खेती गर्नलाई एकदमै सजिलो। संरचना निर्माण गर्नु पर्यो, त्यसको लागि हामीसँग पर्याप्त जग्गा हुँदैन, त्यसले गर्दाखेरि जग्गा भाडामा लिनै पर्छ। विदेश गएर 7 वर्ष बस्दाखेरि अब हाम्रो मेरो टिमहरू थियो, म एउटा कम्पनीको हेल्पर मध्येको एउटा लिडरसिप भएर काम गरेको थियो। त्यहाँ चाहिँ काम गर्दाखेरि के गर्ने, अब यहाँबाट फर्केपछि के गर्ने भन्दाखेरि म चाहिँ च्याउ खेती गर्ने भन्थे। त्यसले गर्दाखेरि मैले एउटा सोच बनाएँ कि अब यहाँबाट थोरै पैसा जम्मा गरेर म काठमाडौँ जान्छु, नेपाल जान्छु र म च्याउ खेतीमै लगानी भनेर आउँदै गर्दा म घरमा जम्मा 14 दिन बसेर 7 वर्ष पछाडि 14 दिन बसेर काठमाडौँ आएँ। काठमाडौँ आएर काठमाडौँको तारकेश्वर नगरपालिका गोलढुङ्गामा 2 जना मिलेर जम्मा 1,40,000 मेरो र 1,40,000 साथीको गरेर 2,80,000 लगानी गरेर 12 टनलबाट सुरु गरेको।
2: सुरुमा विभिन्न प्राविधिक समस्या र रोग किराको प्रकोप झेल्नु परेका प्रदीपले सकेसम्म जैविक तरिकालाई जोड दिँदै आउनु भएको छ। अरूको भर पर्नुको सट्टा उहाँ पछिल्लो 3 वर्षदेखि आफै बजारीकरणको जिम्मा सम्हाल्दै आउनु भएको छ, जसले गर्दा उहाँको आमदानी झन सुदृढ बनेको छ।
3: यसमा मैले प्रत्यक्ष देखेको चाहिँ अब परल ल्याउँदाखेरि पुलिसले दुःख दिने कुरा त्यो अलग बाटो भयो। यहाँ उत्पादन गरेर लाँदै गर्दाखेरि पनि ट्राफिकहरूले दुःख दिने समस्या दिनै छ, अहिले पनि छ। पहिला यो जेएनजी आन्दोलन भन्दा अगाडि त धेरै नै थियो, तर अहिले चाहिँ त्यतिको छैन। ट्राफिकहरूले त्यति नै दुःख दिइरहेको हुन्छ, भ्याट बिल मागिरहेको हुन्छ हामीसँग। हामी चाहिँ भन्छौँ कृषिमा भ्याट बिल हुँदैन कि, त्यो पनि फेरि आफ्नै फार्मको उत्पादन लिएर जाँदाखेरि पनि भ्याट बिल मागिरहेको समस्याहरू छ कि। त्यही हो मुख्य त समस्या, त्यही हो, अरू त्यति समस्या छैन। जाडोमा ध्यान दिनुपर्ने कुराहरू, यसलाई अलिकति चिसो बढी भयो भने त्यति यति राम्रोसँग उत्पादन हुँदैन। यसलाई अलि ओसिलो बनाउनु पर्यो, अलि तापक्रम मिलाउनु पर्यो। गर्मीमा एकदमै किराको डर हुन्छ र अरू त त्यही हो। अहिले चाहिँ विषादी हामी त्यति मात्रामा युज गर्दैनौँ। यो वेस्टेज मोबिल हुन्छ नि, बाहिर बक्सअपहरू फालेको मोबिलहरूलाई युज गर्छौँ होइन, पहेँलो टेपहरू हुन्छ त्यो टेपहरू युज गर्छौँ, विषादीमा त्यति धेरै युज गर्दिनँ।
2: कन्ने च्याउ खेती गर्ने मुख्य सिजन असोजदेखि फागुन 5 महिना मात्र मानिने भए पनि प्रविधिको प्रयोग मार्फत उहाँले अहिले 12 महिना नै निरन्तर उत्पादन लिन सफल हुनु भएको छ।
3: उत्पादनको अवस्था ठिक छ, गर्मी महिनामा अलिकति च्यालेन्ज हुन्छ। अब हामीसँग हाइटेक आधुनिक प्रविधि छैन, त्यसले गर्दा हामी लोकल प्रविधिमै हिजो हजुरबाबुले हिजो बाबुबाजेले जे जे गर्दै आउनु भएको थियो र हिजोको हामीभन्दा अगाडिको च्याउको पुस्ताले जे गर्दै आउनु भएको थियो हामी चाहिँ त्यही प्रविधिमा गरिरहेको छ। हाइटेकमा हामी जान सकेको छैन कि, त्यसमा अलिकति लगानी बढी जान्छ। हामी टेक्निसियनको प्रब्लमले गर्दाखेरि पनि हामीसँग त्यति हाइटेकमा जानलाई त्यति अनुभव नभएको कारणले गर्दा हामी लोकल प्रविधिमै गरिरहेछौँ र एकदम राम्रो छ, खुसी छु। अहिलेसम्म परलको क्वालिटी कस्तो छ भन्नेमा ध्यान दिनु पर्यो, अब सेकेन्ड कुरा बिउको क्वालिटीमा ध्यान दिनु पर्यो र ठाउँ त ठाउँ भइहाल्यो। ठाउँ हामी जस्तो ठाउँ पनि जसरी पनि खेती गर्न सकिन्छ, ठाउँको त्यति समस्या छैन। तेस्रो कुरा हामी सरसफाइमा ध्यान दिन्छौँ, परल भिजाउनेमा ध्यान दिनु पर्यो र पकाउनेमा ध्यान दिनु पर्यो। बिउ डल्लो बनाउँदाखेरि च्याउको बल बनाउँदाखेरि चाहिँ बिउ कुन मात्रामा हाल्ने कसरी हाल्ने भन्ने कुरोमा ध्यान दिनु पर्यो र सरसफाइमा ध्यान दिनु पर्यो, मुख्य त त्यति नै हो।
2: परम्परागत शैलीमा सुरु गरिएको यो खेतीलाई आगामी दिनमा अझ परिष्कृत गर्दै आधुनिक हाइटेक प्रविधिमा रूपान्तरण गर्ने सोचका साथ प्रदीप निरन्तर अगाडि बढिरहनु भएको छ।
3: भोलि भविष्यमा यदि सरकारले राम्रो नीतिहरू ल्यायो, राम्रो गरिदियो र ले पनि यसरी नै कन्टिन्यू काम गर्ने अवसर मिल्यो भने चाहिँ अब यसलाई अहिले हामी लोकल प्रविधिबाट गरिरहेको छ, यसलाई अझ आधुनिक प्रविधिबाट गर्न सक्यो भने चाहिँ अहिले मैले वर्षको लगभग 4 लाख केजी उत्पादन, यसलाई चाहिँ 4 लाखबाट 8 लाख पुर्याउन सक्यो भने मेरो दैनिक 700-800 केजी उत्पादन, मलाई मात्रै 1500 केजी चाहिन्छ कि दैनिक, त्यतिको मार्केट छ।
2: दसैँ तिहारको समयमा मासुको बढ्दो मागसँगै बजारमा अस्वस्थ र रोगी पशुको बिक्री वितरण रोक्न पशु सेवा विभागले विशेष अनुगमन अभियान तीव्र पारेको छ। उपभोक्तालाई स्वस्थ मासु उपभोग गराउने उद्देश्यले यस वर्ष पनि काठमाडौँ उपत्यकाका 10 वटा नाकामा विशेष टोली खटाएर कडा निगरानी अगाडि बढाइने विभागले जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर कृष्ण कुमार यादवका अनुसार बजारमा खरिद गर्न लागि पशुको रिङमा लगाइएको रङले नै ती स्वस्थ हुन् वा होइनन् भन्ने प्रष्ट रूपमा छुटाउँछ। डाक्टर यादवले खसी, बोका, च्याङ्रा वा राँगो खरिद गर्दा आम उपभोक्ताले सामान्य आँखाले नै केही लक्षण हेर्न आग्रह गर्नु भएको छ। उहाँका अनुसार पशु खरिद गर्दा चञ्चल भएको, नाकमुख सफा रहेको, आँखा चम्किलो र पुच्छर चलाइरहने हुनुपर्छ।
4: दसैँ तिहार नजिकिँदै गरेको हाम्रो महान चाडको सवालमा पशु विभागले चाहिँ विगतका वर्षहरूदेखि नै दसैँ तिहार लक्षित चाहिँ हुने अत्याधिक खसी बजार, खसी बोकाको माग र त्यसको आपूर्ति र उपभोक्ताले स्वच्छ मासु खान लायकको पुगोस भन्ने हिसाबले विगतका वर्षहरूदेखि नै खसी बजार अनुगमनको कामहरू गरिरहेछ र यो वर्ष पनि त्यो निरन्तर रूपमा चल्नेछ र यो कार्यक्रम चाहिँ घटस्थापनादेखि नवमीसम्म लगातार 10 दिनसम्म चल्ने हुन् र हामीले यस वर्ष पनि विगतका वर्ष जस्तै 10 वटा नाकाहरूमा जहाँ चाहिँ अत्याधिक रूपमा खसी बोकाहरूको बिक्री वितरण हुन्छ त्यस्ता ठाउँहरूमा गएर विभागबाट 4-5 जना 6 जनासम्मको टोली खटिनुहुन्छ र त्यो खटिएको टोलीले चाहिँ त्यहाँ भएका खसी बोका अथवा भेडा च्याङ्रा तिनीहरूको चाहिँ स्वास्थ्य परीक्षण गर्ने, बिरामीहरू रहेछ भने उनीहरूलाई हटाउन लाउने, सिङमा रङ लाउने, हरियो रङ लागेको छ भने स्वस्थ छ भन्ने भयो, रातो रङ लाछ भने चाहिँ त्यो खान लागेको तत्कालै खान लागेको छैन, कुनै कुनै केसहरू चाहिँ अब अलिक पछि ठिक भएपछि खान मिल्ने हुन्छ तिनीहरू पनि, तर तत्कालको लागि चाहिँ रातो रङ लागेको खान नहुने भन्ने। अब यो वर्ष चाहिँ अलिकति रिसेन्टली गएको बाढीले गर्दाखेरि र विभिन्न नाकाहरूमा पुलहरू भएको, बाटोहरू अवरुद्ध भएको कारणले गर्दाखेरि पहिलाको जतिको संख्यामा नआउला कि भन्ने हाम्रो शङ्का हो। मुख्य बजारहरू जस्तो कलङ्की खसी बजारहरूमा अहिले नै चहलपहल सुरु भइसक्यो, अब हरेक ठाउँमा रङ लाउन सम्भव पनि नहोला। खुद्रा बिक्री हुने ठाउँहरूमा जहाँ जहाँ अब पशु विभागको टोली पुग्नुहुन्छ त्यहाँ मात्रै रङ लाएको हुने भयो, तर देशभरि नै कारोबार हुन्छ दसैँको बेलामा, त त्यस्तो बेलामा आम उपभोक्ताले स्वस्थ खसी छ कि छैन भन्ने चिन्हलाई त हाम्रो आफ्नो जुन मौलिक हाम्रो हामीसँग ज्ञान छ त्यसलाई पनि प्रयोगमा ल्याउन सक्छौँ होइन। हेर्दैखेरि अब आँखा तेजिलो छ, चम्किलो छ, बोलाएको सुन्ने, अब झिँगा बसो भने धपाउने, पुच्छर हल्लाइराख्ने, भोक लागेको बेलामा कराउने, हिँडुल गर्ने, त्यस्तो बानी भनेको स्वस्थ पशुको बानी। त्योभन्दा बाहेक अब ज्वरो आएको रहेछ अथवा कुनै पनि बिरामी रहेछ भने आँखा चाहिँ निन्याउरो हुने, निद्रा लागे जस्तो हुने, झोक्राएर बसिराख्ने, अथवा उसले गरेको दिसा पिसाबहरूमा कुनै खराबी देखिन्छ, त्यसरी पनि मान्छेले थाहा पाउन सक्छ। र हामीले व्यवसायीहरूसँग पनि सुरुको एक चरणको छलफल गरिसकेका छौँ, अब उहाँलाई पनि जो ती 10 वटा नाकाहरू छन् जस्तो मुख्य गरी कलङ्कीको खसी बजार अनि सल्लाघारी, त्यसपछि यो टोखाको, यिनीहरू मुख्य बजारहरूमा त्यहाँको मासु पसलले अथवा त्यहाँ काटछाट गर्ने व्यक्तिहरूलाई पनि हामीले जनचेतना गराइराखेको छ।
2: रोगग्रस्त वा अस्वस्थ पशुको मासु उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने र झाडा पखला लाग्न सक्ने भएकोले सचेत रहन विभागले जोड दिएको छ।
4: अस्वस्थ पशुको मासु खाँदाखेरि चाहिँ विशेष गरी यो डाइरियायुक्त लक्षण भनेको पेट खराब हुने, एकदमै सिरियस केसहरूमा त हस्पिटलाइजै हुनुपर्ने केसहरू पनि हुन सक्छ र मान्छेले सजग हुनुपर्ने भनेको किनेको मासु अथवा जति पनि हामी उपभोग गर्नलाई मासु किन्छ त्यो किनेको मासु चाहिँ आँखाले हेर्दाखेरि स्वस्थ चाहिँ देखियोस् होइन, मासु फ्रेस देखियोस्, धेरै त्यसबाट नराम्रो गन्ध नआउने खालको, हेर्दाखेरि नै कालो कालो भएर गइसकेको अथवा एकदमै धेरै सुक्खा भएको त्यस्तोहरू त होस्। अब धेरै उमेर भएकोहरू पनि मासुको क्वालिटी चाहिँ राम्रो होला, धेरै बुढाखाडा खसीहरूको मासु पकाउँदाखेरि पनि राम्रोसँग नपाक्ने, खानालाई अब एकदमै अनहेल्दी भन्ने त होइन, तर क्वालिटी जुन हुन्छ, टेस्टको क्वालिटी अनि जुन फ्लेभर आउनुपर्ने, जुन अर्डर आउनुपर्ने, त्यो तिनीहरू चाहिँ लस भएर जान्छ।
2: त्यस्तै चाडपर्वमा एकैपटक धेरै मासु किनेर राख्दा त्यसको पोसिलोपना र गुणस्तर कायम राख्न मासु काट्ने, धुने, भण्डारण गर्ने र पकाउने वैज्ञानिक तथा सही विधि अपनाउन पनि चिकित्सकको सुझाव छ।
4: अब यो दसैँमा हाम्रो परम्परा पनि छ, अब घर घरमा खसी ल्याउने काट्ने, र त्यस्तो बेलामा बढी नै हुने भयो। अरू बेला जस्तो अब एक केजी दुई केजी थोरै परिमाणमा ल्याएर एकै दिनमा सकिहाल्ने भन्ने हुँदैन। अब हाम्रो यो बेलामा चाहिँ हामीले हाम्रो मासुको क्वालिटी खस्किन नदिनको लागि बध गर्ने बित्तिकै र हामीले अझ राम्रो उपाय भनेको छाला काट्यौँ भने त्यो मासुको क्वालिटी अझै बढेर जान्छ, अझै लङ स्टोरेज हुन्छ। र बध गर्ने बित्तिकै तुरुन्तै हामीले डिप फ्रिजमा हामीले स्टोर गरेर राख्यौँ भने एटलिस्ट हामीले 20-25 दिन 30 दिनसम्म त्यो डिप फ्रिजमा हुनु पर्यो। तर डिप फ्रिजमा राखिसकेको मासुलाई तुरुन्तै फेरि अहिले काट्ने, अब 4-5 घन्टा पछि फेरि बाँकी रहेको अनि बल्ल फ्रिजमा हालेर डिप फ्रिज गर्ने भनेर त्यसरी क्वालिटी मेन्टेन हुँदैन। काट्ने बित्तिकै हामीले डिप फ्रिजमा मेन्टेन गरेर राख्यो भने अलिक लङ टर्मसम्म स्टोर गर्न सक्यो, एउटा उपाय त्यो हो भने। अर्को चाहिँ ड्राई गरेर जुन सुकुटी बनाउँछौँ हामी, त्यो पनि एउटा प्रिजर्भेसन मेथडै हो। अर्को भनेको साल्टिङ गरेर एकदम नुनको कन्सन्ट्रेटमा धेरै नुन राखेर त्यसरी साल्टिङ गरेर गर्न सक्छौँ। बल्कमा यदि मासु घरमा स्टोर गर्नु छ भने यो अघि भनेको जसरी मासु प्रिजर्भ गरेर राख्न सक्यो। स्वस्थ खसी खसी बोकाहरू हामीले चिन्न सक्छौँ, आफ्नो हिसाबले पनि चिन्न सक्छौँ, अथवा अब यहाँ काठमाडौँको उपत्यकाको हिसाबमा चाहिँ रङ लाएको सिङमा रङ लाएको हिसाबले पनि, र त्यस्तो भेटिएन भने पनि हेर्दैखेरि बानी बेहोरा कस्तो छ, बानी बेहोरा हामी मान्छे जस्तै त हो, उसले पनि अब जिउमा एउटा झिङ्गाएर बस्यो भने उसले त धपाउँछ, कमसेकम शरीर त हल्लाउँछ। अरूले बोलाएको छ भने, अरू बाख्रा कराएको छ भने उसले त्यता टाउको फर्काएर त हेर्छ भनेको साधारण लक्षणहरूको आधारमा पनि हामीले स्वस्थ छ कि छैन भनेर जान्न सक्छौँ। र अब मासु भन्नेमा सबै स्वस्थै हुन्छ भन्ने पनि होइन, अब इनकेस स्वस्थै पशु काटेको बेलामा पनि भित्री अङ्गहरू कहिलेकाहीँ रोगी भेटिन सक्छ। त्यस्तो अवस्थामा चाहिँ त्यस्ता अङ्गहरू हामीले पन्छाएर अलग्गै गरेर लसपस हुन नदिने गरी र काटिसकेपछि विशेष ध्यान पुर्याउनु पर्ने भनेको आन्द्राको कन्टेन्टहरूसँग चाहिँ अरू मासु चाहिँ लसपस हुनै हुँदैन।
2: चाडपर्वको उत्साहसँगै आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै स्वस्थ पशुको मासु मात्र उपभोग गर्न विभागले सबैमा अनुरोध गरेको छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत साता देशका अधिकांश स्थानहरूमा मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। देशको पूर्वी भूभाग भन्दा पश्चिमी भूभागमा बढी वर्षा मापन गरिएको छ। देशका केही केन्द्रहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको टिकापुर केन्द्रमा 190.5 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। वर्षा र बदलीका कारण गत साता देशका केही केन्द्रहरूमा सरदर भन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदर भन्दा बढी तापक्रम मापन भएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो सता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। भारी वर्षा र हावाहुरीबाट लडेका पाकेको धानलाई जति सक्दो चाँडै काटेर थ्रेसर गरी र दाना सुकाई बिक्री गर्नुपर्छ। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रिनबाट जोगाउन नजिकैको मिलसँग समन्वय गरी बिक्री गर्ने अथवा चिउरा भुजा बनाई प्रयोगमा ल्याउनुपर्छ। यसअघि काटेर खेतमै छाडेको धानको फाँजोलाई अग्लो ठाउँ जस्तै आली अथवा काल्नामा सुकाउनुपर्छ। साथै बाला छिटो सुकाउन परालबाट छुटाउनुपर्छ। लडेको धानको बोटलाई बाँधेर खडा गर्नुपर्छ। बाँसको खम्बा गाडी त्यसमाथि भिजेको धानको बालालाई सुकाउनुपर्छ। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाले हावा दिई बेला बेलामा सलाई घाममा सुकाउने अथवा उपलब्ध धान सुकाउने मेसिनहरू प्रयोग गर्नुपर्छ। धानको बिउ छनौटका लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरी चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुपर्छ। धान बालीमा बाला पसाइसकेपछि दुध पस्ने अथवा भरिने अवधिमा पतेरो किराले धेरै नोक्सानी गर्ने भएकोले नियमित अनुगमन गर्नुपर्छ। नोक्सानी ज्यादा भएमा साइपरमेथिन 10% इसी 1.5 ml प्रति लिटर पानीमा मिसाई धानको बाला राम्ररी भिज्ने गरी छर्कनुपर्छ। उच्च पहाडका लागि सिफारिस गरिएका गहुँका जातहरू मोडोले 1, हिमगङ्गा, तिला, सुरमा, च्याकुरा, मुनाल तथा जौ बालीका लागि सिफारिस जातहरू मुक्तिनाथ, सोलु, उवा मध्ये उपलब्ध जातको गुणस्तरीय बिउ 60 केजी प्रतिरोपणका दरले भाइटाभ्याक्स 200 अथवा कार्बोन डाइजम युक्त विषादी 2 ग्राम प्रति केजी बिउका दरले उपचार गरेर छर्कनु पर्छ। मध्य पहाड़देखि उच्च पहाड़का लागि सिफारिस गरिएको तोरीको जात लुम्ले 1, मध्य पहाड़का लागि प्रगति र सुर्खेत स्थानीय तोरी 3, बेसीका लागि उन्नति र प्रीति मध्ये उपलब्ध जात कार्बन डाइजम युक्त विषादी 2 ग्राम प्रति केजी बिउका दरले उपचार गरेर छर्नु पर्छ। सुन्तला जात फलफुलको नर्सरीमा बिजु बिरुवा उत्पादन गर्नका लागि आवश्यक पर्ने बिउ र कलमी बिरुवा उत्पादनका लागि 3 पाते सुन्तलाको बिउ नर्सरीमा जमाउनु पर्छ। अम्बा, लिची र कागती लगायतका फलफुलहरूमा गुटीबाट तयारी अवस्थामा पुगेका हाँगाहरू मुख्य हाँगाबाट छुटाई नर्सरी बेडमा अनुकूलको लागि सार्नु पर्छ। चाडबाडको समय नजिकिँदै गर्दा पशु चौपायाको ओसार पसारका साथसाथै बेचबिखन पनि बढ्दै जाने हुनाले पशु चौपायामा लाग्ने रोगहरू फैलिने सम्भावना पनि सँगसँगै बढ्छ। तसर्थ बिरामी तथा रोगी पशु चौपायाको बेचबिखन तथा ओसार पसार गर्नु हुँदैन। ग्रामीण तथा व्यावसायिक रूपमा पालिएका वयस्क कुखुरालाई रानीखेत रोग विरुद्धको खोप लगाउनु पर्छ। बर्सातको पानीको पोखरीमा खाद्य तत्व बगाएर कमी हुन सक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समयमा 15 दिनको फरकमा 10-15 केजी कम्पोस्ट मल राख्नुपर्छ। यसका अतिरिक्त 700 ग्राम युरिया र 500 ग्राम डिएपी प्रति कट्ठाका दरले पानीमा घोली पोखरीको सबैतिर पर्ने गरी 7 दिनको फरकमा प्रयोग गर्नुपर्छ। मौसम सम्बन्धी जिज्ञासाका लागि पैसा नलाग्ने मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि अथवा पशुपक्षी पालन सम्बन्धी कुनै पनि जिज्ञासा भएमा कृषि संचार तथा मानव संसाधन विकास केन्द्रको कल सेन्टरको फोन नम्बर 1660019500 र नारको फोन नम्बर 1135 फोन गरी आवश्यक परामर्श लिन सक्नुहुन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र मोहदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
5: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट हिन्दू धर्मावलम्बीहरूको महान चाड बडा दशैं हिजो घटस्थापनासँगै सुरु भइसकेको छ। 15 दिनसम्म मनाइने बडा दशैंको फुलपाती आउँदो शनिबार अर्थात् यही असोज महिनाको 31 गते परेको छ। अर्को साताको म्युजिक क्याफे प्रसारण हुने दिनमा भने दशैंको महाअष्टमी परेको छ। आउँदै गरेको महान चाडबाड बडा दशैंको अग्रिम शुभकामनासहित दशैं मनाउन आफ्नो थाथलो जाँदै हुनुहुन्छ भने सुरक्षित यात्रा गर्नु होला भन्ने आग्रह गर्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौं नयाँ तथा पुराना 5 वटा नेपाली गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। हामीले भर्खरै मात्र प्रस्तुत गर्यौं आजको म्युजिक क्याफे कार्यक्रममा प्रसारण गरिने केही नयाँ तथा केही पुराना केही नेपाली गीतहरूको झलक। र तपाईँले यी गीतका झलकहरू सुनिसकेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 कल गर्न सक्नुहुनेछ। र तपाईँको कल यदि लागेन भने हामी फेसबुकमा अडियो लाइभ पनि छौँ, त्यहाँ कमेन्ट लेख्दै गर्नुहोला। र अहिले पनि कोही साथी आइसक्नु भएको छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: हेलो।
0: नमस्कार।
1: हजुर नमस्ते, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन, नमस्कार। उदयपुरतिरबाट जस्तो लाग्यो होइन, लाग्न चाहिँ पूर्वबाट हुनुहुन्छ, प्रतिनिधित्व गर्दै हुनुहुन्छ होइन। अनि दसैँ लाग्दैछ कि छैन? हिजोबाट त लागिसक्यो होइन। जे होस् तपाईँ त भोजपुरमै हुनुहुन्छ होइन? यताउति यात्रा गर्नु परेन अहिलेलाई, दसैँ मनाउनलाई चाहिँ होइन, टिका थाप्न यताउता गर्नलाई त आफ्नो ठाउँमा छँदैछ होइन। दसैँको शुभकामना छ तपाईँलाई है। दसैँमा हामी हाम्रो म आइन भने पनि हाम्रो सहकर्मी साथी आउनुहुनेछ। तपाईँलाई पनि शुभकामना। अब कुन गीत सुनेर सुनाउने त?
1: मलाई नम्बर लास्टको राखिदिनु न, 5 नम्बरको। ल
0: कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: ल फर्स्टमा तपाईँ अनि हाम्रो प्राविधिक दिदीको लागि बस्नेको सुनेर मजाले इन्जोय गर्नुहोला। अनि आउँदै गरेको बडा दसैँको धेरै धेरै शुभकामना रेडियो नेपाल इन्टायर टिमलाई नै। अनि साथीहरूलाई बस्नेको डेडिकेसन गर्नुपर्दा है, प्यारी साथी लक्ष्मी राई, अनि सानो सम्झना तिर्लो त्रिवेणी, हर्पल रोशनी, अशोक, विपिन राई, एक्सन ब्राज, वरुण तन्तले, अनि अरुण नदी खत्री, नरेन्द्र रिमाल हुनुहुन्छ, अनि प्रतिमा स्पर्शी, एन्जल तस्विरा बान्तव, राजेश कुमार माझी, लगायत धेरैजना साथीहरू सबैलाई भन्नुभयो भाइ।
0: ओके बाबाई, उहाँ हुनुहुन्थ्यो भोजपुरबाट मेखु राईजी। अर्को कोही साथी टेलिफोनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्छु। नमस्कार। गुड आफ्टरनुन। नमस्कार। उस्तै आवाज आयो त, म त झुक्यो
1: त। हामी
0: फाल्टै फाल्टै हो, एकैजना चाहिँ होइन।
1: एकैजना मान्छे चाहिँ होइन, एउटै भोइस आए पनि
0: है, भोइस त उस्तै छ, त्यो पनि दिदीबहिनी फरक फरक ठाउँबाट हुनुहुन्छ। मैले आवाज पहिचान गर्न खोजेको सकिनँ, आज मेरो हेडफोन अलिक सानो छ।
1: पहिलो कलर तपाईँले उदयपुर भन्नुहुँदै थियो नि, त्यस गर्दै गर्नुहुन्थ्यो, म दोस्रो कलरमा परे।
0: उदयपुर भोजपुर होइन, मोरङ सुनसरी उता इलाम बाट फोन आएन भने त कार्यक्रमको मजा नै हुँदैन नि त।
1: अन्त नि सबै श्रोताहरूले तपाईँलाई उति नै माया गर्नुहुन्छ नि त।
0: त्यही त, एकचोटि नाम भनिदिइहाल्नुहोस् न।
1: म उदयपुरबाट हो
0: सहयात्री।
1: दसैँको दिनै यसरी मनायो भन्ने कुरा चाहिँ थाहा हुन्छ, अहिले चाहिँ ठिकै छ।
0: ठिकै छ है, दसैँ मनाउने प्लान हुन्छ नि त, प्लान के छ भनेर सोधेको के?
1: प्लान त भइहाल्छ, छ प्लान पनि, अब मलाई प्लानै नभए पनि मनाइरहेको।
0: सार्वजनिक नगरौँ अहिलेलाई होइन।
1: हजुर,
0: भनेपछि सुटुक्कै भन्नुहुन्छ तपाईँले। ल ठिक छ, दसैँको शुभकामना सहित अब बज्दै गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन मित्र सिस्टरलाई कार्य सफलताको शुभकामना प्लस असङ सङ सुनेर इन्जोय गर्नु होला भन्न चाहे। अनि साथीहरू भन्नुपर्दा सायमा राई, रियम रिबी, नम्रता राई, एल्सन एल्ने, एक्सन विराज, आशिष नयन, ढकाल धर्मराज, सोम कुमारी राई, रूपा राई, पर्किमा श्री दिदी अभागी रमिला बान्तवा, दही चन्द्र बस्ने, दही चक्र बान्तवा, अनि दिल्सा राई, आरेमिका राई, कला लिम्बू, अनि सागर चुम्मा, गगन तिर थुमी कान्छा, गुरासर सुस्तरा, आरेमिका राई, कुमार पर्जा,
2: अनि अक्षत मगर लगायत धेरै साथी हुनुहुन्छ, विशेष गरी नाम छिटेको साथीहरूलाई अफिसमा इन्जोय गर्नु होला भन्दै बाई बाई।
0: ओके बाबाई। सहयात्री सरजी हुनुहुन्थ्यो उदयपुरबाट र पहिलो साथी हुनुहुन्थ्यो मेखुराई भोजपुरबाट। उहाँहरूले रोज्नु भएको र सुनाउनु चाहनु भएको गीत प्रस्तुत गर्न चाहन्छौ कार्यक्रम म्युजिक क्याफेमा। यो पहिलो साङ्गीतिक कोसेली चमेली चमेली तिमी छौ मेरो मनभरि, चमेली चमेली तिमी नै हो मेरो सान नानी, एकदेव लिम्बुको स्वरमा रहेको यो गीत सुनौ है त अहिलेलाई।

0: समेली समेली तिमी नै छौ मेरो मनभरि। वास्तवमा एकदेव लिम्बू अहिलेका नयाँ जेनेरेसनका युवाहरूलाई एकदमै मनपर्ने गायक पनि हुन्। उनका धेरै गीतहरू चर्चित पनि छन् र हामीले पनि कार्यक्रम म्युजिक क्याफेमा समेट्दै आएका पनि छौँ। र कार्यक्रम म्युजिक क्याफेमा पुनः स्वागत गर्न चाहन्छु र टेलिफोनमा आउनुभएको साथीलाई पनि साथीसँग पनि म कुरा गरिहाल्छु है। को हुनुहुन्छ? नमस्कार।
1: हेलो, नमस्कार।
0: नमस्कार, हजुरको शुभ नाम?
1: गीता राई, उदयपुरबाट।
0: गीता राई जी, सेवा है? सेवा
1: हजुर,
0: सेवा सेवा
1: सेवा। नमस्कार।
0: नमस्कार, अलिकति तामाङको छोराले सेवा भन्दाखेरि अलिकति त्यो उच्चारण अलिक मिलेन जस्तो लाग्यो, त्यही भएर झुकिनु भएको जस्तो लाग्यो।
1: तपाईँ त फुट भएको
0: हजुर
1: मिलिरहेछ
0: है, मिलिरहेछ है
1: हजुर।
0: गीताजी के गर्नुहुन्छ? पहिलोचोटि हामी कुराकानी गर्दैछौँ कि जस्तो लाग्यो।
1: होइन, लामो समय थियो।
0: अनि यसरी माया मारिदिने त लामो समयसम्म?
1: कलै लाग्दैन त्यही भएर।
0: को र भने कल त लाग्नु पर्ने हो होइन?
1: कति धेरै ट्राई, आज चाहिँ धेरै ट्राई गर्नु परेन
0: है। हिजोबाट दसैँ लागेर हो क्यारे, ट्राई गर्नै नपरेको, फाटो फोन लाग्यो।
1: बोनसमा परेको होला नि त म।
0: कस्तो मजाले भनिदिनु भयो है, बोनसमा पर्नु भयो तपाईँ।
1: दसैँको दसैँ तिहारको अफरमा परेको छु क्यारे म।
0: त्यति साह्रो पनि नहोला है गीताजी।
1: हुन सक्छ
0: है
1: हजुर।
0: अब गीत सुनौ न, कुन गीत सुन्ने र सुनाउने त?
1: गीत मैले तिन नम्बरको भनेको छु ल,
0: जाले रुमाल मायालाई छिनो नदिनु, छिनो दिए रुमाल पर्छ भन्छन् छुटिनु है।
1: हजुर,
0: साँच्चै हो कि हो?
1: खोइ गीतले मात्र भने होला,
0: लिनु दिनु भएको छैन नि त। प्रश्न सोधेको
1: थिएँ जान्छु ल
0: हजुर,
1: साथीसँग जान्छु ल।
0: गइहाल्ने पो?
1: हजुर,
0: म त यहीँ रोकेर राखिरहँ जस्तो कस्तो लागिरहेको छ मलाई।
1: अर्को साथीलाई पनि पालो दिनुपर्छ त्यही भएर।
0: कस्तो ज्ञानी ल, भनिहालौँ नाम फटाफट भनिदिइहाल्नुहोस् त।
1: तपाईँ हाम्रो नेपाल होल युनिटलाई आउँदै गरेको दसैँको धेरै धेरै शुभकामना भन्न चाहन्छु। साथीहरू अस्मिता बान्ता हुनुहुन्छ, गगन तेरा थु मेला अफ्रेम जन्मदिनको धेरै शुभकामना, शर्मिला चोखलाई आफ्नो जन्मदिनको धेरै शुभकामना, राजेश कुमार माझी हुनुहुन्छ, एन्जल तस्विरा प्रतिङ्ग प्रतीक्षा बान्ता हुनुहुन्छ, हर्बर रोशनी हुनुहुन्छ, सरिना गुरुङ राज गर्ने मगर लवली किराट हुनुहुन्छ, अनि सबैको लागि बाई बाई।
0: ओके बाई बाई। गीताजी हुनुहुन्थ्यो वहाँ उदयपुरबाट। अब अर्को साथीसँग पनि कुराकानी गर्न चाहन्छु म। को हुनुहुन्छ? नमस्कार।
2: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, के छ फुलाङ जी?
2: म फुलाङ हैन नि,
0: हो र वरुण जी।
2: हजुर हजुर,
0: हेर्नु कस्तो उस्तै लाग्छ तपाईँ दुईजनाको, खड्गो सुब्बाजी है
2: हजुर,
0: उस्तो उस्तै नाम लाग्छ क्या मलाई, सेम सेम नाम लाग्छ, अनि त्यही भएर कहिले काहीँ झुकिन्छ क्या।
2: ठिकै छ, कहिले काहीँ झुकिहालिन्छ नि।
0: अनि वरुण जी,
2: हजुर,
0: दसैँ त आइसक्यो त, ढोकैमा आइपुग्नु लाग्यो है?
2: दसैँ त ढोकामै आइरहेको छ, अब हाम्रो चाहिँ घर पनि विद्युत गरेकै छैन होइन।
0: कस्तो याद आयो तपाईँले त्यसो भन्दै गर्दाखेरि, तपाईँको रातो माटो सेतो माटो देवाली माटो के केले पोत्नुहुन्छ? साँच्ची पुरानो हाम्रो मौलिक घरहरू हुन्छ नि सांस्कृतिक।
2: पहिला चाहिँ हामी कमेर र चुन, कमेर र रातो माटोले पोत्थ्यौँ
0: हजुर,
2: अहिले चाहिँ चुन र रातो माटो मुनिबाट पुछारमा लाउँछौँ
0: है। भनेपछि रङ्गी रङ्गिँदैछ गाउँ घरहरू होइन?
2: रङ्गिँदैछ, अब घरतिर यता गाउँघरबाट गाउँघर आउने क्रम एकदम जारी छ होइन,
0: गाउँबाट बाबा आमाहरूले होइन आफ्ना मान्छेहरूले चाहिँ छोराछोरी आउने आफ्ना आफन्तजनहरू आउने बाटो कुर्दै हुनुहुन्छ होइन।
2: त्यसै छ, अब भलिबल गेमहरू कन्सर्टहरू भइरहेछ,
0: त्यसले त झन् एकदमै थप होइन रौनक त छाइदिन्छ नि त होइन।
2: हजुर हजुर, पक्कै पनि।
0: ल, अब एकदमै मिठो गीत बोल्दैछ वरुणजी, कुन गीत सुन्नु के अरे, कुन गीत त नभनौँ होइन, अघि नै छाडिसक्नु भएको छ गीताजीले।
2: विशेष गरी अब बस्ने गीत चाहिँ तपाईँलाई नि एकदम अब यो विजय दशमीको धेरै धेरै शुभकामना तपाईँ लगायत तपाईँको फ्यामिलीलाई भन्न चाहन्छु, अनि त्यसै गरी हाम्रो प्राविधिक मित्रलाई पनि एकदम दसैँको शुभकामना, अनि मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेतलाई एकदम मिठो माया सम्झना भन्न चाहन्छु, अनि हाम्रो सुमी लिम्बुची यात्रामा हुनुहुन्छ उहाँलाई शुभयात्रा भन्न चाहन्छु, अनि आज यता भोजपुरको साथी हुनुहुन्छ चन्तली कुलुङ शर्मिला, उहाँको चाहिँ जन्मदिन परेको रहेछ, चन्तली कुलुङ शर्मिला जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु, अनि बहिनी हिमा राई, अनि ढकाल धर्मराज हुनुहुन्छ, प्रकाश लोटेल जोसेली, सुमी लिम्बू भइहाल्नु भयो, प्रवीण मगर, भाइ निमा शेर्पा, हाम्रो नगेन्द्र रिजाल, मेघराज कोइराला, अमित केराई, खेम लिम्बू, कमला मुखिया, मुना मुखिया, हाम्रो सरस्वता पोखरेल हुनुहुन्छ, टिका किराती, तिम्सी कला, अतीत बैजू, हरि रुम्बा, बसन्त श्रेष्ठ, दायुक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, सुनु सुनिता कुलुङ, सुनिता कुलुङ, सानु कमला, अनि हाम्रो दिदी ऋतु सुब्बा, शीतल लामा, अल्का बान्तावा पनि हुनुहुन्छ, योबिन राई हुनुहुन्छ, सरिना गुरुङ, लवली किरात, रोशन फुलाङ हुनुहुन्छ, अनि लक्ष्मी छेत्री मिज, पूर्वेली आकाश राई, लक्ष्मी राई, सबिना मगदिन हुनुहुन्छ, हर्पल रोशनी, बालकुमार लामा, तायमा राई, प्रतीक्षा बान्तावा, एक्सन विराज हुनुहुन्छ, जुनिना गुरुङ, अनि रत्न बहादुर थापा दाई, चन्द्र बस्ने दाई, टङ्क किरात हुनुहुन्छ, जुनिका गुरुङ, अनि त्यसै गरी हाम्रो घायल रमा, अनि मेखुराई, अनि हाम्रो कला लिम्बू, खड्ग सुब्बा, सपना खड्का हुनुहुन्छ, नानु निर्मला शाह, गुरा सरसुसरा, शङ्कर ढकाल लगायत धेरै साथी हुनुहुन्छ जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, सबै सबैलाई दसैँको शुभकामना भन्दै छुटिन्छ है। बाई बाई।
0: ओके बाई बाई। वरुण चलचलेजी हुनुहुन्थ्यो उहाँ। अब भने म केही कमेन्टहरू पढ्न चाहन्छु। नमस्ते, विजय दशमीको शुभकामना सूर्य दाई भन्नुभएको छ। म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउनु हुने इलाम जितपुरकी मिडिया प्रेमी दिदी मञ्जना राई र सिन्धुलीकी मिडिया प्रेमी बहिनी इसा दाहाललाई जन्मदिनको शुभकामना। सबैको शुभ दिनको कामना, मिठो सम्झना सहित ह्याप्पी दसैँ भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ राजाराम रायमाझीजीले। अब बज्ने गीत उहाँले आफ्नो मुटु किसु रायमाझी, लवली छोरा रामराजा रायमाझी, अनि सुमी लिम्बू, अरुण नदी खत्री, मुना मुखिया, सिम्पल सरिना, रामबहादुर, ओमबनि, सुखरामलाई दसैँको शुभकामनासहित अब बज्ने गीत सुनाउन चाहनु भएको छ। सायमा राईजीले पनि हेलो गुड आफ्टरनुन भन्नुभएको छ। उहाँले खोटाङबाट यो कमेन्ट लेख्नुभएको छ। उहाँले अब बज्ने गीत चाहिँ विशेष गरेर सहयात्री सरू, अलिसान, अलिना, एक्सन विराज राई, आशिष नयन, रियम रुबिन बान्तवा, नम्रता राई, पूर्णबहादुर थुलुङ, कुमार प्रजा, अनि अमेरिका राई, यसलाई मैले गलत प्रोनाउन्सिएसन गरेको रहेछु भने पनि छुट दिनुहोला, यहाँ लेखिएको त्यही छ। सागर पुमा, शेखर प्रसाद श्रेष्ठ, अनि किताब सिंह राईलाई मिस्यु भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। संगीता लामा सङ्गीतजीले पनि हामीलाई लासो फ्याफुला सन्चै हुनुहुन्छ दाई लासो भन्नुहुँदै उहाँले कार्यक्रम सुन्दैछु र अब बज्ने गीत चाहिँ संगीता लामा सङ्गीत भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। हामी पनि सुनाउन चाहन्छौँ तपाईँ एसडी योगी र अन्जु पन्तको स्वरमा रहेको यो मिठो गीत, जाले रुमाल मायालाई चिनो नदिनु, चिनो दिए रुमाल पर्छ भन्छन् छुट्टिनु। बाँकी चाहिँ गीतबाट सुनौ र तपाईँ कल गर्दै गर्नुहोला, तपाईँ कमेन्ट पनि लेख्दै गर्नुहोला, तपाईँको कल हामी रिसिभ गर्नेछौँ र कमेन्ट पनि पढ्ने नै छौँ।

0: एकाको स्वर अन्जु पन्त भनेको थिएँ, यसमा रेशमा फुनको स्वर रहेको मैले सच्याउन चाहेँ यति बेला। र कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू प्रस्तुत गर्नका साथै तपाईँसँग रमाइलो कुराकानी गर्नका लागि हामी तयारी अवस्थामा छौँ। र अहिले टेलिफोनमा कोही आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु र त्यसपछि तपाईँले माया गरेर पठाउनु भएको सुन्दर कमेन्टहरूलाई पनि पढ्ने रहेछु। यति बेला कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
1: हेलो, नमस्ते, नमस्कार, गुड आफ्टरनुन। फाइनली फोन लाग्यो, ह्याप्पी दसैँ पनि
0: है। फोन लागेर मात्रै ह्याप्पी हो कि पुरै दसैँ लागेर ह्याप्पी भयो? तपाईँको स्वरमा यो एउटा छ नि उत्साह होइन, एउटा आशा होइन, कस्तो गजबको स्वर लाग्छ क्या मलाई।
1: के लाग्छ रे?
0: एकदम गजबको मिठो लाग्छ भनेको।
1: मिठो होइन, मिठो मानेर सुन्नुभयो तपाईँको, त्यो सुन्ने कान एकदमै राम्रो मनदेखि एकदम थ्याङ्क यू।
0: मेरो कान त पुरै ढाकिरहेको छ, कसरी राम्रो देख्नुभयो तपाईँले यति बेला।
1: होइन, यस्तो हो, जसरी एउटा जिब्रोले सब थाहा पाउँछ भने एउटा सुन्ने कानले एकदम राम्रो सुन्छ नि त। फेरि
0: बल्ल थाहा पायो त तपाईँले भनेपछि।
1: अनि
0: के छ मन्जुजी?
1: खबर खबर एकदमै ठिकठाक छ। अब विशेष यहाँको मिठो आवाज सुन्न पाइन्छ, त्यो पनि राम्रो लाग्छ, रमाइलो लाग्छ होइन।
0: मेरो घरको मान्छेले तपाईँको आवाज त एकदमै कस्तो कस्तो लाग्छ भन्नुहुन्छ, तपाईँ एकदम मिठो छ भन्नुहुन्छ है। के के के के भयो होला यो?
1: होइन, यस्तो हो फेरि, कस्तो हो भनेदेखि अब मलाई मन परेको चिज भनौँ न अर्को व्यक्तिलाई मन नपर्ला होइन, र म कतिपय कुराहरू विचारहरू मिल्न सक्छ होइन, तर मलाई मन पर्छ
0: है
1: त्यति भने होइन।
0: यो पनि मैले बल्ल थाहा पाएँ भनेपछि दसैँ एकदमै रमाइलो हुनेवाला छ यसपालि।
1: म दसैँ रमाइलो नै हुनेवाला छ, मैले भनिहालेँ अघि नै पनि, म सधैँ ह्याप्पी हुने प्रयास छु, सधैँ खुसी हुन्छ। दुःख पीडा कसलाई होइन पर्ला, हरेक व्यक्ति व्यक्तिमा छ दुःख पीडाहरू होइन।
0: त्यही भएर भन्छु क्या म, हाम्रो मन्जुजीबाट सिक्नुहोस् धेरैजनाले सिक्नुपर्छ होइन। अनि मन्जुजी अब बजे गीत कसलाई सुनाउन जानुहुन्छ तपाईँ?
1: मैले गीत एक नम्बरको रोजाइमा पारेको छु। हुन्छ, सम्झना र सन्देशहरू राख्नु पर्दा एकदमै तपाईँको त मिठो आवाजमा आभास मिसाउन पाएँ, तपाईँलाई नै एकदम मिठो सम्झना मिठोमा बाँकी समय शुभ रहोस् भन्न चाहन्छु। र मेरो आभासलाई रेडियोसम्म पुर्याएर तपाईँ अनि म बिचकै दुरीलाई सोचो नजिक आत्मीयता बनाइदिनु भएको छ। टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद शुभ दिन भन्न चाहन्छु। रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठोमा हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला सुन्दै हुनुहुन्छ हाम्रो आशिष नारी हुनुहुन्छ, हाम्रो ढकाल धर्मराज दाई सुन्दै हुनुहुन्छ, उहाँलाई पनि मिठो सम्झना एकदमै ह्याप्पी दसैँ पनि भन्न चाहन्छु। अनि यता हुनुहुन्छ हाम्रो गगन तेह्रथुमे दाई, राजेश कुमार माझी, रोशन दाई, अनि यता हुनुहुन्छ हाम्रो रत्न थापा दाई हुनुहुन्छ, चन्द्र बस्ने दाईलाई मैले धेरै सम्झेको छु, विकास थापाको दाजुभाइलाई नै मैले सम्झिराखेको छु, निर्मला गुरुङ सरातिर उपासना हुनुहुन्छ, जीवन कार्की दाई हुनुहुन्छ। अब ककसको नाम छुट्यायो भन्दाखेरि धेरै साथीहरू हुनुहुन्छ मेरा होइन, मैले सबैलाई समेट त सकिनँ होला, कोही कसैलाई पनि मैले बिर्सेको छुइनँ। आँखाभरिका सम्झना मुटुभरिको माया अनलाइनको माध्यमबाट देश विदेशबाट मभन्दा अगाडि आउनु गुम्दा पछाडि आउनुहुन्छ, कार्यक्रम सुनेर साथ दिनुहुन्छ, जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न, सबै साथीहरूलाई मेरो धेरै धेरै सम्झना माया शुभ दिन शुभ कार्य। एकदमै दसैँ नजिकैदेछ, जो जति यात्रा गर्दै हुनुहुन्छ सबैलाई एकदमै सुरक्षित यात्रा गर्नुहोला, शुभ यात्रा भन्न चाहन्छु। सबैलाई ह्याप्पी दसैँ भन्दै अब आफ्नो गीत पनि सुन्न अनि सुना
0: रामप्रसाद लिम्बु जी, के छ हाल खबर? म एकदमै ठिक ठाक छु। तपाईँलाई पनि शुभकामना। तपाईँको स्वास्थ्य अवस्था कस्तो छ?
2: ठिकै छ
0: है, एकदमै खुसी लाग्यो तपाईँले फोन गर्नुभयो। अनि यसपालिको दसैँ कसरी मनाउँदै हुनुहुन्छ रामप्रसाद जी? सदा सदा जस्तै गरेर है। अनि रामप्रसाद जी एउटा मिठो गीत बोल्दैछ, सलल कर्णाली सलल तम्रै रूप आँखैमा झलल, प्रमोद खरेलको स्वरमा रहेको मिठो गीत बोल्दैछ, कसलाई सुनाउन चाहनुहुन्छ?
2: सबैलाई,
0: ओके बाबाई, छोटो कुराकानी गर्नुभयो उहाँले।

उहाँलाई धेरै धेरै धन्यवाद र केही कमेन्टहरू पढ्न चाहन्छु यति बेला। राजाराम रायमाझी, कुलबहादुर लामा, युक्त प्रसाद श्रेष्ठ लगायत धेरै साथीहरूले हेरि पनि रहनु भएको छ। मनिषा बान्तवा, मनुजीले नमस्ते सूर्य दादा सेवा आराम हुनुहुन्छ भन्नुभएको छ। सिलसिला मिडिया ग्रुप नेपाल प्रभासको सदस्य मनिषा बान्तवा हुनुहुन्छ उहाँ। अब बज्ने गीत चाहिँ कल्पना साम्पाङ, मिसिङ रेवत, श्री आङबुहाङ लिम्बु, अमृत कुरुङबाङ निर्दोष अनि सिएम लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। युक्त प्रसाद श्रेष्ठले नमस्कार सर, म कोहलपुर बाँकेबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। उहाँले कार्यक्रम मार्फत चाहिँ आत्मीय मित्रहरूमा मिठो सम्झना भन्नुभएको छ। कमला ओनेम लिम्बुजीले हेलो नमस्ते सेवा र भन्नुभएको छ। काली कमला ओनेम लिम्बु, सहयात्री मिडिया ग्रुप प्रभास ताब्लेचुङको हुनुहुन्छ उहाँ चाहिँ। उहाँले सन्देश गुरुङ, पञ्च खाजुङ, रमेश साम्पाङ राई, खुसी यमुना विष्ट, कुमार प्रजा, निशान योङहाङ, लक्ष्मी राई, लक्ष्मी छेत्री, अतीत अञ्जन राई लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। निशा थोकरजीले नमस्ते दाई, म पनि सुन्दैछु कार्यक्रम, सबैलाई मिस यु भन्न चाहनु भएको छ। अनि उषा किरण मुस्कानजी अनि बलराम दुङ तामाङजी लगायत धेरै साथीहरूले, विक्रम दुङ तामाङजी लगायत धेरैले हामीलाई सुनिरहनु भएको छ। प्रशान्त लकान्त्रीजीले हेलो दाई, म पनि सुन्दैछु है, इमाडोलबाट कार्यक्रम सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। मुस्कान मन्दिरा राईजीले हाई भन्नुभएको छ भने बाँकी चाहिँ गीत सुनौ, त्यसपछि हामी अन्तिम चरणमा तपाईँसँग कुराकानी गर्न र तपाईँको कमेन्टहरू पढ्न आउने नै छौँ। अहिलेलाई भने प्रस्तुत छ सलल कर्णाली, सलल तम्रै रूप आँखैमा झलल, प्रमोद खरेलको स्वरमा छ यो मिठो गीत।

0: यो मिठो गीतलाई बिचैमा राख्नु परेको छ र आजको कार्यक्रमको करिब करिब उत्तरार्धतिर आइसकेका छौँ र तपाईँलाई जाँदा जाँदा एउटा गीत छोड्छौँ र एकजना साथीसँग सम्भवतः कुराकानी गर्न सक्छौँ होला, कति सकिन्छ हामी छोटो कुराकानी गर्न प्रयास गर्छौँ र तपाईँले पठाइरहनु भएको केही सुन्दर कमेन्टहरू पनि पढ्न चाहन्छु म पार गरी पञ्चजीको पनि यहाँ कमेन्ट देखिरहेको छु। उहाँले तेह्रथुमबाट अब बज्ने गीत चाहिँ सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। विनिता आङदेमे लगायत धेरै साथीहरूलाई, सरु गुरुङले हेरिरहनु भएको छ, उषा किरण मुस्कान भान्तोवाजीले हामीलाई धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ र टेलिफोनमा कोही हुनुहुन्छ, म उहाँसँग कुराकानी गरिहाल्छु। नमस्कार।
1: हेलो, नमस्ते सुरेन्द्र।
0: नमस्ते, के त ढिलो गर्नुभयो? राजधानी नजिकको मान्छे होइन, बिस्तारै गए नि हुन्छ, ढिलै गए नि पुगिन्छ त्यही त। अनि के छ नयाँ नौलो?
1: एकदम ठिकठाक छ, दसैँको शुभकामना है हजुर।
0: तपाईँलाई पनि एकदमै शुभकामना छ, बुझिहाल्नुहुन्छ तपाईँ अब के गर्ने होला। बुझकी मान्छेले फटाफट नाम लिइहाल्नु हाल्नुहोस् त आजलाई।
1: ल हुन्छ, अन्तिम अन्तिममा आए अब सबै सबैलाई सम्झन दसैँको शुभकामना भन्दै छु।
0: ओके बाबा, आहा कति ज्ञानी है। र म कमेन्ट पढ्दै थिएँ केही साथीहरूको, उहाँले त्यस्तै गरेर सुषमा शिवाकोटीजीले हेलो दाई के छ भन्नुभएको छ, म एकदमै ठिक छु। मुस्कान मन्दिरा राईजी

राई लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ भने टेकबहादुर धामीजीले सुन्दैछु म सुदूरपश्चिमको महेन्द्रनगरबाट दसैँको शुभकामना सुनाइदिनु होला सम्पूर्ण नेपालीमा भन्दै बाई बाई भन्नुभएको छ र अब भने हामी पनि बाई बाई भन्दैछौँ कार्यक्रम म्युजिक क्याफे अर्को साता दसैँमा दसैँको महाअष्टमीको दिनमा हुनेछ र सहकर्मी सुभा भट्टराई आउनुहुनेछ तपाईँ सामु त्यो दिन पनि कुराकानी गर्नुहोला साथ दिनुहोला भन्दै आज को म्युजिक क्याफे कार्यक्रमबाट प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तान छुटिएर जाँदैछौँ र अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा प्रस्तुत गर्नका लागि सहकर्मी मन्जिल घिमिरे एकदमै तयारी अवस्थामा हुनुहुन्छ उहाँलाई पनि स्टुडियोमा स्वागत गर्दै आजको कार्यक्रमबाट हामी छुट्टिन्छौँ हवस् त नमस्कार।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

0: देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।
1: हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेभ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू हामीलाई एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा मोहन राई माझी, उद्घोषणतर्फ विमला राई, रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म दशैँ सम्बन्धी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 प्रस्तुत गर्नेछौ तामाङ भाषाको कार्यक्रम स्यालगार। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 यहाँले सुन्नुहुनेछ बिबिसी नेपाली सेवाको लाइफ लाइन कार्यक्रम बिबिसी हातेमालो। 5:30 सुनाउनेछौँ बालगीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ सरोज गोपाल बाबा राणाले भने रचना रहेको छ नवराज कार्कीको, सङ्गीत रहेको छ सरोज गोपालको। यो स्वदेश कानपछि करिब 3 बजेसम्म यहाँलाई दशैँ सम्बन्धी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौं अबको करिब 3 बजेसम्म सुनाउँदैछौ केही दशैं पर्वसँग सम्बन्धित गीतहरू सुनौ यति बेला हेमन्त शर्माको स्वरमा सुदन डोटेलको रचना रहेको छ भने सरोज प्याकुरेलको संगीत

अहिले सुनायौं लोक पौडेल र टीका प्रसाईको स्वर, हरि उप्रेतीको रचना, विकास चौधरीको संगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ दशैं पर्वसँग सम्बन्धित गीतहरू। अबको पालोमा सुनाउँदैछौ गोपाल तिमल सिन्हा र पूर्णकला बिसीको स्वर, गोपाल तिमल सिन्हाको रचना रहेको छ भने प्रकाश कोइरालाको संगीत।

अहिले सुनायौं नवराज ढुङ्गाना र कोपिला तामाङको स्वर, साजन पराजुलीको रचना, नवराज ढुङ्गानाको संगीत। अब सुनाउँदैछौ यो अर्को दशैंसँग सम्बन्धित गीत, नरबहादुर बिसीको स्वरमा, रचना र संगीत गायक स्वयंकै रहेको छ।

अहिलेलाई दशैंसँग सम्बन्धित गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ श्रीदेवी देवकोटा र खुलेन्द्र विकको स्वरमा कमल जीशीको रचना र संगीत रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: एल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आधारभूत तालिम सकी आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई नैतिक, इमान्दार र निष्ठावान भएर काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बडा दशैं अन्तर्गत नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो। र साउदी अरबको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि क्षेप्यास्त्र प्रहार, एकजनाको मृत्यु, 11 जना घाइते। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारी आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाह

0: ले सधैँ अग्रभागमा रहेर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा र सही रूपमा रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो।
1: कुनै पनि पेसागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीता हो। यो सँगै पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेसागत सफलता हासिल गर्न मदत गर्दछ। जिम्मेवारी प्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी, आफ्नो कर्तव्यमा अधिक रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु।
0: प्रधानमन्त्री शाहले प्रहरी सेवामा आबद्ध रहँदा पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्दै जिम्मेवारी प्रति जवाबदेही रहने कुरालाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सेवामा रहेर महत्वपूर्ण जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपरी, भेदभाव नगरी, आफ्नो कर्तव्यमा कटिबद्ध रहन आग्रह गर्दै नागरिकका भावना अनुरूप काम गर्न पनि निर्देशन दिनुभयो। उहाँले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रण गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री शाहले दीक्षित भएका प्रहरीहरूलाई बधाई ज्ञापन गर्दै प्रहरी सेवामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने परिवारजनप्रति आभार व्यक्त गर्नुभयो। यस्तै समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न सुरक्षा चुनौतीको सामना गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीवधनको रक्षा गर्न अग्र पंक्तिमा रहेर जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा, सप्तशती, चण्डी, श्रीमद देवी, भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कुजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको चाप बढ्न थालेको छ। सामान्य अवस्थामा पनि देवी मन्दिरमा भिड लाग्ने गरेकामा आज दशैंको दोस्रो दिन भएकाले भक्तजनको चाप बढेको हो। राजधानीका गुहेश्वरी, जय बागेश्वरी, मैती देवी, कालिका स्थान, नक्साल, भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, सामुण्डा माई, सुन्दरी माई, वज्र योगिनी, बंगलामुखी, टोखा, चण्डेश्वरी लगायत शक्तिपीठमा भक्तजनको लाम लागेको छ। यसै गरी पाथीभरा, छिन्न मस्ता, गहवा माई, पलाञ्चोक, नाला भगवती, चण्डेश्वरी, मनोकामना, इच्छा कामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्र तारा, बढी मालिका लगायत देशभरका देवी मन्दिरमा समेत भक्तजनको भीड लागेको छ। बडा दशैं नजिकिएसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो। बडा दशैं सुरु भएपछि बाँके र बर्दियाका मूर्तिकारहरू माटाका देवी देवताका मूर्ति बनाउन व्यस्त छन्। तर आवश्यक कच्चा पदार्थ र सजावटका सामग्री सहज रूपमा उपलब्ध नहुँदा मूर्तिकारहरू समस्यामा परेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
2: दशैंको चहल पहल बढेसँगै बाँके र बर्दियाको नेपालगंज र गुलरियाका बजारमा मूर्ति बनाउने कलाकारहरूलाई भ्याइ नभ्याइ छ। कलाकारहरू दिनरात मेहनत गरेर देवी देवताको मूर्ति तयार गर्न व्यस्त छन्। वर्षौंदेखि चल्दै आएको परम्परागत सिपलाई व्यवसायमा रूपान्तरण गरेका कलाकारहरूका लागि दशैं आमदानीको मुख्य समय समेत हो। तर मूर्ति बनाउन आवश्यक माटो तथा सजावटका सामग्रीहरू सहज रूपमा नपाउँदा भने उनीहरूलाई समस्या हुने गरेको छ। कतिपय सामग्री भारतबाट ल्याउनु पर्ने भएकाले झन्झट सँगै लागत समेत बढ्ने गरेको उनीहरूको गुनासो छ। स्थानीय मूर्तिकार शिवकुमार राठौर:
3: अब यो माटोको समस्या नजिक एरियामा पाइन्छ। माटोलाई सहज रूपमा उपलब्ध गराउनको लागि हाम्रो स्थानीय सरकार राज्यले व्यवस्था गरिदिएपछि हामीले यो मूर्ति बनाउन अलिक सहज रूपमा सम्पन्न हुन्छ।
2: विशेष गरी तराई क्षेत्रमा घटस्थापनाका दिन देवीको मूर्ति स्थापना गरी पूजा गर्ने प्रचलन छ। यही धार्मिक तथा सांस्कृतिक परम्पराका कारण दशैंको समयमा माटाका मूर्तिको माग बढ्ने गरेको छ। करिब एक दशकदेखि मूर्ति बनाउँदै आउनु भएकी सुषमा चौधरीले गुलरियामा तयार भएका मूर्ति स्थानीय बजारसँगै बाँके लगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको बताउनुहुन्छ।
4: 10 वर्ष भयो मूर्ति बनाएको। राजापुर नगरपालिकामा पनि जान्छ मूर्ति, बाँके जिल्लामा पनि जान्छ, अरू गुलरिया नगरपालिकामा पनि जान्छ मूर्ति।
2: केही वर्ष अघिसम्म भारतीय बजारबाट नेपालभित्र नै माटाका मूर्ति अहिले स्थानीय स्तरमै बन्न थालेका छन्। यसले एकातर्फ स्थानीय कलाकारको सिप र व्यवसायलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मूर्ति खरिदमा बाहिरिने रकम समेत स्थानीय बजारमै रहने वातावरण बनेको छ। स्थानीय युवा विष्णु पौडेल:
5: मूर्ति यहाँ उत्पादन नहुँदाखेरि यहाँ नबन्दा बाहिर भारतबाट आउँथ्यो, जसले गर्दा हाम्रो सम्पूर्ण आर्थिक गति भारततिर जान्थ्यो। तर अहिले यहीँका स्थानीयहरूले यो मूर्ति बनाउन लागिसकेपछि नेपालबाटै लिएर जाने अहिले प्रचलन बढेको छ।
2: परम्परागत कला र सिप संरक्षण सँगै माटाका मूर्ति निर्माणले स्थानीय स्तरमा रोजगारी र आमदानीको अवसर समेत सिर्जना गरेको छ। आवश्यक कच्चा पदार्थको व्यवस्थापन, सिप संरक्षण र बजार विस्तारमा स्थानीय सरकारले सहयोग गर्न सके लोप हुँदै गएका यस्ता परम्परागत पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: गृह मन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिमस्टेकको गृह मन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। बैठकमा लागू पदार्थ ओसार पसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपज्जन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस सन् 2026 का अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले प्रत्येक नागरिकले आफ्नो मानसिक स्वास्थ्य सम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मुगुको खतियाड गाउँपालिका 11 स्थित बिरा खोलामा सड़क निर्माणका क्रममा माथिबाट खसेको सुक्खा पहिरोमा परि एस्काभेटर सहित चालक पुरिएका छन्। सोही घटनामा परि सहचालक घाइते भएका छन्। बेली ब्रिज जोड्ने स्थानमा सड़क खन्ने क्रममा आज बिहान करिब 8:30 बजे सुक्खा पहिरो खसेको थियो। पहिरोमा 23K3276 नम्बरको एस्काभेटर र त्यसका चालक 24 वर्षीय विमल बाघ पुरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा परि सोरु गाउँपालिका 1 निवासी 22 वर्षीय सहचालक विनय मल्ल घाइते भएका छन्। पहिरोमा पुरिएका चालकको उद्धारका लागि इलाका प्रहरी कार्यालय, रातापानी र प्रहरी चौकी माचौरबाट 13 जना प्रहरीको टोली घटनास्थलमा खटिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका 4 स्थित यस मोड नजिकै सुदूरपश्चिम यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सड़कमा पल्टिँदा 7 जना घाइते भएका छन्। काठमाडौँबाट धनगढ़ीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001X2330 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिएको थियो। करिब 40-45 जना यात्रु सवार रहेको उक्त बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रकसँग समेत सामान्य ठोकिन पुगेको थियो। ठोकिँदा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ। दुर्घटनामा घाइते भएका 7 जनालाई तत्काल उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. साउदी अरबको रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो फेरि क्षेप्यास्त्र प्रहार हुँदा एकजनाको मृत्यु भएको छ. आक्रमणमा परि अन्य 11 घाइते भएका साउदी सेनाका प्रवक्ताले बताएका छन्. मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्. क्षेप्यास्त्र आक्रमणपछि यात्रुहरू बस्ने एउटा प्रतीक्षालयमा आगलागी भएको पनि अधिकारीहरूले बताएका छन्. सोही विमानस्थलमा यसअघि भएको आक्रमणमा 13 को मृत्यु भएको थियो भने 300 भन्दा बढी मानिस घाइते भएका थिए. र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्ध विराम सहमति भएको दावी गर्नुभएको छ. उहाँले युद्ध विराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण दिनुभएको छैन. युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई यस्तो सहमति भएको जानकारी नभएको बताउँदै रूसले पनि आक्रमण रोक्ने भए युक्रेन त्यसका लागि तयार रहेको बताउनु भएको छ. उहाँले ट्रम्पको घोषणापछि पनि रूसले युक्रेनका ऊर्जा पूर्वाधार आक्रमण गरेको आरोप लगाउनु भएको छ. ट्रम्पले रूसबाट डिजेल आपूर्ति गर्ने हालै भएको सम्झौता कार्यान्वयनका लागि युक्रेनले रूसी तेल पूर्वाधारमा आक्रमण रोक्नुपर्नेमा जोड दिँदै आउनु भएको छ. उक्त सम्झौताको युक्रेन सहित अमेरिका र युरोपका केही राजनैतिक नेताहरूले आलोचना गरेका छन्. युद्धका क्रममा रूस र युक्रेनले एक अर्काका ऊर्जा पूर्वाधारमा निरन्तर आक्रमण गर्दै आएका छन्. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. आधारभूत तालिम सकी आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई नैतिक इमान्दार र निष्ठावान भएर काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन. बडा दशैं अन्तर्गत नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो. र साउदी अरबको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि क्षेप्यास्त्र प्रहार, एकजनाको मृत्यु, 11 घाइते. रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो. समाचारको अर्को बुलेटिन 4 सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटे दनवारी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाही कुनै पनि पेसागत सफलताको लागि पहिला मानुष आफ्नैमै नैतिकता निष्ठा तसुई इमान्दारी पनि आवश्यक रहल बाजिरेलक। राष्ट्रिय पुलिस प्रतिष्ठान महाराजगंजमा आज आयोजना गर्ल प्रहरी निरीक्षक आधारभूत तालिम 184 समूह दीक्षान्त भेलामा प्रधानमन्त्री शाही तालिममा सिक्ल सिकाइलाई पूरा रूपमा माने तसु व्यवहारमा उतारेले दीक्षित हलार सेब्बेले निर्देशन दिलर छ। प्रधानमन्त्री शाही संगठनमा पूरा कट्ट रखेको सहयोग तसु मिलेको काम कर्ला सँगै रहेले अनुरोध गर्दी सूचना प्रविधि कामलाई छिटो चाँडो सजिलो तसु स्पष्ट बान्या पार्लार मात्र नयकेको समय जोगालार तसु समयमै अपराधक छानबिन अंशु समयमै घटनालाई रोकै पार्ला धारणा व्यक्त गर्ला रहेस। भेलामा प्रधानमन्त्री शाही सबैभन्दा सोलारी तालिम दिलार चोप बहादुर डेङ्गालाई कुलानन्द विद्या पुरस्कार दिएको सम्मान कर्लक छ भने तालिम पूरा कर्ल 79 जना इन्सपेक्टर दीक्षित भएरेला। उही अवसरमा नेपाल पुलिसक आइजिपी दान बहादुर कार्की जनता कर्तव्य पूरा कर्ला जिम्मेवारी पाइल राष्ट्र सेवक पुलिसे पदक अधिकार नैराम्रो सो नैचाल्या बाजिरेलक। उही समूह दीक्षान्त भेलामा सम्बोधन गर्दी उही उसे कुरो बाज्ल हो। आइजिपी कार्की व्यक्तिगत स्वार्थ नैराम्रो लोभ लालच तसु पदक अधिकार नैराम्रो चालाते पुलिस संगठन नै बदनाम हखलार बाज्दी उही इमान्दारीता अनुशासन व्यावसायिक निष्ठा तसु जनता जिम्मेवारीले आगु धरिको काम गरेले निर्देशन दिलर छ। नेपाल रेडक्रस सोसाइटी बुढी गण्डकी लरीमा 81 जैलबारी उद्धार कामलाई चाँचारो गरिरहेक। जैलकानु बिहानी गोर्खा चुम्नुब्री गाउँपालिका 6 चुम्लिङ नजिकै उइन गुलुङ लरिकबाटे लेदो सैतक बाढी स्याहार लरी ठुनन्जयको किचु समय पाछे फुटेको बुढी गण्डकी लरीमा 81 बाढी जैलर लिक। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरणक सुरुक विश्लेषण अनुसार बाढीकबाटे 5 सम्पर्कमा भइकेन। सम्पर्कमा नै रहलमा चुम्चेत उइन गुलुङक सुनाम लामा लाप्पा थोर्मा लामा कर्म लामा सोम्बुती लामा तसु तेन दोर्जे लामा र छन्। ओलख खोजलार काम भने पुलिसे करिथर्ल पुलिसे जनारे लिक। ओस्निके 2 पक्की पुल 2 झोलुङ्गे पुल 3 पानीबत्ती आयोजना 4 हवन कर्लार कुण्ड 45 घर पूरा रूपमा तसु 27 मनमनेक नाश हख्ल 34 गोठ तसु 3 मोटर गाडी पनि नाश भएरे लिक। नेपाली सेना 4 हेलिकप्टरकबाट 9 विदेशी सहित 82 उही बेला उद्धार पनि कर्ल र छात। नेपाल रेडक्रस सोसाइटी महामन्त्री ऋषि खनाले बाढीक नाशक अनुमान गरेको उद्धार काममा स्वयंसेवक खटाको तसु गैर खैलार सामग्री उसे ठाउँमा पुर्याले काम कर्ल तसु पठारल काम भइधरल जानकारी दिलर छात। गृहमन्त्री सुधन गुरुङ बंगाल खाडी बहुक्षेत्रीय प्राविधिक तसु आर्थिक सहयोग पहल बिमस्टेकक सदस्य राष्ट्र गृहमन्त्री लखक बैठकमा सहभागी अखेले आज भारत जैरेलक। भारतक नयाँ दिल्लीमा यी असोज 27 वा आइलर कानु आयोजना अखलार बिमस्टेक गृहमन्त्री स्तरक बैठकमा सहभागी अखेले उतै जैल हो। सन् 1997 बन्ल बिमस्टेकमा नेपाल भारत बंगलादेश भुटान म्यानमार श्रीलंका तसु थाइल्याण्ड गरेको 7 सदस्य राष्ट्र रचिक। बैठकमा सदस्य राष्ट्रमा जोगालारमा मिलेको कर्लार काम कानून लागू कर्ला तसु लागू पदार्थ ओसार पोसार सम्पत्ति शुद्धिकरण सहित थरथरिक साझा सुरक्षा चुनौतिक विषयमा छलफल अखलार गृह मन्त्रालय जनाल रचिक। गृहमन्त्री बन्नेसो गृहमन्त्री गुरुङक पहिला विदेश भ्रमण हो। उसे ये असोज 28 स्वदेश फर्कलार कामक तालिका रचिक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहतै मानसिक स्वास्थ्य सेवालाई बलियो गुणस्तर अख्ल पहुँच पुग्ल तसु सेवा लीलारक साथी बनालाई सरकार कट्टर रहल बाजिरेले। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आज स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय आयोजना गर्ल कार्यक्रममा उही मानसिक स्वास्थ्य बारे विशेष सरकारक प्राथमिकतामा रहल बाज्ल हो। मन्त्री मेहतै मानसिक स्वास्थ्य बारे समस्या आख्ल मानिसलाई सुरुक जाँचो विशेषज्ञ सेवासम्म सजिलो पहुँच पुराला तसु 100 बेड भन्दा बढी क्षमताक अस्पतालमा मानसिक स्वास्थ्य सेवाको लागि 4000 बेडक व्यवस्था कर्लारमा जोड दिति आगु बढालार कट्टरता जनाल रहेस। पृथ्वी राजमार्गभित्र तनहुक ब्यास नगरपालिका 12 घाँसी कुवामा सिमन्टी बोक्ल ट्रक दुर्घटना आख्ते चालालारक ज्यान जैरेलिक। डुम्रेकबाट डमौलिकपट्टि सिमन्टी लिकु जैटिकर्ल ट्रक नियन्त्रणमा आने नेपालको बाटकबाट 20 हेड खसीको दुर्घटना आख्ल हो। दुर्घटनामा परेको धादिङ सिद्धले गाउँपालिका 36 वर्षक सञ्जीव मगरक ज्यान जैल डीएसपी द्वारिका प्रसाद घिमिरे जानकारी दिलर छात। ओखरगन्सार दुर्घटनामा परेको खलासी प्रदीप विक घाइते भएर लग।
यीबीच पृथ्वी राजमार्ग धादिङ गलौतीमा बाट बान्या पर्ला रखेको आज राति 11 बजेसो कानून बिहानी 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द अखलार भैरेलिक धादिङ मुख्य जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमे आज सूचना जारी गरेको गजुरी गाउँपालिका 5 गलौतीमा त्रिशुली लरिक कटानक कारण बाट भाषीको उसे बाट बान्याले राजमार्गमा मोटरगाडी आएजा बन्द गर्न जानकारी दिल हो। दशमिङमुखमा राष्ट्रिय राजमार्ग बन्द अख्ले मोटरगाडी आएजालाई बर्की समस्या पर्ल नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुण्य प्रसाद चितौले बाजल रहेस। दुर्गा पक्षक दोस्रा दिन वा नवरातक अवसरमा देशभरिक शक्तिपीठ तसुदेवीक मन्दिरमा भक्तजनक बिहानीसो चाप बढे थालिरहेली। आज दशमिक दोस्रा दिन राजधानी गुहेश्वरी जयबागेश्वरी मैतीदेवी कालिकास्थान नक्साल भगवती भद्रकाली शोभा भगवती विजेश्वरी इन्द्रायणी रक्तकाली श्वेतकाली दक्षिणकाली चामुण्डामाई सुन्दरीमाई वज्रयोगिनी बंगलामुखी तोखा चण्डेश्वरी सहित मन्दिरमा भक्तजनक भीड लागिरहेली। दशमी तिहार सहित मुख्य चाडपर्व नजिकिलो सँगै काठमाडौँ उपत्यकामा ट्राफिक पुलिसले आफ्नो सक्रियता थप बढाएर लेख चाडपर्वको समयमा काठमाडौँ ट्राफिक पुलिसले बाटक सुरक्षा तथा दुर्घटना घट्यालाई सचेतना अभियान चार चारो गरिधर हो। नयाँ बसपाक नागढुङ्गा तसु कोटेश्वर सहित मुख्य ठाउँमा यात्रु तसु चालालाई ट्राफिक नियम मानेको स्पिडमा नै चाल्या क्षमता भन्दा बढी यात्रु नै धरे थकै लाग्नेमा आराम गरे मोरक्सी पिकु नै चाल्या बास्ती जोकीको यात्रा गरै कार्य तसु बाटक अनुशासनमा बसेले अनुरोध गर्ल र छात् उसे अभियानभित्र सार्वजनिक मोटर गाडी मेसिनक अवस्था जाँच मोरक्सी खाएको चालाला नै चालाला जाँच तसु माइकिङ सचेतनामूलक कार्यक्रम चालाधरल कार्यालय जनाल रचिक। रसुवाग भोटेकोसी लरीमा आइल बाढी पाछे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तसु प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुटलार क्रम भने जारी रहेछ। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय अनुसार कोषक भिन्न भिन्न खातामा आजसम्म जम्मा 17,54,42,89,678 रुपियाँ पुग्ल हो। सरकारले उसे कोषमा जम्मा आख्ल पैसाबाट इसे आगु 1 अर्ब बाढी प्रभावित ठाउँ लागि निकाली सिद्धाल जनाल रचिक। वर्षोसोको मापदण्ड उल्टो लरी तसु खानी अख्ल प्राकृतिक स्रोत चालाधरल काभ्रे पलाञ्चोक जिल्ला उद्योगले आइलार मङ्सिर 7 गतेसम्म मापदण्डमा आएले समय सीमा टोक्ल रचिक। उनका उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय कडा कानूनी कारवाही गर्ला चेतावनी दिल हो। जिल्ला स्तरक अनुगमन समिति जिल्ला भिटर चालाल पाठर गित्ती बालुवा तसु खानी उद्योगले कानूनी घेरामा आनेले 9 बुधे निर्णय गरिरहेले। समिति टोक्ल समय सीमा भित्र आधारभूत शर्त पूरा नै कर्लार उद्योगले मङ्सिर 8, 9 तसु 10 गते फेरि ठाउँमै जयकुडी थाको सिलबन्दी गरेको चाल्याले रोक लाइलार तसु हदैसम्म कारवाही कर्ला निर्णय हख्ल मुख्य जिल्ला अधिकारी गोपाल कुमार अधिकारी जानकारी दिल र छात। सोलुखुम्बुक 8 वटा स्थानीय तहमा चालाल खोरित रोग विरुद्धक पैसा नै पर्लार खोप अभियान भित्र 9,894 पशुलाई खोप लाइल रचिक। जैल असोज 15 गतेसो सुरु अख्ल अभियानमा सबै भन्दा बढी ठुलुङ दुधकोसी गाउँपालिकामा खोप लाइल रचिक। यीबीच पशु सेवा विज्ञ केन्द्र खोप ल्या बाँकी रहल पशुलाई खोप लाइदेले किसानलाई अनुरोध गर्ल छात। मुगु खट्यार गाउँपालिका 11 बिरा लरीमा पैराई इस्काभेटर पुरन्जै तेल चालालारक ज्यान जैरेलिक भने सँगै बस्लार घाइते भैरेलग। मुगु रारा भित्र बाटक खण्ड भित्र बेलीब्रिज जोडलार नयाँ बाट बनाते आज बिहानी उप्रक बाटे खस्ल पैरे इस्काभेटर तसु चालालारलाई पुर्ल रलिक छ। पुलिस अनुसार आज बिहानी जेसीबी सहयोगी पैरा पन्छाको उद्धार गरेको स्वास्थ्य जाँच कार्यालय प्राथमिक स्वास्थ्य केन्द्र रातापानी पुरानो पनि डाक्टरले बितिसिधाल भएको घोषणा गर्ल तसु बित्लमा बझाङ जिल्ला घर अख्ल विमल बाघ रहल जनाल रचिक। घाइतेक भने स्वास्थ्य जाँच भैधर लिग। यसनिके मोरङक उर्लाबारी नगरपालिका 7 बाघ खोरक भित्रक बाटक खण्डमा कारक ठक्करकबाट एकजना बुद्रो मानुषक ज्यान जैरेलिक भने अर्को एकजना घाइते भैरेली। आज बिहानी दक्षिणकबाट आइटी कर्ल कारे बाट काटे खनि मानुषलाई ठक्कर दिएको उसे दुर्घटना अख्ल हो। दुर्घटनामा परेको उर्लाबारी नगरपालिका 7 बसलार 89 वर्ष कृष्ण बहादुर कार्किक ज्यान जैरेलिक भने उय नगरपालिका 82 वर्ष राम कुमारी राई घाइते अखीको अरणीको अस्पताल उर्लाबारीमा जाँच भैधरल पुलिसले जनाल रचिक। इलाका पुलिस कार्यालय उर्लाबारी अनुसार घटना कारालार उर्लाबारी 7 ने 41 वर्ष युगराज कार्कीलाई समातेको छानबिन भैधर लिग। आजलाई दनवारी भाषा समाचार सिद्धिलिक हस्त सेवा ढोक्करिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ नगिना जोशीको स्वरमा रहेको छ भने चुडामणि चामलिङको रचना रहेको छ, द्वारिकालाल जोशीको सङ्गीतमा रहेको यो आधुनिक गीत राख्दैछौँ।

अहिले सुनायौँ दिनेश सुब्बा उषा किरण अधिकारीको स्वरमा रहेको आधुनिक गीत, दीपक केसीको रचना रहेको थियो। दिनेश सुब्बाको सङ्गीतमा अब अर्को गीत राख्दैछौँ, रविन शर्माको स्वरमा रहेको छ। श्री पुरुष ढकालको रचनामा प्रकाश गुरुङको सङ्गीत रहेको छ।

हजुर, अहिले सुनायौँ भीमा सिंहको स्वरमा रहेको आधुनिक गीत प्रकाश आँसुको रचनामा रहेको थियो भने सुशील विश्वकर्माको सङ्गीतमा. अब अर्को आधुनिक गीत राख्दैछौँ यहाँहरूमा आज मा किशोर खतिवडाको स्वरमा रहेको छ भने हरि मुरेलीको रचना रहेको छ श्रीलाल नेपालीको सङ्गीतमा.

अहिले सुनायौँ भरतराज भण्डारी र सहदेव विपुनको स्वरमा रहेको आधुनिक गीत सत्यनारायण राज भण्डारीको रचना सङ्गीत रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ। लोचन भट्टराईको स्वरमा रहेको छ भने चक्र खड्काको रचना रहेको छ। सुशील विश्वकर्माको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ बागमती प्रादेशिक प्रसारणबाट। त्यसपछि तामाङ भाषाको कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेशागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा रहेर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा र सही रूपमा रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो। यस्तै समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न सुरक्षा चुनौतीको सामना गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीवधनको रक्षा गर्न अग्रपंक्तिमा रहेर जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरुङले भोलि 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता

श्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ गुणस्तरीय पहुँच योग्य र सेवाग्राही मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस सन् 2026 अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको चाप बढ्न थालेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो फेरि क्षेप्यास्त्र प्रहार हुँदा एकजनाको मृत्यु भएको छ। आक्रमणमा परि अन्य 11 घाइते भएका साउदी सेनाका प्रवक्ताले बताएका छन्। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सोही विमानस्थलमा यसअघि भएको आक्रमणमा 13 मृत्यु भएको थियो भने 300 भन्दा बढी मानिस घाइते भएका थिए। यसैबीच साउदी अरबका विभिन्न क्षेत्रमा हुथी समूहको आक्रमण पछि अस्ट्रेलिया सरकारले आफ्नो नागरिकलाई रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न आग्रह गरेको छ। र युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवाले शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी पनि दिएका छन्। ईयूको कोपरनिक्स जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ सिरिङ लामा शेर्पाने शेरिकेला साङ्गुर सेन्ड्रोनाङ सिलोन बालेन दरसाकी सखुल सुकैला सक्सुक ओसिनाङ लम्सु डप्ला तङ लाका डुपा कि दुप्ला ट्याङ्गु क्याने लाका किगो सुङवाय ग्यालियोङ कोर्सुङ मक्मी प्रतिष्ठान महाराजगञ्जला आरिङको डिक्याउ इन्सपेक्टर दुई जङदर ल्यारिङ थेङ सैजिक तङ गेजु ग्याजिकी सोक्पी दिछ्यान्त लेन्जोमला सुङलप्नगिन सिलोन साकी जङदर लापु यन्देनला तङ लोपजुङला लगलेन किगोला सुगेप नाङवाय तुग्रङ क्याने सिलोन साकी कोर्सुङ मक्मी ल्याचतपातिवाला दगदगपी कोसला चिकुर्की सठिम तङ ठिमला खक्सन पुचिने लाका किगोला सु नाङवाय तुग्रङ क्याने ग्यालखाप्ला हुङ्गुप लाका मेलाकपातिव तङ क्योपो लोकपो तुई कोर्ला ट्याङ्बु क्याने ङ्याम्सिप किगो तङ दलेन लक्सेतिव फेन्चेन पुक्याने थौगो सुङसुङ सिलोन साकी यारिङ दीक्षित गलु इन्सपेक्टर दिन्जुथोन गुला सम्टी टासी दरेक सु नगिन लाकी तुसोलम सुडोसी सिने मुन्दुन सङ्ख्या नङ्गु सेनवाय गोर्खाकी चुम नुग्री हिलसोकपा वडा आङ टुक लोकपा तङ चुम्लिङ पर्ला टोकपा वाने बुढी गण्डकी चाङबु क्याक्सीमा वाउ सतोकलाई स्वर्ने मिराङ्गा तोर्नुवाय तोरूप मितिव सोनाम लामा लाप्पा ठोर्मा लामा कर्मा लामा सोमबुती लामा तङ तेन दोर्जी लामा हिन्दुप सेनवाय खोङतिवला तन्दा कोर्सुङ मक्मिकी सोलिनोतु सेनवाय क्योन फोकु सकुलने छिग्यालकी मि मिरा गु तङ एम्बी मि मिरा गेचु ग्याङ निला एम्बी मक्मिकी हेलिकप्टर तेमा सुङ्केप क्यानुवाय स्योतोकी जोसलिन्सी साम्बाङ छुलोक आयोजना सुम तङ खाङबा सिप्चु स्याङलाई क्योन फोकु तङ गोठे सुम्चु सुवाजीलाई क्योन फोकु सेनवाय स्योतोकी कोर्ला न्याम्सिप कितुप्ला तङ न्याम्सिप कितुप्ला मिरा सुम्की सकपा जोने लगलेन क्याउ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन व्यवस्थापन प्राधिकरण कि सेतुबिन क्योन फोकु सकुला एम्बी मक्मी एम्बी कोर्सुङ मक्मी तङ सशस्त्र कोर्सुङ मक्मी बल्की क्याने सुमक्योप ल्याचेतपा मिरा सही दिन तङ सुम लगलेन क्याउ सेनवाय दिपरदारङ गोर्खा लमजुङ तङ तनहु जोङखी ऱ्यापिड रेस्पोन्स टिम तङ जोङखा सुमकी इमर्जेन्सी म्यानपा तुई सकपाला टडिकी नेताङलाई जकु सेनवाय नेपाल रेड क्रस सोसाइटीकी गोर्खाकी बुढी गण्डकी चाङबुला वाउ स्योतोक तेमा क्योन फोकु सकुला सुङ्क्योप तङ रोग्रामकी लाका हुर्ता क्याने कि हो तुप सेनवाय रेड क्रस कि क्योन फोकु सकुला तन्दा सर्के गौ चालक त्यो त्रिपाल म्याट्रेस ब्ल्याङ्केट तङ डिग्निटी किट त्यो कल्तङ्गु सेनवाय तुग्राङ क्याने क्योन कि न्याम्सिप क्याने क्योन फोकु दासला भोलुन्टियर त्योसँग लगलेन क्याउ रेड क्रस कि सेतुभिन नाङसित लोनपो सुदन गुरुङ बिमिस्टेक कि छोकमी ग्यालखप तुई नाङसित लोनपो तुई सकदुला सक्सुक नगुब्ला आरिङ ग्याकर फेप नाङवाय लोनपो गुरुङ ग्याकर कि नयाँ दिल्लीला असोसला कि गतेङिसु दिन कि सेर्मुक कोडी कितु बिमिस्टेक नाङसित लोनपो स्तर कि सकदुला सक्सुक नगुब्ला ग्याकर फेप नगुबिन चिलो चिक्तोङ गुप्क्या गुप्चुगुवा दिनला गोजु बिमिस्टेकला यम्बु ग्याकर बङ्गलादेश भुटान म्यानमार श्रीलङ्का तङ थाइल्यान्ड ग्याने छोकमी ग्याल्खप दिन ओतुप सेनवाय नाङसित लोनपो असोसला कि ते निशुगे कि सेर्मु रङ्गुल लोकु ल्यारी मोदु सेनवाय थोतेन लोनपो निसा मेहता कि सेमकी थोतेन सेवाला गेछा जोप्ला तेरिकी सुक लेप्थोपु जोप्ला तङ मितुई तन्दोकला फेन्चिन बोजप ख्यालेन क्या नाङवाय जम्बुलिङ सेमकी थोतेन तुसेन नितोङ निशु टुकी कप्ला आरिङ थोतेन लोनखाङला कोडिक्याउ ल्यारिमला लोनपो मेहता कि मिमाङ सेम थोतेन कोर्ला सुङकी खाक्सिङ बोचेप सुङसुङ लोनपो मेहता कि मिमाङ तेरिकी दगदगपी सेमकी तमिया जक थोप गौ तुसोला रङ रोग्रम कि गौ तङ सिको रोतुप खोरुकला मिजी क्योङथोपु खोरुक जोगौला सुङकी खेलन होतुप सुङसुङ एमबी कोर्सुङ मक्मिकी आइजिपी दानबहादुर कार्कीकी तुसेन गेरपुतियो उङिन ओतुप कप्ला चिसोक नाङला उङथुपु लाका मेलाकपति गेकुला मिक्सल सुङक्योप छर्सी जोने लक्लिङकी गोला निर्देशन नङ्गु सेनवाय एमबी कोर्सुङ मक्मी प्रधान ल्याफुङतेमा कोर्सुङ मक्मी ल्याचेतपतिवाला सम्बोधन क्यानाङिन आइजिपी कार्कीकी मेमाङतुई सुङक्योप कलेमेता जोप्तोन्दोक्ला खक्सन पोचिने लाकाकी गोला सु नाङसुङ आइजिपी कार्कीकी तुसेन तुई कप्ला उङथुपु लामदाप्योक न्युङमो जोप सन्सम नाकाला उङुप लाका मेलाकपति गेकुला खक्सन पोची गोला निर्देशन नङ्गु सेनवाय तुग्राङ क्याने सान्य देशन तह तङ डेलो तुप सकपा तुई पर्ला चिग्लिल क्याने सुङक्योप डरिक फेन्सन पोजोप्ला तङ चिसोकला क्योन गेकु लाका मेलाकपातियो उङमिजी दुप्ला हुर्ता क्याने लाका कि गोलासँग आइजिपी कार्कीकी सुगेप नाङवाय जम्बुलिङ शेरी छोकपी कोडिक्ला तेजिन ग्याकर नङपी शेर्पी छोकपी टडिक्ला ग्याकर्की दार्जिलिङ सोनादा तङ लाभाला चुङ्गुप जम्बुलिङ शेरी छोकपी थेङ सुम्की सक्छन् तेजिन ग्लोबल शेर्पा मिट नितोङ निसुटुक लाकी सकपा सम्बा थुइ डुपा चुङवाय लाकी सकपा सम्बाला चिख्याप्ला सोमपुरी शेर्पा पोर्चुगल चिखेप सोनपा चोला पासाङ दोर्जी शेर्पा
अमेरिका चिखेप सोनपातिवाला गेल मुशेर्पा अमेरिका तंग पेम्बा छोटी शेर्पा स्पेन थुनवाए तुग्रांग क्याने टुङछेला रिन्जी शेर्पा बेलायत टुङिक तिवाला पेम्बा गेलु शेर्पा बेल्जियम तंग दावा कर्मा शेर्पा अमेरिका थुनवाए तुग्रांग क्याने मुलङेर्पाला ओङ्गेल लामा शेर्पा डेनमार्क छाक्रोक मुलङेर्पाला डेन्डी शेर्पा स्विजरल्याण्ड थुनोतु सेनवाए तुरङ क्याने सोकमितिवाला लाकपुटी शेर्पा दावा शेर्पा निमा नुर्बु शेर्पा लाक्पा पिनासा शेर्पा जाङबु शेर्पा निमा शेर्पा तङ छिरिङ शेर्पा थु सेनवाए रसुवाकी बोटेकोसी चाङबुला वाउ शतक तेमा क्युन फुकुतिवाला राहत सुङक्योप ताङ रोक्रमकी टडिकला पेउ सिलोन दैवी प्रकोप सुङक्योप कोसला पल्यो रोक्रम तरुङसाङ उङिन हो तुप सेनवाए सिलोन तेजिन लोनसोक ल्याखुङकी सेतुप नाङसिन कोसकी खाता नासोकला आरिङसङ ट्याङ्गा आरिङसेक ट्याङ्गा अरब चुपदिन करोड टुङपचुङाजी बुम सिप्चु स्याङी ताङ तोङ गेचु ग्याङी दुनो तुप सेनवाए सुङकी कोसला दु ट्याङ्गा तेमा दिसिनाङ गमाला रङ ट्याङ्गा अरब चिक सतक तेमा क्युन फोकु सकुलकी तन्दोकला निकासा क्याउ सेनवाए नेपाल टेलिकम कि दसैँ तिहार तेजिन छट तुसोला खक्सन पोसी छुट नासक तङ बोनस दसैँ तिहार अफर निङ गेचु ग्यासुम ख्यापेल क्यानवाए अफर नाङला फाइबर इन्टरनेट सेवा थितुप मितिवाला ट्याङ्गा सैङ छुट नेतुप गलवासिसी लोचिकी इन्टरनेट प्याकेज न्युअप मितुइ ला चिङिकी ट्याङ्गाला ला चुक्सुमकी सेवा नेतुप सेनवाए असोज लाकी गते निसुङ कि सेरमुने जुन कार्तिक लाकी गते सुन्चु नाङला दि अफर लगलेन कि तुप तङ दि अफर नेपाल टेलिकम कि मोबाइल एप तेमा सङ्गुपु नेपाल टेलिकम कि सेनवाए दसैँ तङ तिहार दोके तुछेन गिरपुतियो चिप्ला उङिन ओतुप कप्ला काठमाडौँ उपत्यकाला ट्राफिक कोर्सुङ बक्मिकी गाडी दप्योक्तियो न्युङमो जोप्ला तङ लामला सुङक्योप टडिकी तुप्ला सचेतना ल्यारिम जिङकङ क्यानवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ बक्मी ल्याखुङकी सो तेजिन एसएसपी सुरेन्द्र प्रसाद काफ्लेकी सेतुप नङसिन नयाँ बस पार्क नागडुङ्गा कोटेश्वर तङ याम्बा दासा तेवला लेन खेफेल कि तुप ल्यारिम त्यो जिङक्याङ जिनक्योङ क्यानवाए ल्यारिमला गाडी तुङ्गुप मितङ लामला युकु मितेवला ट्राफिक थिम तङ लामला लगलेन किगो सिचुती कोर्ला च्याकपु जपलाका कि युतुप सेनवाए ट्राफिक कोर्सुङ मगमिकी तुसेन तुई कप्ला लामला गाडी त्यो फरुप तपकी गाडी स्पिडला तुङ्गुप म्याङ्गुला खुर्थोपु सिनाङ लाक्पामी खुरुप म्याङ्गुला तङ गाडी तुङ्गुप सिनाङ गमाला गाडी कि न्याताङ कोर्ला न्यामसिप कि गोला डेलो उतुप त्यो तेरिला सुवाए तुरङ क्याने लामला गाडी दप्योक त्यो उङमिजी तुप्ला गाडी तुङ्गुप मितङ लामला युकुमी तेरिकी ल्यागेन लङ्गो तङ च्याकपु कि गोला ट्राफिक कोर्सुङ मगमिकी तेरिला सुवाए पृथ्वी ग्यालम्ला उतुप धादिङ कि गलौदी सखुल्ला लाम जोगौ तपकी आरिङ्ग मुसुजो चुसिक नेजुन सलाटोप्ला छुजो ङासेक पृथ्वी ग्यालम जिनक्योङ मिकितुप गलवाए धादिङ जोङकी सो लक्ष्मी पाण्डे गौतम कि आरिङ लेन्चिक खेपेल कि गजुरी हिल्सोपा वडा आङ्गा गलौदी सखुल्ला लाम नागलुप तपकी लाम जप तन्दोक्ला ती ग्यालम्ला गाडी जिनक्योङ किमिजु थाक्चोत क्याउ ख्यान्थक नाङवाए सोलुखुम्बु जोङकी साने देशन तह ग्यालारङ च्या ताङ छुमातिओला गेकु खोरेत नजा खप्ते कि खप ट्याङ्गा माला क्याने जिङक्योङ क्यानवाए खप ल्यारिम नाङला तुङ गुताङ सै ग्याताङ गुप्चु गुवाजी छुमातिओला खप गेमिदुप पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बु कि सो डाक्टर सुजन राई कि ख्यान्तोक नाङवाए थेङ ताङ बोला पल्जोर लुङी तोङ गेचु ग्या सुम ताङ गेचु ग्या जी कि ल्यारिम नाङसिन असोज ला कि गते च्याङ्गाने जुन जिङक्योङ क्याउ खप ल्यारिम नाङला थुलुङ दुधकोसी मापिया दुधकोसी सोताङ ताङ सोलु दुतकुण्ड टोङकेर्ला खप बिन्सिन वाएसिसी खुम्बु पासाङ लामु महाकुलुङ ताङ लिखु पिके ताङ नेचा सल्यानुल सकपाला दि खप ल्यारिम जिङक्योङ क्यानवाए खोरेत नजातेमा च्या ताङ छुमातेवाला सुङक्योप कितुप मिक्युलकी जिङक्योङ क्याउ खप गेकुला लुन ओतुप ओसिङ दगदगपी च्या ताङ छुमातेवाला सिप्की भेटनरी म्यानखाङला टिन गल्ने हिजिक मिजिक खप गेकुला पशु सेवा विज्ञतु सुनाङवाए मोरङकी उर्लाबारी टङ्केर वडा आङ दिनला कार्की घेप्ने मि गेन्दा मिराचिक नासागलवा सिसी आम्पुम गेन्दा मिराचिकला क्योनफङवाए नासागलुकमी उर्लाबारी टङ्केर वडा आङ दिनकी लोज गेचु ग्या गुकी कृष्णबहादुर कार्की हिन्दुप सेनवा सिसी ती दासाकी लोक गेचु ग्या निकी रामकुमारी राईला क्योनफोकु सेनवाए क्योनफोकु राई तन्द अरनीको म्यानखाङ उर्लाबारीला म्यानजुकी ओतुप सेनवाए तुराङ क्याने कार्तोङगुपमी उर्लाबारी आङ वडा आङ दिनकी लो शिवचुसिया चिकी यो राज कार्केला इलाका कोर्सुङ मकमी ल्याखुङकी जिम्ने तन्दा न्याम्सिप किङ हो तु सेनवाए रेडियो नेपाल ने सेरी केला आरिङकी साङ्गिर डुसुङ तुझी छे।

लसो फ्याफुल्ला सालगार गेताङ ल छार भोरी राङ्दा डेनबुला ना सूर्य मोक्तान ल तर्फ ग्याम गन्धेचुकेताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल ल बागमती प्रदेश प्रसारण केन्द्र सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तासिटी बमला लानिरे सोमबार कुनु प्रसारण ताबन खबा सालगार गेताङ रेडियो नेपाल ल लुलुलु मिडियम वेभ फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड ल 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल ल एप्लिकेसन नानी ल वेबसाइट गर्दै www.radionepalonline.com www.radionepal.gov.np ग्याम डाङला मोबाइल आई ट्याब्लेट एन्ड कम्प्युटर हिँडन प्रत्यक्ष ज्ञानबारी खाम होला सायद जम्बुलिङ खोर्ला लामन मिदा सिमलिङ अर्थात् साहित्य विवसे सिम्ने पोमला सिमलिङलाई माध्यम घ्याम राङ्दा ताङमा ताम स्यान्द ताङ लाबा ताम खाजी बनुन सेल समर्थन लाबा थिन विरोध लाबालाई ताम्नुन थिबारी खाम्बा बोला सिमलिङलन माध्यम ग्याम मिल समवेदना दा गोबरी खाम्बा मुला थिनुन तासी मुला तला सिमलिङ नाङ्री परब तबा वाई गजल वाई खा हाइकु मुक्तक नामदार रङमा लामन सेसै मिदा ताङ्ना लाबारी खाम्बा मुला निन लाबारी खाम्बा मुला क्रान लाबारी खाम्बा मुला ओसेम सिमलिङलन माध्यम ग्याम से राङसे ने सिटी बा जम्बुलिङ बिमा स्यानुन जम्बुलिङ रि दोबाला अनुभूति नुन ताना लाबा मुला सिमलिङलन माध्यम ग्याम्से आगोब मिदा गुणलाबारी आसेब मिदा सेनलाबारी थिन छोरगान लेन लाबारी खाम्बा मुला व्यक्ति समाज नाम्सा थिन युल्ला ठिम रिमठिम पेठिम थिन नुङसी निबल्लाबा ग्लेठिम दा ज्याबा सुबारी नुन सिमलिङ से लामन ग्रेन भूमिका क्लाङमन खाबाताम दुङ्रा प्री स्याप्पा लामन घटना गादी ग्याम्से गोबारी खाम्बा मुला चुताम जति लाजी थेदे नुन रेङ्सी निबारी खाम्ला थेत बसे दान्दे दा चुताम चुरिन थिन थान्से तिनीलाई गेताङला ताम लागे तिनीलाई गेताङ्री तामाङ वाइ सङ्गीत ल थुम्री लामन सेम्निबा तिलाई चर्चित तामाङ गजल थिन सेमी गजल गते थानबारी बाङ्ला छैन मलाई ओसेम तिनीलाई गेताङ्री गाई बिरिबा तिलाई तामाङ गजल वाइ गते नुन थान छैन मलाई गाई सेङमा गेताङ्री गाई नुन बिरिबा वाइ गते राप्ची बिसिजा आरोप आलसी गोह्या रेडियो रे गेलाबा चुदे रेङमा यात्रा रि गाई चुराङ्ला से खाइमा नुन राङ्ला नु भएका दिसाम र्याप बना रे 2054 साल डिक्यार गाई तामाङ ग्योइरी तिलाई वाइ गदे गजल गदे वाइखा गदे थे नामदार गदे बिहिबारी चुबम्बा तामाङ दाजाङ मिल्ला गेन्दुन्से याम्बुला आर आर क्याम्पस रि लानुन्दाङसे ग्योइका गेताङ सेङ्बाबा थेरिनिसी राङ्ला रचना गदे नुन डोबन खापमुबा ओसेम थे दुइरी लोलो लोलो एफएम रिक्यार सेङमन खापा तामाङ ग्योइला गेताङ थेन थे दुइरी छिब लामन तामाङ स्यो स्यो कदेरी गाला रचना गदे प्रसारण ताबा थेन छिपमुबा रेडियो रिङ्गाला रचना गर्दै प्रसारण तामा थिन सुचो गर्दै छिब दुई रिङ्गा दा लामन ताङबा खाबमबा ओसेम अझ लामा रचना गर्दै ब्रिबरी राङ्दा सेम तापमबा थिनन दुई ब्रिबा लामन रचना गर्दै घोर्की कि हिन्ना बदनाम ताजी चु जिन्दगी चुराङला सि राङला लुइला ग्यामरी भ्रावन लामा ङादैन रेडियो रि तामाङ ग्योइला गेताङ सिङबा रहर ताजी थेनुन ताङरी गाई 2059 साल माग्लाला घिची से सोम कुनु हेन्से नाथेन नाला तिलाई डिक्प रोगदे डिक्से गिक्सारम रेडियो अध्यात्म ज्योति ग्याम तामाङ ग्योइला गेताङ सिङबारी तिजे गेताङ दा लामन से मायालाजी प्रशंसा थिन आलोचनाला सामानाला बन रेडियो रि गेताङ सिङबा यात्रा दा नाला रोगदे से खास छैनुन गाई बिसम आख्लाजी थेनुन दुइरी तिरेल कुनु तान्देला चर्चित काइपा संगीतकार थिन वाइ ब्रिखेन विश्व दोङदरुताजी विश्व दोङला साङ्गीतिक यात्रा थिन गाला रेडियो यात्रा क्षमामन ती भुमुबा तिरेल कुनु विश्व दोङसे राङ्स ब्रिवतीलाई रचना गर्दै गाँदा भाउ गाई सङ्गीत युसी कोला बिसी पाङ बमुबा गाई एनुन ताला बिसी राङ्ला तिलाई रचना गर्दै पिन्सी पुइ बमुबा तासै नुन विश्व दोङला लामन छार छार वाइ गर्दै खासै नुन रेङमा दुई दोना गाई ब्रिबा खाजी बेनन वाइ थिन गजल गर्दै रेकर्ड तसी खाबा नारे बमुबा थेदै बारिन तिरेल कुनु गाँदा विश्व दोङसे फोन लामा गा भक्तपुर एफएम रि दोसी जिन बमुबा नाला यात्रा दिल्ली बजार एफएम अध्यात्म ज्योति ग्याम भक्तपुर एफएम रि दोसी जिन बमुबा विश्वसे गाला छार एल्बम इन्द्रिणी क्यासेट कम्पनी ग्याम रिलिज तापन मुला गाला थि एल्बमला प्रमोसन लाबा राङमा हिँड्नु तला राङ्दा घुर्कीको सरप्राइज राङमा हिँड्नु मुला राङ्ला गेताङ याम था याङसेल मुला बिसी पाङमा या तला बिसी गाई पाङजे गाई थे दुईरी लामन विज्ञापन गर्दै सोबारी वाङसी जिम्बा बुबा थिनुन विज्ञापन सोबारी मुलाताला विवाह मान बुबा एल्बमलाई प्रमोसन लाबाला ताम लाबल लामा थे दुईरी थोनमा तामाङ गोइलो विवाह क्यासेट एल्बमलाई चेक एन्ड वाइ राप्पानिजे स्यारी केसाई ह्याङ तामाङ नुप्री केसाई ह्याङ तामाङ विवाह वाइ राप्पाली छ अर्को वाइ राप्पाल लामा विश्वसे अन एयर इन पाङजी राङ्दा सरप्राइज पिनमा दुई खाजी बिसी पाङजे थे दुईरी यहाँ वाइ यहाँ त सरप्राइज मुबटिम
बदनाम ताजी चु जिन्दगी ताजी तिङ्री पियोग लगोरी बिबुवाई न्यामा साक्षीलान विश्व दोङसिङ सरप्राइज पिन बम्बुबा थे गाई बिबुवाई न्यानमन लामा विश्व सेपाङमन मुबा चु वाई रेकर्ड लबारी गाईजी तसैनु डाङ्ला छिक दङाई न्याय पिनबारी माई बम्बुला साक्षिन विश्व से चु वाईको माथेन सङ्गीत युमा छिक अनुसारलाई न्याय पिन बम्बुला नादा दान्दिनु चु वाई न्यानमा थेनुन भक्तपुर एफएम थेन विश्व दोङला सरप्राइजलाई डानमा खापमा

यान्छुजी बदनाम ताजी चु जिन्दगी ताजी तिङ्री बियोगला गोली ढुम्री गाला लास्तामा माया एसे क्रेगो डोली बेबो भाइ चुभाइ रेकर्ड त सिखाबली छ लामनसे सेम्नी बा प्रतिक्रिया खाब बाबा अझै नुन डाङ्गा सेन्सन भएका थिए खातुजी डाङ्से बृद्धोजी बेबा सुझाव गर्दै खाब मुबा लामनसे चर्चा लाबानुन थे बुबा ओसेम चुभाइ ज्ञानबली छ लामनसे यही बा प्रश्न गरी गोरीको प्रश्न मुबा तिला डाङ्ला बिछोड ताप मुबा हिँड्न धर्महरूको सन्दर्भ पोइ बदनाम ताजी बिबो वाइ खाबली छ लामन काइप काइ मजुगु से गा त वाइ बिसि भाउले बिसि पाङ बमुबा खालै त पिनमरी से माता बमुबा खालै से कोसी पिन्छन् तासेला बिबा काइप काइ मजुगु से कोसी आ पिनबा ताङ रेङबा दुई दोना तासिन टिजे थेफिरिनुन गा लामन वाइ थेन गजर बिबा मिएनुन आइन बमुबा कतिपय गाइनुन बिबा वाइ मुसाइनुन गाला मिन आथन्ना काइपा थेन संगीतकार गा देला मिन थन्बाइनुन स्याप मला कतिपय से वाइ कोबरी वाइ बोरबली छ म्युजिक ट्र्याक सोसी जिन छैनन् दान्दी दोना थे वाइ गदे रेकर्ड लसी बाबरी खाम सिटी बारे थेनुन ट्र्याक गदेरी चुगुरकेको ट्र्याक इन्ना

रोगेदे दन्दिनाङ्यान छुपैगेन मुला सालगार गेताङ चुगेताङ रेडियो नेपाल ग्याम साताला तिरेम लानिरे सोमबार कुनु प्रसारण तपन खाप मुला वसम चुगेताङ बसी खाप मिजा हिन्न रङ्गलन रोगा सूर्य मोक्तान दोलो गोर्गी तामाङ गजल गदे ज्ञानजी दरेम अर्को गोर्गी गजल ज्ञानगे नाई दन्दे थाम्बन मुबा तामाङ गजल हिन्न ङ्याज खासी निब माया ए दाङ्गाला डेनमुला चु गजल डिकाइमुला रामबाबु योन्जनला छिक दिपेन्द्र दोङला विसाम सङ्गीतमुला चन्द्रकुमार दोङला तामाङ वाइ सङ्गीत ल थुम्री चन्द्रकुमार दोङसे लामन लामान तामाङ वाइ थेन गजल गदेरी सङ्गीत युवा मुला विसाम डोङबा वाइ ब्रिखेन दिपेन्द्र दोङसे लामन तामाङ वाइ थेन गजल गदे ब्रिबुमला चु वाइदा तामाङ वाइलाई एल्बम डेन मुलारी थान्बा मुबा थे दुरी दान्देला राङ्लासे ल्यापटप कम्प्युटर थेन स्यान दान्दे स्याप्पा लामन खाल्ला ग्याजेट गदे मुननारे बुबा ना रेडियो रि गेलाबारी वाङमा दुरी तिलाई मिगादेसे जाजा जाजा रेडियो गदे तिलाई क्यासेट थेन वाकम्यान थोसे ब्राबा म्याङ बुबा थे दुरी क्यासेट थेन वाकम्यान रे राप्पारी अडियो क्यासेट खाप मुबा थेलिसा फ्लफी सिडी मेमोरी कार्ड पेन ड्राइभ सिडी प्लेयर बिबराङमा से गदे खाप हिन्न ङ्याता भन्दा मलाई दान्तेदा थेनुन गजल डोङबा वाइ ब्रेखेन दिपेन्द्र दोङदा डान्बान ङ्यानगे दिपेन्द्र दोङसेन ब्रिबा ङ्याद खासी निब माया एदा ङाला डेनमुला लेगाई छार्गाई छेरेङ्गाई बिबा ङाला सेममुला बिबा तामाङ गजल चु गजल डेकाइमुला रामबाबु योन्जनला सङ्गीतमुला ग्रेन काइपा सङ्गीतकार थेन वाइ ब्रेखेन चन्द्रकुमार दोङला।

मिसे जिथेन आइरक तिल द थुङमा मलाई तला अनुमान लासु हो खालै मिसे जिथेन आइरक रहर से थुङमा मलाई तला बिसम खालै खालै से बाध्यता से थुङमा मलाई तला ओसेम खालै खालै से बिसम राङला माया ग्याम थारेङ ताबली छ आइरकला सहारा किन्न मलाई तला सायद आइरक थुङसी न्युबारी पेनन मि त सिम आताप मलाई तला तसैन सिमनङरी पोप सिटी बा दुङ्गाला तामगा दिता मेनला बारिन बाङ्ला पा मलाई तला आइरक थुङसी राङला माया छ्याम्नुन मुमा मिसे पाङमा ताम सेमसे पाङसेन टिप मुला रो मेरबारी माइमाइनुन थेरुन खासिनी बा मायाला डान्बा खाब मुला यागर गिक टिमा झन लामा डान्बा खाब मुला रो ओसेम थेनुन दुङ्गाल्दा अझ थेला डान्बा दाम नेबारिनुन लामन मिसे आइरकला गिलास चुङ्बा मुला रो आइरकसे राङला माया येसी आखाब मुला ना बिछोडला दुङ्गाल्दा म्लेन लाब मुला आइरकसेम मिला सेम्दा तिलै दुई चेकेन तसैनुन भ्रमले ताना लाबा चेकेन हिन्ना अझ खारङमा भ्रम बिसाम सायद थिए राङलान गामले मूल विवाह मान्न लाभ मला थेनुन तसी मायारी धोका याङमा मिसे आइरक थुङमा मला तला खालाइला डानमा म्लेबारिनुन मिसे आइरक थुङमा मला तला चुनुन सन्दर्भले छ अर्को वाइयाङ्गे हावाला मला काइरी मुबा चुबाई एला डानमा खामा माया थुङना थुङनान बानी ताजिम न्युसी ब्राबा बिमुतला सहारा चुनुन ताजिम थुङना थुङनान सिसी निजी बरु थुङसेन सिजिम बिगाई बिबो भाइ चु भाइ रिकाई मला हावाला मला।

चुरुन भएको तल छ्यामामा तिनीलाई च्यालगार गेताङ याम फेसिनेमा दुई तास जिन बम्बला वसेम रोगते राङ्दा तिनीलाई गेताङ खारङमा छोर्जी तिनीलाई गेताङ यान सुबारी राङ्दा लामा लामा थुजे छ गेताङ स्यालगार र फेरि राङ्गतीलाई सल्लाह सुझाव गुनासो तिन प्रतिक्रियाका दिमुला बिसाम नाला सिधान 9895116889 सम्पर्क लबारी थिन नाला इमेल ठेगाना मोक्ताम सूर्य @gmail.com थिन टी प्रोग्राम स्यालगार @gmail.com रि इमेल लबारी राङ्दा मोइज लबन तिनीलाई गेताङ याम राङ्लान रु ना सूर्य मोक्तान खाब निश्र दोनदा फेसिनिला राङ्गा चुकी सजाबतागाई लासो फ्याफुल्ला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषक म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारी आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा रहेर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही रूपमा रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो। समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न सुरक्षा चुनौतीको सामना गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीवधनको रक्षा गर्न अग्रपङ्क्तिमा रहेर जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। समारोहमा 79 प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि हो। दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरहरूमा भक्तजनहरूको चाप बढेको छ। बडा दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो गाउँघर फर्किने यात्रुहरूको चाप बढेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुद्देशीय प्रणालीका महाप्रबन्धक पङ्कज मल्लले यही असोज 17 25 गतिसम्म नयाँ बस पार्कबाट मात्र 2,07,000 यात्रु बाहिरिएको जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभयो। गृहमन्त्री गुरुङले भोलि 27 बिम्स्टेकको बैठकलाई सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। चितवन उद्योग संघको 35 वार्षिक साधारण सभालाई आज चितवनमा सम्बोधन गर्दै अस्पष्ट कानूनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समय सापेक्ष कानून संशोधन गरिने उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ गुणस्तरीय पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। झन्डै 30 लाख नेपालीलाई बाथरोगको समस्या देखिएको छ। आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोगको उपचार केन्द्रका प्रमुख डाक्टर बुद्धि पौडेलले सो तथ्य प्रकाश पार्नुभएको हो। नेपाल बाथरोग मैत्री समाजद्वारा आज काठमाडौँमा आयोजित विश्व बाथरोग दिवसका अवसरमा उहाँले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने जानकारी दिनुभयो। उहाँले सो रोगको समयमै उपचार नगरिए शरीरका जोडनी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा ऊर्जा युद्धविराम सहमति भएको दावी गर्नुभएको छ। उहाँले युद्धविराम तत्काल लागू भएको बताउनु भए पनि त्यसबारे विस्तृत विवरण भने दिनुभएन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई त्यस्तो सहमति भएको जानकारी नभएको बताउँदै रसियाले पनि आक्रमण रोक्ने भए युक्रेन त्यसका लागि तयार रहेको बताउनुभयो। रेडियो नेपालबाट 5 बजेको समाचार सकियो। हस्त नमस्ते।

0: नेपाल टेलिकम राष्ट्रको संचार.
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ. तामाङ भाषाको समाचारपछि बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुन्नुहुनेछ. अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार.

0: चु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी रङ्गनी दाढेनमुलाक इन्दिरा थिङ काइब्लोन बालेन्द्र साहसे खाजीबाई नोन घेरी सफलता याङबारी मिनिला सेम हेन्सेन इमानदारिता तोला विशी सुङबामुला युलबाङ प्रहरी प्रतिष्ठान महाराज गन्जरी तिनी सेङ्बा प्रहरी निरीक्षक आधारभूत तालिम समूहला दीक्षान्त वाल्डी लिङ्मो थान्छिबन काइब्लोन साहसे तालिमरी लोपा तामदा गोसी व्यवहारी ओनबारी दीक्षित ताबा मोकोन्दा मोइजेन लासिबामुला काइब्लोन साहसे गाछा चिसी हुल्डी शान्ति सुरक्षा पिनबान खाबा अपराध अनुसन्धान लाबा थिएन खाजीबाई नुन धुरी हुल्दा सोना लाबा जिम्मेवारी नेपाल प्रहरी ला भम्री मुला बिसी सुङबा मुबा काइब्लोन साहसे सेवारी चिसी गे लामा आतोबा लोप्री आचिना खालाइदा लेबा फेबा आलाना मिनिला गे लाबारी मोइजेन लासिबा मुला काइब्लोन से दीक्षित ताबा प्रहरी कादिदा बधाई सुङबान प्रहरी सेवारी गे लाबादा खाइमा दामान बङ पिनबा दिम थेमेदान थुजे छे सुङबा मुला चुराङलासिन वाल्डी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसे नेपाल प्रहरी से लोलो लोलो सुरक्षा चुनौती थिएन छातपान युल्डी शान्ति सुरक्षा सोबारी थिएन मिनिदा सेवा पिनबा गे लाबान खाबा मुला बिची सुङबा मुला महानिरीक्षक कार्कीसे राङला स्वार्थ आतोबा प्रभाव थिएन दानला दुरुपयोग लामा प्रहरी गेन्दुन्नोन आच्याबा ताबारी खाम्बा ताबासे चुताम मोकोन से सेम हेन्सेन किनबारी मोइजेन लासिबा मुला वाल्डी मेन्दो निश्चय कु प्रहरी निरीक्षक दीक्षित तासियुबा मुबा गोर्खाला चुमनुमरी गाउँपालिका डु लोकपा थेन चुम लिङ गुङ्री ग्रेन ढुई निबालिछा बुढी गण्डकी गान्धी थुन्दिसी खाबा लेदो छ्याम्ला भाल ग्याम मेन्दोगा मिनी माबा मुला ढुई घ्याम माबा कादेरी चुमचेत उङलिङ गुङ ला सोनाम लामा लाक्पा ठोर्मा लामा कर्मा लामा सोमबुती लामा थेन तेन दोर्जे लामा मुला थेनी कादेला माइबा गे प्रहरी से लाबान मुला भाल प्रभावित थुमक्याम मेन्दो ब्लिची ब्रे मिनिला उद्धार लाबा मुला भाल से गोर निचुई डु दिम गोरकु गोठे गोरब्ली चाम थेन गोर्की सरकारी घेजाङरी छेती शोभा मुला प्रभावित थुम्री ग्यार्जा गाँसे मेन्दो सोमची ब्रे प्रहरी सेङबा मुला नेपाल प्रहरी से बुढी गण्डकी गान्धी थुम्री चिबा मिनी कादेदा जोखिमला नाम्सा गान्धी किनार चाम थेन सडक घ्यालाम्री खाबा निबारी आलाबारी थेन स्थानीय प्रशासन थेन सुरक्षा निकाय से पाङबा ताम ज्ञानबारी मोइजेन लाबा मुला नेपाल रेडक्रस सोसाइटी से बुढी गण्डकी गान्धीरी निभा भाल से युल्डी दोषी समस्या लेबा मुला बिसी पाङबा मुला तिलमा छोरी गोर्खा जोङला चुम नुम्री गाउँपालिका ढुला चुमलिङ गाम्री उङलिङ लुङ स्योङ ग्याम खावा भाल स्यार स्योङ थुन्दिसी तिलाई लिछा थिसी बुढी गण्डकी गान्धीरी भाल खाबा मुबा नेपाली सेनाला गोर्ब्ली हेलिकप्टर ग्याम मेन्दो कु च्यान्दो हुल्ला मिनी छ्याम मेन्दो ब्रेचुई निदा उद्धार लाबा मुबा नेपाल रेडक्रस सोसाइटी ला लोन्छेन ऋषि खनाल से भाल से कादे क्षति सोझी बिसी गोबारी नेपाल रेडक्रस ला स्वयं सेवक कादे सेङबा मुला बिसामा प्रभावित थुम्री चावा से कादे बोर्बा गेनोन लाबान मुला बिसी सुङबा मुला दिम्ब्लोन सुदन गुरुङ बङ्गालला खाडी बहुक्षेत्रीय प्राविधिक थिएन नोर रो बिमिश्रेक ला सदस्य युल्ला दिम्ब्लोन कादेला चिसाङ्री पो किनबारी तिनी भारत निस्युबा मुला दिम्ब्लोन ताबा लिछा गुरुङला चु गिक्छा रेम स्यान्दो युल कोर्बा हिन्ला दिम्ब्लोन गुरुङ भारतला छार दिल्लीरी नाङ्गार हेन्से सेङ्बा बिमिश्रेक दिम्ब्लोन स्तरीय चिसाङ्री पो किनबारी होजाहना निस्युबा हिन्ला सन् 1997 ठोङबा बिमिस्टेकरी नेपाल भारत बङ्गलादेश भुटान म्यानमार श्रीलङ्का थेन थाइल्याण्ड लासी मेन्दो निस युल्का दे मुला दिम्ब्लोन गुरुङ रेङेन नोन नेपाल याइस्युबा गेखोर मुला लुइथेन खाद्य स्वच्छता ब्लोन निशा मेहता से मानसिक लुई सेवादा ज्याबा थेन मिनिसे माइबा राङबा सोबारी सरकार प्रतिबद्ध मुलाबिसी सुङबा मुला जाम्बुलिङ मानसिक लुई दिन्छेन 2026 ला अवसरी लुइथेन खाद्य स्वच्छता ब्लोन खाङसे सेङबा गेकोर्दी ब्लोन मेहता से मानसिक लुई सम्बन्धी विषय सरकारला प्राथमिकता रि मुलाबिसी सुङबा मुला ब्लोन मेहता से मोकोन मिनिसे राङला मानसिक लुई सम्बन्धी समस्या समस्या पाङबारी खाम्सामा दुई ऋण रो याङबा थिएन ज्याना लसी सोबारी खाम्बा वातावरण सोबारी सरकार प्रतिबद्ध मुला बिसी सुङबा मुला नेपाली काङ्ग्रेसला खुला ग्याम रो चोहोरी डाक्टर चन्द्रकान्त भण्डारी थिएन मधु आचार्य से ढासी बामुला चुराङ लासिन समावेशी रो चोहोरी विनोद कुमार चौधरी ढासी बामुला चुराङ लासिन रो लोनचेन्डी प्रदीप पौडेल थिएन उदय शमशेर राणा ढासी बामुला विषामा जामे कोला रो लोनचेन्डी डाक्टर डिला संग्रौला पन्तासे ढासी बामुला रसुवाला भोटेकोसी गान्धीरी खाबा भाल लिछा काइब्लोन दैवी प्रकोप उद्धार कोष थेन काइब्लोन राहत कोषरी नोर रो खाबा दाते नोन झारी मुला काइब्लोन थेन ब्लोन सेङझाङला घेजाङसे पाङबा अनुसार कोषला लोलो लोलो खातारी दाते दोना अर्ब चुई निस करोड घाँचुई ब्ली लाख ब्लिचुई नि तोङ ब्रेचुई कु ग्यार्जा डुसे निश्चुई ब्रे सिका निश्चुई भ्रे धोबा मुला सरकार से चु कोश्री झम्मा तबा टाङ्गा ग्याम चु गाछा अर्ब गिक भाल प्रभावित थुम्री पुइसी झिन्बा मुला लुइथेन खाद्य स्वच्छता ब्लोन निशा मेहता थिएन नेपाल रिस्युबा गणतन्त्र कोरियाला छाडधानबा ग्लेबोन पार्क ताक योङसे रूपतासी लेङमौला स्युबा मुला रूपताबा धुरी हुल्नी गुङला ब्रेल्बा दा धातेला भीमा ज्याबा सोबा ताम्री लेङमो ताबा मुला बिसी मेहेत ब्लोन मेहता लालोन खाङसे पाङबा मुला रूपतामा भोटेकोसी भालग्याम प्रभावित थुम्री उद्धाथेन राहात्री कोरिया सरकारसे लबा रोरी ब्लोन मेहतासे थुजेछे सुङबा मुला लानन दिङ हेन्से ठिम्दा नाङसी गान्धी थिएन स्यान्दो ग्लाग्याम प्राकृतिक स्रोत नो नोङना लाबान खाबा काभ्रे पलान चोकला उद्योग कादेदा दाखाबा मङ्सिर निस धोनारी तोक लाबा ठिम्री खासी घे लाबारी दुई पिनबा मुला चुरङबा घे लाबा उद्योग विरुद्ध जोङ प्रशासन घेजाङसे कोङबा कारवाही लाबा बिसी पाङबा मुला जोङ स्तरीय अनुगमन समितिसे जोङ ढाङ्री सेङबा युङबा घिटी बालुवा तेबा उद्योग छिम नाङरी बाबारी कु बुदे निर्णय लाबा मुला समिति से तोक लाबा धुई नाङरी ठिम्दा आङ्यानबा उद्योगदा मङ्सिर ब्रे कु थेन चुइला कुनु दोषी होजान ग्लारी निसी सिल बन्दी लासी सेङबारी आपिन बाथेन ठिम अनुसार कारवाही लाबा निर्णय लाबा मुला बिसी जोङला सिडिओ गोपाल कुमार अधिकारी से सुङबा मुला पृथ्वी राजमार्ग ला धादिङला गलौदी थुम्री सडक घ्यालम सोदोबा ताबासे तिनी घ्यासेला चुइगिक घ्यामा हेन्से नाङ्गर स्योला गा घ्यामा धोना पृथ्वी राजमार्ग बन्द लाबा ताबा मुला धादिङला सिडिओ लक्ष्मी पाण्डे गौतमसे तिनी कागुर गिक छिस्युबान गजुरी गाउँपालिका गा गलौदी थुम्री त्रिशुली गान्धीसे थाबासे सडक भास्तिबासे होजा घ्यालम सोदोबा ताबासे मोटर सेङबारी बन्द लाबा घिनला बिसी सुङबा मुला निबा असोज निचुई सोमला कुनु सडक भास्तिसी होजा राजमार्ग अवरुद्ध ताबा मुबा दुर्गा पछला निछा रा नवरात्रीला अवसरी ह्युल नाङला ला देवीला लाखाङ कादेरी स्यो हेन्सेन लानन मिनी कादे राप्रुप तासी तिनी मोइबो लाबन मुला याम्बुला गुजेश्वरी जय बागेश्वरी मैती देवी कालिका स्थान नक्साल भगवती भद्रकाली शोभा भगवती विजेश्वरी इन्द्रायणी रत्रकाली रक्त काली श्वेत काली दक्षिण काली चामुण्डा माई सुन्दरी माई राङबा लखाङ कादेरी मिनी कादे धाते नोन राप्रुप ताबा मुला दसैँ तिहार राङबा प्रिबा गाम्री खाबा छ्याम याम्बु उपत्यका ट्राफिक प्रहरीसे सडक घ्यालम सुरक्षा थिएन दुर्घटना दा काबारी छोरगानला अभियान तिबा मुला नयाँ बस पार्क नागढुङ्गा थिएन कोटेश्वर राङबा ग्रेन थुम्री मिनी थिएन मोटर सेङबा कादेदा ट्राफिक नियम तेनबारी सुरक्षित यात्रा लाबारी थिएन ठिम्दा तेन्सी मोटर सेङबारी मोइजेन लाबा मुला मोरङला उर्लाबारी नगरपालिका निस बाघ खोर ला सडक घ्यालम्री कारसे ठोकमा मेन्दोगिक खेप्पा मिनी सिबा मुला विषामा मेन्दोगिक घाइते ताबा मुला तिनी स्योरी लो ग्याम स्यार क्यार खावन लाबा कारसे ग्याम थावन लाबा मिनिदा उर्लाबारी रिट थोकमा नगरपालिका निसला ब्रेचीको दिङला कृष्ण बहादुर कार्की सेवा मुबाबिसाम दुर्घटना तामा ओजान ग्लाला ब्रेची नि दिङला राम कुमारी राई घाइते ताबा मुबाबिसी प्रहरी से पाङबा मुला स्यान्सी बान मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: नमस्कार म सञ्जय ढकाल
4: र म प्रतीक्षा खनालको
3: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावितहरूको पुनर्वासको चर्चा गर्छौँ
4: पुनर्वास बारे सरकारको सोचाइ चाहिँ कस्तो
5: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने अहिलेको मुख्य चाहिँ उद्देश्य छ
3: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बालबालिकाहरूको निम्ति शिक्षामूलक सामग्री
4: भोटेकोशी त्रिचुलीमा आएको विनाशकारी बाढीमा गाउँ बस्ती डुबानमा परि विस्थापित भएकाहरूको निम्ति पुनर्वासको विषय सबैभन्दा टटकारो बनिरहेको छ कतिपयले फेरि आफ्नो थाथलोमा फर्किने चाहना व्यक्त गरिरहँदा कतिपय भने पुरानो ठाउँमा नबस्ने बताइरहेका छन् सरकारले बाढीको खतरा भविष्यमा पनि हुन सक्ने भन्दै पुरानो स्थानमा बस्ती बसाल्न नहुने खालका प्रतिक्रियाहरू दिइरहेको बेला बेत्रावतीका केही प्रभावितहरूले आफ्नो भावना यसरी साटे
6: यो तत्कालको अवस्थामा चाहिँ हामी फर्किनलाई सम्भव छँदै छैन यदि त्यो खोलाले चाहिँ पहिलाको ठाउँमा फर्क्यो भने चाहिँ हामीले त्यसलाई चाहिँ सुरक्षित तरिकाले बाँध बनाएर बनाउन सकिन्छ त्यो भएर अहिलेलाई चाहिँ हामीले यतै आफ्नो बालबच्चालाई पढाउन फेमिलीलाई सेक्योर गर्न नै यतै राख्नुपर्छ
7: बेदरातीमा त अब हामी फर्किन सक्ने सम्भाव पनि देख्दैन मैले त अब त्यत्रो खोला त्यति तल र हुँदाखेरि त अहिले त्यति माथि आएर सबै यसरी बगाएर लिएर गएको छ हामीलाई त्यत्रो गाउँ नै पुरै बगर बनाएछ त्यहाँ गएर बसिसक्ने त अवस्था त छैन हाम्रो
3: यसै सन्दर्भमा हामीले बस्ती पुनर्वास वा स्थानान्तरणको विषयमा काम गरिरहेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याललाई सम्पर्क गरी सबैभन्दा पहिले घरबार विहीन र बस्ती छोड्नु परेकालाई कसरी व्यवस्थापन गर्ने भनी सोधेका थियौं
5: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने चाहिँ अहिलेको मुख्य चाहिँ उद्देश्य छ करिब 7,000 प्लस घरहरू चाहिँ क्षति भएका थिए त्यसमा ठ्याक्कै कतिले चाहिँ पीडित परिवार हो भन्ने आकलन चाहिँ विभिन्न पालिकाहरूबाट भइरहेको छ हामीलाई चाहिँ दुईवटा चाहिँ अब चुनौती या हामीले गर्नुपर्ने कुराहरू छ एउटा चाहिँ दीर्घकालीन पुनर्वास चाहिँ सुरक्षित रूपमा उहाँहरूको आर्थिक आयामहरूलाई असर नपर्ने गरी कसरी गर्ने भन्ने एउटा दीर्घकालीन पुनर्वासको कुरा भयो अनि अर्को चाहिँ अब आफै स्वव्यवस्थापन गर्न नसकेका परिवारहरूलाई कसरी सुरक्षित अस्थायी बसोबासमा राख्ने भन्ने चाहिँ मुख्य चुनौती छ अब यसमा चाहिँ अहिले केही चाहिँ अब यो टेन्टहरूमा बस्नु भएको छ अब त्यो अलिकति व्यवस्थित छैन जाडोमा पनि सपोर्ट गर्ने सिस्टममा कसरी उहाँहरूलाई अपग्रेड गराउने नेपाल सरकारले या चाहिँ विभिन्न निकायसँग समन्वय गरेर अस्थायी आवासको प्रक्रियामा कसरी चाँडै लान सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले काम गरिरहेका छौँ
8: जहाँ खतरा छ जहाँ फेरि त्यही पुरानो बस्तीमा फर्काउन सकिन्न उहाँहरूलाई चाहिँ कहाँ सार्ने योजना बनाउनु भएको छ
5: एउटा चाहिँ बिचमा यो भूमिसँग सम्बन्धित मन्त्रालयबाट गठन भएको प्राविधिक समितिले चाहिँ रसुवा धादिङ नुवाकोटका ती विपदग्रस्त पालिकाहरूमा चाहिँ गएर त्यहाँ भएका सुरक्षित जग्गाहरू चाहिँ सरकारी सार्वजनिक निजी संस्थाका जग्गाहरू चाहिँ यो हुन सक्छन् भनेर विभिन्न अप्सन्सहरू विकल्पहरू सहितको चाहिँ प्रतिवेदन चाहिँ उहाँहरूले बुझाउनु भएको छ अब त्यसमा चाहिँ हामी ती चाहिँ पुनर्वास गराउन योग्य हुने नहुने त्यसमा चाहिँ जग्गाको स्वामित्वको कुराहरू स्थानीय तहसँग समन्वय गर्नुपर्ने कुराहरू अब यो छलफलको पाटो चाहिँ अब हामी चाहिँ अगाडि बढाउँछौँ किनभने हामीलाई चाहिँ यो प्यारलाली चाहिँ के पनि चाहिएको छ भने हामीले सकेसम्म चाहिँ यो लङ टर्म पुनर्वास गर्दा चाहिँ सम्बन्धित चाहिँ परिवारहरूलाई चाहिँ इन्भल्भ गराएर मात्रै गराउने भन्ने चाहिँ अब हाम्रो चाहना छ त्यो हिसाबले पनि एउटा लाभग्राहीहरू पालिकाबाट पहिचान भइसकेपछि उहाँहरूको विगतको चाहिँ उहाँहरूको कहाँ थियो उहाँहरूलाई चाहिँ पाइक पर्ने सेटलमेन्टहरू कहाँ हुन सक्छन् भनेर यो विभिन्न आयाममा चाहिँ छलफल गरेर मात्रै त्यो गर्छौँ। त्यो चाहिँ कुनै हापाजाली यहाँ गर्ने भनेर त्यसरी चाहिँ हुँदैन नै जस्तो लाग्छ।
8: कतिपयले चाहिँ यो थाथोलोमै फर्किने भनेर पनि भनिरहेका छन्, कतिपयले हामी गाउँ आफ्नै ठाउँ फर्किन्छु भनिरहेका छन्, तिनीहरूलाई चाहिँ के भन्नुहुन्छ?
5: सुरक्षित बसोबास नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। थप लगानी थप गर्दा चाहिँ सरकारले पहिचान गरेको चाहिँ सुरक्षित जग्गामा मात्रै चाहिँ फर्किनुपर्छ। अहिले चाहिँ हतारमा चाहिँ आवेशमा आएर अनि जोखिमपूर्ण क्षेत्रमा पुनः लगानी गर्ने पुनः जोखिमलाई चाहिँ फेरि चाहिँ बढाउने काम चाहिँ गर्न हुँदैन।
8: व्यक्तिको मात्र विषय हुँदैन, समुदाय हुन्छ, उनीहरूको कल्चरको कुरा, संस्कृति जोगाउने भन्ने जस्ता थुप्रै कुराहरू छन्। त्यस्तरी स्थानान्तरण गर्दाखेरि चाहिँ समुदायलाई नै हामीले सार्छौँ कि अथवा एकमुष्ट हुन्छ अथवा चाहिँ व्यक्ति हेरिकन?
5: यो सबै आयामहरूलाई चाहिँ हामीले सँगसँगै लानुपर्ने हुन्छ। व्यवस्थित रूपमै गर्ने चाहिँ अहिलेसम्मको चाहिँ हाम्रो उद्देश्य छ। हामी हिजोको अभ्यासमा पनि के कारणले सफल हुन सकेन, के कारणले कहाँ सफल भएको थियो भन्ने कुराहरू पनि सबै कुराहरू विश्लेषण गरेरै अगाडि बढ्छौँ।
3: उनी थिए पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याल, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
3: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
9: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ अङ्ग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिबारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौँ है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
10: I'm interested in modern art.
11: I'm keen on watching sport, but not that keen on playing it.
12: I'm really into politics.
13: I've recently taken up hiking.
9: Okay, so they all have different interests. Ekjanale adhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. आफ्नो रुचि व्यक्त गर्न उनीहरूले छुट्टा छुट्टै पदावली प्रयोग गरे। पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भने, इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
10: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
9: हो, इन्टरेस्टेड पछि इन आउँछ। हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आइएनजी फर्मको भर्ब प्रयोग गर्छौँ। अब अरू केही उदाहरण।
10: I'm interested in dancing. I'm interested in mountain biking.
9: हामीले सुनेको अर्को वाक्यमा I'm keen प्रयोग भएको छ। आफ्नो रुचिबारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
11: I'm keen on watching sport, but not that keen on playing it.
9: यसपालि यहाँ on आयो। I'm keen on। किन अन पछि पनि नाम अथवा आइएनजी फर्मको भर्ब प्रयोग हुन्छ, जस्तै वाचिङ स्पोर्ट। हामीले नेगेटिभ फर्म अर्थात् नकारात्मक रूप पनि सुन्यौँ, आम नट किन अन। यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौँ। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौँ। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
12: I'm really into politics.
9: तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आइएनजी आएको भर्ब प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि I'm really into reading about politics. हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो। त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो। त्यो के थियो सम्झनुहुन्छ? फेरि सुनौ है त।
13: I've recently taken up hiking.
9: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौँ। she's taken up the guitar. अर्थात् उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौँ। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एक पटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
13: I'm not that keen on reading fiction.
9: Well then, अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
13: I've recently taken up yoga.
9: Well then, अब तपाईँ हामीलाई कमिक्स पढ्न मन पर्छ भन्न सक्नुहुन्छ। यसमा इन्टु प्रयोग गर्नुहोस् है। Let's listen and compare.
13: I'm really into reading comics.
9: अन्तिममा अब के तपाईँ इन्टरेस्टेड प्रयोग गरेर आफूलाई चेस खेल्न मनपर्छ भन्न सक्नुहुन्छ? Let's listen and compare.
13: I'm interested in playing chess.
9: Well done. तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अबदेखि तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचिबारे कुरा गर्नुहोस् है त।
3: अहिले सुन्नुभयो बालबालिकाको शिक्षाका लागि सहयोगी हुने गरी बनाइएको बीबीसी 10 पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
9: बीबीसी 10 पाठशालामा तपाईँलाई फेरि स्वागत छ। यो भागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ। अब केही वाक्यहरू सुनौ। यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त।
13: If you could go anywhere in the world, where would you go?
12: If I could go anywhere in the world, I would go to Australia.
11: I'd go to the moon.
10: I'd go to the Arctic.
9: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए। उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्। यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात् द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौँ। अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौँ। वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ, इफ आई कुड। वाक्यको अर्को भागमा चाहिँ हामी वुडसँगै इन्फिनिटिभ वा बेस भर्ब प्रयोग गर्छौँ, आई वुड गो। सामान्यतया बोल्दाखेरि वुडको छोटो रूप उच्चारण हुन्छ। उदाहरणका लागि आई वुड गो, ही वुड गो। फेरि एकपटक पुरै वाक्य सुनाऊ है त।
12: इफ आई कुड गो एनीवेयर इन द वर्ल्ड, आई'ड गो टु अस्ट्रेलिया।
9: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा वुडसँगै एउटा क्रियापद आयो, आई वुड गो। हामी यी दुई भागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौँ। यो वाक्य फेरि एकपटक सुनौ है त, अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ।
12: If I could go anywhere in the world, I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
9: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ। कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भर्ब जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ। छोटा उत्तरहरू फेरि एकपटक सुनौ। Where would these people go?
11: I'd go to the moon.
10: I'd go to the Arctic.
9: पहिलो व्यक्तिले आफू मुन अर्थात् चन्द्रमामा जान्थे भने दोस्री व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्। अब केही अभ्यास गरौँ। यस्तै शैलीमा यदि म इङ्ल्यान्डमा बस्थेँ भने अङ्ग्रेजी राम्ररी बोल्थेँ कसरी भन्न सकिएला? एकपटक सुनौ है त।
13: If I lived in England, I'd speak English very well.
9: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थेँ। यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला? एकपटक सुनौ है त।
13: If I had lots of money, I'd give it to my parents.
9: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ। त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त।
13: If I could have any talent, I'd be able to sing.
9: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन्। अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्। अब फेरि तपाईँको पालो। यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है।
13: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
9: Well done. आजलाई यति नै। अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला।
4: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।
14: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई केही बेर सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बाल गीतहरू। पहिलो गीत सुनाउँछौँ रमा कार्की, विनिता खत्री र बिना कार्कीको स्वर। रमा कार्कीको रचना हो भने बुलु मुकारुङको सङ्गीतमा।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ निमेश भण्डारी, समृद्धि थापा, सम्राट कालीकोटे र साथीहरूको स्वरमा रहेको बालगीत। यसको रचनाकार हुनुहुन्थ्यो पूर्णचन्द्र घिमिरे भने यसमा सङ्गीत दिनुभएको थियो डाक्टर निरञ्जन भण्डारीले। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू। बालगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, ललिता थापा र दिलीप परियारको स्वर सुनाउँछौँ। दिलीप परियारको रचना हो भने प्रेम राईको सङ्गीतमा।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ जुनु राई, श्रिया गेवाली र साथीहरूको स्वर, बलराम कोइरालाको रचना हो भने जीवेश चामलिङ राईको सङ्गीतमा रहेको बालगीत, यतिन्जेल यहाँहरूलाई विभिन्न कलाकारहरूका स्वरमा रहेका बालगीतहरू सुनायौँ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: गजल गंगा।
1: म उनैको आसपासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, यहाँ जिन्दगीभित्र जिन्दगी खोज्न, यहाँ जिन्दगीभित्र जिन्दगी खोज्न, आफ्नो बेग्लै प्रयासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, दुःख पीडा धेरै भोगेँ जिन्दगीमा मैले, दुःख पीडा धेरै भोगेँ जिन्दगीमा मैले, अब खुसीहरूको तलासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, बिरानो यो सहरमा मनै चङ्गा बनाई, बिरानो यो सहरमा मनै चङ्गा बनाई, यस्तो लाग्छ बतासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपासमा हिँडिरहेछु, धन्न धन्न गजल लेखेरै भए पनि, धन्न धन्न गजल लेखेरै भए पनि, कसैको गाली र स्याबासमा हिँडिरहेछु, के हुन्छ खै सन्त्रासमा हिँडिरहेछु, म उनैको आसपास।

गजल सरोवरको यो गजलसँगै आज फेरि हामीले गजल गङ्गाको अर्को एउटा नयाँ श्रृङ्खला सञ्चालनका लागि उपस्थित भएका छौँ। आजको श्रृङ्खलाको सङ्घारमा उभिन्छौँ प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल। तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्नका लागि।

आराम गर्ने यो समयमा गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गामा हामी गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू वाचन गर्नेछौँ। अबको 45-50 मिनट हामी तपाईँसँग रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। अलिकति सुख बाँडौँला, अलिकति दुःख बाँडौँला, सुख दुःख जिन्दगीका सहयात्री, कहिले हाँसु कहिले आँसु हामीले बारम्बार भन्दै आइरहेका छौँ। सुखमा मातिनु पनि हुँदैन, दुःखमा आत्तिनु पनि हुँदैन। गजल गङ्गालाई एउटा सुमधुर गजल सङ्गीतबाट हामी आरम्भ गर्छौँ, जसमा स्वर रहेको छ मनोज राजको, रचना हो उमेश लम्सालको र सङ्गीत हो सङ्गीतकार अभिजितको। मन दिए मुटु दिए जिन्दगानी, धुजा धुजा तिमीबाटै सिंह जिन्दगानी। आजको गजल गङ्गाको आरम्भमा सुमधुर गजल सङ्गीत मनोज राजको सुर, उमेश लम्सालको गजल रचना अनि अभिजितको सङ्गीतमा तपाईँका लागि

जिन्दगानी धुजा धुजा तिमीबाटै सिंह जिन्दगानी चोट दिने पनि उही र मलम लगाउने पनि उही यहाँभित्र पनि माया भेटाइन्छ मायाभित्र धोका पनि भेटाइन्छ तपाईँले गजलका शेरहरूबाट आफ्नो हिसाबले पक्कै पनि मूल्याङ्कन गरिसक्नु भएको छ गजलले के भन्न खोजिराखेको छ भन्ने कुरा आफ्नोपनको महसुस गर्नुभयो भनेदेखि गजलकार उमेश लम्साल गायक मनोज राज अनि सङ्गीतकार अभिद आफ्नो ठाउँबाट आफू सफल भएको सम्झनुहुनेछ अब गजल वाचनतिर लाग्न चाहन्छौँ हामी गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com हामीलाई थुप्रै थुप्रै थुप्रै गजल मेल प्राप्त भएका छन् म यी मेलहरूलाई उठाउन चाहन्छु बडुवाल कपिल सिजापतिले असम कालिका स्थान उहाँको स्थायी घर हो अध्ययनको सिलसिलामा काठमाडौँमा हुनुहुन्छ बडुवाल कपिल सिजापति म सुरु गर्छु कपिल सिजापतिको यो गजललाई अलिकति माया गरी भन्दा पनि अलिकति माया गरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि अलिकति माया गरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि स्वादनीमा जाउँला बिहे भएपछि स्वादनीमा जाउँला बिहे भएपछि उन्न सिक तिमी चरी भन्दा पनि रिसाएर हिँड्यौ सही भन्दा पनि सम्झनामा आज सय चोटी सम्झे सम्झनामा आज सय चोटी सम्झे अनि बग्यो आँसु झरी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि कपिल पनि त्यसै किन लोभिन्थे र कपिल पनि त्यसै किन लोभिन्थे र कम्ती छैनौ तिमी परी भन्दा पनि रिसाएर हिँड्यौ सरी भन्दा पनि अलिकति माया गरी भन्दा शङ्करदेव क्याम्पस काठमाडौँबाट बडुवाल कपिल सिजापतिले मेल गर्नुभएको गजल थियो यो गजलका लागि बडुवाल कपिल सिजापतिलाई धेरै धेरै धन्यवाद दिन्छौँ गजल गङ्गाको तर्फबाट अब अर्को गजल सल्लेरी साथ डाँडा गाउँ दैलेख उहाँको स्थायी घर हो हाल पुना महाराष्ट्र भारतमा हुनुहुन्छ कर्म गर्ने सिलसिलासँगै चक्रबाबु चन्द म चक्रबाबु चन्दको गजल यहाँनिर उठाउँछु यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी यहाँ जिउनु पर्ने परानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी बाँचुन् जेल तेरो मेरो अभावमा जिउनु पर्ने बाँचुन् जेल तेरो मेरो अभावमा जिउनु पर्ने आर्यघाट जाने चिहानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी यहाँ रेटिन्छन् मेटिन्छन् मनका चाहना यहाँ रेटिन्छन् मेटिन्छन् मनका चाहना नमेटिने अधुरो कहानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी भनिदिन्छन् तिमी बिना बाँच्न सक्दिन पल पल साथमा उसैको सिरानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी कहिले वारी त कहिले पारी ठक्कर खाँदै कहिले वारी त कहिले पारी ठक्कर खाँदै निरन्तर बग्नु पर्ने पानी रहेछ जिन्दगानी मरेर जल्नु पर्ने खरानी रहेछ जिन्दगानी यहाँ जिउनु पर्ने परानी रहेछ चक्रबाबु चन्दको यो गजल गजलका लागि गजल गङ्गाको तर्फबाट चक्रबाबु चन्दलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ अब अर्को गजल छ हाल मरुभूमि मात्र लेख्नु भएको छ पाल्पा दर्पुक एक उहाँको स्थायी घर हो मरुभूमिमा हुनुहुन्छ यति बेला सागर भण्डारी विभुर म सागर भण्डारी विभुरको गजल यहाँनिर वाचन गर्छु उज्यालोमै व्यापार उठ्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट खुसीको त्यो संसार लुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट खुसीको त्यो संसार लुट्यो बस्तीबाट कहीँ छैन खान भोकैले मरेछन् कहीँ छैन खान भोकैले मरेछन् गरिबीको पीडा दुख्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट त्यो बाढी पहिरो सुनामी बनेछ त्यो बाढी पहिरो सुनामी बनेछ सबैका परिवार लुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट गरिबकै पसिनाले महल बनायो गरिबकै पसिनाले महल बनायो झुपडी जलाई कुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट हरे दैव तेरो नियति यो कस्तो
हरे दैव तेरो नियति यो कस्तो सपना गरिबका टुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट खुसीको त्यो संसार उठ्यो बस्तीबाट सम्हाल्नु छ जीवन दुखेको मुटुले सम्हाल्नु छ जीवन दुखेको मुटुले चुनौतीमा विभोर जुट्यो बस्तीबाट खुसीको त्यो संसार लुट्यो बस्तीबाट उज्यालोमै व्यापार उठ्यो बस्तीबाट मरुभूमिबाट सागर भण्डारी विभोरले पठाउनु भएको मेल गर्नुभएको गजल यहाँनिर हामीले वाचन गरिसकेका छौँ। सागर भण्डारी विभोरलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ गजल गङ्गाको तर्फबाट। सुनसान सुनसान अनि एकान्त बन्दैछ रात, सुनसान रातमा तपाईँसँगै गजल गङ्गा, गजल गङ्गा तपाईँ हामी सँगसँगै एउटा यात्रामा छौँ। केही समयपछि हामी तपाईँबाट छुट्टिनेछौँ, तपाईँ हामीबाट छुट्टिनुहुनेछ। आफ्नै व्यक्तिगत जीवनका पाटा र बाटामा तपाईँ दौडिनुहुनेछ। आफ्नै पीर व्यथाहरू छन्, आफ्नै सुखहरू छन्, आफ्नै दुःखहरू छन्। तपाईँलाई लाग्छ कहिलेकाहीँ म मात्रै सुखी छु या म मात्रै दुःखी छु। मलाई पनि त्यस्तै लाग्छ, हामीलाई पनि त्यस्तै लाग्छ। तर दुःख पनि जीवन जिउनका लागि, केही गर्नका लागि कहिलेकाहीँ सही साबित भइदिन्छ। सुखले मान्छेलाई फेरि दुःखी बनाउनका लागि पनि कहीँ न कहीँ भूमिका खेलिरहेको हुन्छ। त्यो महसुस पक्कै पनि तपाईँले गर्नुभएको छ होला। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण, हाम्रो एफएम रेडियो स्टेसनहरू 98.1 र 103 MHz सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। अहिलेका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत तपाईँका लागि हामी सुनाउँछौँ बिमला राईको सुरमा। गजल रचना बुद्धि मोक्तानको हो र सङ्गीत हो सङ्गीतकार बालन्द राईको। पियारा नहुँदा ढलिन रात यो सिद्धिदै प्रहर चलिन रात यो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ मात्र

0: हजुर, पिहारा नहुँदा ढलिन रात यो, सिद्धिँदै पहार चलिन रात यो, जब साँझ पर्छ आफ्नो मान्छेको याद आउनु स्वाभाविक हो। खानपिन सकिन्छ, बिस्तारमा पुगिन्छ, अझ आफ्नो मान्छेको याद बढ्दै जानु पनि स्वाभाविक हो। प्यारा नहुँदा ढलिन रात यो, सिद्धिँदै प्रहर चलिन रात यो, आफ्नो मान्छे आफूसँग नहुँदा कति गाह्रो हुन्छ रात बिताउनु। जसले भोगेको छ यी कुराहरू उसैलाई मात्र थाहा हुन्छ। विमला राईको सुर, बुद्धि मोक्तानको रचना अनि बालन्द राईको सङ्गीत, गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामीले प्रस्तुत गरिसकेका छौँ। साँच्चैकै तपाईँले साङ्गीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वास हो। अब फेरि म एकपटक गजल गङ्गाको यो लहरमा गजलहरू उठाउन चाहन्छु। मिलन शाह शङ्करले लेख्नुभएका गजलहरूको सङ्ग्रह शब्दमोहनी, शब्दमोहनीबाट म मिलन शाह शङ्करको एउटा गजल वाचन गर्ने अनुमति चाहन्छु। सुरु गर्छु मिलन शाह शङ्करको यो गजल। मेरो लागि सुभासिलो फुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। मेरो लागि सुभासिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो एउटै। म त हजुर जिन्दगीको नदी तर्नुपर्ने, म त हजुर जिन्दगीको नदी तर्नुपर्ने, भत्किएको पुरानो पुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै। गाउँ बेसीमा धारा धेरै जता पनि पानी, गाउँ बेसीमा धारा धेरै जता पनि पानी, छरिएर रहे पनि मूल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै। रमाइलो पल्लो गाउँको रौनक नै भिन्दै, रमाइलो पल्लो गाउँको रौनक नै भिन्दै, रङ्गी सङ्गी ठाउँमा रातो तुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै। सयौं थरी पहिरनमा सजिएका धेरै, सयौं थरी पहिरनमा सजिएका धेरै, बाजा गाजा बजाइ हिँड्ने हुल थियो एउटै, मेरो लागि सुभासिलो फुल थियो एउटै, लोभिएर नजिक जानु भुल थियो। मिलन शाह शङ्करले लेख्नुभएका गजलहरूको सङ्ग्रह शब्दमोहनीबाट साभार गरिएको एउटा गजल यहाँनिर प्रस्तुत गरौँ। अब सिन्धुपाल्चोक छ पिस्कर स्थायी घर र कामको सिलसिलामा काठमाडौँ आउनुभएका सुरेश कुमार थामी रेडियो नेपालसम्म आउनुभयो र आफ्नो एउटा गजल रेकर्ड गराउनु भएको छ। अब हामी यति बेला सुरेश कुमार थामीको गजल उहाँकै आवाजमा सुन्छौँ।
1: आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू। टुटफुट खण्डित भए, टुटफुट खण्डित भए बैरीहरू रमाउँछन्, एक भई बरु नदी थुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू। कथा होइन यथार्थ हो, कथा होइन यथार्थ हो नेपालीको बहादुरी, लड्नु परे खुकुरी नै चुनिदेऊ मान्छेहरू। आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, मेरै निम्ति बनेको हो, मेरै निम्ति बनेको हो भन्ने होस् संविधान, पक्षपाती नहुने नीति बुनिदेऊ मान्छेहरू। आग्रह छ सत्य कुरा सुनिदेऊ मान्छेहरू, जुटेर सुन्दर माला उनिदेऊ मान्छेहरू।
0: सुरेश कुमार थामीले रेडियो नेपालको स्टुडियोमा आएर रेकर्ड गराउनु भएको यो गजल उहाँको आफ्नै आवाजमा हामीले प्रस्तुत गरिसकेका छौँ। धन्यवाद दिन्छौँ सुरेश कुमार थामीलाई। अब गणेश डागी गगनले लेख्नुभएका गजलहरूको सङ्ग्रह तिमी र म हामीलाई प्राप्त भएको छ। तिमी र म भित्रबाट एउटा गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु गणेश डागी गगनको। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खिआए, दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घरमा फर्किआए। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खी आएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घरमा फर्किआए। बाटो हिँड्दा देख्नेहरू सुन्ने खोज्ने गर्थे मलाई, बाटो हिँड्दा देख्नेहरू सुन्ने खोज्ने गर्थे मलाई, मामा माइजू दाजु भाउजू सबैसँग झर्किआएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घर फर्किआएँ। उकालो र ओह्रालोमा हिँड्दै गई तिमलाई भेट्न, उकालो र ओह्रालोमा हिँड्दै गई तिमलाई भेट्न, वर्षा मासको चिप्लो बाटो अँधेरीमा लड्किआएँ, आइनौ तिमी मलाई भेट्न एक्लै घर फर्किआएँ। त्यो पापिनी मसोझोको किन जोडी मिल्थ्यो होला, त्यो पापिनी मसोझोको किन जोडी मिल्थ्यो होला, आफैसँग कुरा गर्दै आँसु चुहाई धर्की आएँ। आइनौ तिमी मलाई भेट्न, एक्लै घर फर्की आएँ। दिनैभरि चौतारोमा तिम्रै बाटो पर्खिएँ। गगन डाँगी गगनले लेख्नुभएका गजलहरूको सङ्ग्रह तिमी र मबाट साभार गरिएको यो गजल यहाँनिर प्रस्तुत गर्यौँ। गणेश डाँगी गगनजीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ पुस्तक उपलब्ध गराइदिनु भएकोमा। कार्यक्रम गजल गङ्गा, गजल गङ्गासँगै प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अफिरेल तपाईँसँगको सहयात्रामा छौँ। मनमा थुप्रै कुराहरू तछाड मछाड गरिरहेका छन्। भोलि बिहान उठेर आफ्नो कर्ममा जानु सधैँ, खाना खाइसक्नु भएको छ पक्कै पनि, पढ्ने साथीहरू पढिराख्नु भएको छ होला, अनि कामको व्यस्ततामा रहनुभएका तपाईँहरू अलिकति समय निकालेर गजल गङ्गाको यो यात्रामा हुनुहुन्छ, यहाँनिर तपाईँलाई आभार व्यक्त गर्छौँ। दिनभरिको थकान एकातिर, भोलि बिहानै उठेर अर्को कर्म गर्नु छ त्यो अर्कोतिर राखेर गजल गङ्गा सुनिदिनु भएको छ, हामी यहीँनिर खुसी छौँ। अब अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत हामी तपाईँका लागि सुनाउँछौँ, जसमा स्वर रहेको छ सत्यराज आचार्यको, गजल रचना हो आनन्द श्रेष्ठको र सङ्गीत हो केशव पौडेलको। तिम्रो दिलको आँगनीमा बास माग्न आए, अलिकति तिमीले फिर्ने साहस माग्न आए। सत्यराज आचार्यको सुर, आनन्द श्रेष्ठको रचना अनि केशव पौडेलको सङ्गीत, गजल गङ्गाको यो लहरमा हामी मिसाउँ।

हजुर, तिम्रो दिलको आँगनीमा बास माग्न आई, अलिकति तिमीले फेर्ने सास माग्न आई। सायर मायामा लेनदेन पनि हुँदो रहेछ, कति माया माग्ने कति माया दिने भन्ने कुरा पनि हुँदो रहेछ। हामीलाई त्यस्तो लाग्यो, तपाईँले आफ्नो हिसाबमा बुझिसक्नु भएको छ पक्कै पनि। सत्यराज आचार्यको सुर, आनन्द श्रेष्ठ रचना र केशव पौडेलको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। हामी धेरै भूमिकातर्फ लाग्न चाहेनौँ, अब सिधै मेलबाट प्राप्त भएका केही गजलहरू हामी तपाईँका लागि सुनाउँछौँ। अर्जुन भट्टराईजीले दक्षिण कोरियाबाट यो गजल मेल गर्नु भएको छ। झापा भद्रपुर उहाँको नेपालको ठेगाना हो। कर्म गर्ने सिलसिलासँगै अलिकति सपना बोकेर, अलिकति रहर बोकेर, अलिकति बाध्यता र अलिकति व्यवस्था बोकेर कोरिया पुग्नुभएका अर्जुन भट्टराई हामीलाई गजल मेल गर्नु भएको छ। म अर्जुन भट्टराईको गजल बाँच्नुहोस्। आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, आफ्नी आमालाई सम्झनु अवश्य एकचोटि, आफ्नी आमालाई सम्झनु अवश्य एकचोटि, त्यो गर्भलाई पतन गराउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, आँसु रित्याउनु छ मलाई रुनु छ अझै, आँसु रित्याउनु छ मलाई रुनु छ अझै, उनको तस्विर र पत्र जलाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, एकचोटि मात्र एकचोटि भेट्ने चाह छ, एकचोटि मात्र एकचोटि भेट्ने चाह छ, प्रियाको सिउँदो कसैले रङ्गाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, बा एकपटक उनको इच्छानी बुझे हुने, बा एकपटक उनको इच्छानी बुझे हुने, बहिनीलाई अन्माएर पठाउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप लगाउनु अगाडि, प्रेमिकाले बिहे गर्न यस्तो शर्त राखेकी छ, प्रेमिकाले बिहे गर्न यस्तो शर्त राखेकी छ, लेखिदिनु रे घरबारी भित्र्याउनु अगाडि, आँखा रसाई लाल पूर्जा बुझाउनु अगाडि, तमसुकमा सही छाप। अर्जुन भट्टराईले दक्षिण कोरियाबाट मेल गर्नु भएको गजल थियो यो। अब अर्को गजल छ, जीवन उदासजीले दक्षिण कोरियाबाटै पठाउनु भएको छ। बागलुङ मात्र लेखिएको छ उहाँको नेपालको ठेगाना। म जीवन उदासको गजल यहाँनिर पठाउँछु। यो आजको अन्तिम गजल हो। कोही खुसी हुन्छन् बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, जति भुल्न खोज्छु मनै देखि उसलाई, जति भुल्न खोज्छु मनै देखि उसलाई, आउँछ याद झन्झन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, हुन्थ्यो होला निको घाउ भएको भए, हुन्थ्यो होला निको घाउ भएको भए, सस बिच्छ बसन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, याद मात्र आए त ठिकै हुन्थ्यो बरु, याद मात्र आए त ठिकै हुन्थ्यो बरु, चल्नै छोड्छ धड्कन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा, आमाको दुःख ती अझै उस्तै हुँदा, आमाको दुःख ती अझै उस्तै हुँदा, व्यर्थै लाग्छ जीवन बेला बेलामा, कोही खुसी हुन्छन् बेला बेलामा, दुःख आइरह्यो मन बेला बेलामा। दक्षिण कोरियाबाट नै मेल गर्नु भएको जीवन उदासको गजल थियो यो। अब आजलाई कार्यक्रम गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। गजल गङ्गाका लागि छुट्याएको निर्धारित समय सक्ने लागेको छ। यहाँसम्म सँगै यात्रा गरेर साथ दिनुभयो, तपाईँप्रति विशेष आभार व्यक्त गर्छौँ। हामीलाई गजलहरू मेल गर्नुभयो त्यसको लागि पनि आभार व्यक्त गर्छौँ। यहीँनिर फेरि एकपटक आग्रह गर्छौँ, यदि तपाईँ गजलहरू सृजना गरिराख्नु भएको छ, गजल लेखनमा कलम चलाइराख्नु भएको छ, पुस्तक निकाल्नु भएको छ, कार्यक्रम गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याउन चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ gazalganga@gmail.com। अनि काठमाडौँ आउनु भएको छ, गजलहरू लिएर आउनुहोला रेडियो नेपालको स्टुडियोसम्म, अनि तपाईँको गजलहरू हामी तपाईँकै आवाजमा रेकर्ड गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाजा हो। अब आजलाई गजल गङ्गाबाट साँच्चैकै छुट्टिनुपर्छ। रात सुनसान सुनसान सुनसान भन्दैछ, यो सुनसान रातमा उजेरी छ भने जिस्काउन सक्छ जुनैले, अधेरी छ भने तर्साउन सक्छ अधेरीले। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्ने छ भने खाएर सुत्नुहोला, खुवाउनु पर्ने छ भने खुवाएर सुत्नुहोला, चुलोमा ग्यास स्टोभहरू राम्रोसँग हेरेर
कहीँ कतै आगोको झिलिङ्गो फिलिङ्गो छ भने निभाएर सुत्नु होला भन्ने बिहान पश्चाताप हुन सक्छ। र थुप्रै कुराहरू हुन सक्छन् जुन कुरा बिर्सिराख्नु भएको छ, एकपटक सोच्नुहोस् र सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गर्छौँ। यो आग्रहसँगै अब आजलाई गजल गङ्गाबाट हामी बिदा हुनुपर्छ। भोलि बिहान उठेर कर्म गर्नु छँदैछ र पनि सुन्दर सपनाको कामना गर्छौँ, सपनामा रमाउनुको मजा बुक्दैछ। र अब बाँकी रहेको समयका लागि अन्जु पन्थको स्वर सुनाउँछौँ। भुवन शर्मा कणेलको गजल रचना र विशाल ढकालको सङ्गीत हो जिन्दगीका सारा खुसी दुखाइ गयो अर्कैसित मनको गाँठो फुकाइ गयो। यही गजल सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। शुभरात्री।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

नया नेपाल को समावेशी आवाज राष्ट्रीय रेडियो

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 27 गते मंगलबार, अश्विन शुक्ल पक्ष तृतीया तिथि, तदनुसार अक्टोबर 13 तारिक सन् 2026, नेपाल सम्वत 1146, कौलात्व तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही दुर्गा भजनहरू सुनाउँछौ। 8 बजे अंग्रेजीमा समाचार, अंग्रेजीमा समाचार पछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 सुन्नुहुनेछ शास्त्रीय संगीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम प्रेमको सन्देश। 9:40 देखि 10 बजेको समयमा केही दुर्गा भजनहरू सुन्नुहुनेछ। 10 बजे समाचार, समाचार पछि दुर्गा सप्तशती नाटक भाग 3 सुन्न सक्नुहुनेछ। 10:30 देखि 11 बजेको समयमा केही दशैं गीतहरू सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 33 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, धृत्या यया धारयते मनः प्राणेन्द्रिय क्रियाः योगेन व्यभिचारिण्य धृति सा पार्थ सात्विकी। हे पार्थ, जुन अव्यभिचारिणी धारण शक्तिद्वारा मनुष्यले ध्यान योगका माध्यमले मन प्राण र इन्द्रियका क्रियाहरूलाई धारण गर्दछ त्यो सात्विकी धृति हो। बुद्धि का तीन प्रकार को विषय चर्चा भइसक्यो। अब धृति को विषय आयो। बुद्धि के हो, धृति के हो? इन्द्रियहरू द्वारा मनले धेरै सूचनाहरू एकत्रित गर्छ, संसारको बारेमा एकत्रित गर्छ र मनले भित्रको आफ्नो बारेमा पनि सूचनाहरू एकत्रित गर्छ। ती सूचनालाई लिएर बुद्धिले निर्णय गर्छ। बुद्धि के हो? निर्णय गर्ने क्षमता हो। जति राम्रो बुद्धि उति स्पष्ट निर्णयहरू हुन थाल्छन्। व्यक्ति एउटा कुरा बोल्ने अर्को कुरा गर्ने पटक्कै गर्दैन, बिल्कुल उसको जीवनमा एउटा लयबद्धता आउँछ। बुद्धिले जीवनमा लय ल्याउँछ। ऊ जे सोच्छ त्यही बोल्छ, जे बोल्छ त्यही गर्छ, किनभने उसको बुद्धि स्पष्ट भयो भने त उसले देख्यो बाटो यही हिँड्ने हो भनेर। त यो भयो बुद्धि। धृति चाहिँ के हो त? जब एकपटक बुद्धिले निर्णय गर्यो, त्यो निर्णय गरिसकेपछि चाहे मेरो सिद्धान्त होस्, चाहे मेरो विचार होस्,

0: चाहे मेरो ध्यान होस्, चाहे कुनै एकाग्रता हुने विषय होस्, त्यसको धारण गर्ने शक्ति, त्यहाँ अटल रहने शक्ति, स्थिर रहने व्यक्तिभित्र जुन क्षमता हुन्छ त्यसलाई धृति भनिन्छ। त्यो विषयलाई लामो समयसम्म धारण गर्न सक्नु पर्यो नि, त्यो धारण गर्ने क्षमतालाई धृति भनिन्छ। त्यो धारण गर्ने क्षमता पनि तीन प्रकारका हुन्छ र भगवान कृष्ण पहिले सात्विकी धृतिबाट प्रारम्भ गर्नुहुन्छ। किन अर्जुनलाई भन्नुहुन्छ, बाबु हेर पहिले तिमी चाहिँ यो तिम्रो धृति चाहिँ सात्विकी छ कि हेर, छैन भने तिमी राजसी छौ कि हेर, छैन भने पक्का पनि तिमी तमसमा त छौ, किनभने धृति त तीन प्रकारका हुन्छन्। अब यस्तो धृति जुनले ध्यान योगका माध्यमले अव्यभिचारणी धारण शक्तिद्वारा, अव्यभिचारणी भनेको के हो, व्यभिचार भनेको के हो, अध्यात्मको खोज हो कि एक परमात्मा बाहेक अरू केही कुरा प्राप्त गर्न खोज्नु व्यभिचार हो। जीवनको लक्ष्य नै त्यो परमात्मा तत्व प्राप्त गर्नु हो, त्यो एक लक्ष्य, त्यो व्यवसायत्मिका बुद्धि, बुद्धिले निर्णय गर्यो कि म मेरो जीवनमा परमात्मा तत्त्वलाई अनुभव गर्छु र परमात्मासँग एकाकार भएर जीवन बाँच्छु। यो यसरी म निर्णय गरे र त्यो निर्णयमा अमल गरे भने मेरो धृति कस्तो भयो त, अव्यभिचारणीय धृति हो, होइन भने व्यभिचार। संसारको कुनै पनि विषय पाउनका लागि म मरिहत्ते गर्छु, म त्यही विषयलाई धारण गर्छु भने मेरो धृति चाहिँ राजसी हो। यहाँ सात्विक धृतिको चर्चा छ। अव्यभिचारणी धारण शक्तिद्वारा, यानि एउटै विषयमा स्पष्ट भएको, परमात्मा विषयमा स्पष्ट भएको धारण शक्तिद्वारा मनुष्यले ध्यान योगका माध्यमले मन प्राण र इन्द्रियका क्रियाहरूलाई, अब तीन प्रकारका क्रियाहरूलाई, यदि मेरो धारण शक्ति ठिक छ र अव्यभिचारणी धृति मसँग छ, एक परमात्मामा मेरो अटल भक्ति छ, अटल श्रद्धा छ, अटल आस्था छ, अटल विश्वास छ भने के हुन्छ त, मेरो मन, मेरो प्राण र इन्द्रियका क्रियाहरू त्यही विषयमा लयबद्ध हुन थाल्छन्। मनमा जतिखेर सुकै जुन विचारहरू आउँछन् नि, ती विचारहरू निरन्तर मलाई ध्यानमा लैजान सहयोग पुर्याउने, मेरो हृदयमा भक्ति जन्मिने, समाधि उत्रिने, त्यस्ता प्रकारका विचारहरू आउन थाल्छन्। मैले के गर्ने हो, मैले गरिरहेका हरेक काम, म जतिसुकै दौडे पनि, जतिसुकै काम गरे पनि मेरो मनले के बुझ्छ भने, मेरो जीवनको अन्तिम सिँढी चाहिँ परमात्मा हुनुपर्छ। धन कमाए भने पनि मैले ध्यानका लागि कमाएको, मैले काम गरे पनि रामका लागि गरेको हो भन्ने मेरो मनले स्पष्ट बुझ्छ र मन त्यतैतिर यात्रा गर्न थाल्छ। त्यो मन पनि अव्यभिचारणी भयो, त्यो धृति यदि सही छ भने मन स्थिर हुन थाल्छ, होइन भने मन चञ्चल हुन्छ। मन चञ्चल छ भने अर्थ के हो, कि मेरो मन चाहिँ व्यभिचारणी भयो, व्यभिचार गर्न थाल्यो। यो व्यभिचार भन्ने शब्द करिब करिब वेश्यावृत्ति भन्ने शब्दसँग मेल खान्छ, करिब करिब समान अर्थ राख्छन्। यसले मनले वा मेरो धारण शक्तिले एक परमात्मा बाहेक अरू विषयमा म जानु वेश्यावृत्ति हो अथवा व्यभिचार हो। यस्तो महत्वपूर्ण सूत्र हो यो। अब ध्यान योगका माध्यमले मन, त्यसै गरी प्राण, मेरो श्वास जुन चल्छ, मेरो जुन प्राण चल्छ, त्यो प्राण चाहिँ मेरो मनमा के विषय छ त्यही अनुसार चल्छ। कहिले हामीले ख्याल गरेका छौँ, यदि मलाई कुनै कुरा पाउन हतार छ भने मेरो प्राण एकदम छिटो छिटो चल्छ, श्वास छिटो छिटो चल्छ। मैले रिस राखेको छु मेरो मनमा भने मेरो प्राण चाहिँ, मेरो श्वास चाहिँ उद्वेलित हुन्छ। यसै गरी काम वासनाले भरिएको छ मेरो मन भने मेरो प्राण एकदम छिटो छिटो चल्छ। तर यदि भित्र कतै मेरो मनमा, मेरो हृदयमा शान्तिको एउटा भाव छ भने मेरो श्वास लामो गहिरो चल्न थाल्छ, श्वास बिल्कुल लयबद्ध हुन्छ। त्यही भएर हामीले हेऱ्यौँ भने बच्चा बच्चीहरूको श्वास हुन्छ नि बिल्कुल लयबद्ध हुन्छ, श्वासभित्र निदा नाभि फुल्छ, श्वास छोड्दा नाभि तल जान्छ, बिल्कुल आरामसँग एउटा लयमा नाचे जस्तो श्वास हुन्छ। र जति जति जीवनमा तनाव आउँछ, चिन्ता आउँछ, अशान्ति आउँछ, श्वास त्यति त्यति बिग्रिँदै जान्छ। त श्वास केसँग सम्बन्धित छ, श्वास केले चलाउँछ, मेरो धृतिले श्वास चलाउँछ। धृति कस्तो हुन्छ, मेरो बुद्धि जस्तो हुन्छ धृति त्यस्तै हुन्छ, र बुद्धि कस्तो हुन्छ, मेरो ज्ञान जस्तो हुन्छ बुद्धि त्यस्तै हुन्छ। ज्ञान अनुसारको बुद्धि, बुद्धि अनुसारको धृति, धृति अनुसारको मन, मन अनुसारको श्वास। मेरो श्वासका क्रियाहरू पनि अव्यभिचारणीय हुन्छन्, एक लयमा हिँड्छन्, बिल्कुल स्पष्ट हुन्छन्। यदि तपाईँले कोही सन्तलाई देख्नुभएको छ, कोही ध्यानी व्यक्तिलाई देख्नुभएको छ भने उसको श्वास हेर्नुहोला, उसले श्वास कसरी फेर्छ। एकछिन सँगै बसेर श्वासमा लय गर्नुहोस् त, गुरुका श्वाससँग लय गर्नुहोस् त आफूलाई। गुरुको श्वासमा अव्यभिचारणी धृति हुन्छ, त्यो एक परमात्मामा अटल हुन्छ गुरुको हृदय, सन्तको हृदय। त्यसकारणले श्वास पनि अटल हुन्छ। तर हामी भन्छौँ नि कि कुसङ्ग हुन्छ, गलत व्यक्तिको सङ्गत गर्यो, चोरको सङ्गत गरे चोर भइन्छ, साधुको सङ्गत गरे साधु भइन्छ। यो किन भनिएको भने नि, त्यो श्वासले सङ्केत गर्छ क्या। तपाईँ चोरसँग बस्नुभयो भने चोरको जुन श्वास छ उच्छृङ्खल श्वास हुन्छ, बडो अव्यवस्थित श्वास हुन्छ। त्यो श्वासको प्रक्रिया तपाईँले पनि सिकिहाल्नुहुन्छ, तपाईँको पनि श्वास त्यस्तै हुन थाल्छ, चोरको जस्तै श्वास हुन थाल्छ। यदि चोरको जस्तै श्वास भयो भने चोरी गर्नुको विकल्प छैन। यदि साधुको जस्तो श्वास तपाईँको हुन थाल्यो भने नि तपाईँ पनि साधु हुनुहुनेछ, श्वासमा त्यो शक्ति छ। त्यही भएर यो सूत्र भन्छ कि अव्यभिचारणी धारण शक्ति यदि छ भने श्वास पनि लयबद्ध हुन्छ, मन लयबद्ध भयो, विचारहरू तलमाथि आएनन्, स्पष्ट हुन्छ, सपना पनि तलमाथि आउँदैन, बिल्कुल आफ्नो लक्ष्यसँग सम्बन्धित सपना आउँछ, तपाईँले लक्ष्य जे धारण गर्नुभएको छ। त्यसकारणले लक्ष्य बडो विचार गरेर लिने हो। यदि सांसारिक वस्तुहरू मात्रै मेरो लक्ष्यमा भयो भने मेरो श्वास बिग्रिन्छ, मेरो मन बिग्रिन्छ, प्राणका क्रियाहरू, मेरा इन्द्रियका क्रियाहरू पनि सबै बिग्रिन्छन्, पुरै जीवन बिग्रिन्छ। त अर्को के छ, इन्द्रियका क्रियाहरूलाई धारण गर्छ। इन्द्रियहरूले के गर्छन् त, यदि मेरो परमात्माप्रति अव्यभिचारणी धृति छ भने मेरा इन्द्रियहरूले आनन्द आफूभित्रबाट पाउन थाल्छन्। आँखाले भित्रको प्रकाश देख्न थाल्छ, कानले भित्रको अनहदको ध्वनि सुन्न थाल्छ, नाकले भित्रको दिव्य सुगन्ध लिन थाल्छ, जिब्रोले भित्रको रस लिन थाल्छ, र त्वचाले छालाले भित्रको स्पर्शलाई अनुभव गर्न थाल्छ, त्यो आत्माको स्पर्शलाई अनुभव गर्न थाल्छ। तर यदि मेरो धृति व्यभिचारणी छ, परमात्मा बाहेक मेरो धृतिमा अरू केही पनि छ भने, अब यी पाँचवटै इन्द्रियहरूले संसारका विषय खोज्न थाल्छन्, संसारको विषयबाट सुख लिने प्रयास गर्छन्। यसरी इन्द्रियका क्रियाहरू बिल्कुल व्यभिचारी हुन थाल्छ, पुरै जीवन व्यभिचारी हुन थाल्छ, इन्द्रियका क्रिया मात्रै होइन। त यदि मेरो ज्ञान ठिक छैन भने बुद्धि ठिक हुँदैन, बुद्धि ठिक छैन भने मेरो मन ठिक हुँदैन, मन ठिक छैन भने धृति ठिक हुँदैन, धृति ठिक हुँदैन भने मेरा इन्द्रियहरूले खुब दुःख पाउँछन्, संसारभरि भड्किन्छन्। संसारको कुनै पनि विषय वासना, कुनै पनि भोगले व्यक्ति कहिले पनि भरिँदैन, कहिले तृप्ति हुँदैन, र हरेक भोगको अन्तमा व्यक्तिले पाउँछ कि मैले वृथा भोगेछु, पश्चाताप बाहेक अरू केही पनि हात लाग्दैन, किनभने भोगेर भोग कहिले पनि पुरा हुँदैन, त्यो भोग्ने वृत्ति झन् बढ्छ। केही कुरो मिठो मैले पाएँ भने झन् लोभ लाग्छ, त्यो मिठो मैले भोलदेखि नै पाऊँ, केही कुरा मेरो रस बढ्यो, रसा स्वादन भयो आज भने ओहो त्यही पाऊँ भन्ने हुन्छ, अब लोभ बढ्छ जीवनमा, र मभित्रको पुरै धारण शक्ति बिग्रिन्छ। यसरी त हामी विक्षिप्त हुन्छौँ, जीवनमा पागलपन आउँछ, जीवनमा अशान्ति आउँछ, जीवनमा तनाव आउँछ। आफ्नो धृति नसुधारिकन जीवन कहिले पनि व्यवस्थित हुँदैन। त धृति सुधार्नुपर्छ। यदि जीवन सुधार्ने भने यो श्लोकको मूल प्रयोजन यही हो।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

ज्ञान बिना हो भगति पे, भगति बिना नहीं ज्ञान। भगति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्ति शतक। शरणागत भई भगवान को भक्ति गर्नु कुनै शास्त्र आदि को ज्ञान को आवश्यकता पर्दैन। अर्थात भक्ति कदापि ज्ञान को अपेक्षा राख्दिनन्। तर ब्रह्म ज्ञान प्राप्ति को लागि भक्ति अनिवार्य छ। यदि भक्ति रहित ज्ञान छ भने त्यसले खुक्रो अहंकार दिलाउँछ। तसर्थ भक्ति रहित ज्ञानद्वारा मोक्ष प्राप्तिको आस गर्नु स्वप्नवत हुनेछ। सद्गुरु भगवानको सभक्ति स्मरण गर्दै जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत भक्ति शतकको यो अनमोल रत्नका साथ सत्सङ्गमय कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै राधे राधे। आउनुहोस् आजको कार्यक्रम शुभारम्भ गरौँ सद्गुरुको आरती अभिनन्दनबाट।

0: जगमह दुर्लभ दोए इन दोन लही भजन करू जन्म सफल तब होए। समस्त शास्त्र वेद लगायत इतिहास का अनेक महापुरुषहरूले अत्यंत दुर्लभ तत्व मध्य मनुष्य देह एवं सद्गुरु मिलन हो भनी बताएका छन्। आदरणीय श्रोताहरू, आफूमाथि भगवत कृपा भएको छ वा छैन भनी अनुभव प्रमाण खोज्ने हो भने सद्गुरु मिलन नै ईश्वर कृपाको पक्का प्रमाण हो। फेरि सद्गुरुमा पनि सर्वोच्च कक्षाका सन्त कृपाका स्वरूप कृपालु गुरुदेव नै मार्गदर्शन गर्नुहुने गुरु प्राप्त मानव देहधारी जीवात्माको सौभाग्यको सराहना नै के गर्नु र। बिनु हरि कृपा मिलही नहीं संता अस्तु। अब कार्यक्रमको दोस्रो चरणमा आचार्यवर जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन श्रवण गरौँ।
1: तपाईँलाई जुन सुखको अनुभव हुन्छ यो दुःखको कमी हुनु मात्र हो, सुख हुनु होइन। जस्तै मानिलिनुहोस्, एक पहलमानले दुईजना दाजुभाइलाई समात्यो, केही बदमासी गरे तिनीहरूले त समात्यो। दुईजनालाई घाम लागेको बेलामा बाहिर रुखमा बाँधिदियो दुइटैलाई। अब दुइटै दुखी भए। अब दुईटा मध्ये एउटालाई चाहिँ बाँधेर मात्र छोड्यो, अर्कोलाई चाहिँ थप्पड पनि लाउन लायो भने त्यो थप्पड नखाने चाहिँ सुखी हुन्छ, हो मलाई चाहिँ पिटेन। यानि कि दुख कम हुनु सुख मान्नुहुन्छ तपाईँहरू, सुखलाई होइन, यो संसारमा त्यो सुख छैन। अरे तपाईँहरू प्यास लाग्यो एक गिलास पानी पिउनुहुन्छ, तपाईँलाई विश्वास छ यो पानीमा सुख छ, तर एक गिलास पियो पुग्यो, दोस्रो गिलास पुग्यो, तेस्रो अब मन छैन, चौथो गिलासदेखि त्यही पानीबाट दुःख प्राप्त हुन थाल्छ। त संसारको हरेक पदार्थमा दुःखै छ, सुख छैन वास्तविक। हर प्रकारले मैले यहाँ सिद्ध गरे, हामी चाहन्छौ सुख तर वस्तु त उल्टो प्राप्ति हुन्छ दुःख। हेर्नुहोस्, तपाईँहरू एक दिन एक्लै हुनुहुन्थ्यो, केटा वा केटी, त कति स्वतन्त्रता थियो, बस बाउ आमाको कुरा माने पुग्थ्यो। अरू मामलामा तपाईँहरू स्वतन्त्र, चाहे साथीहरू कहाँ जानुभएको छ त्यहीँ बस्नुभएको छ, चाहे घुम्नुभएको छ आरामले, कोही टोक्नेवाला कोही बोल्नेवाला छैन। जब एकबाट दुई हुनुभयो, विवाह गर्नुभयो श्रीमान या श्रीमती भए, अब बाहिर घुम्न पाइँदैन, अब अलिकति ढिला भयो नि श्रीमतीले हिसाब माग्छ, कहाँ गथ्यौ, अब हिसाब दिन पर्छ। हेर्नु स्वतन्त्रता खतम भयो, श्रीमती पनि घुम्न पाउँदिन, बुढोको पर्मिसन लिन पर्छ। दुई हुँदा बन्धन भयो, अब त्यसमाथि दुई चार छरछरी हौ, त्यो दुई चार छरछरीमा कसैलाई ज्वरो आइरहेछ, कसैलाई रुगा लागिरहेछ, कसैको स्कुलको फी तिर्नु छ, दुःखै दुःख। त्यही संसारी पदार्थ प्राप्त भएपछि सुख हुन्छ यो विश्वास जुन त्यो हेर्नुहोस् गडबड हुन थाल्यो। त्यही संसारी पदार्थले सन्तुष्टि दिन सक्दैन, यसको तीनै काल दुःखदायी हुन्छ। संसारी पदार्थको तीन काल हुन्छ, तीन अवस्था। हेर्नुहोस् त, कसैलाई मन्त्री बन्न मन लाग्यो भने अब के गर्नुपर्छ ध्यान दिनुहोस्। अब पार्टी खोज्नु पर्यो, कुन चाहिँ पार्टीमा घुस्ने, कार्यकर्ता बन्ने, पार्टी चाहियो। एक पार्टी मात्र भएर भएन, त्यहाँ पर्फर्मेन्स हुन पर्यो कि चुनाव हुने बेलामा उसले टिकट पाओस्, पार्टीमा जुड्दैमा जरुरी छैन। अनेक तिकडमबाजी लगाएर नेताहरूको चाकडी गरेर जुनियरले बल्ल बल्ल टिकट पायो, अब टिकट पाउँदैमा नि मन्त्री हुँदैन, अब के गर्नुपर्छ, अब जानुपर्छ गाउँ गाउँ बस्ती बस्तीमा गएर हात जोडेर बुढाबुढी सिँगान पुस्ने नसक्ने चिप्रा बगिरालाई नमस्ते गर्नुपर्छ, हात भिख माग्नुपर्छ, भोट मलाई दिनुहोस् है भोट, भिखारी भिखारी बन्न पर्छ। हेर्नुहोस् कति दुःख छ, त्यति गरेर पनि जितिन्छ जरुरी छैन, जितिहाले पनि अब त्यस्ता सांसद कति हुन्छन्, कति मन्त्री बन्नु पाउँछ जरुरी छैन। अब के गर्नुपर्छ, अब यो गर्नुपर्छ कि आफूभन्दा माथिको गोडा तान्नु पर्छ, त्यसलाई खाली गर्नु पर्यो नि त्यो सिट आफू जानलाई। त तमाम नेताहरूको भित्र भित्र चाकडी अनेक गरेर बल्ल बल्ल मन्त्री पद पाउँछ। अब मन्त्री पद पाए त तिमी सुखी भयौ? सोध्नुहोस् उसले भन्छ कहाँ सुखी हुनु, अब डबल दुःख भयो। किन? किनकि पहिला त मन्त्री हुने मात्र ध्यान नथ्यो, अब त यो मन्त्री पद अर्कोले खोज्ला भन्ने डर, हर समय दुखी। अब हर व्यक्तिमाथि शङ्का लाग्छ, यसले धोका दिने कि त्यसले धोका दिने कि, झसङ्ग भइरहन्छ हर समय, परेशान, फुस्किने डर। दोस्रो अवस्था, यदि मन्त्री पदबाट फुस्क्यो नि त आफ्नै सेक्रेटरी पनि उता मुन्टो बटारेर हिँड्छ पर्सिपल्टदेखि, परम दुःख। यानि कि संसारी पदार्थ जे पनि छ त्यसको तीनै अवस्था दुःखदायी हुन्छ, सुख छैन। ठिक, त हरेक व्यक्ति तर सुख चाहन्छ, र सुखको परिभाषा के हो? यो संसारमा प्राप्त हुने सुख सुख होइन, यो छाया मात्र हो, छाया। जसरी हातको छाया छ, हात होइन छाया, वास्तविक सुख के हो? वेद द्वारा मैले बताए, यो वै भूमा तत् सुखम, नाल पे सुखम अस्ति भूमै व सुखम, छन्दोग्योपनिषद 7:23 वेद भन्छ। सुख को परिभाषा के हो? सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि सदा रहोस्, फेरि न खोसियोस्, र प्रत्येक क्षणम वर्धमानम, प्रत्येक क्षण वृद्धि हुँदै जाओस्, त्यो सुख हो। यो संसारको कुनै पदार्थमा छैन। तपाईँलाई कुनै नौलो चिज पायो या नौलो सामान किनेर ल्याउनु भयो तपाईँहरूले, कम्प्युटर आदि कति चलिरहनु हुन्छ, त्यसैमा भात खान पनि चिन्ता छैन, तर कति दिन, दुई चार दिनपछि बोर हुन्छ, त्यसले सुख दिँदैन, उल्टो दुःख देला। तर तपाईँहरू चाहनुहुन्छ अनलिमिटेड सुख, नित्य सुख, र सुखको परिभाषा यही हो, जुन सुख प्राप्त भएपछि सधैँ रहिरहोस्। ठिक, त निष्कर्ष यो, हामी सुख चाहन्छौँ, त्यो सुख कहाँ छ? त मैले बताएँ वेदद्वारा, आनन्दो ब्रह्मेति वेजानात्, आनन्दाद्देव खल्विमानि भूतानि जायन्ते, आनन्देन जातानि जीवन्ति, आनन्दं प्रयन्त्य विसंविशन्ति। वेद भन्छ त्यो आनन्द भगवान हो, भगवान नै आनन्द हो, आनन्द नै भगवान हो। चाहे भगवान भन्नुहोस् चाहे आनन्द भन्नुहोस्, बस पर्यायवाची शब्द हो। त हाम्रो सुख कहाँ रहेछ? भगवानमा। जिमी जल निधि मह जल कहत तिमी, होइन, जगद्गुरु श्री कृपालुजी महाराजले सरल ढङ्गले सम्झाउनु भएको छ यहाँ। यदि कसैले बताए कि समुद्रमा के छ भने, समुद्रमा पानी छ, यो बोलिन्छ बोलीचाली भाषामा, ध्यान दिनुहोस्, समुद्रमा पानी छ यो बोलिन्छ, यो बोलीचाली भाषामा बुझ्नलाई ठिक हो, वस्तु त गलत हो यो भनाई। समुद्रमा पानी छ को मतलब के हुन्छ? समुद्र एक कचौरा हो, कटोरा हो, एक बकेट हो, र कतैबाट पानी आयो, यो बुझिन्छ समुद्रमा पानी छ भने। तर होइन, समुद्र भन्नु नै पानीको ठुलो राशि हो, त्यसलाई समुद्र भन्छन्, यो अलग चिज होइन, पानी र भाँडो होइन। त्यस्तै भगवानमा आनन्द होइन, भगवान स्वयं आनन्द हो, ध्यान दिनुहोस्, भगवान नै आनन्द हो। त मैले तमाम प्रकारले हिजो सिद्ध गरे, रसो वैसा रस गमे वायम लब्धानन्दी भवती, पुनः वेद भन्छ तैत्तिरीयोपनिषद् 2:7, त्यो भगवान नै आनन्द हो, उसलाई प्राप्त गरेर नै हामी आनन्दमय हुन सक्छौ, सुखमय हुन सक्छौ, अरू कुनै उपाय छैन। केवलानुभवानन्द स्वरूप, भागवत 10 स्कन्दको 3 अध्यायको 13 श्लोक पढ्नु होला, भगवान नै आनन्द हो। उसैमा आनन्द अनुभव हुन्छ, अरू चिजमा हुँदैन। यो संसारबाट त्यो सुख हामीले खोजेको सुख छैन, प्राप्त हुँदैन, असम्भव। ब्रह्म परामृतम, पुनः वेद भन्छ भगवान अमृत हो, यो संसार बीक हो, जड हो। संसार एव दुःखानाम, संसार दुःख हो, महोपनिषद 6:26। त सुख भगवान नै हो, उनलाई प्राप्त गरेर नै हामी सुखी हुन सक्छौ, अन्य कुनै उपाय छैन। ठिक, त यो भगवानलाई कसरी जान्ने, कसरी प्राप्त गर्ने, अब प्रश्न यो हो। किनकि उनलाई प्राप्त गरेर नै हामी सुखी हुने भयौँ र इतिहास पनि साक्षी छ। सिद्धार्थ गौतम दरबारमा थिए, सुखी हुन सकेनन्, दरबार त्यागी दिए, भगवानलाई प्राप्त गरे, अब वृक्ष मुनि बसेर पनि सुखी छन्। यो प्रमाण हो। ठिक, त यहाँ प्रश्न हो, भगवानलाई कसरी जान्ने? जब जान्दछौ तब त हामी सुखी हुन्छौ। जाने बिनु न होइ परतीति, बिनु परतीति होइ नहि प्रीति। अब जान्नु पर्यो, कसरी जान्ने? त जान्नको निमित्त तपाईँहरूले जुन प्रयत्न गर्नुभयो, व्रत पूजा तीर्थ आदि, यो सबबाट काम बन्दैन, शङ्कराचार्यजीले बोले। तपाईँले यही त गर्नुभयो, जानी नजानी सुख प्राप्ति हेतु नै तमाम तीर्थ व्रत पूजा पाठ जुन गर्नुहुन्छ, दान कथा आदि लगाउनुहुन्छ, सुन्नुहुन्छ, यो सब के हो? यो सब भगवानलाई जान्ने उपाय हो। तर यसबाट जानिएन, जीवन बित्न आँट्यो। बताउनुहोस् कसैले भगवानको दर्शन गरे अबे? छैन त फेरि, अहिलेसम्म गरे त गडबड भएछ। अरे हामी कतै जाँदैछौँ, कर्स्याङ जाँदैछौँ, अब हिँडेको 25 वर्ष भयो। चलो कर्स्याङै नपुगे पनि सिन त चेन्ज हुनु पर्यो, सिलगढी त छोडिनु पर्यो, कहीँ अलि पर पुग्नु पर्यो, मेथी बारी त देखिन पर्यो कमसे कम। त्यो पनि भएन, यसको मतलब त यी सब धोका हुन्। हिँड्या छ त पुग्न त पर्यो कहीँ। त्यसैले तपाईँहरूको तीर्थ व्रत पूजाले भएन र हुँदैन पनि, यो मैले बोले होइन, जगद्गुरु शङ्कराचार्यजीले।

0: मुक्तिम जन्म शतेन भज गोविन्दम भज गोविन्दम गोविन्दम भज मूढमते। शंकराचार्य जी भन्छन् लाख गंगा सागर गएर डुबुल्की मार हुँदैन, लाख व्रत ल्याऊ हुँदैन, पूजा गर हुँदैन, दान गर हुँदैन। हेर्नुहोस् हाम्रो परम्परा जुन त्यो छिन्न भिन्न भयो, यत्रो मेहनत गऱ्यौँ हामीले जे जे गऱ्यौँ सब ध्वस्त भयो। जगतगुरु शङ्कराचार्य बोल्दैछन्, जुन जगतगुरु शङ्कराचार्य भगवानका अवतार हुन्, 6 वर्षको उमेरमा सम्पूर्ण वेद वेदाङ्गको ज्ञान हासिल गरे 6 वर्षको उमेरमा, 8 वर्षको उमेरमा सन्यास लिए, 12 देखि 14 वर्षको बीचमा 272 ग्रन्थको रचना गरे, अद्वैत वेदान्तको ओल्डमा प्रचार गरे, 32 वर्ष 20 दिनको उमेरमा संसार छोडिदिए। यति ठुला पर्सनालिटी थिए भगवानका अवतार। उनी बताउँदैछन् लाख गंगा सागर इत्यादि स्नान गर, व्रत पूजा गर, केही हुनेवाला छैन। अब सोच्न बाध्य हुन पर्यो, यदि साधारण व्यक्तिले भने अब त ध्यान दिनु हुँदैन थियो। तपाईँहरू भन्नुहुन्छ नि कसले बोल्या, साधारण पार्टीको कार्यकर्ताले बोलेको अर्थ राख्दैन त्यति धेरै, अध्यक्षले बोल्यो भने हो, चेयरम्यानले बोलेको, प्रधानमन्त्रीले बोलेको हो, सबको कान ठाडो हुन्छ। त यहाँ जगतगुरु, प्रथम जगतगुरु 2500 वर्ष पहिले जो भए अद्वैत वेदान्तका संस्थापक भगवानका अवतार शङ्कराचार्य जी भन्दैछन् यो सबबाट लाभ हुँदैन। त अब सोच्न हामी बाध्य छौँ किन हुँदैन, के कारण?
1: आदरणीय श्रोताहरू सुन्दै हुनुहुन्थ्यो स्वामी श्री हरिदास जीद्वारा दिनुभएको प्रवचन। आदरणीय श्रोताहरू आउनुहोस् पुनः श्रवण गरौँ सुमधुर संकीर्तन।